0: सञ्चालन राकेश तामाङले गर्नु भएको थियो। झापाको भद्रपुर नगरपालिका नौमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिग सहितको पार्क सरसफाई गरिएको छ। देवकोटा स्मारक संरक्षण समितिको आयोजनामा शनिबार स्थानीयवासीले पार्क सरसफाई गरेका हुन्। झापाको सदरमुकाम चन्द्रगढ़ीमा चन्द्रगढ़ी सामुदायिक वनोपभोक्ता समूह भद्रपुर नगरपालिका र स्थानीयवासीको सहयोगमा पार्क निर्माण गरिएको हो। निर्माणपछि पार्क संरक्षण समितिलाई हस्तान्तरण गरिएको समितिका अध्यक्ष राजु बरालले जानकारी दिनुभयो। समितिले पार्कको संरक्षण र सरसफाईलाई निरन्तरता दिँदै देवकोटाको योगदान र साहित्यिक व्यक्तित्वलाई नयाँ पुस्तामाझ परिचित गराउने उद्देश्यले विभिन्न गतिविधि सञ्चालन गर्दै आएको जनाएको छ। भद्रपुर 10 चन्द्रगढ़ीमा रहेको लेखनाथ पुस्तकालय चन्द्रगढ़ीको 41 वार्षिक साधन सभा सम्पन्न भएको छ। पुस्तकालयका सभापति नवराज घिमिरेको सभापतित्व तथा पुस्तकालयका संस्थापक सभापति दिलीराम खतिवड़ाको प्रमुख आतिथ्यमा संस्थाको सभाहल चन्द्रगढ़ीमा वार्षिक उत्सव सम्पन्न भएको हो। पुस्तकालयका सभापति घिमिरेले वार्षिक गतिविधि प्रस्तुत गरेको सभामा विभिन्न स्रष्टाहरूले आफ्नो रचना प्रस्तुत गरेका थिए। यसरी आफ्नो सृजना प्रस्तुत गर्ने सर्जकहरूमा निर्मला बास्तोला दंगाल, मीना अधिकारी, महेन्द्र कुमार भट्टराई, गोविन्द कोदाला, डाक्टर खगेन्द्र दाहाल, लीलानाथ भट्टराई, मुक्ति अस्तित्वले लगायत रहेका थिए। पुस्तकालयका सचिव हरिकिशोर आचार्यले सञ्चालन गरेको सभामा प्रस्तुत आर्थिक तथा सांगठनिक प्रतिवेदनमाथि छलफल गर्दै वार्षिक कार्यतालिका अनुमोदन भएको थियो। नागरिक बुलेटिनमा पुनपालो ब्रेकको
1: अब सीके बिराला हस्पिटल भारतको सेवा ओमसाई पाथिवारा हस्पिटलमा सीके बिराला हस्पिटल भारतका ख्यातिप्राप्त कन्सल्टेन्ट डाक्टरहरू यही मिति 2083 साल असोज 2 गते शुक्रबार यस ओमसाई पाथिपारा हस्पिटलमा विशेषज्ञ सेवा तथा उचित परामर्शका लागि आउनुहुने भएको हुँदा मुटु रोगका, मृगौला रोगका समस्या भएका बिरामीहरूले समयमै आई उपचार गराई स्वास्थ्य लाभ लिन हुनका लागि अनुरोध गर्दछौ। फोनबाट पनि नाम दर्ता गरिने व्यवस्था छ। ओपीडी समय बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म। सम्पर्क ओमसाई पाथिपारा हस्पिटल प्राली, भद्रपुर 7 सगरमाथा चोक झापा। फोन नम्बर 023-453-581, 453-981। मोबाइल सम्पर्क 98-526-78-820, 98-526-23-023।
0: स्वस्थ दाँत सुन्दर मुस्कान, के तपाईलाई थाहा छ? स्वस्थ दाँत सुन्दर मुस्कानलाई प्राथमिकतामा राखेर लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोडले कोरियन प्रविधि र दक्ष चिकित्साका साथै कोशी प्रदेश स्तरीय डेन्टल सेवा सञ्चालन गर्दै आएको छ। दाँत सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँबाट दिने आएको यस डेन्टल क्लिनिकमा तपाईँको सुविधा अनुसारको सेवा उपलब्ध छ। क्लिनिक बिहान 8 बजेदेखि 6 बजेसम्म सञ्चालनमा रहने, बच्चाहरूको लागि छुट्टै विशेष कक्षबाट उपचार, ज्येष्ठ नागरिक तथा बच्चाहरूलाई विशेष छुट, दन्त सम्बन्धी निशुल्क परामर्श, नयाँ वर्षका साथै विभिन्न राष्ट्रिय पर्वमा विशेष छुटको व्यवस्था हुने। सेवा गर्ने मौकाको लागि हाम्रो ठेगाना लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोड़, एक पुरानो आँखा शिविर रहेको कलेज रङको बिल्डिङ। सम्पर्क नम्बर 98-526-37-600।
2: अरे यति बिहानै हजुर किचनमा
3: किन? मैले तिम्रो लागि चिया बनाउनु हुन्न र?
2: हैन हजुर, मिठो र स्वादिलो पनि त बनाउन आउनु पर्यो नि।
3: ए तिमी पनि बजारमा पाइने प्रसङ्ग चिया ल्याएर पकाएपछि चिया आफै मिठो र स्वादिलो भइहाल्छ नि।
2: हो र? त्यस्तो मिठो र स्वादिलो छ र प्रसङ्ग चिया?
3: हो त नि, साह्रै मिठो र स्वादिलो सबैले रुचाएको प्रसङ्ग चिया नै त हो। बरु लाऊ तिमी पनि चाखेर हेर।
2: वाव, साच्चै भने जस्तै रहेछ प्रसङ्ग चिया। अब म पनि चाहन्छु मेरो दिनको सुरुवात प्रसङ्ग चियाबाटै होस्।
4: शारदा प्याकेजिङ उद्योग भद्रपुर 5 बाट प्याकेजिङ गरी बजारमा ल्याइएको प्रसङ्ग चिया सधैँ प्रयोग गरौं। सम्पर्क नम्बर 98-63-60-60-11, 98-18-094-700।
2: ह्याप्पीनेस बिगिन्स विथ अ कप अफ प्रसङ्ग टी।

0: you. Extreme energy drink.
1: नागरिक बुलेटिनमा अब देशबाहिरका प्रसंगहरू। फिलिपिन्सको पर्यटकीय क्षेत्र पालवान प्रान्तको पानीमा बुधबार पानी जहाजमा भएको आगलागीमा मृत्यु हुनेको संख्या 76 पुगेको फिलिपिन कोस्ट गार्ड पीसीजीले बताएको छ। घटनामा परेका 13 जना अझै बेपत्ता रहेका छन्। पीसीजीका अनुसार शनिबार थप 41 शव फेला परेका छन्, जसको पुष्टि भएको र मृत्युको कुल संख्या 76 पुगेको हो। दुर्घटनामा परेका 43 जनालाई सकुशल उद्धार गरिएको छ। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन हिजोदेखि शुरू भएको छ। सम्मेलनलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी निर्णय प्रक्रियामा ग्लोबल साउथको सहभागिता र प्रभाव बढ़ाउन ब्रिक्सले ठोस पहल गर्नुपर्नेमा जोड़ दिएका छन्। उनले वर्तमान विश्व शासन संरचना शक्ति र निर्णय निर्माणको अधिकार केही देशमा केन्द्रित रहेको भन्दै त्यसलाई सबैको साझेदारी सुनिश्चित हुने संरचनामा रूपान्तरण गर्नुपर्ने बताउँदै ग्लोबल साउथका देशहरू विश्वव्यापी संकटको अग्रपन्थीमा रहे पनि निर्णय निर्माणमा भने पछाडि रहेको टिप्पणी गरेका छन्। मोदीले विश्व शासन सुशासनको लागि ब्रिक्सले 10 प्रस्ताव तयार गरी आउँदो शिखर सम्मेलनसम्म ब्रिक्स रिफर्म रोडम्याप बनाउने प्रस्ताव अघि सार्दै संयुक्त राष्ट्र संघ सुरक्षा परिषदको सुधार अब थप ढिला गर्न नहुने बताएका छन्। यो सम्मेलनमा 10 वर्षपछि भारतीय प्रधानमन्त्री मोदी, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चीनिया राष्ट्रपति शी जिनपिङ एउटै मंचमा सँगसँगै देखिएका छन्। सन् 2010 गलवान झडपपछि पहिलो पटक भारत भ्रमणमा पुगेका चीनिया राष्ट्रपति शी र प्रधानमन्त्री मोदी बीच बहुप्रतीक्षित द्विपक्षीय वार्ता समेत हुँदैछ। नागरिक बुलेटिनमा अब केही खेलकुदका प्रसंगहरू। यूएईलाई 44 रनले पराजित गर्दै नेपालले एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जितेको छ। मलेसियामा भइरहेको प्रतियोगिताको हिजो भएको फाइनलमा यूएईलाई हराउँदै नेपालले उपाधि रक्षा गरेको हो। उपाधिसँगै नेपाल लगातार दोस्रो पटक एक दिवसीय एसिया कपमा छनौट भएको छ। 2023 घरेलु भूमिमा भएको यस प्रतियोगिताको फाइनलमा नेपालले यूएईलाई नै 7 विकेटले पराजित गर्दै पहिलो पटक एसिया कप खेलेको थियो। एसिया क्रिकेट परिषद एसीसीको आयोजनामा भइरहेको प्रतियोगिताको विजेताले मात्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सम्मिलित एसिया कप खेल्न पाउने प्रावधान रहेको छ। पहिलो संस्करणको नेपाल भलिबल लीग एनबीएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। हिजो त्रिपुरेश्वर स्थित राष्ट्र खेलकुद परिषद राकेपाको कवडहलमा सम्पन्न फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्णले उपाधि जितेको हो। उपाधिसँगै अन्नपूर्णले रू 20 लाख पुरस्कारको राशि प्राप्त गरेको छ। यो सँगै अन्नपूर्ण अब एनबीएलको पहिलो संस्करणको उपाधि जित्ने टोली बनेको छ। नेपालमा पुरूष भलिबलको व्यावसायिक लीग पहिलो पटक आयोजना गरिएको थियो। प्रतियोगिताको आयोजकमा केडिया ग्रुप रहेको छ। पहिलो संस्करणको एनबीएलमा 6 टोलीको सहभागिता रहेको थियो। उता स्पेनिस ला लिगामा रियल म्याड्रिडले रायो भालोकानोलाई 4-1 पराजित गरेको छ। रियलका लागि किलियन एम्बाप्पेले 2 तथा आल्भारो क्यारेरास र जुड बेलिङ्घमले 1-1 गरे। यस्तै इंग्लिश प्रिमियर लीगमा चेल्सी र हल सिटीले 2-2 बराबरी खेलेका छन्। हलमा मोहम्मद बेलमीले 2 गर भने चेल्सीको लागि मोर्गन रोबर्ट र पेट्रोले 1 गरे। नागरिक बुलेटिनको अन्त्यमा प्रमुख प्रसंग पुनः एकचोटि। जापानिज इन्सेफलाइटिसबाट भद्रपुरमा एक बालकको निधन। झापामा इन्सेफलाइटिस संक्रमणबाट ज्यान गुमाउनेको संख्या 7 पुग्यो। भोटे कोशी बाढ़ी प्रभावितको लागि राहत कोषमा सहयोग जुट्ने क्रम जारी। कोषको खातामा 13.5 अर्ब बढ़े रकम मौजदात। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स सम्मेलन शुरू। 10 वर्षको अन्तरालमा भारतीय प्रधानमन्त्री मोदी, रूसी राष्ट्रपति पुटिन र चीनिया राष्ट्रपति शी जिनपिङ एउटै मंचमा। र यूएईलाई 44 रनले पराजित गर्दै नेपाल एसीसी प्रिमियर कपको उपाधि जित्न सफल। जितसँगै नेपाल एसिया कपमा छनौट। बिहान 5:30 को नागरिक बुलेटिन अहिलेलाई यति नै। अब यहाँहरूले समाचारमूलक प्रस्तुति काया कैरन सुन्न सक्नुहुनेछ। साथै यस बुलेटिनबाट म ईश्वर अधिकारी विदा माग्दछु। नमस्कार। अहिले बिहानको 6 बज्यो। यो समय गोल्ड रिङ चियाको हो। गोल्ड रिङ चिया
2: सन् 2026 सेप्टेम्बर 13 तारीक भदौ शुक्ल पक्षको द्वितीय तिथि आज तीजको दर खाने दिन।
3: काया कैरनका साथमा
4: किसान पाइप प्रोडक्ट्स प्राली
3: राष्ट्रको शान किसान
4: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
2: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट। चट्टान ब्लास्टिङ गरेर अवरूद्ध कृष्णभीरको सड़क खोलिँदै गल्छी रसुवागढ़ी सड़कको ट्र्याकमा पनि काम धमाधम। दशैं अघि रसुवागढ़ी नाटा जोडिने।
5: 72 भूकम्प यता प्राकृतिक विपदमा झण्डै 15,000 जनाले ज्यान गुमाए। भौगोलिक अवस्था र जलवायु परिवर्तनको मुख्य भूमिका पूर्व तयारीमा सरकारको ध्यान पुगेन।
2: कांग्रेसमा खड्का पक्षका नेता महाधिवेशनमा भाग लिने। देउबा समानान्तर महाधिवेशनतिर नेता शेखर कोइराला अहिलेसम्म तटस्थ।
5: ब्रिक्स सम्मेलनद्वारा विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड़। मध्य पूर्व तनाव र युक्रेन युद्धप्रति विश्व नेताहरूको गम्भीर चिन्ता।
2: र एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल दोस्रो पटक एसिया कपमा छनौट। पहिलो संस्करणको एनभीएल उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जित्यो।
6: किन मक्ख परेकी माया?
7: म मक्ख पर्नुको कारण सुन्नुहोस् त, तपाईँ पनि मक्ख पर्नुहुन्छ। अनुभवी सेफले तयार पारेका भेज नन भेज खाना खाजाका परिकारहरू उपलब्ध गराउने होटल पानस। सफा र सुन्दर एसी नन एसी रूमहरू सरल दाममा उपलब्ध गराउने होटल पानस। पार्टी, जन्मदिन, एनिभर्सरी, पास्ने लगायतका विभिन्न कार्यक्रम गर्दा साउन्ड बक्स र हल चार्ज फ्री दिने होटल पानस। सुन्दर वातावरणले भरिभराउ सँगै पार्किङको सुविधा भएको होटल पानस। आउटसाइड इनसाइड रुफटप एसी क्याबिन नन एसी क्याबिनको सेवा दिने होटल पानस। निश्चित एरिया भित्र होम डेलिभरीको सेवा दिने होटल पानस।
6: साथै विवाह वर्तमान पिकनिक लगायत कार्यक्रमहरूमा क्याटरिङको सेवा पनि उपलब्ध छ। होटल पानस भद्रपुर 10 छताचोक धनुष मोड़। प्रोपाइटर यादव भट्टराई। सम्पर्क नम्बर 98060 88288 97677 78569 98426 78652।
1: के तपाई लामो समयदेखि टाउको दुखाई, जोड्नी दुखाई, घाँटी वा ढाड दुखाईले दिक्क हुनुहुन्छ? घुँडा, काँध, स्नायु वा मांसपेशी दुखाईले दैनिक जीवन कष्टकर बनेको छ? अब चिन्ता नगर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बितामोड झापामा लामो समयदेखि दुखाईको वास्तविक कारण पहिचान गरी अनुभवी दुखाई विशेषज्ञ डाक्टरबाट बिना अपरेशन उपचार सम्भव छ। लामो समयसम्म औषधि खानु नपर्ने सुरक्षित उपचारको लागि एडभान्स पेन स्पेशलिस्ट क्लिनिक। लामो समयसम्म दुखाईसँग सम्झौता नगर्नुहोस्। आजै सम्पर्क गर्नुहोस् एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बिरतामोड छापा। सम्पर्क नम्बर 023535333 97010123445 97010123445।
8: १०७.५ मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ नागरिक एफएम जन जनको बोली।
9: घरभूम जलवायु परिवर्तन सम्मेलन 2083 सहभागी बनौ।
10: आयोजक घरभूम गाउँपालिका जोमसोङ मुस्ताङ।
9: स्थानीय तहको जिम्मेवारी जलवायु न्यायका लागि साझेदारी।
10: घरभूम घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: काया कैरनमा अब खबरको सिलसिला, शुरूमा सड़क बारेको खबर। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका 3 शीतल बजार नजिक ठूला चट्टान ब्लास्टिङ गरी हटाउँदै अवरूद्ध कृष्णवीर खण्ड खुलाउने तयारी गरिएको छ। त्रिशुली नदीको बाढ़ीले सड़क भाँसिएपछि अवरूद्ध बनेको कृष्णवीरमा भित्तातर्फबाट नयाँ ट्र्याक निर्माण सम्पन्न भइसकेकाले शीतल बजारको कड़ा पहरा फुटाएर राजमार्ग खुलाउने काम अघि बढ़ाइएको हो। सड़क विस्तारका लागि शीतल बजारमा रहेका 3 ठूला चट्टान नेपाली सेनाको समन्वयमा ब्लास्टिङ गरी हटाउने काम भइरहेको छ। सड़क विभागका मेसिनरी उपकरणबाट कड़ा चट्टान हटाउन लामो समय लाग्ने तथा सहज नभएपछि विभागकै अनुरोधमा नेपाली सेनाको विकास निर्माण निर्देशनालय भैरवगढ़ तथा इन्जिनियरिङ प्राविधिकको समन्वयमा चट्टान हटाउने काम थालिएको हो। सड़क विभागको नागडुंगा मोगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार सड़क निर्माणका लागि आवश्यकता अनुसार उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरिएको छ। निर्माण कार्य योजना अनुसार अघि बढ़े कृष्णवीर खण्ड अबको 3 दिनभित्रमा यातायात चल्नका लागि पूर्ण रूपमा तयार हुने उहाँले बताउनु भएको छ। चट्टान ब्लास्टिङ गरेर खोलिँदै कृष्णवीर शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। यस्तै सरकारले गल्छी र सुवागढ़ी सड़कको अस्थायी ट्र्याक खोल्ने कामलाई तीव्र बनाएको छ। भोटेकोशी बाढ़ीले कटान गरेका ठाउँमा ट्र्याक खोल्ने काम भइरहेको र दशैं अगाडि नै रसुवा गरी नाका जोड्ने लक्ष्य राखिएको सड़क विभागले जनाएको छ। धादिङको गल्छीदेखि धुन्ची हुँदै रसुवागढ़ी नाका जोड्ने सड़कको दूरी 108 किलोमिटर छ। गल्छीबाट मैलुङ हुँदै रसुवागढ़ी नाका जाँदा भने 82 किलोमिटर मात्र पर्छ। मैलुङ स्यापुरवेशी खण्डमा हिउँदमा मात्र गाड़ी गोड्थे। यो खण्डको 19 किलोमिटरमा स्तर उन्नतिका लागि ठेक्का भए पनि मैनाचुली कन्स्ट्रक्सनले काम नगरेपछि ठेक्का तोड़िएको थियो। नयाँ ठेक्का गर्न सूचना निकाल्ने अन्तिम तयारी हुँदा बाढ़ीले पूरै सड़क नै बगाएको सड़क विभागले जनाएको छ। गल्छी रसुवागढ़ी सड़कको ट्र्याक धमाधम खोलिँदै दशैं अघि रसुवागढ़ी नाका जोड़िने शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच गएको लेन्दे खोलामा आएको बाढ़ीले नुवाकोटका दर्जनौ पुल बगाउँदा त्रिशुली नदी वरपर को समस्या भएको थियो र सदरमुकामसहित त्रिशुली पारीका क्षेत्र र तादी हुँदै गल्छीसम्मको सड़क सम्पर्क 2 हप्तासम्म अवरूद्ध भएकोमा अहिले बेलीब्रिज निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको छ।
2: 2072 साल वैशाख 12 गोर्खा भूकम्प यता भदौको 10 गतेसम्म भोटेकुसी बाढ़ीको असरसम्म आइपुग्दा 11.5 वर्षमा प्राकृतिक विपदमा झण्डै 15,000 व्यक्तिको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणको तथ्याङ्क अनुसार यस अवधिमा 56,357 विपदका घटना भएकामा 14,825 ज्यान गएको हो। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 कम्तीमा 18 प्रकारका घटनालाई प्राकृतिक विपत्ति भनेको छ। 2072 यता यही भदौ 16 गतेसम्म 56,357 विपदजन्य घटना भएका छन्। यद्यपि प्राधिकरणको पोर्टलमा शुरूआती वर्षका कतिपय घटनाका विवरण तथा तथ्याङ्क भने अध्यावधिक भएका छैनन्। कोविड 19 महामारीमा ज्यान गुमाउनुको तथ्याङ्क पनि यसमा समावेश गरिएको छैन। प्राकृतिक विपत्तिको जोखिम न्यूनीकरणको पूर्व तयारीमा सरकारले यथोचित ध्यान नदिँदा पनि पछिल्ला वर्षहरूमा घटना बढ़न थालेका हुन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डाक्टर प्रकाश पोखरेल नेपालमा पछिल्लो वर्ष विपदको आवृत्ति र प्रवृत्तिमा परिवर्तन आएको बताउनुहुन्छ। विपदहरू छिटो छिटो आउन थाले र विपदको मापन पनि ठूलो हुन थाले। उहाँले भन्नुभयो, यस्तो हुनमा जलवायु परिवर्तनले भूमिका खेलेको छ। हाम्रो भौगोलिक अवस्था पनि अर्को प्रमुख कारण रहेको उहाँको भनाई छ। 2072 भूकम्प यता प्राकृतिक विपदमा मात्रै झण्डै 15,000 ज्यान गुमाए नयाँ पत्रिकामा खबर छ।
1: कांग्रेसको आसन्न 15 महाधिवेशनमा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षका नेताहरू सहभागी हुने भएका छन्। माग सम्बोधन गर्न सभापति गगन थापाको टोली प्रतिबद्ध भएपछि महाधिवेशनमा सहभागी हुन खड्का पक्ष तयार भएको हो। खड्का पक्षको माग सम्बोधन गर्न सभापति थापाले आज केन्द्रीय कार्य सम्पादन समितिको बैठक समेत बोलाउनु भएको छ। खड्काले पूर्व सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला पक्ष समेतको सहमतिमा पार्टीको सम्पूर्ण एकताका लागि भन्दै 8 बुधे माग गएको वैशाख दोस्रो हप्ता सभापति गगन कुमार थापालाई पठाउनु भएको थियो। अर्का नेता शेखर कोइराला भने अझै निर्णयको अवस्थामा पुगिसक्नु भएको छैन। कोइरालाले पूर्व सभापति शेरबहादुर देउवा एकतामा जान तयार नभएपछि आफू पनि तटस्थ बस्ने मनस्थिति बनाएको बताउनु भएको छ। पूर्व सभापति देउवाले सर्वोच्च अदालतमा विचाराधीन पुनरावलोकनको मुद्दाको अन्तिम निर्णय पर्खने बताउँदै आउनु भएको छ। यसैबीच कांग्रेसका पूर्व सभापति देउवा पक्षले समानान्तर महाधिवेशनका लागि जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउन थालेको छ। देउवा पक्ष असोज 15देखि महाधिवेशनमा होमिँदैछ। देउवा पक्षको सचिवालय समन्वय समितिले हिजो विज्ञप्ति मार्फत महाधिवेशन तयारीका लागि जिल्ला संघीय निर्वाचन क्षेत्र प्रदेश सभा निर्वाचन क्षेत्र पालिका र वडा अधिवेशन तयारी समितिहरू असोज 3 भित्र गठन गरिसक्ने जनाएको छ। असोज 15 वडा र त्यसपछि पालिका तथा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अधिवेशन गर्ने उसको तयारी छ। मंगसिरको 21देखि 23 गतेसम्म काठमाडौँमा 15 केन्द्रीय महाधिवेशन गर्ने निर्णय रहेको छ। खड्का पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशनतिर, शेखर तटस्थ बस्ने शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा गाँठका कुरा श्रृंखला अन्तर्गत पैसाको वास्तविक अर्थ र कामको कुरासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: लौ नि दिदीलाई त फेरि बेथाले च्यापे जस्तो छ।
4: बिरामले च्यापो भनेर मात्र हुँदैन नि, भद्रपुरमा विश्वासिलो र भर पर्दो भिड्रो एक्सप्रेस सेवाको लागि लामो समयदेखि चिर परिचित साक्षात अल्ट्रासाउन्ड क्लिनिक लैजानु पर्छ। दक्षिण भारतको मणिपालबाट उपाधि प्राप्त एक दशकदेखिको लामो अनुभव भएका रेडियोलोजिस्ट डाक्टर सञ्जय कुमार गुप्ताबाट दैनिक सम्पूर्ण अङ्गहरूको भिड्रो एक्सरे गरिन्छ। साथै त्यहाँ ठूलो मेसिनबाट पेटको भिड्रो एक्सरे तथा रगतको नसाको रंगीन भिड्रो एक्सरे गर्नुको साथै शरीरको सबै अङ्गको टाउकोदेखि खुट्टासम्म भिड्रो एक्सरे गरिन्छ।
5: अत्याधुनिक 4D ठूलो मेसिनबाट भिडियो एक्सरे गरिन्छ। एनोमाली स्क्यान, रंगीन फोटोमा रिपोर्ट पाइन्छ। बच्चाको मुटु गर्भवतीमै हेरिन्छ। रक्सी खाएर बिग्रेको कलेजोको भिडियो एक्सरे र कलेजोको इलास्टोग्राफी गरिन्छ।
4: बिरामी जाँच गर्ने समय प्रत्येक आइतबारदेखि शुक्रबारसम्म बिहान 8 बजेदेखि 1 बजेसम्म, शनिबार र सार्वजनिक विदाको दिन बिहान 8 बजेदेखि 12 बजेसम्म।
6: सम्पर्क वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सञ्जय कुमार गुप्ता, साक्षात अल्ट्रासाउन्ड क्लिनिक, अस्पताल रोड, भद्रपुर 8,
7: डाक्टर जय कुमार ठाकुरको क्लिनिक भित्र।
6: सम्पर्क नम्बर 98446-86770।
8: एक सय 7.5 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ नागरिक एफएम, जन जनको बोली। 25

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्यूब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले चट्टान ब्लास्टिङ गरेर अवरूद्ध कृष्णवीरको सड़क खोलिँदै गल्छी रसुवागढ़ी सड़कको ट्र्याकमा पनि धमाधम काम, दशैं अघि रसुवागढ़ी नाका जोड़िने 72 भूकम्प यता, प्राकृतिक विपदमा झण्डै 15,000 जनाले ज्यान गुमाए, भौगोलिक अवस्था र जलवायु परिवर्तनको मुख्य भूमिका, पूर्व तयारीमा सरकारको ध्यान पुगेन, कांग्रेसमा खड्का पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशनतिर नेता शेखर कोइराला अहिलेसम्म तटस्थ लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग।
3: गाँठका कुरा।
2: तपाईको खल्तीमा भएको 1,000 नोट निकाल्नुहोस् त। अब सोच्नुहोस्, यो कागजको मूल्य 1,000 रूपियाँ कसरी भयो? कागज त कागज नै हो, तर तपाईँ पसलमा जानुहुन्छ, 1,000 नोट दिनुहुन्छ, पसलवालाले सामान दिन्छन्। किन? किनभने दुवैलाई विश्वास छ यो नोट अरूले पनि स्वीकार गर्छन्। उज्यालोको युट्यूब च्यानल, उज्यालो अनलाइन र फेसबुकमा पनि हेर्न, सुन्न र पढ्न सकिने गाँठका कुरा श्रृंखलाको चौथो भागमा पैसाको वास्तविक अर्थ र कामको नाली बेली प्रस्तुत गर्दै हुनुहुन्छ साथी मिलन तिमिल सिन्हा।
4: पैसा विश्वास हो, तर यहाँ फेरि अर्को प्रश्न आउँछ, यो विश्वासको जग के हो त? यसलाई बुझ्न तीनवटा तथ्य हेरौ। पहिलो, राज्य र केन्द्रीय बैंक, सरकार र राष्ट्र बैंकले मन लागे जति जथाभावी नोट छाप्न पाउँदैनन्। जति नोट छाप्ने हो त्यति बराबरको वास्तविक सम्पत्ति, जस्तै सुन, चाँदी, विदेशी मुद्रा वा सरकारी ऋण पत्र राष्ट्र बैंकको ढुकुटीमा सुरक्षित हुनुपर्छ। कुनै पनि देशको नोट वा पैसाको मूल्य राज्यको कानून, केन्द्रीय बैंक प्रतिको विश्वास, अर्थतन्त्रको क्षमता र मानिसले त्यसलाई स्वीकार गर्ने सामूहिक विश्वासमा टिकेको हुन्छ। नोटलाई मानिसले विश्वास गर्ने अर्को जग हो देशको साख र कानून। नोटमा गवर्नरको हस्ताक्षर हुन्छ, त्यो हस्ताक्षरले कागजको मूल्य बढाएको भने होइन। यसले के जनाउँछ भने यो मुद्रा राज्यको कानूनी र संस्थागत व्यवस्थाभित्र जारी भएको हो। अर्थात तपाईँले देखाउने नोटमा एउटा कागज मात्र होइन, पूरा मौद्रिक प्रणालीको विश्वास उभिएको हुन्छ। यति कुरा गरेपछि तपाईँलाई लाग्यो होला, अमेरिकी डलरलाई संसारले किन र कसरी अरू देशका मुद्रा भन्दा धेरै विश्वास गरेको होला। दोस्रो विश्वयुद्धपछि बनेको विश्वव्यापी आर्थिक प्रणालीले डलरलाई अन्तर्राष्ट्रिय मौद्रिक व्यवस्थाको केन्द्रमा पुर्यायो। अमेरिकी समर्थक देशले डलरलाई कारोबार गर्ने मुद्रा मान्ने निर्णय गरे। डलरको भूमिकाले कानूनी मान्यता पायो। डलरको नियमन गर्ने अमेरिकी संस्था फेडरल रिजर्भ पारदर्शी, शक्तिशाली र विश्वासिलो हुँदै गयो। अमेरिकी डलर थप सर्वस्वीकार्य हुँदै गयो। हिजो आज संसारका व्यापारी, बैंक र अन्तर्राष्ट्रिय कारोबारमा अमेरिकी डलर सबैभन्दा विश्वासिलो मुद्रा भएको छ। त्यसैले पैसाको शक्ति केवल नोटमा लेखिएको अंकमा हुँदैन, पैसाको शक्ति त्यसलाई स्वीकार गर्ने मानिस, नियमन गर्ने संस्था र त्यस पछाडि रहेको अर्थतन्त्रको अवस्थाको विश्वासमा हुन्छ। अब कुरा गरौं पैसाले के काम गर्छ। पहिलो, विनिमयको माध्यम। तपाईसँग धान छ, जुत्ता चाहियो, तर जुत्ता बेच्नेसँग धान नचाहिन सक्छ। पैसाले यो समस्या हटाइदियो, धान बेच्नुहोस्, पैसा लिनुहोस्, त्यही पैसाले जुत्ता किन्नुहोस्। दोस्रो, मूल्य नाप्ने साधन। घर 50 लाख, मोटरसाइकल 3 लाख, चामल किलोको 100 रूपियाँ, पैसाले फरक फरक वस्तुको मूल्य एउटै भाषामा बताइदिन्छ। तेस्रो, मूल्य सञ्चय गर्ने साधन। आज कमाएको पैसा भोलिका लागि राख्न सकिन्छ। त्यसैले वास्तविक अर्थमा पैसा भनेको वस्तु र सेवाको मूल्यलाई व्यक्त गर्ने, साटफेट गर्न सजिलो बनाउने र आजको मूल्यलाई भविष्यसम्म लैजाने एउटा सामाजिक तथा आर्थिक व्यवस्था हो। हिजो पैसा सिक्का थियो, पछि कागज भयो, बैंकमा पुग्दा खाताको अंक भयो, आज मोबाइलको स्क्रीनमा देखिने अंक भएको छ। रूप फेरियो तर आधार उइरह्यो, विश्वास। गाँठका कुराको अर्को श्रृंखलामा पैसा कसरी कमाउने, सिपबाट, श्रमबाट, व्यवसायबाट कि लगानीबाट? पैसा कमाउने बाटो खोज्दै गाँठका कुराको अर्को भागमा फेरि भेटौंला। तर आज गाँठका कुरा सुनेपछि तपाईँका मनमा लागेको कुरा हामीलाई पनि भन्नुहोस् है।
1: गाँठका कुरा श्रृंखलापछि फेरि पनि खबरकै सिलसिला। यस वर्षको तीज पर्व आजदेखि शुरू भएको छ। आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ। दरलाई तीजको व्रतको पूर्व तयारीको रूपमा पनि लिइन्छ। भोलिको तीजमा व्रत बस्नुपर्ने भएकोले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ। विशेष गरी दूधबाट बनेका परिकार, खीर, ढकनी, गुतपाक र मिठाई जस्ता परिकार खाइन्छ। दरले व्रतका दिन अडिलो बनाउँछ भन्ने मान्यता छ। दर खाने समय भने ठाउँ अनुसार फरक फरक छ। कतै बेलुका अरू चीज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ। धेरै चिल्लो, पिरो, गुलियो र मसलेदार परिकार दरका रूपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर गर्ने भएकोले ध्यान दिन पोषणविदको सुझाव छ। भोलि हरितालिका तीज पर्व र पर्सि ऋषि पञ्चमी परेको छ।
2: सिराहामा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहभागी कार्यक्रममा विवाद भएको छ। औरही गाउँपालिकाको शिक्षा शाखाले हिजो पाठ्यक्रमका लागि सुझाव संकलन कार्यक्रम आयोजना गरेको थियो। प्रमुख अतिथिका रूपमा सहभागी मन्त्री पोखरेल बोल्दा बोल्दै विवाद भएको हो। कार्यक्रममा मन्त्री पोखरेल सहित प्रतिनिधि सभाका सांसद शिव यादव, पुरूषोत्तम यादव, जिल्ला समन्वय समिति सिराहाका सभापति दिनेश महतो तथा गाउँपालिकाका जनप्रतिनिधि लगायत सहभागी थिए। सम्बोधनका लागि गाउँपालिकाका अध्यक्ष शिवजी यादव पछि ढिलो आइपुगेका मन्त्री पोखरेललाई सिधै माइक दिएपछि जिल्ला समन्वय समितिका सभापति महतोले बीचमै गुनासो गर्नुभयो। विवाद चर्किएपछि मन्त्री पोखरेल बोल्न छाडेर सुरक्षाकर्मीको सहयोगमा कार्यक्रम स्थलबाट हिँड्नु भएको थियो। कान्तिपुरमा खबर छ।
1: कहाया कहिरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: कृषि मन्त्र नार्कसँग
5: बाढ़ीका कारण मरेका पशुपक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशुपक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम, खुशीको कनेक्शन।
2: बाढी र डुबानबाट बच्न के गर्ने?
3: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ,
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नेपालले वैदेशिक रोजगारबाट गएकाबाट वृहत अर्थतन्त्र निर्माण गरेको छ, तर विदेशमा ज्यान गुमाएका नागरिकको शव स्वदेश फर्काउने भरपर्दो एकीकृत प्रणाली भने अझै छैन। नेपालबाट हरेक वर्ष लाखौं नागरिक रोजगारीका लागि विदेश जान्छन्। पछिल्लो एक वर्षमै झण्डै 7,92,000 नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए। तीमध्ये झण्डै दुई तिहाई खाड़ी देश गएका थिए, 88,000 भन्दा बढ़ी युरोपतर्फ गएका छन्। यस तथ्याङ्कमा भिजिट वा विद्यार्थी भिसामा विदेश जानेहरू भने समावेश छैनन्। 2000 दशकको शुरूतिर वार्षिक 1 खर्ब रूपियाँ भन्दा कम रहेको रेमिट्यान्स 2014 आइपुग्दा 5 खर्ब नाग्यो। 2024 14 खर्ब रूपियाँ पुगेर कृतिमानी राख्यो। गएको आर्थिक वर्षमा यो 37.1% बढ़ेर 23,26,00,000,000 रूपियाँ पुगेको थियो, जुन चालू आर्थिक वर्षका लागि सरकारले ल्याएको 21,24,34,00,000,000 रूपियाँको कुल बजेट भन्दा धेरै हो। यसरी रेमिट्यान्स पठाउने श्रमिक मध्य कसैको विदेशमा ज्यान गयो भने सब नेपाल ल्याउने जिम्मेवारी कसको हो भन्ने विषय भने अझै अस्पष्ट छ। 23,00,000,000 रेमिट्यान्स भित्राउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने या नफर्किने संयोगमै निर्भर, कान्तिपुर दैनिकमा खबर छ।
4: अब विदेशको खबर। भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई बलियो बनाउनु पर्नेमा जोड़ दिएको छ। भारतको अध्यक्षतामा भएको सम्मेलनमा ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले नयाँ दिल्ली घोषणा पत्र जारी गर्दै बहुपक्षीय विश्व व्यवस्थालाई थप सुदृढ़ बनाउने प्रतिबद्धता जनाएका छन्। घोषणा पत्रमा राजनैतिक तथा सुरक्षा, आर्थिक तथा वित्तीय र सांस्कृतिक तथा जनस्तरीय क्षेत्रमा सहकार्यलाई थप मजबूत बनाउने उल्लेख गरिएको छ। ब्रिक्स नेताहरूले पूर्वमा बढ़दो तनाव र युक्रेन युद्धप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विवादको कूटनैतिक र शान्तिपूर्ण समाधानमा जोड़ दिएका छन्। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको अनुमति बिना लगाइने एकपक्षीय प्रतिबन्धप्रति पनि ब्रिक्सले असहमति जनाएको छ। त्यस्तै जलवायु परिवर्तन, ऊर्जा सुरक्षा र न्यायपूर्ण ऊर्जा संक्रमणलाई पनि सम्मेलनले प्राथमिकतामा राखेको छ। विकासशील राष्ट्रहरूका लागि जीवाश्म इन्धन अझै महत्वपूर्ण रहेको उल्लेख गर्दै ऊर्जा संक्रमण समावेशी र न्यायपूर्ण हुनुपर्नेमा जोड़ दिएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। ब्रिक्सले युरोपेली संघको कार्बन सीमा कर संयन्त्रलाई संरक्षणवादी उपायका रूपमा आलोचना गरेको छ। सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनिया राष्ट्रपति शी जिनपिङबीच द्विपक्षीय भेटवार्ता समेत भएको छ। भेटमा सीमा क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्ने, व्यापार तथा बजार पहुँच बढ़ाउने, आपूर्ति श्रृंखला र आर्थिक सहकार्य विस्तार गर्ने लगायत विषयमा छलफल भएको छ। भेटलाई भारत चीन सम्बन्ध सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। सम्मेलनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, चीनिया राष्ट्रपति शी, ईरानी राष्ट्रपति मसूद पेजेस्कियन, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा लगायत ब्रिक्स सदस्य राष्ट्रका नेताहरू तथा उच्च स्तरीय प्रतिनिधि सहभागी हुनुहुन्छ। हिजोदेखि शुरू भएको सम्मेलन आज पनि चल्नेछ।
5: अब केही खेल खबर। एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्दै नेपाल दोस्रो पटक एक दिवसीय एसिया कपमा छनौट भएको छ। नेपालले मलेसियामा हिजो भएको प्रतियोगिताको फाइनलमा यूएईलाई 44 रनले हरायो। यो प्रतियोगिताको विजेता एक टोली मात्रै भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सम्मिलित एसिया कप खेल्ने पाउने प्रावधान थियो। नेपाल विजेता बन्दै अर्को वर्ष बंगलादेशमा हुने तालिका रहेको एसिया कपमा छनौट भएको छ। यसअघि सन् 2023 घरेलु मैदानमा भएको यो प्रतियोगिताको फाइनलमा पनि नेपालले यूएईलाई 7 विकेटले पराजित गरी पहिलो पटक एसिया कप खेलेको थियो। फाइनल खेलेका नेपाल र यूएई इमर्जिङ टीम्स एसिया कपका लागि पनि छनौट भएका छन्। खेलकै अर्को प्रसंगमा नेपालमा पहिलो पटक भएको पुरूष फ्रेन्चाइज नेपाल भलिबल लीग एनभीएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। हिजो बेलुका भएको फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्णले उपाधि जितेको हो। उपाधिसँगै अन्नपूर्णले 20,00,000 रूपियाँ पुरस्कार प्राप्त गरेको छ। अन्नपूर्णले 25-15, 25-20 र 25-18 सेटमा जित निकाल्यो। अन्नपूर्ण लीग चरणमा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो। कर्णालीले भने प्लेअफमा काठमाडौँ रेड्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। लीग चरणमा कर्णालीले अन्नपूर्णलाई 3-1 सेटमा पराजित गरेको थियो, तर फाइनलमा अन्नपूर्णले त्यसको बदला लिँदै कर्णालीलाई सोझो सेटमा हराएर ऐतिहासिक उपाधि जित्न सफल भएको हो। पहिलो संस्करणको फ्रेन्चाइज नेपाल भलिबल लीगमा कुल 6 टोलीको सहभागिता रहेको थियो। प्रतियोगिताको कुल पुरस्कार राशि 32,00,000 रूपियाँ रहेको छ।
4: अब केही खबर संक्षेपमा। देशका धेरै जसो पहाड़ी र हिमाली क्षेत्रमा पानी परेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टामा बैतडीमा सबैभन्दा धेरै 18.2 मिलिमिटर वर्षा मापन भएको छ। गैराती धेरै जसो पहाड़ी तथा हिमाली क्षेत्रमा मध्यम तथा थोरै ठाउँमा ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। सिन्धुपाल्चोक, कास्की, गोरखा, जुम्ला, उदयपुर, इलाम लगायतका क्षेत्रमा पनि मध्यमदेखि केही ठाउँमा ठूलो वर्षा भएको छ। आज कोशी र बागमती प्रदेशको हिमाली तथा पहाड़ी भाग तथा गण्डकी, कर्णाली र दूरपश्चिम प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा पनि ठूलो पानी पर्न सक्ने अनुमान रहेको छ।
5: सरकारले मलेसियाको रोजगारीमा खड़ा गरिएको सिन्डिकेट भत्काउने गरी छानबिन तथा कार्यवाही प्रक्रिया अघि बढ़ाएको छ। नेपालका 25 म्यान पावर कम्पनीलाई मात्रै मलेसियाको रोजगारीमा श्रमिक पठाउने अधिकार दिने गरी खड़ा गरिएको सिन्डिकेट तोड़ने गरी आबद्ध कम्पनीमाथि छानबिन तथा कार्यवाही अघि बढ़ाएको हो। वैदेशिक रोजगार विभागले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणालीमा आबद्ध नेपाली इजाजत पत्र प्राप्त वैदेशिक रोजगार व्यवसाय संस्थामाथि छानबिन तथा कार्यवाही प्रक्रिया अघि बढ़ाएको हो।
4: सार्वजनिक खरिदलाई पारदर्शी, प्रतिस्पर्धी र प्रविधि मैत्री बनाउन वर्षौंदेखि प्रयोग हुँदै आएको विद्युतीय खरिद प्रणाली ईपीजी उच्च सुरक्षा जोखिम देखिएको भन्दै सरकारले स्थगित गरेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले 2083 भदौ 11 अहिले सञ्चालनमा राखेको ईपीजी प्रयोग स्थगित गरी प्रणाली सुधार तथा मरमत समारोह अघि बढ़ाएको हो। अत्यावश्यक खरिद प्रक्रिया नरोक्न भनेर कागजी माध्यमबाट बोलपत्र अघि बढ़ाउन बाटो खोलिएको छ। ठेक्का फेरि हार्ड कपीमा शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
5: हुलाकी राजमार्ग अन्तर्गत झापाको कन्काई पुलको ठेक्का लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदार कम्पनीले 2 अर्ब रूपियाँ जरिवाना तिर्नुपर्ने भएको छ। 34.9 करोड़ रूपियाँमा निर्माण हुने गर्ने गरी कन्काई पुलको ठेक्का लिएको पप्पू महादेव खिम्तीजेवीले काम नगरी आयोजना अलपत्र पारेपछि ठेक्का रकमको 6 गुणा बराबर जरिवाना तिर्नुपर्ने भएको खबर नयाँ पत्रिकामा छ। माइतीको आशा
4: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: चट्टान ब्लास्टिङ गरेर अवरूद्ध कृष्णभीरको सड़क खोलिँदै गल्छी रसुवागढ़ी सड़कको ट्र्याकमा पनि कान धमाधम, दशैं अघि रसुवागढ़ी नाका जोड़िने।
4: 72 भूकम्प यता प्राकृतिक विपदमा झण्डै 15,000 जनाले ज्यान गुमाए। भौगोलिक अवस्था र जलवायु परिवर्तनको मुख्य भूमिका, पूर्व तयारीमा सरकारको ध्यान पुगेन।
5: कांग्रेसमा खड्गा पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशनतिर नेता शेखर कोइराला अहिलेसम्म तटस्थ।
4: ब्रिक्स सम्मेलनद्वारा विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड़, मध्यपूर्व तनाव र युक्रेन युद्धप्रति विश्व नेताहरूको गम्भीर चिन्ता।
5: र एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल दोस्रो पटक एसिया कपमा छनौट, पहिलो संस्करणको एनभीएल उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जित्यो।
4: र अन्त्यमा आजको कार्टुन, आशिष खनालले बनाउनु भएको पुरानो कार्टुन तीजका कतिपय गीत सुन्नै नसकिने खालका हुने गरेको प्रसंगसँग यो कार्टुन सम्बन्धित छ। यहाँ सड़कमा एकजना मान्छे सानो बच्चा काखमा राखेर हिँडिरहेका छन्। उनले बच्चालाई अर्ती उपदेश दिँदै भन्दैछन्, हेर बाबु, जीवनमा 3 कुरा कहिले नभुल्नु, सानालाई माया गर्न, ठूलालाई सम्मान गर्न र आधुनिक तीज गीत सुन्नु अघि झ्याल ढोका बन्द गर्न। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: कृपा फार्मेसी कृपा फार्मेसी कृपा फार्मेसी। अब हाम्रो सहर भद्रपुरमा विश्वासिलो भरपर्दो र सम्पूर्ण रोगहरूको उपचार एउटै छानामुनि कृपा फार्मेसीमा। हाम्रा उपलब्ध सेवाहरू भिडियो एक्सरे सेवा, डिजिटल एक्सरे सेवा, ईसीजी सेवा, साथै सुगर, थाइरोइड, एलएफटी, आरएफटी ल्याबका सम्पूर्ण टेस्टहरू। हाम्रा सेवाहरू
1: वरिष्ठ कन्सल्टेन्ट छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको दैनिक सेवा प्रत्येक दिन बिहान 9 बजे र दिउँसो 1 बजेदेखि।
0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर शशांक राज पोखरेलको सेवा।
2: महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर एलिजा गौतमको सेवा दिउँसो 1 बजे र बेलुका 5:30 बजे।
0: वरिष्ठ कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पोषण रमन त्रिपाठीको सेवा प्रत्येक शनिबार र बुधबार बिहान 7 बजेदेखि।
1: वरिष्ठ कन्सल्टेन्ट नाक कान तथा घाँटी रोग विशेषज्ञ सेवा प्रत्येक दिन बिहान 9 बजे र 5:30 बजेबाट।
0: वरिष्ठ नसा बात तथा हाड जोड्ने रोग विशेषज्ञ डाक्टर प्रकाश कुमार श्रेष्ठको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 1 बजे।
2: नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर लोचन बाबु सन्जेलको सेवा दैनिक बिहान 7 बजे, दिउँसो 1 बजे र बेलुका 5 बजे।
3: सुगर, प्रेसर, दम, थाइराइड, मुटु, छाती, मृगौला विशेषज्ञ डाक्टर प्रवीण भट्टराईको सेवा दैनिक बिहान 8 बजे र दिउँसो 1 बजे।
0: मेडिकल अफिसर डाक्टर मनोज शाहको सेवा प्रत्येक दिन बिहान 9 बजे र दिउँसो 2 बजे। रहेको जानकारीको साथसाथै यहाँ सम्पूर्ण प्रकारको औषधि सुपथ मूल्यमा पाइने हुनाले अन्यत्र धाई रहनु नपर्ने सबै सेवाग्राहीहरूलाई जानकारीको लागि हार्दिक अनुरोध गर्दछौ।
2: साथै यहाँ फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ। सम्पर्क कृपा फार्मेसी चन्द्रगढी लेखनाथ चोक, सम्पर्क नम्बर राजु पराजुली 98159607669, भावना पराजुली 98140319।
4: अब काठमाडौँ विराटनगरका डाक्टरको लागि शनिबार नै कुर्नु पर्दैन, उपचारको लागि सिलगढी धाइरहनु पर्दैन। पूर्वाञ्चलमै पहिलो छाला यौन सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा सञ्चालित दमकको डेल्फी स्किन केयर हस्पिटल पुगे भइहाल्यो।
5: उपचार विधिबाट निको पारिने
4: चाया पोतो डन्डीफोर, आँखा वरिपरिको कालोपना,
5: कपाल झर्ने, तालु खुइलिने, एलर्जी, दाद, लुतो, सेतो दुबी, कालो दुबी,
4: घाउ, खटिरा, सोराइसिस, हातखुट्टाका नङ बिग्रिने, दुख्ने, पोल्ने, कुष्ठरोगको सफल उपचारहरू, अत्याधुनिक लेजर मेसिन द्वारा उपचार हुने छालाका रोगहरू,
5: नयाँ तथा पुराना दाग, जन्म दाग, शरीरमा हुने मुसाहरू, मासु पलाएको, गाठा गुठीहरू,
4: पोलेको, काटेको घाउबाट बनेको सानो तथा ठुला खत तथा दाग, साथै जन्मजात खुडिएको
5: काखी खुट्टा तथा शरीर गनाउने, तिलकोठी, चौरीपना, डन्डीफोरको दाग हटाउने, टाटु हटाउने,
4: अनावश्यक ठाउँमा उम्रिएका रौँहरूलाई स्थायी रूपमा हटाउने,
5: अत्याधुनिक एनालाइजर मेसिन द्वारा अनुहारको समस्या पत्ता लगाई उचित उपचार गरिन्छ।
4: यो चिलाउने, पोल्ने, पुरुषका यौन दुर्बलता जस्ता समस्याको उचित परामर्श तथा सफल उपचार गरिन्छ। छाला तथा यौन रोगकै लागि अत्याधुनिक ल्याब, प्याथोलोजी सेवा,
5: फार्मेसी सेवा, अत्याधुनिक सुविधा सम्पन्न ब्युटी क्लिनिक सेवा।
4: याद राख्नुहोस्, यहाँ छाला तथा यौन रोग विशेषज्ञ डाक्टरद्वारा हरेक उपचार सर्वसुलभ शुल्कमा गरिन्छ। सम्पर्क डेल्फी स्किन केयर हस्पिटल, दमक 10 बेलडाङ्गी रोड, फोन नम्बर
0: 023-57-60-60,
4: मोबाइल नम्बर 98526-76-76-0।
6: यहाँ प्रत्येक हप्ताको आइतबार एक दिन सेवा बन्द रहने

0: 25 वर्षदेखिको अटुट विश्वास, हरेक घुटमा मिठो सुवास, त्रिशक्ति टी इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन गोल्ड रिङ चिया।
1: You're listening to 107.5 MHz.
2: And you've got it.

0: नेपालकै ठुलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टम द्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अक्षय जनशक्ति र अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल झापाको बिरता मोड स्थित सैनिक मोड सहित अर्जुन धाराको शनिसरे अस्पताल काठमाडौँको कलङ्की वर्षाको बेदगंज सहित अब पारदर्शीको चकचकी स्वास्थ्य चौकीमा पनि
1: हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतियाबिन्दुको अपरेशन, आँखाको नानी प्रत्यारोपण, आँखाको पर्दाको अपरेशन, मधुमेह तथा उच्च रक्तचापका बिरामीहरूको आँखा परीक्षण, जलबिन्दुको परीक्षण तथा उपचार, आँखा टेढो भएको, मासु पलाएको, आँखाबाट पी बग्ने समस्याको उपचार, अल्छी आँखाको उपचार र सम्पूर्ण किसिमका कन्ट्याक्ट लेन्स तथा चस्माहरू पाइनुका साथै कानको सम्पूर्ण उपचार तथा शल्यक्रिया सेवा, 5 वर्ष वा 5 वर्ष मुनिका बाल बालिकाहरूको निःशुल्क आँखा
0: झापाको बिरता मोड स्थित सैनिक मोड अर्जुन धाराको शनिस्तरी अस्पताल र अब पारदर्शीको चकचकी स्थित चकचकी स्वास्थ्य चौकीबाट समेत सेवा सञ्चालन भइरहेको जानकारी गराउँदछौ। थप जानकारीको लागि दृष्टि आँखा अस्पताल बिरता मोड 3 सैनिक मोड सम्पर्क नम्बर
2: 023-535-702 535-703 535-704
0: चकचकी सम्पर्क मोबाइल नम्बर 9804-23-728 साथै फोन गर्दा पैसा नलाग्ने नम्बर 16-60-01-52-00 सबैका लागि दृष्टि सधैँका लागि दृष्टि दृष्टि आँखा अस्पताल।
3: ए हेर न भद्रपुर बजारमा कति राम्रो पसल खुलेछ नि।
4: कुन पसल? के को पसल भनेको?
3: सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल।
4: आ म त जान्न है त्यहाँ खोजेको सामान एउटै पाइँदैन।
3: त्यही त सुनाउन खोजेको नि मैले, अरूतिर नपाइने सामान पनि सबै त्यहाँ पाइन्छ।
4: के छन् त?
3: आर्टिफिसियल गहना, पञ्चधातु सामग्री, बेहुली सेट, रानी हार, मिनी हार, चुरा, सिक्री, औठी, टप।
4: ओहो, बिहेको लागि त एकदमै पर्फेक्ट रहेछ।
3: त्यति मात्रै होइन है, रुम डेकोरेसन, गिफ्ट आइटम, फोटो फ्रेम, बच्चाका खेलौना, सबै ट्रेन्डिङ सामान पाइन्छ।
4: त्यसो भए त गिफ्ट किन्न अरू कतै जानै पर्दैन रहेछ।
3: हो त, तपाईँको सपनालाई साकार बनाउने सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल अब भद्रपुर बजारमा। अब होलसेल होस् वा रिटेल, तपाईँको रोजाईको एकमात्र गन्तव्य सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल, कृष्णराज कम्प्लेक्स छेउ, हटिया लाग्ने बाटो, भद्रपुर 6, झापा। मोबाइल नम्बर 9828-78-78-44। तपाईँको रोजाई, तपाईँको खुसी।
5: अरे यति बिहानै हजुर किचनमा
6: किन? मैले तिम्रो लागि चिया बनाउनु हुन्न र?
5: होइन हजुर, मिठो र स्वादिलो पनि त बनाउन आउनु पर्यो नि।
6: ए तिमी पनि बजारमा पाइने प्रसङ्ग चिया ल्याएर पकाएपछि चिया आफै मिठो र स्वादिलो भइहाल्छ नि।
5: हो र, त्यस्तो मिठो र स्वादिलो छ र प्रसङ्ग चिया?
6: हो त नि, साह्रै मिठो र स्वादिलो सबैले रुचाएको प्रसङ्ग चिया नै त हो। बरु लाऊ तिमी पनि चाखेर हेर।
5: वाव, साच्चै भने जस्तै रहेछ प्रसङ्ग चिया। अब म पनि चाहन्छु मेरो दिनको सुरुवात प्रसङ्ग चियाबाटै होस्।
7: शारदा प्याकेजिङ उद्योग भद्रपुर 5 प्याकेजिङ गरी बजारमा ल्याइएको प्रसङ्ग चिया सधैँ प्रयोग गरौं। सम्पर्क नम्बर 9863-60-60-11, 9818-094-700।
5: ह्याप्पीनेस बिगिन्स विथ अ कप अफ प्रसङ्ग चिया।

0: नागरिक एफएम 107.5 मेगाहर्ज वॉइस ऑफ द पीपल
1: नागरिक टाइम्स टेक
2: अहिले बिहानको 7 बज्यो यो समय गोल्ड रिंग चियाको हो गोल्ड रिंग चिया
3: एउटा छुट्टै कार्यक्रम

0: कार्यक्रम विश्व विचित्र विचित्र विचित्र
1: नमस्कार आदरणीय श्रोता महानुभावहरू, अनौठो अचम्म लाग्दा र पत्याउनै गाह्रो हुने घटनाहरूको कार्यक्रम विश्व विचित्रको यो एपिसोडमा पनि यहाँहरूलाई हार्दिक स्वागत तथा अभिवादन टक्र्याउँदछु। प्रकृतिले देखाएको अद्भुत रूप, विज्ञानले पत्ता लगाएका अकल्पनीय तथ्यहरू र कहिले मानिसको व्यवहारका चकित पार्ने प्रसंग, इतिहासका चर्चित पात्रहरूको जीवनी आदि इत्यादि यस्तै विश्वका अनौठा र रोचक घटनाहरू संकलन गरेर प्रसारण हुँदै आएको नागरिक एफएमको यो कार्यक्रम विश्व विचित्रमा यहाँहरूसँग आज पनि यो सुमधुर साँझमा भेट गर्न आइपुगेको छु। आजको प्रस्तुतिमा पनि विगतमा जस्तै ऐतिहासिक तथ्य र रोचक प्रसंगहरू, अनौठा रहस्य र विश्वास गर्न गाह्रै लाग्ने तर पत्याउनै पर्ने खालका घटनाहरूका बारेमा म यहाँहरू समक्ष आफ्ना कुराहरू राख्न चाहन्छु। श्रोता, आजको प्रसंगमा म शुरू गर्न गइरहेको छु। यो प्रसंगबाट सुनौ, इतिहासको कुनै पनि कालखण्डमा मानिसहरू आजको जस्तो यति धेरै एकअर्कासँग जोडिएका थिएनन्। हातमा भएको एउटा सानो स्क्रीनबाट संसारको जुनसुकै कुनामा रहेको व्यक्तिसँग सेकेन्डमै कुरा गर्न सकिन्छ आजभोलि। तर विडम्बना के छ भने, प्रविधिले मानिसलाई जति नजिक ल्यायो, मानिसको मन भने उति नै टाढा र एक्लो हुँदै गएको छ। आज विकसित देशहरूदेखि हाम्रै शहरहरूसम्म एक्लोपना एउटा भयानक सामाजिक र मानसिक स्वास्थ्यको महामारीका रूपमा फैलिसकेको छ, बनिसकेको छ। हामीलाई हजारौं भर्चुअल साथीहरूका बीचमा पनि एक्लो बनाइरहेको यो आधुनिक जीवनशैलीको तितो यथार्थलाई आजको यो पहिलो प्रस्तुतिमा मन्थन गरौं। फेसबुक, इन्स्टाग्राम, टिकटकमा अरूको रमाइलो, घुमघाम र सफलताका तस्विरहरू निरन्तर हेर्दा मानिसभित्र म मात्र पछाडि परे कि, मेरो जीवन मात्र खराब छ भन्ने हीन भावना पैदा भइरहेको छ। सामाजिक सञ्जालमा पाइने लाइक र कमेन्टले दिने क्षणिक खुशीले वास्तविक जीवनको गहिरो भावनात्मक सम्बन्ध, विश्वास र आत्मीयतालाई कहिल्यै प्रतिस्थापन गर्न सक्दैन। विगतमा हजुरबुवा, हजुरआमा, काका, काकी र नातेदारहरू एउटै घर वा छरछिमेकमा बस्दा दुःख सुख बाँध्ने वातावरण हुन्थ्यो, तर शहरीकरण, व्यक्तिगत स्वतन्त्रताको खोज र बसाइसराले गर्दा ठूलो परिवारहरू टुक्रिएर साना परिवारमा परिणत भए। मानिसहरू आफ्नै कोठाभित्र सीमित हुँदै जाँदा छिमेकीको दुःख सुखमा शरीक हुने र आत्मीयता साधासाथ गर्ने नेपाली परम्परा मासिँदै गएको छ। भर्खरै हामीले तीजकै जमघट मनाइराखेका छौं, अहिले पनि तीजमा आउने छोरी चेलीलाई घरमा बोलाएर टिकटक बनाएर रमाइलो गर्नेतिर हामी सीमित हुँदै गइरहेका छौं। भेला भए अनि मोबाइल फोनमा फोटो खिचेर टिकटक बनाउने हतारो हुन्छ। हामी आपसमा हाम्रा सुख दुःखका कुराकानीहरू सीमित मात्रै गर्छौं। यो अहिलेको नयाँ परिस्थितिले जन्माएको रोग हो कि प्रगति हो? जापानमा मानिसहरू धेरै एक्लो भइसकेका छन् कि त्यहाँ एक्लै मरेका मानिसको शव हप्तौं पछि मात्र भेटिने घटना सामान्य बनिसकेको छ। बेलायत र जापान जस्ता देशहरूले त नागरिकको एक्लोपना छ हटाउन छुट्टै एक्लोपना मन्त्रालय नै गठन गर्नु परेको छ। यो पश्चिमा र विकसित समाजको दृश्य अब छिट्टै हाम्रो शहरी क्षेत्रहरूमा पनि दोहोरी निश्चित छ। हामी कहाँ पनि वृद्धाश्रमहरू, ज्येष्ठ चौतारीहरू बन्न थालिसकेका छन्। जहाँ बसेर परिवारका मानिसहरू होइन, अन्य मानिसहरूसँग बसेर केही भलाकुसारी र दुःख साटासाट गर्ने, पीर साटासाट गर्ने र हाँसो खुसी साटासाट गर्ने एउटा केन्द्रका रूपमा हामीले विकास गर्न थालिसकेका छौं। यो अहिले बाध्यता बनिसकेको छ। श्रोता, आजको नयाँ पुस्ता जेनजी डिजिटल दुनियाँमा घण्टौं मेसेज वा च्याट गर्न रुचाउँछन्, तर वास्तविक जीवनमा मानिसहरूसँग भेटेर कुरा गर्न वा फोनमा बोल्न डराउँछन्। यस्तालाई सोशल एन्जाइटी भनेर भन्न सकिन्छ। मानिसहरूसँग प्रत्यक्ष भेटघाट र संवाद कम हुँदै जाँदा उनीहरूमा भावनात्मक परिपक्वता सहनशीलता र सम्बन्ध टिकाउने क्षमता तीव्र रूपमा घट्दै गएको छ। यो वृद्ध वृद्धा र युवा दुवैमा देखिएको मानसिक स्वास्थ्य संकटको रूपमा यसलाई लिन सकिन्छ। नेपालमा एकातिर छोराछोरी विदेश जाँदा घरमा एक्लै परेका वृद्ध आमा बुबाहरू निराश डिप्रेसनको शिकार भइरहेका छन् भने अर्कोतिर कामको चाप, प्रतिस्पर्धा र एक्लोपनाका कारण युवाहरूमा आत्महत्या र मानसिक रोगको दर अस्वाभाविक रूपमा बढ़िरहेको छ। प्रविधि आफैमा नराम्रो होइन, तर अब यसले मानिसलाई मानिसबाटै टाढा बनाउन थाल्छ। तब समाजको जग कमजोर हुन्छ। भौतिक सुख सुविधा जति नै भए पनि मानिसलाई अन्तत अर्को मानिसको माया, साथ र वास्तविक स्पर्श नै चाहिन्छ। के प्रविधि र शहरी जीवनशैलीले तपाईँलाई पनि कहिल्यै भिडभित्र एक्लो भएको महसुस गराएको छैन? अब एकचोटि आफैले आफैलाई सोच्ने बेला आएको छ। आम श्रोता वृन्द, यो प्रविधिले बनाएको एक्लोपनाको यो जानकारी पछि अर्को यस्तै खालको रहस्यको कुरा पनि गरौं। आज विश्वभर एउटा विकराल धर्म संकट खड़ा भएको छ। एकातिर पृथ्वीको तापमान तीव्र गतिमा बढ़दा बेमौसमी बाढ़ी, पहिरो, खडेरी र तातो हावाका कारण मानव जीवन नै संकटमा परेको छ। हामीले भर्खरै भोगेका छौं भुटेकोशीको समस्या। यो वायुमण्डलीय प्रभावका कारण आएको यो संकट एकातिर भोगिसकेका छौं भने अर्कोतिर उद्योग धन्दा चलाउन, शहरहरूमा बिजुली पुर्याउन र गाड़ी हाँक्न आज पनि संसार 80% भन्दा बढ़ी कोइला, तेल र ग्यासमै निर्भर छ। अब वातावरण जोगाउने कि विकास र अर्थतन्त्र जोगाउने भन्ने यो महाद्वन्दको यथार्थ हामीले बुझ्नै पर्ने बेला भएको छ श्रोता। यद्यपि तपाईँ हामी सर्वसाधारणले बुझ्ने भन्दा पनि यो चाहिँ जसले निर्णय गर्न सक्छ, जसको निर्णय जिम्मेवारी छ, उहाँहरूले बुझ्नुपर्ने कुरा हुन्छ। तथापि हामी पनि यसबाट अछुतो भने हुनु हुँदैन भन्ने जानकारीका साथ धनी देशहरूको दोहोरो चरित्र र प्रदूषणको यथार्थ इतिहास बुझौं। आज हरित ऊर्जा र वातावरण जोगाउने भाषण दिने युरोप र अमेरिकाले नै विगत 200 वर्षमा कोइला र तेल बालेर आफ्नो देशलाई धनी बनाएका हुन्। आज जब विकासोन्मुख देशहरू, एसियाली अफ्रिकी मुलुकहरूले आफ्ना नागरिकलाई गरिबीबाट उठाउन कोइला र तेल प्रयोग गर्न खोज्छन्, तब पश्चिमा देशहरूले उनीहरूमाथि वातावरण बिगारेको आरोप लगाउँदै कड़ा नियमहरू थोपर्ने गर्छन्। सूर्य र हावाबाट बिजुली निकाल्ने प्रविधि सुन्दा जति राम्रो सुनिन्छ, यसको वास्तविक कार्यान्वयन त्यति नै जटिल पनि छ। सौर प्यानल, हावाबाट बिजुली निकाल्ने टर्बाइन र ब्याट्री बनाउन चाहिने लिथियम, कोबाल्ट जस्ता दुर्लभ धातुहरूको उत्पादन र प्रशोधनमा चीनको एकाधिकार छ। यसले गर्दा पश्चिमा देशहरू स्वच्छ ऊर्जामा जाँदा चीनमाथि नै निर्भर हुनुपर्ने बाध्यता छ। अर्को छ रसिया युक्रेन तनावपछि जब युरोपमा ग्यासको आपूर्ति रोकियो, तब वातावरणको ठूलो कुरा गर्ने जर्मनी र युरोपेली देशहरूले पुनः आफ्ना पुराना कोइला खानीहरू खोलेर कोइला बाल्न शुरू गरे। यसले देखाउँछ कि जब वास्तविक ऊर्जा संकट आउँछ, तब देशहरूले वातावरण होइन आफ्नै राष्ट्रिय हित र अर्थतन्त्रलाई प्राथमिकता दिइराखेका छन्। जलवायु परिवर्तन गराउन नेपालको भूमिका नगण्य छ, शून्य दशमलव पाँच भन्दा कम। तर यसको सबभन्दा ठूलो मार हाम्रा हिमालहरूले भोगिरहेका छन्। हिमालको हिउँ पल्गिएर काला पत्थरमा परिणत हुनु, हिमताल फुट्ने खतरा बढ्नु र तराईमा बेमौसमी बाढ़ी आउनुले नेपालको कृषि, पर्यटन र जलविद्युत क्षेत्रमा खरबौंको क्षति पुर्याइरहेको छ, जुन हामीले भर्खरै भोगेर तितो यथार्थ हामी अनुभव गरिरहेका छौं। तसर्थ श्रोतालाई भनिन्छ, हरित क्षतिपूर्तिको नाममा अन्तर्राष्ट्रिय राजनीति जुन भइराखेको छ, अन्तर्राष्ट्रिय सम्मेलनहरूमा धनी देशहरूले प्रदूषणबाट प्रभावित गरिब देशहरूलाई क्षतिपूर्ति क्लाइमेट फण्ड दिने ठूल्ठूला वाचाहरू गर्छन्, तर व्यवहारमा त्यो रकम कहिले उपलब्ध गराइँदैन। नेपाल जस्ता देशहरूले आफ्नो प्राकृतिक स्रोत जोगाएर त्यस बापत पाउनुपर्ने अन्तर्राष्ट्रिय अनुदान र क्षतिपूर्ति दावी गर्न चुकिरहेका छन्। संसारलाई भाषण र कानूनी नियम मात्र होइन, स्वच्छ र सस्तो ऊर्जाको वास्तविक विकल्प चाहिएको छ। जबसम्म धनी देशहरूले प्रविधि हस्तान्तरण र आर्थिक क्षतिपूर्ति दिँदैनन्, तबसम्म वातावरण जोगाउने नाममा साना र विकासोन्मुख देशहरू मात्र पिसिरहनेछन्। यही सन्दर्भमा नेपाल सरकारले अब अमेरिकामा हुने संयुक्त राष्ट्र संघको महासभामा यही वातावरणको प्रदूषणले उत्पन्न गरेको अथवा अन्तर्राष्ट्रिय उद्योग स्थापना, युद्धका विभीषणले उत्पन्न गरेका विकराल परिस्थितिहरूको विरूद्धमा जिहाद छेड्ने एउटा प्रयत्न गरिराखेको छ। यो ती राष्ट्रहरू केवल नेपाललाई यस्ता खालका एउटा हरित सहयोग गर्ने भन्छन् तर त्यसले पाउनुपर्ने सुविधा पाइराखेका छैनन्, भोग्नुपर्ने नागरिकले भोगिरहेका छन्, हामी भोगिरहेका छौं। यो तितो यथार्थलाई यहाँहरू समक्ष राख्दै हाम्रो कार्यक्रमको ढाँचा अनुसार अब एउटा सुन्दर गीत सुन्न म श्रोता समक्ष आग्रह गर्दछु। सुनौ यो सुन्दर गीत।

आदरणीय श्रोताहरू, यो सुमधुर गीतपछि पुनः यहाँहरूलाई स्वागत छ। अचम्म अनौठा र अकल्पनीय कुराहरूको संसार विश्व विचित्र कार्यक्रमको बाँकी प्रसंगहरूमा बाँकी प्रस्तुतिमा छ। 16 वर्षमा भेटिएका थिए, अब 70 वर्षपछि फेरि जोडियो प्रेम र 94 वर्षको उमेरमा गरे विवाह भन्ने एउटा अधुरो प्रेमलाई कार्यान्वयन गरेको एउटा यथार्थ जानकारी। कहिलेकाहीँ प्रेम अधुरो हुँदैन, केवल त्यसलाई पूरा हुन समय लाग्छ। चीनको सांघाईका सु गुइनझेन र काओ झेनवेईको प्रेम कथा यसको एउटा सुन्दर उदाहरण बनेको छ। सन् 1937 सु गुइझेन केवल 16 वर्षकी थिइन् जब उनले पहिलो पटक काओ झेनवेईलाई सांघाईमा उनीहरूको परिवारले साझा रूपमा सञ्चालन गरेको फोटोग्राफी स्टुडियोमा भेटेकी थिइन्। जापानसँगको युद्धका कारण दुवै परिवार वेझाई छोडेर सांघाई पुगेका थिए। सुका बुवाले उनीहरू बीच विवाह होस् भन्ने चाहेका थिए, तर काओको विवाह अर्कै युवतीसँग तय भइसकेको थियो। त्यसपछि समयले उनीहरूलाई फरक फरक बाटोमा पुर्यायो। दुवैले छुट्टा छुट्टै विवाह गरे, परिवार बसाएर जीवन अघि बढाए। पछि दुवैले आफ्ना जीवनसाथी गुमाए, तर एकअर्काको जीवनबारे उनीहरू वर्षौंसम्म बेखबर रहे। केही पनि थाहा भएन, को कता पुग्यो को कता पुग्यो भन्नेमै उनीहरूको समय गुज्रिरहेको थियो। झन्नै 7 दशकपछि सन् 2019 संयोगले उनीहरूको कथा फेरि जोडियो। सुका भाइले सांघाईमा अवकाश प्राप्त व्यक्तिहरूको एक कार्यक्रममा काओलाई भेटे। सु अझै जीवित रहेको थाहा पाएपछि काओले उनीसँग पुनः सम्पर्क गर्ने इच्छा व्यक्त गरे। दशकौंपछि पहिलो पटक फोनमा कुरा हुँदा सुले काओको आवाज तुरन्तै चिनिन्। त्यसपछि उनीहरू प्रत्यक्ष भेटे र हरेक दिन कुराकानी गर्न थाले। समयसँगै पुरानो आत्मीयता झन गरिँदै गयो। अन्तत सेप्टेम्बर 2020 94 वर्षको उमेरमा उनीहरूले विवाह गरे। अहिले यो जोडी सांघाईको एक ज्येष्ठ नागरिक आवासमा सँगै बस्दै आएको छ। करिब 30 वर्ग मिटरको सानो कोठामा उनीहरू जीवनका बाँकी दिनहरू एकअर्काको साथमा बिताइरहेका छन्। उनीहरू हात समातेर सँगै हिँडेको दृश्य सामान्य बनेको छ। सायद साँचो प्रेम कहिले ढिलो हुँदैन, कहिलेकाहीँ त्यसलाई सही समयसम्म पुग्न लामो यात्रा तय गर्नुपर्ने हुन सक्छ। यो प्रेमिल जोडीको यो कथाले त्यही संकेत गर्छ श्रोता। 16 वर्षमै अथवा उमेरमै, विवाहको उमेरमै उनीहरूको बीचमा भेट भएको थियो, तर आफ्ना ढंगले उनका परिवारले अर्कैसँग विवाह गरिदिए। 70 वर्षपछि फेरि ती प्रेमिल जोडीको भेट भयो र अहिले विवाह गरेको यो जानकारीपछि कुकुरको दिशा सोर्ने काम वर्षको 45 लाख आमदानी गर्छन् भन्ने यो जानकारी। बेलायतका 39 वर्षीय काइल न्युभीले कुकुरको दिशा उठाउने कामबाट वार्षिक 45 लाख रूपियाँ भन्दा बढ़ी कमाइरहेका छन्। उनका 35 नियमित ग्राहक मध्ये धेरै वृद्ध र शारीरिक रूपमा कमजोर छन्, जसका लागि उनी घरमै गएर सेवा दिन्छन्। कुकुरको दिशा उठाउने जागिर खाएर पेट पाल्न सकिएला? सुन्दैमा घिन लाग्ने जस्तो लाग्ने यस्तो जागिरमा आमदानी पो कति होला र? तपाईँको मनमा यस्तै प्रश्नहरू हुन सक्छन्। कुकुरको दिशा सोर्ने कामबाट मनोज्ञ आमदानी गरिरहेका छन् एक युवकले। बेलायतका ती युवाले यही कामबाट वर्षमा 45 लाख रूपियाँ भन्दा धेरै कमाइरहेका छन्। न्यूयोर्क पोस्टका अनुसार 39 वर्षीय काइल न्युभी नामक व्यक्ति कुकुरको दिशा उठाउने काम गरेर मालामाल बनिरहेका छन्। बेलायतको साउथ वेस्ट न्यूज सर्भिससँग कुरा गर्दै न्युभीले धेरैलाई असामान्य लाग्ने आफ्नो उक्त पेसाबारे बताएका छन्। डर्बीशायरका बासिन्दा तथा पेसाले निर्माण व्यवसाय रहेका न्युभीले गत वर्ष मार्च महिनामा इन्स्टाग्राममा एउटा समाचार देखे। त्यसबाट उनले अमेरिकामा कुकुरको दिशा संकलन गर्ने व्यवसाय अत्यन्त लोकप्रिय रहेको कुरा थाहा पाए। त्यसपछि पेट पुपिक अर्थात कुकुरको दिशा उठाउने काम शुरू गर्ने सोच उनले बनाए। त्यसपछि उनले बेलायतको इस्ट मिडललैंड क्षेत्रमा यस्तै व्यवसाय शुरू गरेर हेर्ने निर्णय गरे। बेलायतमा यस किसिमको काम गर्ने मानिसहरू निकै कम देखिएकाले उनले फेसबुक मार्फत विज्ञापन दिए। त्यसपछि केही समयमै ग्राहकहरू सम्पर्कमा आउन थाले र व्यवसाय विस्तार हुन थाल्यो। अपेक्षा भन्दा धेरै छिटो र धेरै ग्राहकहरू आउन थालेपछि उनी आफै अचम्मित भए। सामाजिक सञ्जालमा गरिएको एउटा पोस्टले ठूलो चासो जगाइदिएपछि काइल न्युभीको यो अनौठो पेसा लोकप्रिय बन्दै गयो। अहिले उनीसँग 35 नियमित ग्राहक छन्। उनका अनुसार उनी बुधबार 15 र शनिबार 20 ग्राहकलाई सेवा दिन्छन्। पहिलो भेटमा उनले 40
डलर लिन्छन् भने त्यसपछि हरेक हप्ता $20 शुल्क तोकिएको छ। अतिरिक्त आमदानीका लागि कुकुरको दिशा उठाउने उक्त पार्ट टाइम काम निकै लाभदायक साबित भएको उनी बताउँछन्। उनले कुकुरको दिशा उठाउने कामबाट प्रति हप्ता करिब 2680 अमेरिकी डलर कमाउँछन्। उनी हप्तामा करिब 12 घण्टा यस्तो काम गर्छन्। हाल यो उनको अतिरिक्त पेसाका रूपमा काम गरिरहेका छन्। भविष्यमा यसलाई पूर्ण व्यवसायका रूपमा विस्तार गर्ने योजना उनको रहेको छ। यो कामबाट आफूले निर्माण क्षेत्रमा 10 घण्टाको सिफ्ट गर्ने आमदानी भन्दा पनि बढ़ी कमाई गर्न सक्ने उनको भनाइ छ। तर यो काम सजिलो भने छैन। प्रत्येक गार्डनबाट औसतमा 14 कुकुरको दिशा उठाउनुपर्छ। यसका लागि स्कुपर र झोला प्रयोग गरिन्छ र एउटा गार्डनमा करिब 10-15 मिनट समय लाग्छ। अझ यसरी कुकुरको दिशा संकलन गरेपछि त्यसलाई सुरक्षित रूपमा फाल्नका लागि करिब 50 माइलसम्म यात्रा गर्नुपर्छ। त्यसपछि प्रयोग गरिएका उपकरणहरूलाई राम्ररी कीटाणुरहित बनाइन्छ ताकि कुनै गन्ध वा दाग बाँकी नरहोस्। उनका अनुसार दिनको करिब 4 घण्टा गाड़ी चलाउन र 3 घण्टा प्रत्यक्ष सफाईमा खर्च हुन्छ, जुन सबै समय पार्ट टाइम काम अन्तर्गत नै पर्छ। न्युबीका अनुसार उनका आधाभन्दा बढी ग्राहक वृद्ध वा शारीरिक रूपमा कमजोर रहेका छन्। धेरैसो ग्राहक वैशाखीको सहारामा हिँड्ने भएकाले उनीहरू आफैले सफा गर्न सक्दैनन्। त्यस्ता मानिसले घरमा पालेका कुकुरका लागि न्युबीले सेवा पनि प्रदान गर्छन्। यो कुकुरको दिशा सोरेर आफ्नो राम्रो आमदानी गरिरहेका यी बेलायती नागरिकको जानकारी पछि अब वैज्ञानिकहरूले पत्ता लगाएको एउटा पानीको भण्डारको बारेमा। वैज्ञानिकहरूले अन्तरिक्षमा पानीले भरिएको अत्यन्तै विशाल बादल पत्ता लगाएका छन्। उक्त ग्यासयुक्त वस्तु अर्थात कस्मिक क्लाउड पृथ्वीबाट करिब 12 अर्ब प्रकाश वर्ष टाढा रहेको बताइएको छ। रोचक त के भने सो ग्यासीय बादलमा रहेको पानीको मात्रा पृथ्वीका सबै महासागरको कुल पानीभन्दा करिब 140 लाख करोड़ गुणा बढ़िरहेको अनुमान गरिएको छ। अब हामी आफै अनुमान गरौं, पृथ्वीमा हामी भन्छौ 2 गुणा पानी छ, एक भाग पानी छ, 1 भाग जमिन छ, त्यसको पनि त्यो पानी कुल पानी भन्दा पनि 140 लाख करोड़ गुणा बढ़ी पानी भनेपछि कति होला आफै कल्पना भन्दा बाहिरको कुरा हो। श्रोता, खगोलविदहरूले क्वासर एपीएम नामक शक्तिशाली अन्तरिक्ष पिण्डको अनुसन्धानका क्रममा सो पानीयुक्त बादल फेला पारे। क्वासर भनेको अत्यन्तै ऊर्जाशील आकाशीय वस्तु हो जसको केन्द्रमा विशाल ब्ल्याक होल रहन्छ। वैज्ञानिकहरूका अनुसार सो क्वासरको केन्द्रमा रहेको ब्ल्याक होल सूर्यभन्दा झण्डै 20 अर्ब गुणा भारी छ। यो खोज पहिलो पटक नासा र जेट प्रोपल्सन ल्याबोरेटरीका वैज्ञानिकहरूले रेडियो टेलिस्कोप मार्फत गरेका थिए। उनीहरूले जेट स्पेस स्पेक्ट्रोमिटर जस्ता उपकरण प्रयोग गरेर उक्त क्षेत्रमा पानीको उपस्थितिको पुष्टि गरेका हुन्। यो पानीको बादल ब्रह्माण्डको प्रारम्भिक समयमा बनेको मानिन्छ। त्यसबेला आकाशगंगाहरू विकासको प्रक्रियामा थिए र ब्ल्याक होलहरूले आफ्नो वरिपरिका ग्यासहरूलाई तीव्र रूपमा आकर्षित गरिरहेका थिए। यस अवस्थालाई वैज्ञानिकहरूले एक्टिभ ग्यालेक्टिक न्युक्लियस पनि भन्छन्। ब्ल्याक होल वरिपरि रहेको अत्यन्त तातो ग्यासीय क्षेत्रले पानीका अणुहरूलाई ठूलो मात्रामा उत्पादन गरेको देखिन्छ। यसले ब्रह्माण्डमा जटिल रासायनिक प्रक्रिया र प्रारम्भिक समयदेखि नै सक्रिय रहेको प्रमाण दिन्छ। पानीलाई जीवनको आधार मानिन्छ, त्यसैले ब्रह्माण्डको यति प्रारम्भिक चरणमा यति ठूलो मात्रामा पानीको उपस्थिति हुनु वैज्ञानिकहरूको लागि आश्चर्यजनक छ। यसले एउटा महत्वपूर्ण प्रश्न उठाएको छ कि जीवनको शुरूआत हामीले सोचे भन्दा धेरै पहिले नै सम्भव थियो त। साथै यो खोजीले पानी जस्ता जीवनका लागि अत्यावश्यक तत्वहरू ब्रह्माण्डभरि फैलिएका हुन सक्ने र त्यो केवल हाम्रो सौर्य मण्डलमा सीमित नरहेको समेत देखाएको छ। यसले भविष्यमा अन्य ग्रह वा आकाशीय प्रणालीहरूमा जीवनको सम्भावना खोज्ने अनुसन्धानलाई थप बल दिने विश्वास गरिएको छ। वैज्ञानिकहरूका अनुसार यस्तो प्रकारको अध्ययनले ब्रह्माण्डको रासायनिक विकासक्रम अर्थात केमिकल इभ्युलेसन बुझ्न मदत गर्दछ। श्रोता, यो प्रसंगपछि हरेक शनिबार बेलुका 8:30 बजे र आइतबार बिहान 7 बजे पुनः प्रसारण हुने यो कार्यक्रम विश्व विचित्रको अन्तिम क्षणमा आइपुगेको प्राविधिक मित्रहरूबाट जानकारी प्राप्त भएकोले यो कार्यक्रमलाई यहीँ विश्राम दिने तर्खर गर्दै कार्यक्रम कस्तो लाग्छ प्रतिक्रिया सहित सुझावका निम्ति अपेक्षा राख्दै मलाई कार्यक्रममा सहयोग गर्ने प्राविधिक मित्र अजित राजवंशी र विक्रम
पराजुलीका साथ अर्को हप्ता फेरि भेट्ने वाचा गर्दै आजको यो कार्यक्रमबाट बिदा हुन चाहन्छु। नमस्कार।

0: डीएससी अब चन्द्रगढीमा स्वस्थ दाँत सुन्दर मुस्कान के तपाईलाई थाहा छ? स्वस्थ दाँत सुन्दर मुस्कानलाई प्राथमिकतामा राखेर लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोडले कोरियन प्रविधि र दक्ष चिकित्साका साथै कोशी प्रदेश स्तरीय डेन्टल सेवा सञ्चालन गर्दै आएको छ। दाँत सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँबाट दिने आएको यस डेन्टल क्लिनिकमा तपाईँको सुविधा अनुसारको सेवा उपलब्ध छ। क्लिनिक बिहान 8 बजेदेखि 6 बजेसम्म सञ्चालनमा रहने, बच्चाहरूको लागि छुट्टै विशेष कक्षबाट उपचार, ज्येष्ठ नागरिक तथा बच्चाहरूलाई विशेष छुट, दन्त सम्बन्धी निशुल्क परामर्श, नयाँ वर्षका साथै विभिन्न राष्ट्रिय पर्वमा विशेष छुटको व्यवस्था हुने। सेवा गर्ने मौकाको लागि हाम्रो ठेगाना लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोडे पुरानो आँखा शिविर रहेको कलेज रङको बिल्डिङ। सम्पर्क नम्बर 98526 37600। आँखा उपचार केन्द्र भद्रपुरमा अब शल्यक्रिया सहित निशुल्क आँखा जाँच गरिन्छ। यस केन्द्रमा आँखाको शल्यक्रिया गर्ने बिरामीलाई 50% छुटका साथ आँखाका अन्य सम्पूर्ण रोगका उपचार निशुल्क भइरहेको बेहोरा जानकारी गराइन्छ। साथै प्रत्येक हप्ताको बुधबार जटिल शल्यक्रिया समेत गरिने हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। सम्पर्क भद्रपुर आँखा उपचार केन्द्र, नेपाल बैंक लिमिटेड पछाडि उद्योग संघको भवनको पूर्वपट्टि, देवी बस्ती, भद्रपुर 5, छापा।
1: किन मक्ख परेकी माया?
2: म मक्ख पर्नुको कारण सुन्नुहोस् त, तपाईँ पनि मक्ख पर्नुहुन्छ। अनुभवी सेफले तयार पारेका भेज नन भेज खाना खाजाका परिकारहरू उपलब्ध गराउने होटल पानस, सफा र सुन्दर एसी नन एसी रूमहरू सरल दाममा उपलब्ध गराउने होटल पानस, पार्टी, जन्मदिन, एनिभर्सरी, पास्ने लगायतका विभिन्न कार्यक्रम गर्दा साउन्ड बक्स र हल चार्ज फ्री दिने होटल पानस, सुन्दर वातावरणले भरिभराउ सँगै पार्किङको सुविधा भएको होटल पानस, आउटसाइड इनसाइड रुफटप एसी क्याबिन नन एसी क्याबिनको सेवा दिने होटल पानस, निश्चित एरिया भित्र होम डेलिभरीको सेवा दिने होटल पानस,
1: साथै विवाह वर्तमान पिकनिक लगायत कार्यक्रमहरूमा क्याटरिङको सेवा पनि उपलब्ध छ। होटल पानस, भद्रपुर 10, छतासुक, धनुष मोड, प्रोप्राइटर यादव भट्टराई। सम्पर्क नम्बर 98060 88288, 97677 78569, 98426 78652।
2: जापान जानेको लागि सुवर्ण अवसर, चन्द्रगढी अञ्जनी मोडका स्थानीय प्रकाश निरौलाले 10 वर्ष जापान बसी नेपाल फर्किएर काठमाडौँ तिनकोनेमा विगत 15 वर्षदेखि जापानिज भाषा स्कूल सफलतापूर्वक सञ्चालन गर्दै आउनु भएकोमा उहाँकै सहकार्यमा चन्द्रगढी अञ्जनी मोडमा प्यासन जापानिज ल्याङ्ग्वेज स्कूल सञ्चालनमा आइसकेको छ। इच्छुक विद्यार्थीहरूले जापानिज भाषा अध्ययन र जापान पढ्न जानका लागि तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क प्रकाश निरौला 98510 54566, जगदीश काफले 98446 06124, रमेश कोइराला 98426 80248, ध्रुव निरौला 98426 26852।
0: एक सय 107.5 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ नागरिक एफएम, जन जनको बोली।

मेडिकल भद्रपुर 7 लेखनाथ चोक। फोन नम्बर 98-526-20-202 98-20-70-53-87। साथै यहाँ रगत दिशा पिसाबको परीक्षण पनि गरिन्छ, रेबिज विरूद्धको खोप पनि लगाइन्छ।

0: नायक चियाको अपार सफलतापछि अब बबी मसला चिया बजारमा सर्वत्र उपलब्ध छ।
1: हजुर, कडा रंग मिठो स्वाद भएको नायक चिया सधैं प्रयोग गर्नुहोस्। भद्रपुरबाट उत्पादित आफ्नै चिया नायक चिया।
2: धुलीखेल अस्पतालबाट आउनुहुने वरिष्ठ ग्यास्ट्रोलोजिस्ट एण्ड इन्टरभेन्सन इन्डोकोपिस्ट डाक्टर निकेश मणि श्रेष्ठको सेवा अब प्रत्येक महिनाको अन्तिम शुक्रबार र शनिबार ओम साई पाथिवरा हस्पिटल प्राइभेट लिमिटेड भद्रपुरमा।
3: पाचन प्रणालीमा हुने समस्याहरू, अरुचि, वाकवाकी लाग्ने, पेट दुखी रहने, पेट फुल्ने, अमिलो पानी आउने, पेट पोल्ने, ग्यास्ट्रिक र अल्सरका समस्या भएका बिरामीहरूले समयमै विशेषज्ञ डाक्टरसँग सम्पर्क राखी उपचार गराई ढुक्क हुनुहोस्। साथै हरेक महिनाको पहिलो शुक्रबार र शनिबार देहायका विशेषज्ञ सेवाहरू पनि उपलब्ध हुनेछन्।
2: इन्डोस्कोपी सेवा, क्लोनोस्कोपी सेवा, ईआरसीपी सेवा र अन्य समय बिहान 9 बजेदेखि बेलुका 5 बजेसम्म।
3: सम्पर्क ओम साई पाथिवरा हस्पिटल प्राली भद्रपुर 7 झापा। फोन नम्बर 023453581, मोबाइल नम्बर 98526878820, 98526823023।
2: मन पर्ने डिजाइनका गहनाहरू कहाँ बनाइन्छ होला?
4: ए, त्यति पनि थाहा छैन? भद्रपुरको मुख्य बजारमै भोजपुरे ज्वेलर्स छ नि। हो, त्यही बनाइन्छ नि, त्यति पनि थाहा छैन?
2: ए, हो त नि, बीच बजारमा अरू सामान पनि त्यतै खरिद गर्ने, सुन चाँदीका गरगहना पनि त्यही बनाउने, त्यहाँ त सुन चाँदी खरिद बिक्री पनि हुन्छ नि, होइन?
4: हो त, कण्ठ, चन्द्रहार, काँडे चुरा, चाँदीका भाँडाकुँडा सहित परम्परागत तथा आधुनिक डिजाइनका जस्तो सुकै गहनाहरू तयार गर्नुका साथै खरिद बिक्री पनि गरिन्छ नि। भोजपुरे ज्वेलर्स, भद्रपुर 5 मुख्य बजार, भद्रपुरको 2 नम्बर रोड, प्रोप्राइटर महेन्द्र रसाइली, लक्ष्मी रसाइली। फोन सम्पर्क 98060044553, 98049465914।
0: के तपाईँ लामो समयदेखि टाउको दुखाई, जोड्नी दुखाई, घाँटी वा ढाड दुखाईले दिक्क हुनुहुन्छ? घुँडा, काँध, स्नायु वा मांसपेशी दुखाईले दैनिक जीवन कष्टकर बनेको छ? अब चिन्ता नगर्नुहोस्। एडभान्स पेन स्पेसलिस्ट क्लिनिक बितामोड झापामा लामो समयदेखि दुखाईको वास्तविक कारण पहिचान गरी अनुभवी दुखाई विशेषज्ञ डाक्टरबाट बिना अपरेशन उपचार सम्भव छ। लामो समयसम्म औषधि खानु नपर्ने सुरक्षित उपचारको लागि एडभान्स पेन स्पेसलिस्ट क्लिनिक। लामो समयसम्म दुखाईसँग सम्झौता नगर्नुहोस्, आजै सम्पर्क गर्नुहोस्। एडभान्स पेन स्पेसलिस्ट क्लिनिक बितामोड झापा। सम्पर्क नम्बर 023535333, 97010123345, 97010123345।
5: To 107.5 megahertz, and you've got it.

0: हेलो
1: हजुर दिदी,
0: सुन न भाइ, मेरो दाँत दुखिरहेको छ, निकाल्न नि मन छैन। राम्रो ठाउँमा दाँतको जरैबाट गर्ने उपचार आरसीटी गर्नु छ, तिमीले चिने जानेको कोही छ कि भनेर नि।
1: छ नि दिदी, अस्पताल रोड भद्रपुरको सूर्योदय डेन्टलमा एमडीएस आरसीटी तथा कृत्रिम दाँत विशेषज्ञ डाक्टर भरत खरेलको सेवा प्रत्येक दिन बिहान 10 बजेदेखि र एमडीएस पेडियाट्रिक डेन्टिस्ट्री डाक्टर सञ्चिता खड्का प्रत्येक दिन 2 बजेदेखि 5 बजेसम्म बस्नुहुन्छ नि। त्यहाँ बच्चाको दाँतको उपचार चाहिँ 2 बजेपछि बच्चाकै विशेषज्ञ डाक्टरबाट हुन्छ है। त्यही देखाउनु न, दाँतको जरैदेखि उपचार हुन्छ, आरसीटी, दाँत लगाउने, भर्ने, सफा गर्ने, सेट दाँत बनाउने जस्ता सबै उपचार यही हुन्छ।
0: अनि भान्जीको दाँत तार बाँधेर मिलाउनु छ, त्यो नि हुन्छ त्यहाँ?
1: त्यो पनि हुन्छ दिदी, सूर्योदय डेन्टलको शाखा पुरानो इलाम स्ट्यान्ड बिरतामोडमा छ। त्यहाँ ब्रसेज लगाउने डाक्टर भूषण भट्टराई एमडीएस धरानबाट प्रत्येक शनिबार आउनुहुन्छ। भान्जीको लागि चाहिँ बिरतामोड शाखा नै जानुपर्ने हुन्छ।
2: सम्पर्क सूर्योदय डेन्टल, अस्पताल रोड भद्रपुर, 98423551, बिरतामोड शाखा पुरानो इलाम स्ट्यान्ड बिरतामोड, 023523215।

0: extreme energy drink.
1: नायक चिया पछि बजारमा अब नायक इटा रातो पुरा पाकेको इटा नायक इटा बलियो इटा नायक इटा गणेश इटा उद्योग भद्रपुर एकबाट उत्पादित नायक इटा
2: पूर्वाधार निर्माणका लागि भरपर्दो इटा नायक इटा सम्पर्क योगेन्द्र पराजुली 9816964727 यदुवीर ठाकुर 9804450711
3: ए हेर न भद्रपुर बजारमा कति राम्रो पसल खुलेछ नि
4: कुन पसल के को पसल भनेको
3: सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल
4: आ म त जान्न है त्यहाँ खोजेको सामान एउटै पाइँदैन
3: त्यही त सुनाउन खोजेको नि मैले अरूतिर नपाइने सामान पनि सबै त्यहाँ पाइन्छ
4: के छन् त
3: आर्टिफिसियल गहना पञ्चधातु सामग्री बेहुली सेट रानी हार मिनी हार चुरा सिक्री औठी टप
4: ओहो बिहेको लागि त एकदमै पर्फेक्ट रहेछ
3: त्यति मात्रै होइन है रुम डेकोरेसन गिफ्ट आइटम फोटो फ्रेम बच्चाका खेलौना सबै ट्रेन्डिङ सामान पाइन्छ
4: त्यसो भए त गिफ्ट किन्न अरू कतै जानै पर्दैन रहेछ
3: हो त तपाईँको सपनालाई साकार बनाउने सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल अब भद्रपुर बजारमा अब होलसेल होस् वा रिटेल तपाईँको रोजाईको एकमात्र गन्तव्य सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल कृष्णराज कम्प्लेक्स छेउ हटिया लाग्ने बाटो भद्रपुर छ झापा मोबाइल नम्बर 9828788444 तपाईँको रोजाई तपाईँको खुसी

रेडियो सुनिरहनु हुने सम्पूर्ण श्रोतामा हार्दिक अभिवादन मामतिनाको कार्यक्रम नयाँ आशामा। यो कार्यक्रम यहाँहरूले प्रत्येक दिन यही समय यही रेडियो स्टेशनमा सुन्न सक्नुहुनेछ। कहिले झूठ नबोल्नुहुने सत्य परमेश्वरले अनन्त कालदेखि प्रतिज्ञा गर्नुभएको अनन्त जीवनको आशामा स्थिर ज्ञान र विश्वास बाढी प्रेमको नयाँ आशामा जिउन प्रेरित गर्ने हेतुले प्रस्तुत क्रिस्टीय रेडियो कार्यक्रम नयाँ आशाका हाम्रा प्रिय श्रोतामा हार्दिक अभिवादन। नमस्कार।

0: श्रोता, भर्खरै यहाँले यो मधुर ख्रिस्टीय भजन सुन्नुभयो। यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।
1: कार्यक्रममा अब बेला भएको छ आजको वचनको। वचन लिएर आउँदै हुनुहुन्छ मदन।
2: आदरणीय श्रोताहरू, जय मसीह। मित्रहरू, जवानहरूमाथि गम्भीर कर्तव्यहरू थुप्रेका छन्। बुद्धि भएको प्रकाश र ज्ञानमा मान्छेका यो पुस्तकका जवानहरूबाट परमेश्वरले धेरै आशा राख्नुभएको छ। जवानहरूले यो प्रकाश र ज्ञान बाँटेको आशा गर्नुहुन्छ। धेरैको मनमा छाया पारेका अन्धविश्वासहरू हटाउनमा ती ज्ञान प्रयोग गरेको परमेश्वर इच्छा गर्नुहुन्छ। जवानहरूले ज्ञानका हरेक सासाना कुराहरू र शीर्षकहरू बटुलेर त्यसको अनुभव गरेर आफैलाई अनुशासनमा राख्नुपर्छ। जवानहरूलाई दिइएका मौका र विशेष अधिकार प्रयोग गर्नका निम्ति परमेश्वरले उनीहरूका निम्ति कर्तव्य राखिदिनु भएको छ। समयको माग अनुसार काम अघि बढोस् भनेर नै उनीहरूका काम इमान्दार प्रयासहरूको पर्खाइमा छ। आउनुहोस्, प्रार्थना गर्छ। अति नै प्रेम गर्नुहुने हाम्रो दयालु परमेश्वर पिता, जो स्वर्गमा हुनुहुन्छ, जसको नाम अति पवित्र छ प्रभु, हामी तपाईँ येशू ख्रीष्ट जो परमेश्वरको एकलौटे पुत्र हुनुहुन्छ, उहाँको नाममा यस समय हामी विन्ती गर्छौँ कि प्रभु तपाईँले हामी हरेकलाई अभिषेक गर्नुहोस्, आशिष दिनुहोस्, ताकि प्रभु जसरी हामी धर्मशास्त्रबाट वचन अध्ययन गर्नेछौँ, यो वचन जसरी बुझिनु पर्ने हो त्यसरी हामीले बुझ्न सकेका येशूको नाममा, आमेन। मित्रहरू, जो व्यक्तिहरू परमेश्वरको कामदार बन्न खोज्छन्, जसले अरूलाई बाँड्नको लागि प्राप्त गर्न उत्कटताका साथ खोज्छन्, उनीहरू संसारको साधन बन्न सकुन् भनेर परमेश्वरबाट निरन्तर ज्योति प्राप्त गर्छन्। यदि दानियल झैं सबै जवान केटा र केटीहरू आफ्ना आनी बानी चाहना र जोश परमेश्वरको माग अनुसार ल्याउँछन् भने उनीहरू उच्च कामका निम्ति योग्य बन्नेछ। उनीहरूले आफ्नो मनबाट सबै नराम्रा र खेलाची विचारहरूलाई त्याग्नै पर्छ। परमेश्वरको पुत्रमा विश्वास राखेर उहाँको शरीर खाएर अर्थात ग्रहण गरेर र रगत पिएर जिउने मानिसहरूको जीवन र अनुभवबाट सबै अर्थहीन र मनोरञ्जन प्रेमी कुराहरू हटाउनु पर्छ। उनीहरूले सिकेका सबै शिक्षाका फाइदाहरू आफ्नो मुठीमा भएको सोचे तापनि परमेश्वरको दागबारीमा काम गर्नको निम्ति चाहिने शिक्षा प्राप्तिमा असफल हुन सक्छन् भन्ने कुरा महसुस गर्नुपर्छ। बुद्धिमान धर्मभावको आवश्यकता योग्यता बिना उनीहरू परमेश्वरको सेवामा भाग लिन सक्दैन। यदि उनीहरूले मूल्यवान हृदय र उच्च र इमान्दार उद्देश्य प्राप्तिका निम्ति प्रयोग हुनुपर्ने हो त्यसलाई रमाइलो र मनोरञ्जनमा प्रयोग गरे भने उनीहरूले परमेश्वरबाट आएको शक्तिलाई घटाउँदछ। उनीहरूले परमेश्वरको सामु लज्जित हुनुपर्छ, किनभने उनीहरूले आफ्ना प्रतिभालाई बुद्धिसाथ सुधार गर्न सकेन। उनीहरूका कमजोर आत्मीयता परमेश्वरप्रतिको अपराध हो। उनीहरूले आफूसँग घुलमिल हुनेलाई पनि कलङ्क र दूषित बनाउँछ। आफ्ना शब्द व्यवहारहरूद्वारा उनीहरूले डरलाग्दो कुरालाई हौसला दिएका छन्। उनीहरूले आफ्नो आत्मालाई मात्र खतरामा पार्दैनन्, तर उनीहरूसँग हेन्डल गर्ने अगाडि पनि नराम्रो उदाहरण पेश गर्दछ। उनीहरू आफैलाई ख्रिस्टका दर्शाउन पूर्ण रूपले योग्य छैनन्। पाप, व्यवस्था, लापरवाही र मुख्याईका दासहरूलाई परमेश्वरबाट टाढा लैजाँदछ। जो व्यक्ति साना प्रयासबाट नै सन्तुष्ट हुन्छन् तिनीहरू परमेश्वरसँगको कामदार बन्न असफल हुन्छ। कोही व्यक्तिहरू आफ्नो मनलाई जता जान्छ त्यतै जान दिन्छन् भने मनमा त्यस्ता सुझाव भरिदिन्छन् जुन सुझाव उनीहरूलाई अरू आत्मा लोभ्याउने तालिममा दिइनेछ। उनीहरूले धर्मको व्यवसाय गर्न सक्छ, ईश्वरीय व्यवहार बनाउन सक्छन्, तर उनीहरू परमेश्वर प्रेमी भन्दा बढी विलासिताको प्रेमी हुन्छ। मित्रहरू, त्यहाँ त्यस्ता जनावरहरू छन् जसको छुट्टै किसिमको चनाखोपन हुन्छ। त्यो चनाखोपन उसका साथीहरूले याद गरेका हुन्छन् र त्यसको चाहना गर्दछ, तर उसको क्षमता पापमुक्त हुँदैन। त्यो क्षमता प्रयास र अनुभवका अनुग्रहद्वारा बलियो पारिएको हुँदैन र परमेश्वरले ती क्षमताहरूलाई मानवताको विकास र उहाँको नामको प्रशंसाको निम्ति प्रयोग गर्न कदापि सक्नु हुँदैन। ईश्वरीय वेश लिएर उनीहरूले शक्ति गलत स्तर बढाउन प्रयोग गर्छ र अविश्वासीहरूले आफ्ना नराम्रा व्यवहारलाई यसको बहाना बनाउँदछ र डियाबलसले उनीहरूलाई आफ्नो अर्थहीन चरित्रद्वारा साथीभाइलाई मनोरञ्जन दिन अगुवाई गर्छ। उनीहरूले गर्ने हरेक कुरा सस्तो स्तरको छ, किनभने उनीहरू डियाबलसको बसमा छन् जसले उनीहरूका चरित्र आफ्नो काम पूरा गर्ने ढंगले सञ्चालन गर्दछ। मित्रहरू, उनीहरूको योग्यता छ तर त्यो योग्यतालाई तालिम दिएको छ। उनीहरूको क्षमता छ तर ती क्षमतालाई क्षमताको प्रगति भएको छ। उनीहरूलाई प्रतिभा दिइएको छ तर ती प्रतिभालाई उनीहरूले मूर्खता साथ दुरूपयोग गरेर त्यसलाई आफ्नै तल्लो स्तरमा झारेका छन्। ख्रिस्टले उनीहरूको पापलाई आत्मस्वीकार, आत्मत्याग, आत्म अपमान, लाज र निन्दाद्वारा उहाँले त्यसको मोल तिर्नुभयो। पापको बन्धनद्वारा छुटकारा दिन र जीवन बर्बाद गर्न प्रयोग गर्ने मालिकको दासत्वबाट बचाउनको निम्ति उहाँले यो सबै गर्नुभयो। तर उनीहरूले मुक्तिदाता प्रतिको प्रेम उपलब्ध नभएको देखाउँदछ र दुःख साथ परमेश्वरले उनीहरूले गरेका काम हेर्नुहुन्छ। यस्ता जवानहरूले अनन्तको नोक्सान भोग्नुपर्छ। त्यो दिन जब हरेक मान्छेले यो संसारमा आफ्नो शरीरद्वारा गरेको कामको न्याय पाउँछन् तब उनीहरूले गरेका मनोरञ्जन र खेलवाड कस्तो रूपमा पेश हुन्छन् होला। उनीहरूले जगको निम्ति दाउरा पराल र अन्न ल्याएका छन्। उनीहरूका सबै काम हराएर जानेछ। कति ठूलो नोक्सान! ओहो, परमेश्वरको सेवामा भाग लिनेहरूको अवस्था कति राम्रो! र जसले हरेक दिन येशूको अनुमोदनलाई पूर्ण गर्छ, आफ्ना हरेक गल्तीहरू, आफ्ना त्रुटिहरू, पीरहरू, परीक्षामाथि पाएका विजयहरू, ख्रिस्टमा पाएका आनन्द र शान्तिहरू दिनौ आफ्ना किताबमा लेख्दछ। यस्ता जवानहरूले जीवनका अभिलेख हेर्दा लज्जित हुनुपर्नेछ। परमेश्वर प्रतिको विश्वास र इमान्दारितालाई हामीले स्वीकार गर्नु भनेको ख्रिस्टलाई संसारमा दर्शाउनको निम्ति स्वर्गले चुनेको साधन हो। जसरी प्राचीन धर्मी व्यक्तिहरूले उहाँको अनुग्रहलाई स्वीकार गरे, त्यसरी नै हामीले पनि गर्नुपर्दछ। तर सबैभन्दा अचम्म लाग्ने कुरा के हो भने हाम्रो आफ्नो अनुभवको गवाही यही हो। जब हामी दिव्य शक्ति हामी भित्र काम गरेको दर्शाउँछ तब हामी ख्रिस्टका निम्ति गवाही हुन्छ। हरेक व्यक्तिको जीवन अरूको भन्दा अलग हुन्छ, त्यस्तै गरी अनुभव पनि अवश्य भिन्न हुन्छ। परमेश्वर हामीले गरेको प्रशंसा व्यक्तिगत रूपमा उहाँसम्म पुगेको चाहनुहुन्छ। इसाई चरित्रलाई उत्तम पार्नको निम्ति सत्य कुरामा दृढ हुनु एकदमै आवश्यक छ। चरित्र विकासमा दृढता र बलको महत्व प्रति हाम्रो जवानहरू प्रभावित भएको चाहन्छ। जीवनको बाल्यकालदेखि नै कड़ा नैतिक शुद्धताका सिद्धान्तलाई चरित्रमा दर्शाउनु अति आवश्यक छ, जसले गर्दा जवानहरूलाई युवा अवस्थामा सबैभन्दा उच्च स्तर चुम्न सहयोग मिल्छ। उनीहरूले सधैँ आँखा सामु आफू मोल तिरेर किनेको कुरालाई जीवित राख्नुपर्छ र आत्मा र शरीर दुवैले परमेश्वरको महिमा गर्नुपर्छ। दिन प्रतिदिन विकास गर्नु मानिसहरूको कार्य। पत्रले भन्छन्, तिमीहरूका विश्वासमा सद्गुण, सद्गुणमा बुद्धि, बुद्धिमा संयम, संयममा धीरज, धीरजमा भक्ति, भक्तिमा भातृ स्नेह, भातृ स्नेहमा प्रेम थप, किनकि यी कुराहरू तिमीहरूमा प्रशस्तसँग छन् भने हाम्रा प्रभु येशू ख्रिस्ट चिन्ने ज्ञानमा तिनीहरूले तिमीहरूलाई बेकममा र निष्फल तुलाउनु हुनेछ। यी सबै सफलताका पाइलाहरूलाई मनका आँखा अगाडि राखेर सुरुवातदेखि नै पाइला गन्ने होइन, तर तपाईँको आँखा येशूमा केन्द्रित गर्नुहोस्। ख्रिस्टको महिमा गर्नको निम्ति मात्रै आँखा खोल्नुहोस्। त्यसपछि तपाईँले विकास गर्नुहुनेछ। तपाईँले एक दिनमै पूर्ण रूपले ख्रिस्टको चरित्रको उद्धारता प्राप्त गर्न सक्नुहुन्न। तपाईँले अब आउने दुःख, समस्या र त्रासहरूसँग लडेर विजय प्राप्त गर्न सक्छु वा सक्दिनँ भनेर गहिरिएर सोच्नुपर्छ। तपाईँले डियाबलससँग लडाई गर्नुपर्छ। तपाईँको मनबाट ख्रिस्टबाट निकाल्न अधर्म त दुष्टताले हरेक साधनको खोज र प्रयोग गर्छ। हामीले आफ्नो बाटोमा आएको सबै बाधाको सामना गर्नुपर्छ र एक एक गर्दै विजय प्राप्त गर्नुपर्छ। यदि हामीले प्रथम मुस्किलको सामना गर्यौं भने दोस्रोको सामना गर्दा अझै बलियो हुनेछ र हरेक प्रयासद्वारा हामी विकासतर्फ बढ्नेछौ। ख्रिस्टलाई हेरेर हामी विजयी हुन सक्छौ। हाम्रा आँखाहरूलाई समस्याको बन्धनमा हालेर लडाईमा इमान्दारीता साथ सत्यको पक्ष नलिएको कारण हामी कमजोर र विश्वासहीन हुन्छौ। एउटा पाइलापछि अर्को लिँदै हामी सबैभन्दा उच्च स्थानमा चल्न सक्छौ र अन्त्यमा हिमालको चुचुरोलाई चुम्न सक्छौ। तपाईँले जीवनभरिमा गर्नुपर्ने ती प्रशस्त कार्य देखेर भयभीत नहुनुहोस्, किनकि तपाईँले यी सबै कार्य एकैचोटि सम्पन्न गर्नु पर्दैन। तपाईँको हरेक जोश जागर दैनिक कार्यमा खर्च भएको होस्। हरेक अनमोल मौकाको प्रगति गर्नुहोस्। परमेश्वरले दिनुभएको सहयोग प्रति धन्यवादी हुनुहोस्। उचाइमा एक एक पाइला गरेर पुग्नुहोस् र उन्नति गर्नुहोस्। तपाईँ एक चोटिमा एक दिन बाँच्नुहुन्छ भन्ने कुरा सम्झनुहोस्। परमेश्वरले तपाईँलाई एक दिन दिनुभएको छ र तपाईँले त्यो दिनको मौका र अधिकारलाई कस्तो मूल्य दिनुभयो भनेर स्वर्गीय अभिलेखले बताउँदैछ। परमेश्वरले दिनुभएको हरेक दिनलाई प्रगतिको बाटोमा डोर्याउनुहोस् ताकि तपाईँले अन्तिममा मालिकले यसो भनेको सुन्न पाउनुहुनेछ, स्याबास मेरो असल र विश्वासिलो कामदार, आमेन। मित्रहरू, परमेश्वरको प्रेम, अनुग्रह र संगति तपाईँहरू सम्पूर्णमा रहिरहोस् भन्दै आजको यस कार्यक्रमबाट मलाई पनि बिदा दिनुहोस्। जय मसीह।
0: आत्मिक अन्धकार र निराशाको क्षणमा सकारात्मक सन्देशले प्रेरित कार्यक्रम नयाँ

0: श्रोता मित्र, भर्खरै मदनबाट आत्मिक वचन सुन्नुभयो।
1: यो समय तपाईँ शान्ति, आनन्द, एकता, मिलाप, प्रेम र सद्भावको आशा दिने रेडियो कार्यक्रम नयाँ आशा सुन्दै हुनुहुन्छ।

0: हरेक बिहान हरेक भेटघाट हरेक खुशीको साथ गोल्डरिङ चिया त्रिशक्ति टी इन्डस्ट्रीजद्वारा उत्पादित विगत 25 वर्षदेखि नेपाली उपभोक्ताको रोजाइमा पर्न सफल चिया गोल्डरिङ चिया 25 वर्षको विश्वास हरेक कपमा मिठो स्वाद गोल्डरिङ चिया।
1: अब झापाको भक्तपुरमा रहेको ओम साई पाथिपरा हस्पिटलमा हरेक दिन मानसिक तथा नशारोग विशेषज्ञको सेवा सुचारू भएको छ। कतै तपाई, तपाईको परिवारमा वा छरछिमेकमा यस्ता लक्षणहरू देखिन त थालेका छैनन्? कानमा अनौठो आवाज गुन्जिरहनु, असामान्य कुरा देखिएको महसुस हुनु अर्थात भ्रममा पर्नु, गलत कुरालाई सत्य ठान्नु वा मान्नु, बारम्बार दुविधा वा झुक्किरहनु, अत्याधिक रिसाउनु वा कुटपिट गर्न उत्साहित हुनु, आफ्नो दैनिक कामकाजमा अल्मलिनु, अत्याधिक छटपटी वा बेचैन भई राति निन्द्रा नलाग्नु, आ के बाँच्नु बरु मर्छु भन्ने सोच आउनु, सामान्य भन्दा अति सामान्य कुरामा हदैसम्म डर त्रास हुनु, यस्ता लक्षण देखिएमा समस्या लुकाएर नबस्नुहोस्। आजै ओम साई पाथिपारा हस्पिटलमा आएर मानसिक स्वास्थ्य विशेषज्ञसँग परामर्श लिनुहोस्। अब ओम साई पाथिपारा हस्पिटलमा हरेक दिन मनोचिकित्सक विशेषज्ञको उपचार तथा परामर्श सेवा, गुणस्तरीय स्वास्थ्य सेवामा सधैँ एक कदम अगाडि। सम्पर्क 98526 78 820, 98526 23 023।
0: वरिष्ठ हाडचोडी तथा नसा बाथरो विशेषज्ञ डाक्टर प्रकाश कुमार श्रेष्ठको सेवा प्रत्येक दिन बिहान 8 बजेबाट नवदुर्गा क्लिनिक तथा चन्द्रगढ़ी मेडिकल भद्रपुर 7 लेखनाथ चोक। फोन नम्बर 98526 20 202, 98 20 70 53 87। साथै यहाँ रगत दिशा पिसाबको परीक्षण पनि गरिन्छ, रेबिज विरूद्धको खोप पनि लगाइन्छ।
2: सबिना कहाँ जान लागे कि?
3: अरे यार, दाईको बिहे छ, गरगहना बनाउन रोशनशाह सुनसादी पसल जान लागेकी नि।
2: रोशनशाह सुनसादी पसल नै किन नि?
3: अरूको विश्वास नै हुन्न।
2: हो र, के विशेषता छन् त त्यहाँ?
3: यहाँ त सुनको रानी, हार, मंगलसूत्र, सिक्री, छड्के तिलरी, तिलरी, जन्तर, जुन्तारा, औठी, चुरा, ब्रासलेट, झुम्का, टप र चाँदीको करुवा, थाल, प्लेट, ग्लास, चम्चा, पाउजु, कमरदानी, काठेमाला, सिन्दुरदानी, टिकादानी लगायत विभिन्न देवी देवताका मूर्तिहरू पनि पाइन्छ। साथै राशि अनुसारका पत्थरहरू पनि पाइन्छ र 24 क्यारेट सुन गरगहना ग्यारेन्टीका साथ तयार तथा खरिद बिक्री गरिन्छ।
2: कहाँ छ नि पसल?
3: सम्पर्क
2: रोशन शाह सुन चाँदी पसल, भद्रपुर 5 झापा,
3: 2 नम्बर रोड, सब्जी लाइन, प्रोप्राइटर रोशन शाह। फोन नम्बर 023-520-607, 023-521-667, मोबाइल नम्बर
2: 98-179-86-133,
3: 98-426-78-200।
4: वाओ, कस्तो राम्रो घर!
5: रिलायन्स पेन्ट्स लगाएपछि राम्रो हुँदैन त?
4: रिलायन्स पेन्ट्स?
5: हो त, रिलायन्स पेन्ट्स।
4: त्यसो भए म पनि आफ्नो घर रिलायन्स पेन्ट्सले रंगाउँछु, तपाईहरू पनि रंगाउनुहोस्।
5: रिलायन्स पेन्ट्स लगाउनुहोस्, खुसीले रमाउनुहोस्।
4: रिलायन्स पेन्ट्स प्राली विक्रेता श्री विष्णु ट्रेडर्स, लेखनाथ चोक, चन्द्रगढी।
2: सम्पर्क नम्बर 98-423-1154।
6: यातायातको चिन्ता छोडिदिनुहोस्, अब बिरामी हुँदा एक्लो महसुस नगर्नुहोस्। हामी छौ तपाईँको साथमा। ओम साई पाथिपरा हस्पिटलले बिरामीलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले 24 घण्टा पिकअप एन्ड ड्रप सेवा सुचारू गरेको छ। यातायातको समस्याले समयमै अस्पताल आई उपचार पश्चात घर फर्किने चिन्ताबाट मुक्त हुनुहोस्। समयमै आफ्नो रोगको उपचार गरी लाभ लिनुहोस्। हस्पिटलदेखि 25 किलोमिटर वरपरसम्म रहने बिरामीहरूका लागि हामीले 24 घण्टा पिकअप एन्ड ड्रप सेवा सुचारू गरिसकेका छौँ। मात्र न्यूनतम शुल्कमा हजुरको घर आँगनदेखि हस्पिटलसम्म ल्याउने र पुर्याउने जिम्मेवारी अब हाम्रो हुनेछ। ओम साई पाथिपरा हस्पिटल अस्पताल मात्र होइन, तपाईँको सुख दुःखको सारथी पनि हो। आकस्मिक एवं एम्बुलेन्स सेवा चाहिने र नियमित डायलोसिस सुविधा चाहिने बिरामीका हकमा भने यो सेवा उपलब्ध हुने छैन। अहिले नै यस हस्पिटलको सम्पर्क नम्बरमा कल गरेर वा हाम्रो क्युआर कोड स्क्यान गरेर हाम्रो सेवा लिन सक्नुहुनेछ। सम्पर्क नम्बरहरू 98526-23032, 98526-23032, 98526-78820।
7: You're listening to 107.5 MHz. You've got it.

0: Sonia. Extreme energy drink.
1: अरे यति बिहानै हजुर किचनमा
2: किन मैले तिम्रो लागि चिया बनाउनु हुन्न र
1: होइन हजुर मिठो र स्वादिलो पनि त बनाउन आउनु पर्यो नि
2: ए तिमी पनि बजारमा पाइने प्रसङ्ग चिया ल्याएर पकाएपछि चिया आफै मिठो र स्वादिलो भइहाल्छ नि
1: हो र त्यस्तो मिठो र स्वादिलो छ र प्रसङ्ग चिया
2: हो त नि साह्रै मिठो र स्वादिलो सबैले रुचाएको प्रसङ्ग चिया नै त हो बरु लाऊ तिमी पनि चाखेर हेर
1: वाव साच्चै भने जस्तै रहेछ प्रसङ्ग चिया अब म पनि चाहन्छु मेरो दिनको सुरुवात प्रसङ्ग चियाबाटै होस्
3: शारदा प्याकेजिङ उद्योग भदरपुर 5 प्याकेजिङ गरी बजारमा ल्याइएको प्रसङ्ग चिया सधैँ प्रयोग गरौं सम्पर्क नम्बर 9863606011 9818094700
1: ह्याप्पीनेस बिगिन्स विथ अ कप अफ प्रसङ्ग टी
4: जापान जानेको लागि सुवर्ण अवसर चन्द्रगढी अञ्जनी मोडका स्थानीय प्रकाश निरौलाले 10 जापान बसी नेपाल फर्किएर काठमाडौँ तिनकुनेमा विगत 15 जापानिज भाषा स्कूल सफलतापूर्वक सञ्चालन गर्दै आउनु भएकोमा उहाँकै सहकार्यमा चन्द्रगढी अञ्जनी मोडमा प्यासन जापानिज ल्याङ्ग्वेज स्कूल सञ्चालनमा आइसकेको छ इच्छुक विद्यार्थीहरूले जापानिज भाषा अध्ययन र जापान पढ्न जानका लागि तुरन्त सम्पर्क गर्नुहोला सम्पर्क प्रकाश निरौला 9855054566 जगदीश काफले 9846006124 रमेश कोइराला 9426280248 ध्रुव निरौला 9426262852
5: के तपाईँ लामो समयदेखि टाउको दुखाई जोड्नी दुखाई घाँटी वा ढाड दुखाइले दिक्क हुनुहुन्छ घुँडा काँध स्नायु वा मांसपेशी दुखाइले दैनिक जीवन कष्टकर बनेको छ अब चिन्ता नगर्नुहोस् एडभान्स पेन स्पेसलिस्ट क्लिनिक बित्तामोड झापामा लामो समयदेखि दुखाईको वास्तविक कारण पहिचान गरी अनुभवी दुखाई विशेषज्ञ डाक्टरबाट बिना अपरेशन उपचार सम्भव छ लामो समयसम्म औषधि खानु नपर्ने सुरक्षित उपचारको लागि एडभान्स पेन स्पेसलिस्ट क्लिनिक लामो समयसम्म दुखाईसँग सम्झौता नगर्नुहोस् आजै सम्पर्क गर्नुहोस् एडभान्स पेन स्पेसलिस्ट क्लिनिक बेतामोड छापा सम्पर्क नम्बर 023535333 97012345 97012345

0: 25 वर्षदेखिको अटुट विश्वास, हरेक घुटमा मिठो सुवास, त्रिशक्ति टी इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन गोल्ड रिन्सिया।
1: एक सय 107.5 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ नागरिक एफएम, जन जनको बोली।

0: चाडबाड पनि आइसक्यो, सुनका गरगहना नकिन्ने?
1: किन्ने नि, किन नकिन्ने? हामीलाई चाहिने सुनका सम्पूर्ण गहनाहरू एकै ठाउँमा पाइन्छ नि, त्यो हो पूजा ज्वेलर्समा।
0: अनि त्यहाँ के पाइन्छ नि?
1: चाँदीका पाउजु, चुरा, काठी माला, करुवा, टिकादानी, फेन्सी आइटमहरू, चाँदीका सामानहरू, विभिन्न देवी देवताका मूर्तिहरू लगायत सुन चाँदीका सम्पूर्ण गरगहना पाइन्छ नि पूजा ज्वेलर्समा।
0: त्यसो भए जाउँ न त।
1: हुन्छ हुन्छ, जाउँ न त।
2: यहाँ किरात संस्कृतिका गरगहनाहरू समेत उपलब्ध छ। हाम्रो सेवा हुन्छ तपाईँको चाहनामा, तपाईँको फेसनमा। 24 क्यारेटका सुनका गहना बनाउनुहोस् चाँदीका पाउजो चुरा टिकाको साथमा। विशेष डिजाइनमा गहनामा तपाईँको सन्तुष्टि हाम्रो ग्यारेन्टी। पूजा ज्वेलर्स, सम्पर्क प्रोप्राइटर धर्मेन्द्र शाह, पूजा ज्वेलर्स, भद्रपुर 5, भद्रपुर बजार। सम्पर्क नम्बर 98526 77 880, 98079 24 076।
3: तपाई कुखुरा बाख्रा बङ्गुर सुगुर पालन गर्दै हुनुहुन्छ वा चिया बगान विद्यालय घर कम्पाउन्ड घेराबारा गर्दै हुनुहुन्छ अथवा विकास निर्माणका अन्य काम सँगै ढुङ्गा राख्ने तारजालीको खोजी गर्दै हुनुहुन्छ भने तपाईँ हाम्रै ठाउँमा आधुनिक मेसिनबाट उत्पादित सेन जाली उपलब्ध छ।
4: 1 इन्चदेखि 4 इन्चसम्मको पाल भएको हेभी कोडेड 10 गेज ग्लामनाइज्ड गरिएको खिया नलाग्ने तारवार, विभिन्न साइजमा ढुङ्गा भर्ने तारजालीहरू, धेरै भन्दा धेरै टिकाउ हुने सामग्रीहरू सुपथ मूल्यमा पाउनुका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क मैनाचुली हिम पाइप उद्योग, भद्रपुर 10, भद्रपुर बिरतामोर रोड, देउनिया पुल दक्षिण तर्फ। सम्पर्क फोन नम्बर 023453207, 452206, मोबाइल नम्बर 98526 71121, 98526 56656, 98426 77795। आजै सम्पर्क गर्नुहोस्।
1: किन मक्ख परेकी माया?
0: म मक्ख पर्नुको कारण सुन्नुहोस् त, तपाईँ पनि मक्ख पर्नुहुन्छ। अनुभवी सेफले तयार पारेका भेज नन भेज खाना खाजाका परिकारहरू उपलब्ध गराउने होटल पानस, सफा र सुन्दर एसी नन एसी रूमहरू सरल दाममा उपलब्ध गराउने होटल पानस, पार्टी, जन्मदिन, एनिभर्सरी, पासनी लगायतका विभिन्न कार्यक्रम गर्दा साउन्ड बक्स र हल चार्ज फ्री दिने होटल पानस, सुन्दर वातावरणले भरिभराउ सँगै पार्किङको सुविधा भएको होटल पानस, आउटसाइड इनसाइड रुफटप एसी क्याबिन नन एसी क्याबिनको सेवा दिने होटल पानस, निश्चित एरिया भित्र होम डेलिभरीको सेवा दिने होटल पानस,
5: साथै विवाह, वर्तमान, पिकनिक लगायत कार्यक्रमहरूमा क्याटरिङको सेवा पनि उपलब्ध छ।
1: होटल पानस, भद्रपुर 10, छताचोक, धनुष मोड, प्रोप्राइटर यादव भट्टराई। सम्पर्क नम्बर 98060 88288, 97677 78569, 98426 78652।
0: के भयो हजुरलाई, बिरामी जस्तो देखिनुहुन्छ त, बस्दा पनि असजिलो गरी बस्नुहुन्छ, केही भन्नुहुन्न?
6: हेर न, साह्रै नराम्रो रोग लाग्यो, भनौ भने पनि कसरी भनौ?
0: श्रीमतीलाई नभनेर कसलाई भन्नुहुन्छ त?
6: के हो के भो, मलद्वारमा मासु पलाएको छ, अण्डकोषमा पानी पनि जमेछ, धेरै ठाउँ गएर देखाइसके निको नै हुँदैन, पाइल्स पनि भयो जस्तो छ।
0: यस्तो कुरा पनि लुकाएर हुन्छ त? यही भद्रपुरको मेचीपुल पारी सबैभन्दा पुरानो क्लिनिक राय पाइल्स क्लिनिकको डाक्टर बीके राईलाई भेटे भइहाल्छ नि।
6: हो र, ल म आजै गएर भेटिहाल्छु।
5: भद्रपुरको मेचीपुल पारी मार्केटको सबैभन्दा पुरानो राय पाइल्स क्लिनिक अब बिहारको भातगाउँ सब्जी मार्केटमा राय मेडिकल एन्ड राय पाइल्स क्लिनिक खुलिसकेको छ र वेस्ट बंगालको डाङ्गुजोत बंगालको मार्केटमा पनि क्लिनिक छ। यहाँ ग्यारेन्टीको साथ उपचार गरिन्छ, निको नभएमा रकम फिर्ता गरिनेछ, साथै औषधि तथा मेडिकल सेवा दुवै उपलब्ध छ। औषधि विशेष छुटमा दिइन्छ र नभएको औषधि अर्डर अनुसार मगाइन्छ।
7: हजुर, तपाईँ पनि पाइल्स, हाइड्रोसिल, फिस्टुला जस्ता रोगहरूको आयुर्वेदिक पद्धतिबाट बिना अपरेशन उपचार गराउन चाहनुहुन्छ भने सधैँ सम्पर्क गर्नुहोस् राय पाइल्स क्लिनिक।
6: निको नभए पैसा फिर्ता गरिनेछ।
1: सम्पर्क मेचीपुल पारी गलगलिया भातगाउँ सब्जी मार्केट र डाङ्गुजोत बंगाल मार्केट भद्रपुर बोर्डर वेस्ट बंगाल भारत। इन्डियन मोबाइल नम्बर 81165073 50 नेपाल नम्बर 98633090141।
8: सुनाउँछौ नागरिकको बोली, तपाईको बोली, समयको बोली, विचार र प्रगतिको बोली, हामी नै जन जनको बोली। नागरिक एफएम 107.5 MHz।
0: हेल्दी स्माइल फर हेल्दी लिभिङ। विगत 10 वर्षदेखि झापाको सदरमुकाम चन्द्रगढीमा सेवा दिँदै आएको साझा डेन्टल अब थप विशेषज्ञ सेवाहरू र नयाँ व्यवस्थापनमा वरिष्ठ डेन्टल सर्जन धरा नोबेल तथा मेची अस्पतालबाट विशेषज्ञ डाक्टरहरूको सेवा थपिएको जानकारी गराउँदछौ। हाम्रा सेवाहरू नदुखाई दाँत निकाल्ने, बाङ्गोटिङ्गो दाँत मिलाउने, हड्डी भित्रै रोपेर कृत्रिम दाँत लगाउने, डेन्टल एक्सरे सेवा, दाँत भर्ने, दाँत झिक्ने लगाउने तथा फिक्स दाँत लाउने। थप जानकारीको लागि साझा डेन्टल होम चन्द्रगढी लेखना चोक झापा। सम्पर्क फोन नम्बर 98269-79414, 023456-003। Healthy smile for healthy living.
1: वृद्धि सिद्धि फार्मेसी भद्रपुर आठ हस्पिटल चोकमा अब विशेषज्ञ सेवा। यहाँ आधुनिक फोडी मेसिनद्वारा 24 घण्टा भिडियो एक्सरे पनि गरिन्छ। काठमाडौँ टिचिङ हस्पिटलबाट नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सन्दर्भ अधिकारीको सेवा बुधबार र शुक्रबार। पेट, छाती, प्रेसर, दम, मधुमेह, थाइराइडका लागि कन्सल्टेन्ट फिजिसियन डाक्टर आकाश कोइरालाको सेवा दैनिक बिहान 9 बजे र दिउँसो 1 बजे। स्त्री तथा प्रसूति रोग विशेषज्ञ एमबीबीएस केयु एमडी नेम्स डाक्टर विद्या पोखरेलको सेवा दैनिक बिहान र बेलुका। वरिष्ठ कन्सल्टेन्ट छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको सेवा प्रत्येक दिन बिहान 9 बजे तथा किडनीमा ढुङ्गा, पित्तथैलीमा ढुङ्गा, अल्सर, घाउ, काटेको, गाठो भएको, हाइड्रोसिल, हर्निया, पाइल्स, फिस्टुला, खिल पल्टेको, नङ गाडिएको जस्ता समस्याका लागि वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विनेश झाको सेवा।
9: डाक्टर भेट्ने समय बिहान 8:30-9:30 र दिउँसो 2 बजेदेखि।
1: वरिष्ठ नसा, बात तथा हाडजोर्नी रोग विशेषज्ञ डाक्टर सुभाष कुमार दास भेट्ने समय दैनिक बिहान 8:30 बजे र दिउँसो 1:30 बजे। नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर आकाश घोषको सेवा भेट्ने समय प्रत्येक दिन बिहान 8:00-8:45 बजेसम्म। वृद्धि सिद्धि फार्मेसी भद्रपुर आठ हस्पिटल पूर्व रेडक्रस झापाको कार्यालय दक्षिण। सम्पर्क फोन नम्बर 023-521-886, 98-049-74-888। साथै फार्मेसी सेवा सहित दैनिक प्रयोगशाला सेवा पनि उपलब्ध छ।
10: सूचना सूचना सूचना, अब एकै छाना मुनि सबै स्वास्थ्य समस्याको समाधान एसएस मेडिसिन सेन्टर एन्ड एक्सरे क्लिनिकमा उपलब्ध सेवाहरू। विगत 30 वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आउनुभएका पूर्वाञ्चलका पुराना प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर पीताम्बर ठाकुरको दैनिक सेवा बिहान 8:00-9:30 बजेसम्म। प्रमुख कन्सल्टेन्ट छाला रोग एवं यौन रोग विशेषज्ञ डाक्टर केशव ढकालको दैनिक सेवा बिहान 9 बजे र दिउँसो 2 बजे। सम्पर्क 12:30 बजे। स्थानीय युवा तथा प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर रामबाबु खड्काको दैनिक सेवा बिहान 8:30 बजे। सिनियर कन्सल्टेन्ट नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सबु काफलेको दैनिक सेवा शनिबार बाहेक बिहान 9 बजे र दिउँसो 2 बजे। सम्पर्क 12:30 बजे। सिनियर कन्सल्टेन्ट प्रसूति एवं स्त्री रोग विशेषज्ञ डाक्टर एलिजा गौतमको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 2 बजे। सम्पर्क 1 बजे। कन्सल्टेन्ट बच्चा तथा
11: शिशु रोग विशेषज्ञ डाक्टर सन्तोष कुमार शाहको दैनिक सेवा बिहान 8:30 बजे र दिउँसो 2 बजे सम्पर्क 12:30 बजे कन्सल्टेन्ट हाडजोर्नी तथा नसारोग विशेषज्ञ डाक्टर नवीन भट्टराईको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 2 बजे सम्पर्क 12:30 बजे साथै यहाँ अत्याधुनिक डीआर डिजिटल एक्सरे सेवा र पेथोलोजी सेवा पनि उपलब्ध छ। क्लिनिक खुल्ने समय बिहान 7 बजेदेखि दिउँसो 2 बजेसम्म बिरामी जाँच गर्ने समय बिहान 8 बजेदेखि 9 बजेसम्म र दिउँसो 2 बजे सम्पर्क 12 बजे सम्पर्क SS मेडिसिन सेन्टर एन्ड एक्सरे क्लिनिक भद्रपुर 8 झापा सञ्चालक ससिम पोखरेल फोन नम्बर 023523686 524686 98426890
12: 107.5 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ नागरिक एफएम जन जनको बोली।

0: भद्रपुरका पुराना स्वास्थ्य कर्मी बलदेव शाहद्वारा सञ्चालित शाह क्लिनिक नवीन मेडिकल हलमा अब मेची अञ्चलकै पुराना र प्रसिद्ध वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर पीताम्बर ठाकुरको दैनिक सेवा साँझ 5 बजेदेखि। पेट, छाती, मुटु, नसा, सुगर, प्रेसर, जन्डिस, थाइराइड, मृगौला रोग विशेषज्ञ सेवाका साथै डाक्टर मनोज कुमार शाहको सेवा प्रत्येक बिहान 8:30 देखि 9:30 सम्म।
1: एपेन्डिक्स, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला, स्तन सम्बन्धी, पित्तथैली, हर्निया, पत्थरी, गाँठागुठी, चिरफार विशेषज्ञ, वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विनेश झाको सेवा। प्रादेशिक अस्पताल भद्रपुरबाट छाला, चर्म, यौन रोग तथा सौन्दर्य विशेषज्ञ, MBBS, MD, डर्मालोजी डाक्टर निस्तुक बराल। प्रत्येक शनिबार दिउँसो 3 बजेदेखि 4 बजेसम्म। नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर आकाश घोष, प्रत्येक दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म र बेलुका 5 बजेदेखि 8 बजेसम्म।
0: अब हाम्रै भद्रपुरमा विशेषज्ञ सेवा लिन आउनुहोस्। शाह क्लिनिक नवीन मेडिकल हल, भद्रपुर 5, भद्रपुर बजार। फोन सम्पर्क 98049-72085, 023-525-353। 1 घण्टा अघि नै बिरामीको अग्रिम नाम टिपाउन सक्नुहुनेछ।
2: लौ नि दिदीलाई त फेरि बेथाले च्यापे जस्तो छ।
3: बिरामले च्यापो भनेर मात्र हुँदैन नि, भद्रपुरमा विश्वासिलो र भर पर्दो भिड्रो एक्सरे सेवाको लागि लामो समयदेखि चिर परिचित साक्षात अल्ट्रासाउन्ड क्लिनिक लैजानु पर्छ। दक्षिण भारतको मणिपालबाट उपाधि प्राप्त 10 दशकदेखिको लामो अनुभव भएका रेडियोलोजिस्ट डाक्टर सञ्जीव कुमार गुप्ताबाट दैनिक सम्पूर्ण अङ्गहरूको भिड्रो एक्सरे गरिन्छ। साथै त्यहाँ ठुलो मेसिनबाट पेटको भिड्रो एक्सरे तथा रगतको नसाको रङ्गीन भिड्रो एक्सरे गर्नुको साथै शरीरको सबै अङ्गको टाउकोदेखि खुट्टासम्म भिड्रो एक्सरे गरिन्छ।
1: अत्याधुनिक 4D ठुलो मेसिनबाट भिडियो एक्सरे गरिन्छ। एनोमाली स्क्यान, रङ्गीन फोटोमा रिपोर्ट पाइन्छ। बच्चाको मुटु गर्भवतीमै हेरिन्छ। रक्सी खाएर बिग्रेको कलेजोको भिडियो एक्सरे र कलेजोको इलास्टोग्राफी गरिन्छ।
3: बिरामी जाँच गर्ने समय प्रत्येक आइतबारदेखि शुक्रबारसम्म बिहान 8:00 देखि 1:00 बजेसम्म, शनिबार र सार्वजनिक विदाको दिन बिहान 8:00 देखि 12:00 बजेसम्म।
4: सम्पर्क वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सञ्जय कुमार गुप्ता, साक्षात अल्ट्रासाउन्ड क्लिनिक, अस्पताल रोड, भद्रपुर 8,
5: डाक्टर जय कुमार ठाकुरको क्लिनिक भित्र। सम्पर्क नम्बर 98446-86777।
6: वरिष्ठ नाक कान घाँटी सम्बन्धी विशेषज्ञ डाक्टरको सेवा बिहान 8:00 देखि 9:00 बजेसम्म र बेलुकी 5:00 बजेपछि। नवदुर्गा क्लिनिक तथा चन्द्रगढ़ी मेडिकल, भद्रपुर 7, लेखनाथ चोक। फोन नम्बर 98526-20202, 98-20-70-53-87। साथै यहाँ रगत, दिशा पिसाबको परीक्षण पनि गरिन्छ। रेबिज विरूद्धको खोप पनि लगाइन्छ।
7: ए हेर न, भद्रपुर बजारमा कति राम्रो पसल खुलेछ नि।
8: कुन पसल? के को पसल भनेको?
7: सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल।
8: आ, म त जान्न है, त्यहाँ खोजेको सामान एउटै पाइँदैन?
7: त्यही त सुनाउन खोजेको नि मैले, अरूतिर नपाइने सामान पनि सबै त्यहाँ पाइन्छ।
8: के छन् त?
7: आर्टिफिसियल गहना, पञ्चधातु सामग्री, बेहुली सेट, रानी हार, मिनी हार, चुरा, सिक्री, औठी, टप।
8: ओहो, बिहेको लागि त एकदमै पर्फेक्ट रहेछ।
7: त्यति मात्रै होइन है, रुम डेकोरेसन, गिफ्ट आइटम, फोटो फ्रेम, बच्चाका खेलौना, सबै ट्रेन्डिङ सामान पाइन्छ।
8: त्यसो भए त गिफ्ट किन्न अरू कतै जानै पर्दैन रहेछ।
7: हो त, तपाईँको सपनालाई साकार बनाउने सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल अब भद्रपुर बजारमा। अब होलसेल होस् वा रिटेल, तपाईँको रोजाईको एकमात्र गन्तव्य सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल, कृष्णराज कम्प्लेक्स छेउ, हटिया लाग्ने बाटो, भद्रपुर 6, झापा। मोबाइल नम्बर 98-28-78-78-44। तपाईँको रोजाई, तपाईँको खुसी।
9: You're 107.5 megahertz. You've got it.

0: पाँच बजेसम्म बस्नुहुन्छ नि, त्यहाँ बच्चाको दाँतको उपचार चाहिँ दुई बजे पछि बच्चाकै विशेषज्ञ डाक्टरबाट हुन्छ है। त्यही देखाउनु न, दाँतको जरैदेखि उपचार हुन्छ। आरसीटी, दाँत लगाउने, भर्ने, सफा गर्ने, सेर दाँत बनाउने जस्ता सबै उपचार यही हुन्छ।
1: अनि भान्जीको दाँत तार बाँधेर मिलाउनु छ, त्यो नि हुन्छ त्यहाँ?
0: त्यो पनि हुन्छ दिदी। सूर्योदय डेन्टलको शाखा पुरानो इलाम स्ट्यान्ड बिरतामोडमा छ। त्यहाँ ब्रसेस लगाउने डाक्टर भूषण भट्टराई एमडीएस धरानबाट प्रत्येक शनिबार आउनुहुन्छ। भान्जीको लागि चाहिँ बिरतामोड शाखा नै जानुपर्ने हुन्छ।
2: सम्पर्क सूर्योदय डेन्टल अस्पताल रोड भद्रपुर 98423551, बिरतामोड शाखा पुरानो इलाम स्ट्यान्ड बिरतामोड 023530215।
3: आँखा उपचार केन्द्र भद्रपुरमा अब शल्यक्रिया सहित निशुल्क आँखा जाँच गरिन्छ। यस केन्द्रमा आँखाको शल्यक्रिया गर्ने बिरामीलाई 50% छुटका साथ आँखाका अन्य सम्पूर्ण रोगका उपचार निशुल्क भइरहेको बेहोरा जानकारी गराइन्छ। साथै प्रत्येक हप्ताको बुधबार जटिल शल्यक्रिया समेत गरिने हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। सम्पर्क भद्रपुर आँखा उपचार केन्द्र, नेपाल बैंक लिमिटेड पछाडि उद्योग संघको भवनको पूर्वपट्टि, देवी बस्ती, भद्रपुर 5, छापा।
4: सिटौला क्लिनिक धरान घोपाबाट विशेष अनुभव हासिल गरी आउनु भएको वरिष्ठ कन्सल्टेन्ट फिजिसियन तथा थाइराइड रोग विशेषज्ञ डाक्टर मनिष सुवेदीबाट पेट, छाती, मुटु रोग, सुगर, प्रेसर र मृगौला रोगको सेवा उपलब्ध छ।
5: वरिष्ठ स्त्री रोग तथा प्रसूति विशेषज्ञ काठमाडौँको वीर अस्पतालबाट डाक्टर विद्या पोखरेलको सेवा।
4: साथै वरिष्ठ हाट जोड्ने नसा तथा वात रोग विशेषज्ञ
5: डाक्टर प्रकाश कुमार श्रेष्ठको सेवा पनि उपलब्ध छ।
4: प्रोप्राइटर दाताराम सिटौला, सिटौला क्लिनिक मिर्ची अञ्चल अस्पतालबाट 100 मिटर पश्चिम। सम्पर्क नम्बर 03-5200-50, 98-5-26-33-93, 98-4-26-33-93।
3: डीएससी अब चन्द्रगढीमा हरेक बिहान हरेक भेटघाट हरेक खुसीको साथ गोल्ड्रिङ चिया त्रिशक्ति टी इन्डस्ट्रिजद्वारा उत्पादित विगत 25 वर्षदेखि नेपाली उपभोक्ताको रोजाइमा पर्न सफल चिया गोल्ड्रिङ चिया। 25 वर्षको विश्वास, हरेक कपमा मिठो स्वाद गोल्ड्रिङ चिया।
6: ७.५ मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ नागरिक एफएम जन जनको बोली।

0: हेलो
1: हजुर दिदी,
0: सुन न भाइ, मेरो दाँत दुखिरहेको छ, निकाल्न नि मन छैन। राम्रो ठाउँमा दाँतको जरैबाट गर्ने उपचार आरसीटी गर्नु छ, तिमीले चिने जानेको कोही छ कि भनेर नि।
1: छ नि दिदी, अस्पताल रोड भद्रपुरको सूर्योदय डेन्टलमा एमडीएस आरसीटी तथा कृत्रिम दाँत विशेषज्ञ डाक्टर भरत खरेलको सेवा प्रत्येक दिन बिहान 10 बजेदेखि र एमडीएस पेडियाट्रिक डेन्टिस्ट्री डाक्टर सञ्चिता खड्का प्रत्येक दिन 2 बजेदेखि

0: स्वस्थ दाँत सुन्दर मुस्कान। के तपाईलाई थाहा छ, स्वस्थ दाँत सुन्दर मुस्कानलाई प्राथमिकतामा राखेर रा। लोक स्वास्थ्य डेन्टल क्लिनिक फिर्ता मोडले कोरियन प्रविधि र दक्ष चिकित्साका साथै कोशी प्रदेश स्तरीय डेन्टल सेवा सञ्चालन गर्दै आएको छ। दाँत सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँबाट दिने आएको यस डेन्टल क्लिनिकमा तपाईँको सुविधा अनुसारको सेवा उपलब्ध छ। क्लिनिक बिहान 8 बजेदेखि 6 बजेसम्म सञ्चालनमा रहने, बच्चाहरूको लागि छुट्टै विशेष कक्षबाट उपचार, ज्येष्ठ नागरिक तथा बच्चाहरूलाई विशेष छुट, दन्त सम्बन्धी निशुल्क परामर्श, नयाँ वर्षका साथै विभिन्न राष्ट्रिय पर्वमा विशेष छुटको व्यवस्था हुने। सेवा गर्ने मौकाको लागि हाम्रो ठेगाना लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरता मोडे पुरानो आँखा शिविर रहेको कलेज रङको बिल्डिङ। सम्पर्क नम्बर 98526 35600।
1: सस्तो होइन, गुणस्तरीय रोजौं। हजुर, कम्प्युटरको सिप र ज्ञान आर्जनका लागि चन्द्रगढी लेखनाथ चोकबाट गार्मेन्ट जाने बाटोमा कम्प्युटर भोकेसनल र स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर खुलिसकेको छ। हार्डवेयर तथा सफ्टवेयर कम्प्युटर सिक्न चाहनेका लागि प्राक्टिकल ट्रेनिङहरू, लर्न फ्रम कम्प्युटर साइन्स, इन्जिनियरिङ एन्ड पीएचडी स्कोलर कोर्स वर्क, एडभान्स जाभा, नेटवर्क प्रोग्रामिङ, नेट पाइथन, एमएल, एआई, आईओटी एन्ड मेनी मोर। रिसर्च कन्सल्टेन्ट एन्ड प्लागरियारिजम चेकिङ फर बीएससी, सीएसआईटी, एमबीए, एमसीए। अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर कोर्स गर्न चाहनेहरूका लागि एकै स्थानमा कम्प्युटर इन्जिनियर शीतल प्रसाद मण्डल, पीएचडी स्कलर। फोन सम्पर्क 98079 62 200, लेखनाथ चोक, चन्द्रगढी, झापा।
0: वरिष्ठ मुटु, पेट, छाती, मृगौला, मधुमेह, प्रेसर रोग विशेषज्ञ डाक्टरको सेवा प्रत्येक दिन बिहान 8:30 बजेदेखि 9 बजेसम्म र बेलुका 4 बजेदेखि 6 बजेसम्म। नवदुर्गा क्लिनिक तथा चन्द्रगढी मेडिकल, भद्रपुर 7, लेखनाथ चोक। फोन नम्बर 98526 20 202 98 20 70 53 87। साथै यहाँ रगत, दिशा पिसाबको परीक्षण पनि गरिन्छ, रेबिज विरुद्धको खोप पनि लगाइन्छ।

0: नागरिक एफएम 107.5 मेगाहर्ज वॉइस ऑफ द पीपल
1: नागरिक टाइम चेक
2: अहिले बिहानको 10 बज्यो। यस टाइम चेकका प्रायोजक गोल्ड रिङ चिया

0: नेपालकै ठुलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टम द्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित दक्ष जनशक्ति र अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल झापाको वीरता मोड स्थित सैनिक मोड सहित अर्जुन धाराको शनिश्चरी अस्पताल काठमाडौँको कलङ्की वर्षाको बेदगंज सहित अब पारदर्शीको चकचकी स्वास्थ्य चौकीमा पनि
1: हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतियाबिन्दुको अपरेशन, आँखाको नानी प्रत्यारोपण, आँखाको पर्दाको अपरेशन, मधुमेह तथा उच्च रक्तचापका बिरामीहरूको आँखा परीक्षण, जलबिन्दुको परीक्षण तथा उपचार, आँखा टेढो भएको, मासु पलाएको, आँखाबाट पिप बग्ने समस्याको उपचार, अल्छी आँखाको उपचार र सम्पूर्ण किसिमका कन्ट्याक्ट लेन्स तथा चस्माहरू पाइनुका साथै कानको सम्पूर्ण उपचार तथा शल्यक्रिया सेवा, 5 वर्ष वा 5 वर्ष मुनिका बाल बालिकाहरूको निःशुल्क आँखा जाँच।
0: झापाको वीरता मोड स्थित सैनिक मोड, अर्जुन धाराको शनिश्चरी अस्पताल र अब पारदर्शीको चकचकी स्थित चकचकी स्वास्थ्य चौकीबाट समेत सेवा सञ्चालन भइरहेको जानकारी गराउँदछौ। थप जानकारीको लागि दृष्टि आँखा अस्पताल वीरता मोड 3 सैनिक मोड, सम्पर्क नम्बर
2: 023-535-702, 535-703, 535-704।
0: चकचकी सम्पर्क मोबाइल नम्बर 9804-23-728, साथै फोन गर्दा पैसा नलाग्ने नम्बर 16-60-01-52-00। सबैका लागि दृष्टि, सधैँका लागि दृष्टि, दृष्टि आँखा अस्पताल।
3: वाओ, कस्तो राम्रो घर!
4: रिलायन्स पेन्ट्स लगाएपछि राम्रो हुँदैन त?
3: रिलायन्स पेन्ट्स?
4: हो त, रिलायन्स पेन्ट्स।
3: त्यसो भए म पनि आफ्नो घर रिलायन्स पेन्ट्सले रंगाउँछु, तपाईँहरू पनि रंगाउनुहोस्।
4: रिलायन्स पेन्ट्स लगाउनुहोस्, खुसीले रमाउनुहोस्।
3: रिलायन्स पेन्ट्स प्राली, विक्रेता श्री विष्णु ट्रेडर्स, लेखना चोक, चन्द्रगढी।
2: सम्पर्क नम्बर 9843-11054।
5: के तपाईँ लामो समयदेखि टाउको दुखाई, जोड्नी दुखाई, घाँटी वा ढाड दुखाईले दिक्क हुनुहुन्छ? घुँडा, काँध, स्नायु वा मांसपेशी दुखाईले दैनिक जीवन कष्टकर बनेको छ? अब चिन्ता नगर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बितामोड झापामा लामो समयदेखि दुखाईको वास्तविक कारण पहिचान गरी अनुभवी दुखाई विशेषज्ञ डाक्टरबाट बिना अपरेशन उपचार सम्भव छ। लामो समयसम्म औषधि खानु नपर्ने सुरक्षित उपचारको लागि एडभान्स पेन स्पेशलिस्ट क्लिनिक। लामो समयसम्म दुखाईसँग सम्झौता नगर्नुहोस्, आजै सम्पर्क गर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बिरतामोड छापा, सम्पर्क नम्बर 023-535-333, 97-010-12-345, 97-010-12-345।
6: यातायातको चिन्ता छोडिदिनुहोस्, अब बिरामी हुँदा एक्लो महसुस नगर्नुहोस्। हामी छौ तपाईँको साथमा। ओम साई पाथिवरा हस्पिटलले बिरामीलाई थप सुविधा प्रदान गर्ने उद्देश्यले 24 घण्टा पिकअप एन्ड ड्रप सेवा सुचारू गरेको छ। यातायातको समस्याले समयमै अस्पताल आई उपचार पश्चात घर फर्किने चिन्ताबाट मुक्त हुनुहोस्। समयमै आफ्नो रोगको उपचार गरी लाभ लिनुहोस्। हस्पिटलदेखि 25 किलोमिटर वरपरसम्म रहने बिरामीहरूका लागि हामीले 24 घण्टा पिकअप एन्ड ड्रप सेवा सुचारू गरिसकेका छौ। मात्र न्यूनतम शुल्कमा हजुरको घर आँगनदेखि हस्पिटलसम्म ल्याउने र पुर्याउने जिम्मेवारी अब हाम्रो हुनेछ। ओम साई पाथिवरा हस्पिटल अस्पताल मात्र होइन, तपाईँको सुख दुःखको सारथी पनि हो। आकस्मिक एवं एम्बुलेन्स सेवा चाहिने र नियमित डायलोसिस सुविधा चाहिने बिरामीका हकमा भने यो सेवा उपलब्ध हुने छैन। अहिले नै यस हस्पिटलको सम्पर्क नम्बरमा कल गरेर वा हाम्रो क्यूआर कोड स्क्यान गरेर हाम्रो सेवा लिन सक्नुहुनेछ। सम्पर्क नम्बरहरू 9856-23-032, 9856-23-023, 9856-78-820।
7: ७.५ मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ नागरिक एफएम, जन जनको बोली।

0: किन मख परेकी माया?
1: म मख पर्नुको कारण सुन्नुहोस् त, तपाईँ पनि मख पर्नुहुन्छ। अनुभवी सेफले तयार पारेका भेज, नन भेज, खाना खाजाका परिकारहरू उपलब्ध गराउने होटल पानस। सफा र सुन्दर एसी, नन एसी रूमहरू सरल दाममा उपलब्ध गराउने होटल पानस। पार्टी, जन्मदिन, एनिभर्सरी, पास्ने लगायतका विभिन्न कार्यक्रम गर्दा साउन्ड बक्स र हल चार्ज फ्री दिने होटल पानस। सुन्दर वातावरणले भरिभराउ सँगै पार्किङको सुविधा भएको होटल पानस। आउटसाइड, इनसाइड, रुफटप, एसी क्याबिन, नन एसी क्याबिनको सेवा दिने होटल पानस। निश्चित एरिया भित्र होम डेलिभरीको सेवा दिने होटल पानस।
2: साथै विवाह, वर्तमान, पिकनिक लगायत कार्यक्रमहरूमा क्याटरिङको सेवा पनि उपलब्ध छ।
0: होटल पानस, भद्रपुर 10, छतासुक, धनुष मोड। प्रोपाइटर यादव भट्टराई। सम्पर्क नम्बर 98060 88288, 97677 78569, 98426 78652।
3: सस्तो होइन, गुणस्तरीय रोजौ। हजुर, कम्प्युटरको सिप र ज्ञान आर्जनका लागि चन्द्रगढी लेखनाथ चोकबाट गार्मेन्ट जाने बाटोमा कम्प्युटर भोकेसनल र स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर खुलिसकेको छ। हार्डवेयर तथा सफ्टवेयर कम्प्युटर सिक्न चाहनेका लागि प्राक्टिकल ट्रेनिङहरू, लर्न फ्रम कम्प्युटर साइन्स, इन्जिनियरिङ एन्ड पीएचडी स्कोलर कोर्स वर्क, एडभान्स जाभा, नेटवर्क प्रोग्रामिङ, नेट पाइथन, एमएल, एआई, आईओटी एन्ड मेनी मोर। रिसर्च कन्सल्टेन्ट एन्ड प्लाग्रियारिजम चेकिङ फर बीएससी, सीएसआईटी, एमबीए, एमसीए। अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर कोर्स गर्न चाहनेहरूका लागि एकै स्थानमा कम्प्युटर इन्जिनियर शीतल प्रसाद मण्डल, पीएचडी स्कलर। फोन सम्पर्क 98079 62200, लेखनाथ चोक, चन्द्रगढी, झापा।

0: Mania Extreme Energy Drink.
1: अब काठमाडौँ विराटनगरका डाक्टरको लागि शनिबार नै कुर्नु पर्दैन, उपचारको लागि सिलगढी धाइरहनु पर्दैन। पूर्वाञ्चलमै पहिलो छाला यौन सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा सञ्चालित दमकको डेल्फी स्किन केयर हस्पिटल पुगे भइहाल्यो।
2: उपचार विधिबाट निको पारिने
1: चाया पोतो डन्डीफोर, आँखा वरिपरिको कालोपना,
2: कपाल झर्ने, तालु खुइलिने, एलर्जी, दाद, लुतो, सेतो दुबी, कालो दुबी,
1: घाउ, खटिरा, सोराइसिस, हातखुट्टाका नङ बिग्रिने, दुख्ने, पोल्ने, कुष्ठरोगको सफल उपचारहरू, अत्याधुनिक लेजर मेसिन द्वारा उपचार हुने छालाका रोगहरू,
2: नयाँ तथा पुराना दाग, जन्म दाग, शरीरमा हुने मुसाहरू, मासु पलाएको, गाठा गुठीहरू,
1: पोलेको, काटेको घाउबाट बनेको सानो तथा ठुला खत तथा दाग, साथै जन्मजात खुडिएको
2: काखी खुट्टा तथा शरीर गनाउने, तिलकोठी, चौरीपना, डन्डीफोरको दाग हटाउने, टाटु हटाउने,
1: अनावश्यक ठाउँमा उम्रिएका रौँहरूलाई स्थायी रूपमा हटाउने,
2: अत्याधुनिक एनालाइजर मेसिन द्वारा अनुहारको समस्या पत्ता लगाई उचित उपचार गरिन्छ।
1: यो चिलाउने, पोल्ने, पुरुषका यौन दुर्बलता जस्ता समस्याको उचित परामर्श तथा सफल उपचार गरिन्छ। छाला तथा यौन रोगकै लागि अत्याधुनिक ल्याब, प्याथोलोजी सेवा,
2: फार्मेसी सेवा, अत्याधुनिक सुविधा सम्पन्न ब्युटी क्लिनिक सेवा।
1: याद राख्नुहोस्, यहाँ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर द्वारा हरेक उपचार सर्वसुलभ शुल्कमा गरिन्छ। सम्पर्क डेल्फी स्किन केयर हस्पिटल, दमक 10 बेलडाङ्गी रोड, फोन नम्बर
3: 0357560,
1: मोबाइल नम्बर 98526-76-76-0।
4: यहाँ प्रत्येक हप्ताको आइतबार एक दिन सेवा बन्द रहने जानकारी गराइन्छ।
3: डमक पछि डेल्फी स्किन क्लिनिक बिर्सा मोडमा पनि, खड्का कम्प्लेक्स बिर्सा मोड, सम्पर्क फोन नम्बर 0235910033, मोबाइल नम्बर 98526-76-76-0।
5: अब हप्ताको सातै दिन डाक्टरको सेवा उपलब्ध छ।
6: You're listening to 107.5 MHz. You've got it.

0: धत तेरिका, एक त बिरामी भएर जिउ गलिरहेको छ, त्यसमाथि अस्पताल जान न त समयमा गाडी पाइन्छ न त ट्याक्सी नै।
1: नमस्कार काका, किन चिन्तित भएर बस्नु भएको? टाढै जान लाग्नु भएको हो?
0: ए नानी, हेर न, अस्पताल जाउँ भनेको गाडी नपाएर म त उपचार गर्न नपाई मर्छु होला।
1: ल काका पनि, यातायातको चिन्ता अब छोडिदिनुहोस्, बिरामी हुँदा एक्लो महसुस गर्नै पर्दैन के?
0: कसरी नगर्नु नानी, बिहानैदेखि हस्पिटल जान गाडी कुर्दा कुर्दै हैरान भइसके।
1: हे काका पनि, तपाईँलाई थाहा छैन क्यारे, झापाको भद्रपुरमा रहेको ओम साई पाथिबारा हस्पिटलले त बिरामीहरूका लागि 24 घण्टा पिकअप एन्ड ड्रपको सेवा सुरु गरिसक्यो नि।
0: ए हो र, तर मेरो घर त अलि टाढा छ, त्यहाँ पनि आउँछन् र?
1: किन नआउनु नि, हस्पिटलदेखि 25 किलोमिटर भित्र पक्की सडक भएको ठाउँसम्म जहाँ भए पनि मात्र न्यूनतम शुल्कमा हजुरकै ढोकाबाट हस्पिटलसम्म ल्याउने र उपचारपछि घरमै पुर्याउने जिम्मेवारी उनीहरूको हो। अर्को कुरा, गाडी त एसीवाला हो नि, गर्मीमा चिसोमा बसेर सरर हस्पिटल।
0: ओहो, एसीवाला गाडी, त्यसमाथि 24 घण्टा सेवा रे, वाह, यो त गजबै भयो नि। तर नानी, इमर्जेन्सी परिहाल्यो भने नि?
1: एउटा कुरा चाहिँ याद राख्नुहोस् है काका, यो सेवा सामान्य बिरामीका लागि मात्र।

0: आकस्मिक तथा एम्बुलेन्स नै चाहिने र नियमित डायलिसिस गर्ने बिरामीका लागि भने यो सेवा उपलब्ध हुने छैन।
1: बुझे अब त समयमै अस्पताल पुगेर उपचार गराई घर फर्कन ढिलो हुने समस्या पनि चल्यो। ल भन त उनीहरूलाई कसरी सम्पर्क गर्ने?
0: ढिलो नगर्नुहोस् काका, मोबाइल निकालेर अहिलै कल गर्नुहोस्। नम्बरहरू टेपिहाल्नुहोस् त 98-526-23-032, 98-526-23-032। अनि नि काका, उनीहरूको क्यूआर कोड स्क्यान गरेर पनि सेवा लिन सक्नुहुन्छ।
1: हो त नि, ओम साई पाथिबरा हस्पिटल त साँच्चीकै अस्पताल मात्र होइन, हाम्रो दुःख सुखको सारथी पो रहेछ। लु नानी, गफ गर्दा गर्दै हस्पिटलको कार पो आयो। ल नानी, ल म हस्पिटल गए।
2: जहाँ गयो रक्सी, जता गयो मासु। यो चन्द्रगढीमा शुद्ध शाकाहारी खाजा खाने ठाउँ छैन।
3: भोक लाग्यो साथी, खाजा खान जाउँ। शाकाहारी खाजा पाइने कहाँ छ त्यस्तो ठाउँ?
2: चन्द्रगढीको लेखना चोकमा शुद्ध शाकाहारी खाजा पाइने एकमात्र होटल हिमालय फुडल्यान्ड। तातो चिसो खान परे त्यहाँ पुगे हुन्छ।
3: पिज्जा बर्गर आइसक्रिम पाइन्छ त्यहाँ पनि, सफा सुगर स्वाद उस्तै बबल टी पनि।
2: सफा सुगर र फराकिलो ठाउँ भएको होटल फुडल्यान्ड, नयाँ परिकारको एकमात्र होटल, स्वादमा कमाल। हिमालय फुडल्यान्डमा गए हुन्छ बबाल। सम्पर्क हिमालय फुडल्यान्ड, लेखना चोक, चन्द्रगढी।
4: जापान जानेको लागि सुवर्ण अवसर। चन्द्रगढी अञ्जनी मोडका स्थानीय प्रकाश निरौलाले 10 वर्ष जापान बसे नेपाल फर्किएर काठमाडौँ तिनकोनेमा विगत 15 वर्षदेखि जापानिज भाषा स्कूल सफलतापूर्वक सञ्चालन गर्दै आउनु भएकोमा उहाँकै सहकार्यमा चन्द्रगढी अञ्जनी मोडमा प्यासन जापानिज ल्याङ्ग्वेज स्कूल सञ्चालनमा आइसकेको छ। इच्छुक विद्यार्थीहरूले जापानिज भाषा अध्ययन र जापान पढ्न जानका लागि तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क प्रकाश निरौला 98-510-54-566, जगदीश काफले 98-446-06-124, रमेश कोइराला 98-426-80-248, ध्रुव निरौला 98-426-26-852।
5: ७.५ मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ नागरिक एफएम, जन जनको बोली।

0: हरेक बिहान हरेक भेटघाट हरेक खुशीको साथ गोल्ड रिङ चिया त्रिशक्ति टी इन्डस्ट्रिजद्वारा उत्पादित विगत 25 वर्षदेखि नेपाली उपभोक्ताको रोजाइमा पर्न सफल चिया गोल्ड रिङ चिया 25 वर्षको विश्वास हरेक कपमा मिठो स्वाद गोल्ड रिङ चिया आँखा उपचार केन्द्र भद्रपुरमा अब शल्यक्रिया सहित निशुल्क आँखा जाँच गरिन्छ। यस केन्द्रमा आँखाको शल्यक्रिया गर्ने बिरामीलाई 50% छुटका साथ आँखाका अन्य सम्पूर्ण रोगका उपचार निशुल्क भइरहेको बेहोरा जानकारी गराइन्छ। साथै प्रत्येक हप्ताको बुधबार जटिल शल्यक्रिया समेत गरिने हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। सम्पर्क भद्रपुर आँखा उपचार केन्द्र, नेपाल बैंक लिमिटेड पछाडि उद्योग संघको भवनको पूर्वपट्टि, देवी बस्ती, भद्रपुर 5, छापा।
1: कृपा फार्मेसी, कृपा फार्मेसी, कृपा फार्मेसी। अब हाम्रो सहर भद्रपुरमा विश्वासिलो, भरपर्दो र सम्पूर्ण रोगहरूको उपचार एउटै छानामुनि कृपा फार्मेसीमा। हाम्रा उपलब्ध सेवाहरू भिडियो एक्सरे सेवा, डिजिटल एक्सरे सेवा, ईसीजी सेवा, साथै सुगर, थाइरोइड, एलएफटी, आरएफटी ल्याबका सम्पूर्ण टेस्टहरू। हाम्रा सेवाहरू
2: वरिष्ठ कन्सल्टेन्ट छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको दैनिक सेवा प्रत्येक दिन बिहान 9 बजे र दिउँसो 1 बजेदेखि।
1: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर शशांक राज पोखरेलको सेवा।
3: महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर एलिजा गौतमको सेवा दिउँसो 1 बजे र बेलुका 5:30 बजे।
1: वरिष्ठ कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पोषण रमन त्रिपाठीको सेवा प्रत्येक शनिबार र बुधबार बिहान 7 बजेदेखि।
2: वरिष्ठ कन्सल्टेन्ट नाक कान तथा घाँटी रोग विशेषज्ञ सेवा प्रत्येक दिन बिहान 9 बजे र 5:30 बजेबाट।
1: वरिष्ठ नसा बात तथा हाड जोड्ने रोग विशेषज्ञ डाक्टर प्रकाश कुमार श्रेष्ठको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 1 बजे।
3: नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर लोचन बाबु सन्जेलको सेवा दैनिक बिहान 7 बजे, दिउँसो 1 बजे र बेलुका 5 बजे।
4: सुगर, प्रेसर, दम, थाइराइड, मुटु, छाती, मृगौला विशेषज्ञ डाक्टर प्रवीण भट्टराईको सेवा दैनिक बिहान 8 बजे र दिउँसो 1 बजे।
1: मेडिकल अफिसर डाक्टर मनोज शाहको सेवा प्रत्येक दिन बिहान 9 बजे र दिउँसो 2 बजे। रहेको जानकारीको साथसाथै यहाँ सम्पूर्ण प्रकारको औषधि सुपथ मूल्यमा पाइने हुनाले अन्यत्र धाई रहनु नपर्ने सबै सेवाग्राहीहरूलाई जानकारीको लागि हार्दिक अनुरोध गर्दछौ।
3: साथै यहाँ फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ। सम्पर्क कृपा फार्मेसी, चन्द्रगढी, लेखनाथ चोक। सम्पर्क नम्बर राजु पराजुली 98159076669, भावना पराजुली 98149309।
0: वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ साथै सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको सेवा बिहान 9 बजे र दिउँसो 1 बजे र बेलुका 5 बजे। नवदुर्गा क्लिनिक तथा चन्द्रगढी मेडिकल, भद्रपुर 7, लेखनाथ चोक। फोन नम्बर 98526202, 98270-5387। साथै यहाँ रगत, दिशा, पिसाबको परीक्षण पनि गरिन्छ। रेबिज विरुद्धको खोप पनि लगाइन्छ।

0: नागरिक एफएम 107.5 मेगाहर्ज वॉइस ऑफ द पीपल
1: नागरिक टाइम चेक
2: अहिले बिहानको 11 बज्यो
3: यस टाइम चेकका प्रायोजक गोल्डरिङ चिया

0: नाइट चियाको अपार सफलतापछि अब बबी मसला चिया बजारमा सर्वत्र उपलब्ध छ।
1: हजुर, कडा रंग मिठो स्वाद भएको नायक चिया सधैं प्रयोग गर्नुहोस्। भद्रपुरबाट उत्पादित आफ्नै चिया नायक चिया।
2: मन पर्ने डिजाइन का गहनाहरू कहाँ बनाइन्छ होला?
3: ए, त्यति पनि थाहा छैन? भद्रपुरको मुख्य बजारमै भोजपुरे ज्वेलर्स छ नि। हो, त्यही बनाइन्छ नि, त्यति पनि थाहा छैन?
2: ए हो त नि, बीच बजारमा अरू सामान पनि त्यतै खरिद गर्ने, सुनचाँदीका गरगहना पनि त्यही बनाउने, त्यहाँ त सुनचाँदी खरिद बिक्री पनि हुन्छ नि, होइन?
3: हो त, कण्ठ, चन्द्रहार, काँडे चुरा, चाँदीका भाँडाकुँडा सहित परम्परागत तथा आधुनिक डिजाइनका जस्तो सुकै गहनाहरू तयार गर्नुका साथै खरिद बिक्री पनि गरिन्छ नि। भोजपुरे ज्वेलर्स, भद्रपुर 5 मुख्य बजार, भद्रपुरको 2 नम्बर रोड, प्रोपाइटर महेन्द्र रसाइली, लक्ष्मी रसाइली। फोन सम्पर्क 9806044553, 9809465614।
0: आँखा उपचार केन्द्र भद्रपुरमा अब शल्यक्रिया सहित निशुल्क आँखा जाँच गरिन्छ। यस केन्द्रमा आँखाको शल्यक्रिया गर्ने बिरामीलाई 50% छुटका साथ आँखाका अन्य सम्पूर्ण रोगका उपचार निशुल्क भइरहेको बेहोरा जानकारी गराइन्छ। साथै प्रत्येक हप्ताको बुधबार जटिल शल्यक्रिया समेत गरिने हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। सम्पर्क भद्रपुर आँखा उपचार केन्द्र, नेपाल बैंक लिमिटेड पछाडि उद्योग संघको भवनको पूर्वपट्टि, देवी बस्ती, भद्रपुर 5 छापा।
2: चाडबाड पनि आइसक्यो, सुनका गरगहना नकिन्ने?
3: किन्ने नि, किन नकिन्ने? हामीलाई चाहिने सुनका सम्पूर्ण गहनाहरू एकै ठाउँमा पाइन्छ नि, त्यो हो पूजा ज्वेलर्समा।
2: अनि त्यहाँ के पाइन्छ नि?
3: चाँदीका पाउजु, चुरा, काठीमाला, करुवा, टिकादानी, फेन्सी आइटमहरू, चाँदीका सामानहरू, विभिन्न देवी देवताका मूर्तिहरू लगायत सुन चाँदीका सम्पूर्ण गरगहना पाइन्छ नि पूजा ज्वेलर्समा।
2: त्यसो भए जाउँ न त।
3: हुन्छ हुन्छ, जाउँ न त।
0: यहाँ किराँत संस्कृतिका गरगहनाहरू समेत उपलब्ध छ। हाम्रो सेवा हुन्छ तपाईँको चाहनामा, तपाईँको फेसनमा। 24 क्यारेटका सुनका गहना बनाउनुहोस् चाँदीका पाउजो चुरा टिकाको साथमा। विशेष डिजाइनमा, गहनामा तपाईँको सन्तुष्टि हाम्रो ग्यारेन्टी। पूजा ज्वेलर्स, सम्पर्क प्रोपाइटर धर्मेन्द्र शाह, पूजा ज्वेलर्स, भद्रपुर 5 भद्रपुर बजार। सम्पर्क नम्बर 9856777880, 9809724076।

0: 25 वर्षदेखिको अटुट विश्वास, हरेक घुटमा मिठो सुवास, त्रिशक्ति टी इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन गोल्ड रिन्सिया।
1: एक सय 107.5 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ नागरिक एफएम, जन जनको बोली।

0: के भयो हजुरलाई, बिरामी जस्तो देखिनुहुन्छ त, बस्दा पनि असजिलो गरी बस्नुहुन्छ, केही भन्नुहुन्न?
1: हेर न, साह्रै नराम्रो रोग लाग्यो, भनौ भने पनि कसरी भनौ?
0: श्रीमतीलाई नभनेर कसलाई भन्नुहुन्छ त?
1: के हो के भो, मलद्वारमा मासु पलाएको छ, अण्डकोषमा पानी पनि जमेछ, धेरै ठाउँ गएर देखाइसके, निको नै हुँदैन, पाइल्स पनि भयो जस्तो छ।
0: यस्तो कुरा पनि लुकाएर हुन्छ त? यही भद्रपुरको मेचीपुल पारी सबैभन्दा पुरानो क्लिनिक राय पाइल्स क्लिनिकको डाक्टर बीके राईलाई भेटे भइहाल्छ नि।
1: हो र, ल म आजै गएर भेटिहाल्छु।
2: भद्रपुरको मेचीपुल पारी मार्केटको सबैभन्दा पुरानो राय पाइल्स क्लिनिक अब बिहारको भाजगाउ सब्जी मार्केटमा राय मेडिकल एन्ड राय पाइल्स क्लिनिक खुलिसकेको छ र वेस्ट बंगालको डाङ्गुजोत बंगालको मार्केटमा पनि क्लिनिक छ। यहाँ ग्यारेन्टीको साथ उपचार गरिन्छ, निको नभएमा रकम फिर्ता गरिनेछ, साथै औषधि तथा मेडिकल सेवा दुवै उपलब्ध छ। औषधि विशेष छुटमा दिइन्छ र नभएको औषधि अर्डर अनुसार मगाइन्छ।
3: हजुर, तपाईँ पनि पाइल्स, हाइड्रोसिल, फिस्टुला जस्ता रोगहरूको आयुर्वेदिक पद्धतिबाट बिना अपरेशन उपचार गराउन चाहनुहुन्छ भने सधैँ सम्पर्क गर्नुहोस् राय पाइल्स क्लिनिक।
1: निको नभए पैसा फिर्ता गरिनेछ।
2: सम्पर्क मेचीपुल पारी गलगलिया भातगाउँ सब्जी मार्केट र डाङ्गुजोत बंगाल मार्केट भद्रपुर बोर्डर वेस्ट बंगाल भारत। इन्डियन मोबाइल नम्बर 81165073 50, नेपाल नम्बर 98633090140।
4: तपाईँ कुखुरा बाख्रा बङ्गुर सुगुर पालन गर्दै हुनुहुन्छ वा चिया बगान विद्यालय घर कम्पाउन्ड घेराबारा गर्दै हुनुहुन्छ अथवा विकास निर्माणका अन्य काम सँगै ढुङ्गा राख्ने तारजालीको खोजी गर्दै हुनुहुन्छ भने तपाईँ हाम्रै ठाउँमा आधुनिक मेसिनबाट उत्पादित सेन जाली उपलब्ध छ।
2: 1 इन्चदेखि 4 इन्चसम्मको पाल भएको हेभी कोडेड 10 गेज ग्लामनाइज्ड गरिएको खिया नलाग्ने तारवार, विभिन्न साइजमा ढुङ्गा भर्ने तारजालीहरू, धेरै भन्दा धेरै टिकाउ हुने सामग्रीहरू सुपथ मूल्यमा पाउनुका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क मैनाचुली हिम पाइप उद्योग भद्रपुर 10, भद्रपुर बिरतामोर रोड, देउनिया पुल दक्षिण तर्फ। सम्पर्क फोन नम्बर 023453207, 452206, मोबाइल नम्बर 98526 71121, 98526 56656, 98426 77795। आजै सम्पर्क गर्नुहोस्।
5: स्वस्थ दाँत सुन्दर मुस्कान, के तपाईलाई थाहा छ? स्वस्थ दाँत सुन्दर मुस्कानलाई प्राथमिकतामा राखेर लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोडले कोरियन प्रविधि र दक्ष चिकित्साका साथै कोशी प्रदेश स्तरीय डेन्टल सेवा सञ्चालन गर्दै आएको छ। दाँत सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँबाट दिने आएको यस डेन्टल क्लिनिकमा तपाईँको सुविधा अनुसारको सेवा उपलब्ध छ। क्लिनिक बिहान 8 बजेदेखि 6 बजेसम्म सञ्चालनमा रहने, बच्चाहरूको लागि छुट्टै विशेष कक्षबाट उपचार, ज्येष्ठ नागरिक तथा बच्चाहरूलाई विशेष छुट, दन्त सम्बन्धी निशुल्क परामर्श, नयाँ वर्षका साथै विभिन्न राष्ट्रिय पर्वमा विशेष छुटको व्यवस्था हुने। सेवा गर्ने मौकाको लागि हाम्रो ठेगाना लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोड, एक पुरानो आँखा शिविर रहेको कलेज रङको बिल्डिङ। सम्पर्क नम्बर 98526 37600। वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विद्या पोखरेलको दैनिक सेवा 8 र 9 बजे र दिउँसो 3 बजे पछाडि। नवदुर्गा क्लिनिक तथा चन्द्रगढ़ी मेडिकल भद्रपुर 7 लेखनाथ चोक। फोन नम्बर 98526 20202, 98207587। साथै यहाँ रगत, दिशा पिसाबको परीक्षण पनि गरिन्छ, रेबिज विरूद्धको खोप पनि लगाइन्छ।
6: You're listening to 107.5 MHz. You've got it.

0: हेल्दी स्माइल फर हेल्दी लिभिङ। विगत 10 वर्षदेखि झापाको सदरमुकाम चन्द्रगढीमा सेवा दिँदै आएको साझा डेन्टल अब थप विशेषज्ञ सेवाहरू र नयाँ व्यवस्थापनमा वरिष्ठ डेन्टल सर्जन धरा नोबेल तथा मेची अस्पतालबाट विशेषज्ञ डाक्टरहरूको सेवा थपिएको जानकारी गराउँदछौ। हाम्रा सेवाहरू नदुखाई दाँत निकाल्ने, बाङ्गोटिङ्गो दाँत मिलाउने, हड्डी भित्रै रोपेर कृत्रिम दाँत लगाउने, डेन्टल एक्सरे सेवा, दाँत भर्ने, दाँत झिक्ने लगाउने तथा फिक्स दाँत लाउने। थप जानकारीको लागि साझा डेन्टल होम चन्द्रगढी लेखना चोक झापा, सम्पर्क फोन नम्बर 98269479414, 023456003। हेल्दी स्माइल फर हेल्दी लिभिङ।
1: सबिना कहाँ जान लागे कि?
2: अरे यार, दाइको बिहे छ, गरगहना बनाउन रोशन शाह सुनसादी पसल जान लागे कि नि?
1: रोशन शाह सुनसादी पसल नै किन नि?
2: अरूको विश्वास नै हुन्न।
1: हो र, के विशेषता छन् त त्यहाँ?
2: त्यहाँ त सुनको रानी, हार, मङ्गलसूत्र, सिक्री, छड्के तिलरी, तिलरी, जन्तर, जुन्तारा, औठी, चुरा, ब्रासलेट, झुम्का, टप र चाँदीको करुवा, थाल, प्लेट, ग्लास, चम्चा, पाउजु, कमरदानी, काठेमाला, सिन्दुरदानी, टिकादानी लगायत विभिन्न देवी देवताका मूर्तिहरू पनि पाइन्छ। साथै राशि अनुसारका पत्थरहरू पनि पाइन्छ र 24 क्यारेट सुन गरगहना ग्यारेन्टीका साथ तयार तथा खरिद बिक्री गरिन्छ।
1: कहाँ छ नि पसल?
2: सम्पर्क
1: रोशन शाह सुन चाँदी पसल, भद्रपुर 5, झापा,
2: 2 नम्बर रोड, सब्जी लाइन, प्रोप्राइटर रोशन शाह। फोन नम्बर 023-520-607, 023-521-667, मोबाइल नम्बर
1: 98-179-86-133,
2: 98-426-78-200।

0: California. Extreme energy drink.
1: नायक चिया पछि बजारमा अब नायक इटा रातो पुरा पाकेको इटा नायक इटा बलियो इटा नायक इटा गणेश इटा उद्योग भद्रपुर एकबाट उत्पादित नायक इटा
2: पूर्वाधार निर्माणका लागि भरपर्दो इटा नायक इटा सम्पर्क योगेन्द्र पराजुली 9816-96-27-27 यदुवीर ठाकुर 9814-50-711
3: खुसीको खबर खुसीको खबर अब ओमसाई पाथीबरा हस्पिटलमा सामाजिक सुरक्षा कोष SSFबाट पनि स्वास्थ्य सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ कुनै पनि स्वास्थ्य संस्थाको रिफर पत्र नचाहिने सिधै SSF कार्डबाटै उपचार शुरू गर्न सकिने योगदानकर्ताको साथै श्रीमान श्रीमती र 18 वर्ष मुनिका छोराछोरीलाई समेत पूर्ण उपचारको सुविधा भएको हाम्रा प्रमुख सेवाहरूमा आकस्मिक तथा दुर्घटना उपचार ओपीडी बेड भर्ना ल्याब भिडियो एक्सरे सिटी स्क्यान एमआरआई प्रसूति विभिन्न शल्यक्रिया सर्जरी हाड जोर्नी नाक कान घाँटी न्युरो सर्जरी आँखाको पूर्ण उपचार आईसीयू एनआईसीयू औषधि र अन्य सेवाहरू उपलब्ध छन् सम्पर्क ओमसाई पाथीबरा हस्पिटल प्राली भद्रपुर झापा फोन नम्बर 023-453-581 023-453-981 98-526-78-820 98-526-23-023
4: 107.5 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ नागरिक FM जन जनको बोली।

0: हेर न भद्रपुर बजारमा कति राम्रो पसल खुलेछ नि।
1: कुन पसल? के को पसल भनेको?
0: सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल।
1: आ म त जान्न है त्यहाँ खोजेको सामान एउटै पाइँदैन।
0: त्यही त सुनाउन खोजेको नि मैले, अरूतिर नपाइने सामान पनि सबै त्यहाँ पाइन्छ।
1: के छन् त?
0: आर्टिफिसियल गहना, पञ्चधातु सामग्री, बेहुली सेट, रानी हार, मिनी हार, चुरा, सिक्री, औठी, टप।
1: ओहो, बिहेको लागि त एकदमै पर्फेक्ट रहेछ।
0: त्यति मात्रै होइन है, रुम डेकोरेसन, गिफ्ट आइटम, फोटो फ्रेम, बच्चाका खेलौना, सबै ट्रेन्डिङ सामान पाइन्छ।
1: त्यसो भए त गिफ्ट किन्न अरू कतै जानै पर्दैन रहेछ।
0: हो त, तपाईँको सपनालाई साकार बनाउने सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल अब भद्रपुर बजारमा। अब होलसेल होस् वा रिटेल, तपाईँको रोजाईको एक मात्र गन्तव्य सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल, कृष्णराज कम्प्लेक्स छेउ, हटिया लाग्ने बाटो, भद्रपुर छ झापा। मोबाइल नम्बर 9828878844। तपाईँको रोजाई, तपाईँको खुसी।
1: जापान जानेको लागि सुवर्ण अवसर। चन्द्रगढी अञ्जनी मोडका स्थानीय प्रकाश निरौलाले 10 वर्ष जापान बसे नेपाल फर्किएर काठमाडौँ तिनकोनेमा विगत 15 वर्षदेखि जापानिज भाषा स्कूल सफलतापूर्वक सञ्चालन गर्दै आउनु भएकोमा उहाँकै सहकार्यमा चन्द्रगढी अञ्जनी मोडमा प्यासन जापानिज ल्याङ्ग्वेज स्कूल सञ्चालनमा आइसकेको छ। इच्छुक विद्यार्थीहरूले जापानिज भाषा अध्ययन र जापान पढ्न जानका लागि तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क प्रकाश निरौला 9850154566, जगदीश काफले 9846006124, रमेश कोइराला 9426080248, ध्रुव निरौला 9426026852।
0: सूचना अब एकै छाना मुनि सबै स्वास्थ्य समस्याको समाधान एसएस मेडिसिन सेन्टर एन्ड एक्सरे क्लिनिकमा उपलब्ध सेवाहरू। विगत 30 वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आउनुभएका पूर्वाञ्चलका पुराना प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर पीतम्बर ठाकुरको दैनिक सेवा, बिहान 8 बजेदेखि 9:30 बजेसम्म। प्रमुख कन्सल्टेन्ट छालारोग एवं यौनरोग विशेषज्ञ डाक्टर केशव ढकालको दैनिक सेवा, बिहान 9 बजे र 2 बजे। सम्पर्क 12:30 बजे। स्थानीय युवा तथा प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर रामबाबु खड्काको दैनिक सेवा, बिहान 8:30 बजे। सिनियर कन्सल्टेन्ट नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सबु काफलेको दैनिक सेवा, शनिबार बाहेक बिहान 9 बजे र 2 बजे। सम्पर्क 12:30 बजे। सिनियर कन्सल्टेन्ट प्रसूति एवं स्त्री रोग विशेषज्ञ डाक्टर एलिजा गौतमको दैनिक सेवा, बिहान 8 बजे र 2 बजे। सम्पर्क 1 बजे। कन्सल्टेन्ट बच्चा तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर सन्तोष कुमार शाहको दैनिक सेवा, बिहान 8:30 बजे र 2 बजे। सम्पर्क 12:30 बजे। कन्सल्टेन्ट हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर नवीन भट्टराईको दैनिक सेवा, बिहान 8 बजे र 2 बजे। सम्पर्क 12:30 बजे। साथै यहाँ अत्याधुनिक डीआर डिजिटल एक्सरे सेवा र पेथोलोजी सेवा पनि उपलब्ध छ। क्लिनिक खुल्ने समय बिहान 7 बजेदेखि 2:00-2:00। बिरामी जाँच गर्ने समय बिहान 8 बजेदेखि 9 बजेसम्म र 2:00-2:00। सम्पर्क 12 बजे। सम्पर्क एसएस मेडिसिन सेन्टर एन्ड एक्सरे क्लिनिक, भद्रपुर 8, झापा। सञ्चालक ससिम पोखरेल। फोन नम्बर 0235236686, 5246686, 9846288090।
2: तपाईँ सुन्दै हुनुहुन्छ नागरिक एफएम, जन जनको बोली।
3: नागरिक टाइम चेक,
4: अहिले मध्याह्नको 12 बज्यो।
5: यस टाइम चेकका प्रायोजक गोल्ड रिङ चिया। 15 दिनमै 1.78 अर्ब रूपियाँ राजस्व संकलन। इण्डोनेसियामा 240 यात्रु सवार पानी जहाज सम्पर्कविहीन खोजी चल्दै, सम्पर्कविहीन हुनु अघि जहाजले खराब मौसमको सामना गर्नु परेको भनाई। र एसएससी प्रिमियर कप विजेता नेपाली टोली आज राति स्वदेश आइपुग्ने। नेपाल खबरमा अब पूरा खबर। मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित 25 म्यान पावर कम्पनी छनौट गरेपछि उत्पन्न विवाद झन पेचिलो बन्दै गएको छ। विवाद बढ़ेपछि सरकारले छनौट भएका कम्पनीको विगतको कारोबार, श्रमिक पठाउने प्रक्रिया र उनीहरू कसरी सूचीमा परे भन्ने विषयमा छानबिन थालेको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार विभागलाई 25 मुख्य म्यान पावर कम्पनी र उनीहरूसँग जोड़िएका सहायक कम्पनीको कारोबार तथा मलेसिया रोजगारीमा उनीहरूको भूमिकाबारे अध्ययन गर्न निर्देशन दिएको छ। मलेसियाको प्रणालीमा 25 कम्पनी मुख्य संस्थाका रूपमा सूचीकृत भएपछि थप झण्डे 250 नेपाली म्यान पावर कम्पनी सहायक संस्थाका रूपमा जोड़िएको विशेष समेत विवादमा परेको छ। सरकारले सीमित कम्पनी मार्फत मात्रै नेपाली श्रमिक पठाउने मलेसियाको व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै सबै इजाजत प्राप्त म्यान पावर कम्पनीलाई समान अवसर दिनुपर्ने अडान राखेको छ। नयाँ व्यवस्थाका कारण मलेसिया जाने श्रमिकको माग पत्र प्रमाणीकरण र पूर्व स्वीकृति प्रक्रियामा समेत असर परेको छ। समस्या समाधानका लागि मलेसियासँग कूटनीतिक संवाद अघि बढ़ाएको सरकारले जनाएको छ। उज्यालोसँगको कुराकानीमा मन्त्रालयकी प्रवक्ता मीरा आचार्यले नेपालले श्रम सम्झौता, नेपालको कानूनी व्यवस्था र स्थापित कूटनीतिक अभ्यास अनुसार म्यानपावर व्यवस्थापन गर्न मलेसियालाई आग्रह गरिरहेको बताउनुभयो। नेपालले विवादलाई द्विपक्षीय संयन्त्र तथा संयुक्त प्राविधिक समिति मार्फत समाधान गर्नुपर्ने बताएको छ। यसअघि नै सरकारले मलेसियालाई पत्र पठाउँदै पुरानै प्रणाली अनुसार श्रमिक भर्ना प्रक्रिया अघि बढ़ाउन आग्रह गरिसकेको प्रवक्ता आचार्यको भनाई छ। मलेसियामा झण्डै 4,00,000 नेपाली कार्यरत छन्। त्यसैले सीमित म्यान पावर कम्पनी छनौटको विवाद व्यवसायी बीचको प्रतिस्पर्धामा मात्र सीमित नभई ठूलो संख्यामा नेपाली श्रमिकको रोजगारीसँग समेत जोड़िएको छ। रूकुम पश्चिममा आज बिहान भएको जीप दुर्घटनामा दुईजनाको ज्यान गएको छ। सानीभेरी गाउँपालिका 6 कोट गाउँबाट पालिकाको केन्द्र सिमली हुँदै जिल्ला सदरमुकाम खलंगका लागि छुटेको LU-1-6029 नम्बरको जीप वडा नम्बर 3 र 6 को सिमाना डांगु डुंगेमा दुर्घटना भएको हो। दुर्घटनामा चालक त्रिवेणी गाउँपालिका रोगाका सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका 6 की प्रेम कला फुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले जनाएको छ। दुर्घटनामा जीप धनी सहित 9 घाइते भएका छन्। 4 अवस्था गम्भीर रहेको र थप उपचारका लागि सुर्खेत लैजान हेलिकप्टर माग गरिएको छ। सानीभेरी गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय रूकुम पश्चिमलाई पत्रचार सहित हेलिकप्टर माग गरेको छ। भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ी तथा पहिरोबाट क्षतिग्रस्त सड़क पूर्वाधार पुनसञ्चालनमा ल्याउन भारतले नेपाललाई तत्कालै जोड्न मिल्ने 3 पुल उपलब्ध गराएको छ। भारतले उपलब्ध गराएका ती 3 मोड्युलर पुल सड़क डिभिजन कार्यालय हेटौँडामा भएको कार्यक्रममा नेपाललाई हस्तान्तरण गरिएको छ। 70-70 मिटर लम्बाईका 3 एकतर्फी मोड्युलर पुल भारतीय राजदूतावासका प्रशासन सचिव नारायण सिंहले हिजो नेपाललाई हस्तान्तरण गर्नुभयो। गएको भदौ 10 रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढ़ी तथा पहिरोबाट सड़क तथा पुलमा क्षति पुगेपछि भारत सरकारले सहयोग स्वरूप यी पुल उपलब्ध गराएको हो। भोटेकोशीमा आएको विनाशकारी बाढ़ी र पहिरोले रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा सड़क तथा पुलमा ठूलो क्षति पुर्याएको छ। नेपाल चीन उत्तरी कोर्ला नाका लोमान्थाङ 4 नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट 15 1.78 अर्ब 44 लाख रूपियाँ राजस्व संकलन भएको छ। रसुवाको भटेकोशीमा भदौ 10 बाढ़ीबाट रसुवागढ़ी केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी बढ़ेको छ। भन्सार प्रमुख विदुर चुणालका अनुसार रसुवागढ़ी केरुङ नाका र सिन्धुपाल्चोकको तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोर्ला नाकाबाट चिनिया मालवस्तु पैठारीको क्रम चलेको छ। अस्ति शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले 27.11 करोड़ राजस्व संकलन गरेको छ। गएको भदौ 22 पछि मुस्ताङ भन्सारबाट दैनिक औसत 30 करोड़ हाराहारीमा राजस्व संकलन हुने गरेको प्रमुख चुडालले बताउनुभयो। उहाँका अनुसार रसुवागढ़ी नाका बन्द भएपछि अस्ति शुक्रबारसम्म कोर्ला नाकाबाट नेपाल भित्रेका 434 कन्टेनर र 641 विद्युतीय गाड़ीको भन्सार कार्यालयमा जाँच पास गराइएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबरमा वीरगंजको मुख्य सड़क विस्तार अन्तिम चरणमा, कारोबार हुने हप्ताको पहिलो दिन आज सुन चाँदीको भाव बढ़्यो लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुल्चोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-2165-96-617
1: मोबाइल 98550-6076-8 98550-6076-9 98511-62594 98510-5424
3: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले मलेसिया रोजगारीमा सीमित म्यान पावर कम्पनी छनौटपछिको विवाद थप पेचिलो, छानबिनसँगै कूटनीतिक पहल भइरहेको सरकारको भनाई, रूकुम पश्चिममा जीव दुर्घटना हुँदा 2 जनाको ज्यान गयो, 9 जना घाइते लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। पर्सा बिरगंज क्षेत्रको मुख्य सड़क विस्तारको काम अन्तिम चरणमा पुगेको छ। सड़क डिभिजन कार्यालयले बाँकी संरचना हटाएर भोलि सोमबारसम्ममा सड़क विस्तारको काम सम्पन्न गर्ने तयारी गरेको छ। हेटोड़ामा रहेको सड़क डिभिजन कार्यालयका अनुसार नेपाल टेलिकमको भवन र माई स्थान नजिकै सड़क विस्तारका क्रममा उत्पन्न विवाद आज समाधान गरी भोलिसम्ममा काम सम्पन्न गर्ने लक्ष्य छ। सड़क सीमाभित्र रहेका अधिकांश संरचना हटाइसकिएको र बाँकी संरचना हटाउने काम भइरहेको छ। अहिले सिद्धार्थ बैंक पम्पम बिल्डिङ र हनुमान मन्दिर पछाडिका केही संरचना हटाउने काम भइरहेको कार्यालयले जनाएको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज आइतबार सुनको भाव तोलामा 1200 रूपियाँले बढ़ेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाव तोलाको 3,02,200 रूपियाँमा कारोबार भइरहेको छ। कारोबार हुने हप्ताको अन्तिम दिन अस्ति शुक्रबार सुन तोलाको 3,01,000 रूपियाँमा कारोबार भयो। यस्तै आज चाँदीको भाव पनि तोलामा 60 रूपियाँले बढ़ेको छ। महासंघका अनुसार चाँदी 4,660 रूपियाँमा कारोबार भइरहेको छ। अब विदेशको खबर। इण्डोनेसियामा 240 जना यात्रु सवार पानी जहाज सम्पर्कविहीन भएको छ। जावा सागरमा पानी जहाज सम्पर्कविहीन भएको इण्डोनेसियाली खोज तथा उद्धार अधिकारीहरूले जनाएका छन्। दक्षिण कालीमतान्त प्रान्तको खोज तथा उद्धार निकायका अनुसार यो जहाज पूर्वी जावा प्रान्तको सुराबायाबाट दक्षिण कालीमतान्त प्रान्तको बान्जा मासिनतर्फ यात्रा गरिरहेको थियो। यात्राका क्रममा जहाजसँग सम्पर्क टुटेको छ। जहाजसँगको अन्तिम सम्पर्क बान्जार मासिन खोज तथा उद्धार केन्द्रबाट झण्डै 80 माइल समुद्री क्षेत्रबाट टाढा रहेको थियो। सम्पर्कविहीन जहाजको खोज तथा उद्धार र अवस्था पत्ता लगाउनका लागि एउटा विशेष जहाज त्यसतर्फ पठाइएको छ। सम्पर्क टुट्नु अघि यात्रुवाहक पानी जहाजले समुद्री क्षेत्रमा प्रतिकूल मौसमको सामना गर्नु परेको इण्डोनेसियाली अधिकारीहरूलाई उद्धृत गर्दै चिमनियार समाचार संस्था सिन्वाले जनाएको छ। अब खेल खबर। एसीसी प्रिमियर कपको उपाधि जित्दै अर्को वर्ष हुने एसिया कपमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज राति स्वदेश आइपुग्ने भएको छ। टोली मलेसियन एयरलाइन्सबाट राति 10:15 बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने तालिका छ। नेपाल हिजो भएको एसीसी प्रिमियर कपको फाइनल खेलमा यूएईलाई 44 रनले हराउँदै च्याम्पियन बनेको हो। उपाधिसँगै नेपाल दोस्रो पटक एसिया कपमा पुगेको छ। अब नेपालले अर्को वर्ष बंगलादेशमा हुने एसिया कपमा आयोजक टोलीसँगै भारत, श्रीलंका, पाकिस्तान र अफगानिस्तान जस्ता टोली उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। मलेसिया रोजगारीमा सीमित म्यान पावर कम्पनी छनौटपछिको विवाद थप पेचिलो, छानबिनसँगै कूटनीतिक पहल भइरहेको सरकारको भनाई। रूकुम पश्चिममा जीप दुर्घटना हुँदा दुईजनाको ज्यान गयो, 9 जना घाइते, थप उपचारका लागि सुर्खेत लैजान हेलिकप्टर माग। भारत सरकारले नेपाललाई तत्कालै जोड्न मिल्ने 3 पुल दियो। मुस्ताङ भन्सारमा 15 दिनमै 1,78,00,000,000 रूपियाँ राजस्व संकलन। इण्डोनेसियामा 240 यात्रु सवार पानी जहाज सम्पर्कविहीन, खोजी चल्दै सम्पर्कविहीन हुनु अघि जहाजले खराब मौसमको सामना गर्नु परेको भनाई। र एसिसी प्रिमियर कप विजेता नेपाली टोली आज राति स्वदेश आइपुग्ने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।
4: अब सीके बिराला हस्पिटल भारतको सेवा ओम साई पाथिवारा हस्पिटलमा। सीके बिराला हस्पिटल भारतका ख्यातिप्राप्त कन्सल्टेन्ट डाक्टरहरू यही मिति 2083 साल असोज 2 गते शुक्रबार यस ओम साई पाथिवारा हस्पिटलमा विशेषज्ञ सेवा तथा उचित परामर्शका लागि आउनुहुने भएको हुँदा मुटु रोगका, मृगौला रोगका समस्या भएका बिरामीहरूले समयमै आई उपचार गराई स्वास्थ्य लाभ लिन हुनका लागि अनुरोध गर्दछौ। फोनबाट पनि नाम दर्ता गरिने व्यवस्था छ। ओपीडी समय बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म। सम्पर्क ओम साई पाथिवारा हस्पिटल प्राली, भद्रपुर 7 सगरमाथा चोक झापा। फोन नम्बर 023-453-581, 453-981। मोबाइल सम्पर्क 98526-78820, 98526-23023।

0: 30 वर्षदेखिको अटुट विश्वास, हरेक घुटमा मिठो सुवास, त्रिशक्ति टी इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन गोल्ड रेन्सिया।
1: स्वस्थ दाँत सुन्दर मुस्कान, के तपाईलाई थाहा छ? स्वस्थ दाँत सुन्दर मुस्कानलाई प्राथमिकतामा राखेर लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोडले कोरियन प्रविधि र दक्ष चिकित्साका साथै कोशी प्रदेश स्तरीय डेन्टल सेवा सञ्चालन गर्दै आएको छ। दाँत सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँबाट दिने आएको यस डेन्टल क्लिनिकमा तपाईँको सुविधा अनुसारको सेवा उपलब्ध छ। क्लिनिक बिहान 8 बजेदेखि 6 बजेसम्म सञ्चालनमा रहने, बच्चाहरूको लागि छुट्टै विशेष कक्षबाट उपचार, ज्येष्ठ नागरिक तथा बच्चाहरूलाई विशेष छुट, दन्त सम्बन्धी निशुल्क परामर्श, नयाँ वर्षका साथै विभिन्न राष्ट्रिय पर्वमा विशेष छुटको व्यवस्था हुने। सेवा गर्ने मौकाको लागि हाम्रो ठेगाना लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरता मोड़, एक पुरानो आँखा शिविर रहेको कलेज रनको बिल्डिङ, सम्पर्क नम्बर 98526 37600।
2: Nagarika FM 107.5 MHz.
3: You've been listening.
2: Voice of the people.
3: With the hottest DJ.
2: 107.5 MHz.

0: हेर न, भद्रपुर बजारमा कति राम्रो पसल खुलेछ नि।
1: कुन पसल? के को पसल भनेको?
0: सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल।
1: आ, म त जान्न है त्यहाँ खोजेको सामान एउटै पाइँदैन।
0: त्यही त सुनाउन खोजेको नि मैले, अरूतिर नपाइने सामान पनि सबै त्यहाँ पाइन्छ।
1: के छन् त?
0: आर्टिफिसियल गहना, पञ्चधातु सामग्री, बेहुली सेट, रानी हार, मिनी हार, चुरा, सिक्री, औठी, टप।
1: ओहो, बिहेको लागि त एकदमै पर्फेक्ट रहेछ।
0: त्यति मात्रै होइन है, रुम डेकोरेसन, गिफ्ट आइटम, फोटो फ्रेम, बच्चाका खेलौना, सबै ट्रेन्डिङ सामान पाइन्छ।
1: त्यसो भए त गिफ्ट किन्न अरू कतै जानै पर्दैन रहेछ।
0: हो त, तपाईँको सपनालाई साकार बनाउने सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल अब भद्रपुर बजारमा। अब होलसेल होस् वा रिटेल, तपाईँको रोजाईको एक मात्र गन्तव्य सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल, कृष्णराज कम्प्लेक्स छेउ, हटिया लाग्ने बाटो, भद्रपुर छ झापा। मोबाइल नम्बर 9828878844। तपाईँको रोजाई, तपाईँको खुसी। अब भद्रपुर हस्पिटल चोकको रिद्धि सिद्धि फार्मेसीमा हप्ताको दुई दिन मानसिक तथा नशारोग विशेषज्ञ सेवा सुचारू भएको छ। निम्न अवस्थामा मानसिक रोग विशेषज्ञसँग परामर्श गरौ। डिप्रेसन, एन्जाइटी, साइकोसिस, ओसिडी, टाउको दुख्ने माइग्रेनको समस्या, छारे रोग एवं चार रक्सी तथा कुलतको समस्या भएमा टिचिङ हस्पिटलबाट आउनुभएका नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सन्दर्भ अधिकारीको सेवा प्रत्येक बुधबार 3 बजेदेखि र शुक्रबार 11 बजेदेखि। वृद्धि सिद्धि फार्मेसी, भद्रपुर आठ, रेड क्रस झापाको कार्यालय दक्षिण। सम्पर्क फोन नम्बर 0235218686, 9809574888। साथै फार्मेसी सेवा सहित दैनिक प्रयोगशाला सेवा पनि उपलब्ध छ।

0: California.
1: Extreme energy drink.
2: Na na na na. वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ साथै सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको सेवा बिहान 9 बजे र दिउँसो 1 बजे र बेलुका 5 बजे नवदुर्गा क्लिनिक तथा चन्द्रगढी मेडिकल भद्रपुर 7 लेखनाथ चोक फोन नम्बर 98-526-20-202 98-270-5387 साथै यहाँ रगत दिशा पिसाबको परीक्षण पनि गरिन्छ रेबिज विरुद्धको खोप पनि लगाइन्छ
3: यो हो नागरिक एफएम 107.5 मेगाहर्ज जन जनको बोली

0: किन मख परे कि माया?
1: म मख पर्नुको कारण सुन्नुहोस् त, तपाईँ पनि मख पर्नुहुन्छ। अनुभवी सेफले तयार पारेका भेज नन भेज खाना खाजाका परिकारहरू उपलब्ध गराउने होटल पानस। सफा र सुन्दर एसी नन एसी रूमहरू सरल दाममा उपलब्ध गराउने होटल पानस। पार्टी, जन्मदिन, एनिभर्सरी, पास्ने लगायतका विभिन्न कार्यक्रम गर्दा साउन्ड बक्स र हल चार्ज फ्री दिने होटल पानस। सुन्दर वातावरणले भरिभराउ सँगै पार्किङको सुविधा भएको होटल पानस। आउटसाइड, इनसाइड, रुफटप, एसी क्याबिन, नन एसी क्याबिनको सेवा दिने होटल पानस। निश्चित एरिया भित्र होम डेलिभरीको सेवा दिने होटल पानस।
2: साथै विवाह, वर्तमान, पिकनिक लगायत कार्यक्रमहरूमा क्याटरिङको सेवा पनि उपलब्ध छ। होटल पानस, भद्रपुर 10, छाताचोक, धनुष मोड। प्रोप्राइटर यादव भट्टराई। सम्पर्क नम्बर 98060 88288, 97677 78569, 98426 78652।
3: के तपाईँ लामो समयदेखि टाउको दुखाई, जोड्नी दुखाई, घाँटी वा ढाड दुखाईले दिक्क हुनुहुन्छ? घुँडा, काँध, स्नायु वा मांसपेशी दुखाईले दैनिक जीवन कष्टकर बनेको छ? अब चिन्ता नगर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बेतामोड झापामा लामो समयदेखि दुखाईको वास्तविक कारण पहिचान गरी अनुभवी दुखाई विशेषज्ञ डाक्टरबाट बिना अपरेशन उपचार सम्भव छ। लामो समयसम्म औषधि खानु नपर्ने सुरक्षित उपचारको लागि एडभान्स पेन स्पेशलिस्ट क्लिनिक। लामो समयसम्म दुखाईसँग सम्झौता नगर्नुहोस्, आजै सम्पर्क गर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बिरतामोड छापा। सम्पर्क नम्बर 023535333, 97010123445, 97010123445।
4: अरे, यति बिहानै हजुर किचनमा
5: किन? मैले तिम्रो लागि चिया बनाउनु हुन्न र?
4: होइन हजुर, मिठो र स्वादिलो पनि त बनाउन आउनु पर्यो नि।
5: ए, तिमी पनि बजारमा पाइने प्रसङ्ग चिया ल्याएर पकाएपछि चिया आफै मिठो र स्वादिलो भइहाल्छ नि।
4: हो र, त्यस्तो मिठो र स्वादिलो छ र प्रसङ्ग चिया?
5: हो त नि, साह्रै मिठो र स्वादिलो सबैले रुचाएको प्रसङ्ग चिया नै त हो। बरु लाउ, तिमी पनि चाखेर हेर।
4: वाव, साच्चै भने जस्तै रहेछ प्रसङ्ग चिया। अब म पनि चाहन्छु मेरो दिनको सुरुवात प्रसङ्ग चियाबाटै होस्।
6: शारदा प्याकेजिङ उद्योग भद्रपुर 5 प्याकेजिङ गरी बजारमा ल्याइएको प्रसङ्ग चिया सधैँ प्रयोग गरौं। सम्पर्क नम्बर 98 63 60 60 11, 98 18 094 700।
4: ह्यापिनेस बिगिन्स विथ अ कप अफ प्रसङ्ग टी।
1: भद्रपुरका पुराना स्वास्थ्य कर्मी बलदेव शाहद्वारा सञ्चालित शाह क्लिनिक नवीन मेडिकल हलमा अब मेची अञ्चलकै पुराना र प्रसिद्ध वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर पीताम्बर ठाकुरको दैनिक सेवा साँझ 5 बजेदेखि। पेट, छाती, मुटु, नसा, सुगर, प्रेसर, जन्डिस, थाइराइड, मृगौला रोग विशेषज्ञ सेवाका साथै डाक्टर मनोज कुमार शाहको सेवा प्रत्येक बिहान 8:30 देखि 9:30 सम्म।
7: एपेन्डिक्स, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला, स्तन सम्बन्धी, पित्तथैली, हर्निया, पत्थरी, गाँठा गुठी, चिरफार विशेषज्ञ, वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विनेश झाको सेवा। प्रादेशिक अस्पताल भद्रपुरबाट छाला, चर्म, यौन रोग तथा सौन्दर्य विशेषज्ञ, एमबीबीएस, एमडी, डर्मालोजी डाक्टर निस्तुक बराल। प्रत्येक शनिबार दिउँसो 3 बजेदेखि 4 बजेसम्म। नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर आकाश घोष। प्रत्येक दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म र बेलुका 5 बजेदेखि 8 बजेसम्म।
1: अब हाम्रै भद्रपुरमा विशेषज्ञ सेवा लिन आउनुहोस्। शाह क्लिनिक नवीन मेडिकल हल भद्रपुर 5 भद्रपुर बजार। फोन सम्पर्क 98049 72085, 023525353। 1 घण्टा अघि नै बिरामीको अग्रिम नाम टिपाउन सक्नुहुनेछ।
8: So 107.5 megahertz. You've got it.

0: नायक चिया पछि बजारमा अब नायक इटा, रातो पुरा पाकेको इटा नायक इटा, बलियो इटा नायक इटा, गणेश इटा उद्योग भद्रपुर एकबाट उत्पादित नायक इटा,
1: पूर्वाधार निर्माणका लागि भरपर्दो इटा नायक इटा, सम्पर्क योगेन्द्र पराजुली 9816964427, यदुवीर ठाकुर 9804450711।
0: हेल्दी स्माइल फर हेल्दी लिभिङ। विगत 10 वर्षदेखि झापाको सदरमुकाम चन्द्रगढीमा सेवा दिँदै आएको साझा डेन्टल अब थप विशेषज्ञ सेवाहरू र नयाँ व्यवस्थापनमा वरिष्ठ डेन्टल सर्जन धरा नोबेल तथा मेची अस्पतालबाट विशेषज्ञ डाक्टरहरूको सेवा थपिएको जानकारी गराउँदछौ। हाम्रा सेवाहरू नदुखाई दाँत निकाल्ने, बाङ्गोटिङ्गो दाँत मिलाउने, हड्डी भित्रै रोपेर कृत्रिम दाँत लगाउने, डेन्टल एक्सरे सेवा, दाँत भर्ने, दाँत झिक्ने लगाउने तथा फिक्स दाँत लाउने। थप जानकारीको लागि साझा डेन्टल होम चन्द्रगढी लेखनाथ चोक झापा, सम्पर्क फोन नम्बर 9829679414-023-456-003। हेल्दी स्माइल फर हेल्दी लिभिङ।
2: वाओ, कस्तो राम्रो घर!
3: रिलायन्स पेन्ट्स लगाएपछि राम्रो हुँदैन त?
2: रिलायन्स पेन्ट्स?
3: हो त, रिलायन्स पेन्ट्स।
2: त्यसो भए म पनि आफ्नो घर रिलायन्स पेन्ट्सले रंगाउँछु, तपाईँहरू पनि रंगाउनुहोस्।
3: रिलायन्स पेन्ट्स लगाउनुहोस्, खुसीले रमाउनुहोस्।
2: रिलायन्स पेन्ट्स प्राली, विक्रेता श्री विष्णु ट्रेडर्स, लेखनाथ चोक, चन्द्रगढी।
4: सम्पर्क नम्बर 9842311054। सूचना सूचना सूचना, अब एकै छाना मुनि सबै स्वास्थ्य समस्याको समाधान एसएस मेडिसिन सेन्टर एन्ड एक्सरे क्लिनिकमा उपलब्ध सेवाहरू। विगत 30 वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आउनुभएका पूर्वाञ्चलका पुराना प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर पीताम्बर ठाकुरको दैनिक सेवा, बिहान 8 बजेदेखि 9:30 बजेसम्म। प्रमुख कन्सल्टेन्ट छालारोग एवं यौनरोग विशेषज्ञ डाक्टर केशव ढकालको दैनिक सेवा, बिहान 9 बजे र दिउँसो 2 बजे, सम्पर्क 12:30 बजे। स्थानीय युवा तथा प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर रामबाबु खड्काको दैनिक सेवा, बिहान 8:30 बजे। सिनियर कन्सल्टेन्ट नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सबु काफलेको दैनिक सेवा, शनिबार बाहेक बिहान 9 बजे र दिउँसो 2 बजे, सम्पर्क 12:30 बजे। सिनियर कन्सल्टेन्ट प्रसूति एवं स्त्री रोग विशेषज्ञ डाक्टर एलिजा गौतमको दैनिक सेवा, बिहान 8 बजे र दिउँसो 2 बजे, सम्पर्क 1 बजे। कन्सल्टेन्ट बच्चा तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर सन्तोष कुमार शाहको दैनिक सेवा, बिहान 8:30 बजे र दिउँसो 2 बजे, सम्पर्क 12:30 बजे। कन्सल्टेन्ट हाड जोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर नवीन भट्टराईको दैनिक सेवा, बिहान 8 बजे र दिउँसो 2 बजे, सम्पर्क 12:30 बजे। साथै यहाँ अत्याधुनिक डीआर डिजिटल एक्सरे सेवा र पेथोलोजी सेवा पनि उपलब्ध छ। क्लिनिक खुल्ने समय बिहान 7 बजेदेखि दिउँसो 2 बजेसम्म, बिरामी जाँच गर्ने समय बिहान 8 बजेदेखि 9 बजेसम्म र दिउँसो 2 बजे, सम्पर्क 12 बजे। सम्पर्क एसएस मेडिसिन सेन्टर एन्ड एक्सरे क्लिनिक, भद्रपुर 8 झापा, सञ्चालक ससिम पोखरेल, फोन नम्बर 023523686, 524686, 9846288090।
5: Radio stations around. Now the Gas Band 107.5 MHz.
6: You've been listening.
5: Voice of the people.
6: With the hottest station.
5: 107.5 MHz.

0: चाडबाड पनि आइसक्यो, सुनका गरगहना नकिन्ने?
1: किन्ने नि, किन नकिन्ने? हामीलाई चाहिने सुनका सम्पूर्ण गहनाहरू एकै ठाउँमा पाइन्छ नि, त्यो हो पूजा ज्वेलर्समा।
0: अनि त्यहाँ के पाइन्छ नि?
1: चाँदीका पाउजू, चुरा, काठी माला, करुवा, टिकादानी, फेन्सी आइटमहरू, चाँदीका सामानहरू, विभिन्न देवी देवताका मूर्तिहरू लगायत सुन चाँदीका सम्पूर्ण गरगहना पाइन्छ नि पूजा ज्वेलर्समा।
0: त्यसो भए जाउँ न त।
1: हुन्छ हुन्छ, जाउँ न त।
2: यहाँ किराँत संस्कृतिका गरगहनाहरू समेत उपलब्ध छ। हाम्रो सेवा हुन्छ तपाईँको चाहनामा, तपाईँको फेसनमा। 24 क्यारेटका सुनका गहना बनाउनुहोस् चाँदीका पाउजो चुरा टिकाको साथमा। विशेष डिजाइनमा गहनामा तपाईँको सन्तुष्टि हाम्रो ग्यारेन्टी। पूजा ज्वेलर्स, सम्पर्क प्रोप्राइटर धर्मेन्द्र शाह, पूजा ज्वेलर्स, भद्रपुर 5, भद्रपुर बजार। सम्पर्क नम्बर 98526 77 880, 98079 24076। जहाँ गयो रक्सी, जता गयो मासु। यो चन्द्रगढीमा शुद्ध शाकाहारी खाजा खाने ठाउँ छैन।
3: भोक लाग्यो साथी, खाजा खान जाउँ। शाकाहारी खाजा पाइने कहाँ छ त्यस्तो ठाउँ?
2: चन्द्रगढीको लेखना चोकमा शुद्ध शाकाहारी खाजा पाइने एकमात्र होटल हिमालय फुडल्यान्ड। तातो चिसो खान परे त्यहाँ पुगे हुन्छ।
3: पिज्जा, बर्गर, आइसक्रिम पाइन्छ त्यहाँ पनि। सफा सुगर स्वाद, उस्तै बबल टी पनि।
2: सफा सुगर र फराकिलो ठाउँ भएको होटल फुडल्यान्ड, नयाँ परिकारको एकमात्र होटल, स्वादमा कमाल। हिमालय फुडल्यान्डमा गए हुन्छ बबहाल। सम्पर्क हिमालय फुडल्यान्ड, लेखना चोक, चन्द्रगढी।
4: सिजौला क्लिनिक धरान घोपाबाट विशेष अनुभव हासिल गरी आउनु भएको वरिष्ठ कन्सल्टेन्ट फिजिसियन तथा थाइराइड रोग विशेषज्ञ डाक्टर मनिष सुवेदीबाट पेट, छाती, मुटु रोग, सुगर, प्रेसर र मृगौला रोगको सेवा उपलब्ध छ।
5: वरिष्ठ स्त्री रोग तथा प्रसूति विशेषज्ञ काठमाडौँको वीर अस्पतालबाट डाक्टर विद्या पोखरेलको सेवा।
4: साथै वरिष्ठ हाट जोड्ने नसा तथा बाट रोग विशेषज्ञ
5: डाक्टर प्रकाश कुमार श्रेष्ठको सेवा पनि उपलब्ध छ।
4: प्रोप्राइटर दाताराम सिटौला, सिटौला क्लिनिक, मेची अञ्चल अस्पतालबाट 100 मिटर पश्चिम। सम्पर्क नम्बर 03-5200-50, 98-5-26-33-93, 98-4-26-33-93।
0: जापान जानेको लागि सुवर्ण अवसर। चन्द्रगढी अञ्जनी मोडका स्थानीय प्रकाश निरौलाले 10 वर्ष जापान बसी नेपाल फर्किएर काठमाडौँ तिनकुनेमा विगत 15 वर्षदेखि जापानिज भाषा स्कूल सफलतापूर्वक सञ्चालन गर्दै आउनु भएकोमा उहाँकै सहकार्यमा चन्द्रगढी अञ्जनी मोडमा प्यासन जापानिज ल्याङ्ग्वेज स्कूल सञ्चालनमा आइसकेको छ। इच्छुक विद्यार्थीहरूले जापानिज भाषा अध्ययन र जापान पढ्न जानका लागि तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क प्रकाश निरौला 98-510-54-566, जगदीश काफले 98-446-06-124, रमेश कोइराला 98-426-80-248, ध्रुव निरौला 98-426-26-852।
2: यो हो नागरिक एफएम 107.5 मेगाहर्ज, जन जनको बोली।

0: हेलो
1: हजुर दिदी,
0: सुन न भाइ, मेरो दाँत दुखिरहेको छ, निकाल्न नि मन छैन। राम्रो ठाउँमा दाँतको जरैबाट गर्ने उपचार आरसीटी गर्नु छ, तिमीले चिने जानेको कोही छ कि भनेर नि।
1: छ नि दिदी, अस्पताल रोड भद्रपुरको सूर्योदय डेन्टलमा एमडीएस आरसीटी तथा कृत्रिम दाँत विशेषज्ञ डाक्टर भरत खरेलको सेवा प्रत्येक दिन बिहान 10 बजेदेखि र एमडीएस पेडियाट्रिक डेन्टिस्ट्री डाक्टर सञ्चिता खड्का प्रत्येक दिन 2 बजेदेखि 5 बजेसम्म बस्नुहुन्छ नि। त्यहाँ बच्चाको दाँतको उपचार चाहिँ 2 बजेपछि बच्चाकै विशेषज्ञ डाक्टरबाट हुन्छ है। त्यही देखाउनु न, दाँतको जरैदेखि उपचार हुन्छ, आरसीटी, दाँत लगाउने, भर्ने, सफा गर्ने, सेर दाँत बनाउने जस्ता सबै उपचार यही हुन्छ।
0: अनि भान्जीको दाँत तार बाँधेर मिलाउनु छ, त्यो नि हुन्छ त्यहाँ?
1: त्यो पनि हुन्छ दिदी, सूर्योदय डेन्टलको शाखा पुरानो इलाम स्ट्यान्ड बिरतामोडमा छ। त्यहाँ ब्रसेस लगाउने डाक्टर भूषण भट्टराई एमडीएस धरानबाट प्रत्येक शनिबार आउनुहुन्छ। भान्जीको लागि चाहिँ बिरतामोड शाखा नै जानुपर्ने हुन्छ।
2: सम्पर्क सूर्योदय डेन्टल, अस्पताल रोड भद्रपुर, 98 453 591, बिरतामोड शाखा पुरानो इलाम स्ट्यान्ड बिरतामोड, 023 530 215। नायक चिया पछि बजारमा अब नायक इटा, रातो पुरा पाकेको इटा नायक इटा, बलियो इटा नायक इटा, गणेश इटा उद्योग भद्रपुर एकबाट उत्पादित नायक इटा,
3: पूर्वाधार निर्माणका लागि भरपर्दो इटा नायक इटा। सम्पर्क योगेन्द्र पराजुली 98 16 96 64 27, यदुवीर ठाकुर 98 014 50 711।
4: अब काठमाडौँ विराटनगरका डाक्टरको लागि शनिबार नै कुर्नु पर्दैन, उपचारको लागि सिलगढी धाइरहनु पर्दैन। पूर्वाञ्चलमै पहिलो छाला यौन सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा सञ्चालित दमकको डेल्फी स्किन केयर हस्पिटल पुगे भइहाल्यो।
5: उपचार विधिबाट निको पारिने
4: चाया पोतो डन्डीफोर, आँखा वरिपरिको कालोपना,
5: कपाल झर्ने, तालु खुइलिने, एलर्जी, दाद, लुतो, सेतो दुबी, कालो दुबी,
4: घाउ खटिरा, सोराइसिस, हात खुट्टाका नङ बिग्रिने, दुख्ने पोल्ने, कुष्ठरोगको सफल उपचारहरू, अत्याधुनिक लेजर मेसिन द्वारा उपचार हुने छालाका रोगहरू,
5: नयाँ तथा पुराना दाग, जन्म दाग, शरीरमा हुने मुसाहरू, मासु पलाएको, गाठा गुठीहरू,
4: पोलेको, काटेको घाउबाट बनेको सानो तथा ठुला खत तथा दाग, साथै जन्मजात खुडिएको
5: काखी खुट्टा तथा शरीर गनाउने, तिलकोठी, चौडीपना, डन्डीफोरको दाग हटाउने, टाटु हटाउने,
4: अनावश्यक ठाउँमा उम्रिएका रौँहरूलाई स्थायी रूपमा हटाउने,
5: अत्याधुनिक एनालाइजर मेसिन द्वारा अनुहारको समस्या पत्ता लगाई उचित उपचार गरिन्छ।
4: योनि चिलाउने, पोल्ने, पुरुषका यौन दुर्बलता जस्ता समस्याको उचित परामर्श तथा सफल उपचार गरिन्छ।

0: नाइट चियाको अपार सफलतापछि अब बबी मसला चिया बजारमा सर्वत्र उपलब्ध छ।
1: हजुर, कडा रंग मिठो स्वाद भएको नायक चिया सधैं प्रयोग गर्नुहोस्। भद्रपुरबाट उत्पादित आफ्नै चिया नायक चिया।
2: सुनाउँछौ नागरिकको बोली, तपाईको बोली, समयको बोली, विचार र प्रगतिको बोली, हामी नै जन जनको बोली। नागरिक एफएम 107.5 मेगाहर्ज।

आँखा उपचार केन्द्र भद्रपुरमा अब शल्यक्रिया सहित निशुल्क आँखा जाँच गरिन्छ। यस केन्द्रमा आँखाको शल्यक्रिया गर्ने बिरामीलाई 50% छुटका साथ आँखाका अन्य सम्पूर्ण रोगका उपचार निशुल्क भइरहेको बेहोरा जानकारी गराइन्छ। साथै प्रत्येक हप्ताको बुधबार जटिल शल्यक्रिया समेत गरिने हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। सम्पर्क भद्रपुर आँखा उपचार केन्द्र, नेपाल बैंक लिमिटेड पछाडि उद्योग संघको भवनको पूर्वपट्टि, देवी बस्ती भद्रपुर 5 छापा।

0: नायक चियाको अपार सफलतापछि अब बबी मसला चिया बजारमा सर्वत्र उपलब्ध छ।
1: हजुर, कडा रंग मिठो स्वाद भएको नायक चिया सधैं प्रयोग गर्नुहोस्। भद्रपुरबाट उत्पादित आफ्नै चिया नायक चिया।
2: सिटौला क्लिनिक, सिटौला क्लिनिक, सिटौला क्लिनिक। धरान घोपाबाट विशेष अनुभव हासिल गरी आउनु भएको वरिष्ठ कन्सल्टेन्ट फिजिसियन तथा थाइराइड रोग विशेषज्ञ डाक्टर मनिष सुवेदीबाट पेट, छाती, मुटु रोग, सुगर, प्रेसर र मृगौला रोगको सेवा उपलब्ध छ।
3: वरिष्ठ स्त्री रोग तथा प्रसूति विशेषज्ञ काठमाडौँको वीर अस्पतालबाट डाक्टर विद्या पोखरेलको सेवा।
2: साथै वरिष्ठ हाट जोड्ने नसा तथा वात रोग विशेषज्ञ
3: डाक्टर प्रकाश कुमार श्रेष्ठको सेवा पनि उपलब्ध छ।
2: प्रोप्राइटर दाताराम सिटौला, सिटौला क्लिनिक मिर्ची अञ्चल अस्पतालबाट 100 मिटर पश्चिम। सम्पर्क नम्बर 03-5200-50, 98-5-26-33-93, 98-4-26-33-93।
0: सबिना कहाँ जान लागे कि?
4: अरे यार, दाईको बिहे छ, गरगहना बनाउन रोशन शाह सुनचाँदी पसल जान लागेकी नि।
0: रोशन शाह सुनचाँदी पसल नै किन नि?
4: अरूको विश्वास नै हुन्न।
0: हो र, के विशेषता छन् त त्यहाँ?
4: त्यहाँ त सुनको रानी, हार, मङ्गलसूत्र, सिक्री, छड्के तिलरी, तिलरी, जन्तर, जुन्तारा, औठी, चुरा, ब्रासलेट, झुम्का, टप र चाँदीको करुवा, थाल, प्लेट, ग्लास, चम्चा, पाउजु, कमरदानी, काठेमाला, सिन्दुरदानी, टिकादानी लगायत विभिन्न देवी देवताका मूर्तिहरू पनि पाइन्छ। साथै राशि अनुसारका पत्थरहरू पनि पाइन्छ र 24 क्यारेट सुन गरगहना ग्यारेन्टीका साथ तयार तथा खरिद बिक्री गरिन्छ।
0: कहाँ छ नि पसल?
4: सम्पर्क
0: रोशन शाह सुन चाँदी पसल, भद्रपुर 5 झापा,
4: 2 नम्बर रोड, सब्जी लाइन, प्रोप्राइटर रोशन शाह। फोन नम्बर 03-5-20-607, 03-5-21-667, मोबाइल नम्बर
0: 98-179-86-133,
4: 98-4-26-78-200।
5: सस्तो होइन, गुणस्तरीय रोजौ। हजुर, कम्प्युटरको सिप र ज्ञान आर्जनका लागि चन्द्रगढी लेखनाथ चोकबाट गार्मेन्ट जाने बाटोमा कम्प्युटर भोकेसनल र स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर खुलिसकेको छ। हार्डवेयर तथा सफ्टवेयर कम्प्युटर सिक्न चाहनेका लागि प्राक्टिकल ट्रेनिङहरू, लर्न फ्रम कम्प्युटर साइन्स, इन्जिनियरिङ एन्ड पीएचडी स्कोलर कोर्स वर्क, एडभान्स जाभा, नेटवर्क प्रोग्रामिङ, नेट पाइथन, एमएल, एआई, आईओटी एन्ड मेनी मोर। रिसर्च कन्सल्टेन्ट एन्ड प्लाग्रियारिजम चेकिङ फर बीएससी, सीएसआईटी, एमबीए, एमसीए। अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर कोर्स गर्न चाहनेहरूका लागि एकै स्थानमा कम्प्युटर इन्जिनियर शीतल प्रसाद मण्डल, पीएचडी स्कलर। फोन सम्पर्क 98-079-62-200, लेखनाथ चोक, चन्द्रगढी, झापा।
6: You've been listening to Voice of the People with the hottest station, 107.5 megahertz.

नाचना है ना चाहो मेरे साथ शर्त लगाओ, ये करके दिखाओ ये।

0: भयो हजुरलाई बिरामी जस्तो देखिनुहुन्छ त? बस्दा पनि असजिलो गरी बस्नुहुन्छ, केही भन्नुहुन्न?
1: हेर न, साह्रै नराम्रो रोग लाग्यो, भनौ भने पनि कसरी भनौ?
0: श्रीमतीलाई नभनेर कसलाई भन्नुहुन्छ त?
1: के हो के भो, मलद्वारमा मासु पलाएको छ, अण्डकोषमा पानी पनि जमेछ, धेरै ठाउँ गएर देखाइसके निको नै हुँदैन, पाइल्स पनि भयो जस्तो छ।
0: यस्तो कुरा पनि लुकाएर हुन्छ त? यही भद्रपुरको मेचीपुल पारी सबैभन्दा पुरानो क्लिनिक राय पाइल्स क्लिनिकको डाक्टर बीके राईलाई भेटे भइहाल्छ नि।
1: हो र, ल म आजै गएर भेटिहाल्छु।
2: भद्रपुरको मेचीपुल पारी मार्केटको सबैभन्दा पुरानो राय पाइल्स क्लिनिक अब बिहारको भाजगाउ सब्जी मार्केटमा राय मेडिकल एन्ड राय पाइल्स क्लिनिक खुलिसकेको छ र वेस्ट बंगालको डाङ्गुजोत बंगालको मार्केटमा पनि क्लिनिक छ। यहाँ ग्यारेन्टीको साथ उपचार गरिन्छ, निको नभएमा रकम फिर्ता गरिनेछ, साथै औषधि तथा मेडिकल सेवा दुवै उपलब्ध छ। औषधि विशेष छुटमा दिइन्छ र नभएको औषधि अर्डर अनुसार मगाइन्छ।
3: हजुर, तपाई पनि पाइल्स, हाइड्रोसिल, फिस्टुला जस्ता रोगहरूको आयुर्वेदिक पद्धतिबाट बिना अपरेशन उपचार गराउन चाहनुहुन्छ भने सधैँ सम्पर्क गर्नुहोस् राय पाइल्स क्लिनिक।
1: निको नभए पैसा फिर्ता गरिनेछ।
2: सम्पर्क मेचीपुल पारी गलगलिया भातगाउँ सब्जी मार्केट र डाङ्गुजोत बंगाल मार्केट भद्रपुर बोर्डर वेस्ट बंगाल भारत। इन्डियन मोबाइल नम्बर 81165073 50, नेपाल नम्बर 98633090141।
4: डीएससी अब चन्द्रगढीमा।
5: अरे, यति बिहानै हजुर किचनमा
6: किन? मैले तिम्रो लागि चिया बनाउनु हुन्न र?
5: होइन हजुर, मिठो र स्वादिलो पनि त बनाउन आउनु पर्यो नि।
6: ए, तिमी पनि बजारमा पाइने प्रसङ्ग चिया ल्याएर पकाएपछि चिया आफै मिठो र स्वादिलो भइहाल्छ नि।
5: हो र, त्यस्तो मिठो र स्वादिलो छ र प्रसङ्ग चिया?
6: हो त नि, साह्रै मिठो र स्वादिलो सबैले रुचाएको प्रसङ्ग चिया नै त हो। बरु लाऊ, तिमी पनि चाखेर हेर।
5: वाव, साच्चै भने जस्तै रहेछ प्रसङ्ग चिया। अब म पनि चाहन्छु मेरो दिनको सुरुवात प्रसङ्ग चियाबाटै होस्।
7: शारदा प्याकेजिङ उद्योग भद्रपुर 5 प्याकेजिङ गरी बजारमा ल्याइएको प्रसङ्ग चिया सधैँ प्रयोग गरौं। सम्पर्क नम्बर 9863606011, 9818094700।
5: ह्यापिनेस बिगिन्स विथ अ कप अफ प्रसङ्ग टी।
4: आँखा उपचार केन्द्र भद्रपुरमा अब शल्यक्रिया सहित निशुल्क आँखा जाँच गरिन्छ। यस केन्द्रमा आँखाको शल्यक्रिया गर्ने बिरामीलाई 50% छुटका साथ आँखाका अन्य सम्पूर्ण रोगका उपचार निशुल्क भइरहेको बेहोरा जानकारी गराइन्छ। साथै प्रत्येक हप्ताको बुधबार जटिल शल्यक्रिया समेत गरिने हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। सम्पर्क भद्रपुर आँखा उपचार केन्द्र, नेपाल बैंक लिमिटेड पछाडि उद्योग संघको भवनको पूर्वपट्टि, देवी बस्ती, भद्रपुर 5 झापा।
8: सुनाउँछौ नागरिकको बोली, तपाईको बोली, समयको बोली, विचार र प्रगतिको बोली, हामी नै जन जनको बोली। नागरिक FM 107.5 MHz।

0: ए हेर न, भद्रपुर बजारमा कति राम्रो पसल खुलेछ नि।
1: कुन पसल? के को पसल भनेको?
0: सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल।
1: आ, म त जान्न है त्यहाँ खोजेको सामान एउटै पाइँदैन।
0: त्यही त सुनाउन खोजेको नि मैले, अरूतिर नपाइने सामान पनि सबै त्यहाँ पाइन्छ।
1: के छन् त?
0: आर्टिफिसियल गहना, पञ्चधातु सामग्री, बेहुली सेट, रानी हार, मिनी हार, चुरा, सिक्री, औठी, टप।
1: ओहो, बिहेको लागि त एकदमै पर्फेक्ट रहेछ।
0: त्यति मात्रै होइन है, रुम डेकोरेसन, गिफ्ट आइटम, फोटो फ्रेम, बच्चाका खेलौना, सबै ट्रेन्डिङ सामान पाइन्छ।
1: त्यसो भए त गिफ्ट किन्न अरू कतै जानै पर्दैन रहेछ।
0: हो त, तपाईँको सपनालाई साकार बनाउने सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल अब भद्रपुर बजारमा। अब होलसेल होस् वा रिटेल, तपाईँको रोजाईको एक मात्र गन्तव्य सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल, कृष्णराज कम्प्लेक्स छेउ, हटिया लाग्ने बाटो, भद्रपुर छ झापा। मोबाइल नम्बर 9828878844। तपाईँको रोजाई, तपाईँको खुसी।
2: तपाईँ कुखुरा बाख्रा बङ्गुर सुगुर पालन गर्दै हुनुहुन्छ वा चिया बगान विद्यालय घर कम्पाउन्ड घेराबारा गर्दै हुनुहुन्छ अथवा विकास निर्माणका अन्य काम सँगै ढुङ्गा राख्ने तारजालीको खोजी गर्दै हुनुहुन्छ भने तपाईँ हाम्रै ठाउँमा आधुनिक मेसिनबाट उत्पादित सेन जाली उपलब्ध छ।
0: एक इन्चदेखि चार इन्च सम्मको पाल भएको हेभी कोडेड 10 गेज ग्लामनाइज गरिएको खिया नलाग्ने तारवार, विभिन्न साइजमा ढुङ्गा भर्ने तारजालीहरू, धेरै भन्दा धेरै टिकाउ हुने सामग्रीहरू सुपथ मूल्यमा पाउनुका लागि

0: हामीलाई सम्झनुहोस्। सम्पर्क मैनाचुली हिम पाइप उद्योग, भद्रपुर 10, भद्रपुर बिरतामोर रोड, देउनिया पुल दक्षिण तर्फ। सम्पर्क फोन नम्बर 023-453-206-452-206, मोबाइल नम्बर 98-526-71-121, 98-526-56-656, 98-426-77-795। आजै सम्पर्क गर्नुहोस्।
1: नेपालकै ठुलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अक्षय जनशक्ति र अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल झापाको बिरता मोड स्थित सैनिक मोड सहित अर्जुन धाराको शनिश्चरी अस्पताल काठमाडौँको कलङ्की वर्षाको बेरगंज सहित अब बारादर्शीको चकचकी स्वास्थ्य चौकीमा पनि।
2: हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतियाबिन्दुको अपरेशन, आँखाको नानी प्रत्यारोपण, आँखाको पर्दाको अपरेशन, मधुमेह तथा उच्च रक्तचापका बिरामीहरूको आँखा परीक्षण, जलबिन्दुको परीक्षण तथा उपचार, आँखा टेढो भएको, मासु पलाएको, आँखाबाट पी बग्ने समस्याको उपचार, अल्छी आँखाको उपचार र सम्पूर्ण किसिमका कन्ट्याक्ट लेन्स तथा चस्माहरू पाइनुका साथै कानको सम्पूर्ण उपचार तथा शल्यक्रिया सेवा, 5 वर्ष वा 5 वर्ष मुनिका बाल बालिकाहरूको निःशुल्क आँखा।
1: झापाको बिरता मोड स्थित सैनिक मोड, अर्जुन धाराको शनिश्चरी अस्पताल र अब बारदर्शीको चकचकी स्थित चकचकी स्वास्थ्य चौकीबाट समेत सेवा सञ्चालन भइरहेको जानकारी गराउँदछौ। थप जानकारीको लागि दृष्टि आँखा अस्पताल बिरता मोड 3 सैनिक मोड, सम्पर्क नम्बर
0: 023-535-702-535-703-535-704।
1: चकचकी सम्पर्क मोबाइल नम्बर 98-14-23-728, साथै फोन गर्दा पैसा नलाग्ने नम्बर 16-60-01-52-00। सबैका लागि दृष्टि, सधैँका लागि दृष्टि, दृष्टि आँखा अस्पताल।
3: जहाँ गयो रक्सी, जता गयो मासु, यो चन्द्रगढीमा शुद्ध शाकाहारी खाजा खाने ठाउँ छैन।
4: भोक लाग्यो साथी, खाजा खान जाउँ, शाकाहारी खाजा पाइने कहाँ छ त्यस्तो ठाउँ?
3: चन्द्रगढीको लेखना चोकमा शुद्ध शाकाहारी खाजा पाइने एकमात्र होटल हिमालय फुडल्यान्ड। तातो चिसो खान परे त्यहाँ पुगे हुन्छ।
4: पिज्जा बर्गर आइसक्रिम पाइन्छ त्यहाँ पनि, सफा सुगर स्वाद उस्तै बबल टी पनि।
3: सफा सुगर र फराकिलो ठाउँ भएको होटल फुडल्यान्ड, नयाँ परिकारको एकमात्र होटल, स्वादमा कमाल। हिमालय फुडल्यान्डमा गए हुन्छ बबाल। सम्पर्क हिमालय फुडल्यान्ड, लेखनाथ चोक, चन्द्रगढी।
5: यो हो नागरिक एफएम 107.5 मेगाहर्ज, जन जनको बोली।

0: आया भिड बुक्यो
1: लौ न नि दिदीलाई त फेरि बेथाले च्यापे जस्तो छ।
2: बिरामले च्यापो भनेर मात्र हुँदैन नि, भद्रपुरमा विश्वासिलो र भरपर्दो भिड्रो एक्सरे सेवाको लागि लामो समयदेखि चिर परिचित साक्षात अल्ट्रासाउन्ड क्लिनिक लैजानुपर्छ। दक्षिण भारतको मणिपालबाट उपाधि प्राप्त एक दशकदेखिको लामो अनुभव भएका रेडियोलोजिस्ट डाक्टर सञ्जीव कुमार गुप्ताबाट दैनिक सम्पूर्ण अङ्गहरूको भिड्रो एक्सरे गरिन्छ। साथै त्यहाँ ठूलो मेसिनबाट पेटको भिड्रो एक्सरे तथा रगतको नसाको रंगीन भिड्रो एक्सरे गर्नुको साथै शरीरको सबै अङ्गको टाउकोदेखि खुट्टासम्म भिडियो एक्सरे गरिन्छ।
3: अत्याधुनिक 4D ठुलो मेसिनबाट भिडियो एक्सरे गरिन्छ। एनोमाली स्क्यान, रंगीन फोटोमा रिपोर्ट पाइन्छ। बच्चाको मुटु गर्भवतीमै हेरिन्छ। रक्सी खाएर बिग्रेको कलेजोको भिडियो एक्सरे र कलेजोको इलास्टोग्राफी गरिन्छ।
2: बिरामी जाँच गर्ने समय प्रत्येक आइतबारदेखि शुक्रबारसम्म बिहान 8 बजेदेखि 1 बजेसम्म, शनिबार र सार्वजनिक विदाको दिन बिहान 8 बजेदेखि 12 बजेसम्म।
4: सम्पर्क वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सञ्जय कुमार गुप्ता, साक्षात अल्ट्रासाउन्ड क्लिनिक, अस्पताल रोड, भद्रपुर 8,
5: डाक्टर जय कुमार ठाकुरको क्लिनिक भित्र। सम्पर्क नम्बर 9846 86 770 तर

0: मुख्य खबर। भोटेकोशी बाढ़ी हिम पहिरो कारण आएको तथ्य सहित सरकारी प्रतिवेदन सार्वजनिक। तीव्र वेग कारण पूर्व सूचनाका लागि समय नै नपाएको भनाई। एमसीसी अन्तर्गत 18 किलोमिटर सीमा पार प्रसारण लाइनको निर्माण कार्य सम्पन्न। 21 महिनामा सक्ने गरी शुरू गरेको काम शिलान्यास गरेको 9 महिनामै सकियो। 900 ओस्कार अवार्डमा नेपालबाट चलचित्र तिनीहरू सिफारिश, प्रधानमन्त्री शाहको शुभकामना। मध्यपूर्वमा तनाव नबढ़ाउन इरान, इराक र टर्कीको आह्वान। द्वन्द अन्ति, अन्य क्षेत्रमा फैलनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड। र महिला एसिया कप उपाधिका लागि भारत र श्रीलंका खेल्दै। सरकारले भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ी वर्षाका कारण नभई माथिल्लो हिम क्षेत्रमा हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक गरेको छ। जल तथा ऊर्जा आयोग अन्तर्गतको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको दोस्रो प्रतिवेदन अनुसार माथिल्लो लेन्दे खोला क्षेत्रमा गएको आइस रक एभलान्स अर्थात हिम पहिरोका कारण बाढ़ी आएको हो। भयानक हिम पहिरो खस्दा 5.2 म्याग्निच्यूड बराबरको भूकम्पीय ऊर्जा समेत रेकर्ड गरिएको थियो। प्रतिवेदनका अनुसार लाङटाङ लिरूङ हिमालको उत्तरी मोहडामा झण्डै 5,200 मिटर उचाइबाट 2 वर्ग किलोमिटर क्षेत्रको हिम चट्टान खस्दा यो आकस्मिक बाढ़ी आएको हो। हिम चट्टान खसेको ठाउँबाट 22 किलोमिटर टाढाको रसुवागढ़ीमा रहेको नेपाल चीन सीमासम्म बाढ़ी आइपुग्न केवल 7 मिनट मात्रै लागेको थियो, जसको औसत गति प्रति घण्टा 188 किलोमिटर थियो। बाढ़ीको गति रसुवागढ़ीबाट स्याप्रु बेसी पुग्दा प्रति घण्टा 83 किलोमिटर, बेत्रावजी पुग्दा 65 किलोमिटर, मलेखु पुग्दा 29 किलोमिटर र देवघाटसम्म पुग्दा प्रति घण्टा 26 किलोमिटरमा झरेको थियो। यो बाढ़ी वर्षाका कारण नभई हिम पहिरोका कारण आएको केन्द्रले स्पष्ट पारेको छ। घटनासँग जोड़िएको 5.2 म्याग्निच्यूडको भूकम्प जस्तो देखिने कम्पन पनि वास्तवमा हिम पहिरोकै प्रभाव रहेको प्रतिवेदनमा उल्लेख छ। बाढ़ीपछि माथिल्लो लेन्दे खोलामा 2 नयाँ प्राकृतिक ताल बनेका छन्, जस सरकारले जोखिममुक्त क्षेत्रका बासिन्दालाई सचेत गराउन बिहान 9 बजेदेखि 9:14 रसुवा, नुवाकोट, धादिङ, गोर्खा, नवलप्रासित उनका मोबाइल प्रयोगकर्तालाई झण्डै 6,78,000 एसएमएस पठाएको थियो। यसैबीच सम्भावित जोखिमलाई ख्याल गरेर भविष्यमा तत्काल पूर्व सूचना दिन रसुवाको टिमुरेमा नेपालमै पहिलो पटक सीसीटीभी मार्फत रियल टाइम नदी अनुगमन प्रणाली जडान गरिएको छ। एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको पहिलो प्रमुख पूर्वाधार आयोजनाका रूपमा रहेको 18 किलोमिटर लामो सीमापार विद्युत प्रसारण लाइनको निर्माण सम्पन्न भएको छ। नवलप्रासी बर्दघाट सुस्ता पश्चिमको न्यू बुटौल सब स्टेशनदेखि नेपाल भारत सीमासम्म जोड्ने 400 केवी क्षमताको यो प्रसारण लाइन शिलान्यास भएको 9 महिनाभित्र निर्माण पूरा भएको हो। ऊर्जा मन्त्रालयको अनुरोधमा एमसीए नेपालले उच्च प्राथमिकताका साथ तोकिएकै समयभित्र काम सम्पन्न गरेको हो। आयोजना सम्पन्न भएको अवसरमा आयोजित समारोह अर्थ मन्त्रालयका सचिव एवं एमसीए नेपालका अध्यक्ष डाक्टर घनश्याम उपाध्यायले यो निर्णयले नेपालको विद्युत पूर्वाधार सुदृढीकरण र सीमापार ऊर्जा व्यापार विस्तारमा कोशी ढुंगा थपेको बताउनुभयो। यस्तै एमसीए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्ट र एमसीसी की आवासीय राष्ट्रिय नियोग निर्देशक डायन फ्रान्सिस्कोले आयोजना तोकेकै समयमा सकिनु प्रशंसनीय रहेको उल्लेख गर्नुभयो। भारतीय कम्पनी ट्रान्स रेल लाइटिङ लिमिटेडले 1,23,80,000 अमेरिकी डलर अर्थात झण्डै 1,89 करोड़ रूपियाँमा 21 महिनाभित्र सम्पन्न गर्ने गरी ठेक्का पाएको यो आयोजना बीचमा केही समय रोकिए पनि द्रुत गतिमा काम गरेर पूरा गरिएको हो। नेपालतर्फको खण्ड तयार भएसँगै अब भारततर्फ विद्युत प्रवाहका लागि आवश्यक स्वीकृति र प्राविधिक प्रक्रिया अघि बढ़ाइनेछ। एमसीसी अनुदान अन्तर्गत नेपालमा कुल 315 किलोमिटर प्रसारण लाइन, 3 सब स्टेशन र सड़क सुधारका अन्य कामहरू पनि भइरहेका छन्। सन् 2027 घोषणा हुने 900 एकेडेमी अवार्ड ओस्कारमा नेपालको प्रतिनिधित्व गर्दै चलचित्र तिनीहरू इलिफेन्ट्स इन द फगले प्रतिस्पर्धा गर्ने भएको छ। अन्तर्राष्ट्रिय फिचर चलचित्र छनौट समिति नेपालले आज विज्ञप्ति निकालेर चलचित्र तिनीहरूलाई नेपालको तर्फबाट आधिकारिक रूपमा सिफारिश गरेको हो। समितिका अध्यक्ष लक्ष्मीनाथ शर्माले निकाल्नु भएको विज्ञप्ति अनुसार यस वर्षको ओस्कार प्रतिस्पर्धाका लागि नेपालबाट 2 नेपाली कथानाक चलचित्र तिनीहरू र गौंथली प्राप्त भएका थिए। यी दुई मध्ये एकाडेमीको मापदण्ड अनुरूप उत्कृष्ट चलचित्र छनौट गर्न समितिले विभिन्न पक्षको मूल्यांकन गरेको हो। चलचित्रको प्राविधिक पक्ष, कथाको प्रस्तुति, चरित्रहरूको भावनात्मक विश्लेषण र कलात्मक शिल्पलाई ध्यानमा राखी गरेको गहन अध्ययन पश्चात तिनीहरूलाई उत्कृष्ट ठहर गर्दै छनौट गरेको समितिले जनाएको छ। यस छनौटसँगै अब यो चलचित्रले विश्वकै प्रतिष्ठित मानिने ओस्कार अवार्डको अन्तर्राष्ट्रिय फिचर चलचित्र विधामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले नेपालबाट अस्कर अवार्डमा सिफारिश भएको र एसिया पेसिफिक स्क्रीन अवार्डमा मनोनयन भएको चलचित्र इलिफेन्ट्स इन द फग तिनीहरूलाई बधाई तथा शुभकामना दिनुभएको छ। शाहले फेसबुकमा लेख्दै चलचित्र हेर्न पनि आग्रह गर्नुभएको छ। अविनाश विक्रम शाह निर्देशित यो चलचित्र यसअघि फ्रान्सको कान्समा पुरस्कृत भइसकेको छ। सरकारले पनि यो चलचित्रलाई नगद राशिसहित पुरस्कृत गरेको छ। प्रधान सेनापति अशोकराज सिग्देल चीन प्रस्थान गर्नुभएको छ। उहाँ औपचारिक भ्रमणका लागि बिहान चीनको बेजिङतर्फ प्रस्थान गर्नुभएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। प्रधान सेनापति सिग्देल बेजिङमा आयोजना हुने 13 बेजिङ रियासन फोरममा सहभागी हुने कार्यक्रम छ। उहाँ आउँदो असोज 3 गते स्वदेश फर्कनुहुनेछ। चीन प्रस्थान गर्नुअघि प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जंकिसीले विदाई गर्नुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्र खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको टाउको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। पार्टी शुद्धिकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलको प्रतिवेदनमाथि उत्पन्न विवाद मिलाउन नेकपा एमालेका नेताहरू आवश्यक बैठकमा व्यस्त छन्। गएको फागुन 21 गतेको चुनावमा पार्टीको पराजय लगायतको समीक्षा गरेर पार्टी र नागरिकको सम्बन्ध सुधारका लागि आवश्यक रूपान्तरण र पुनर्गठनका लागि सुझाव दिन गठित कार्यदलमा रहेका पदाधिकारीहरू काभ्रेमा आवश्यक रूपमा रहेर छलफल गरिरहेका हुन्। एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार हिजो बैठकका लागि त्यता गएका नेताहरू छलफल सकेर आज काठमाडौँ फर्कने कार्यक्रम छ। पार्टी शुद्धिकरण, सुदृढीकरण, रूपान्तरण र पुनर्गठनका लागि गठित कार्यदलले प्रदेशगत रूपमा सुझाव लिएपछि कार्यदलका लागि महासचिव शंकर पोखरेलबाट तयार पारेको प्रतिवेदनमा पार्टीका उपाध्यक्ष एवं संयोजक रामबहादुर थापाको फरक प्रतिवेदन तयार भएपछि विवाद उत्पन्न भएको थियो। महासचिव पोखरेलको प्रतिवेदनमा धेरै नेताहरूले सहमति जनाएको भए पनि कार्यदलमा सर्वसम्मत प्रतिवेदन तयार गर्ने समझदारी भएकाले अरू छलफल गरेको हो। अब विदेशको खबर। इरान, इराक र टर्कीले मध्यपूर्वमा बढ़दो तनावलाई थप चर्किन नदिन तथा क्षेत्रीय द्वन्द फैलनबाट रोक्न आह्वान गरेका छन्। इरानी विदेश मन्त्री सैयद अब्बास अराघचीले हिजो टर्की र इराकका विदेश मन्त्रीहरूसँग छुट्टा छुट्टै टेलिफोन वार्ता गर्नुभएको थियो। टर्कीका विदेश मन्त्री हाकान फिदानसँगको वार्तामा दुवै पक्षले पछिल्ला क्षेत्रीय घटनाक्रमबारे छलफल गर्दै तनाव थप बढ़न नदिन र द्वन्द अन्य क्षेत्रमा फैलनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड़ दिनुभएको चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। क्षेत्रीय शान्ति र स्थिरता कायम गर्न निरन्तर परामर्श तथा कूटनीतिक प्रयासलाई अघि बढ़ाउने विषयमा पनि उहाँहरूबीच सहमति भएको छ। त्यसै गरी इराकका विदेश मन्त्री फुआद हुसेनसँगको टेलिफोन वार्तामा अराघचीले द्विपक्षीय सम्बन्ध, क्षेत्रीय घटनाक्रमबारे छलफल गर्नुभएको खबरमा उल्लेख छ। दुवै पक्षले साझा सीमा क्षेत्रमा सुरक्षा र स्थिरता कायम राख्न तथा आवश्यक समन्वयलाई निरन्तरता दिनुपर्नेमा जोड़ दिनुभएको छ। अब खेल खबर। 10 संस्करणको एसीसी महिला एसिया कप T20 क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज राति भारत र श्रीलंका खेल्दैछन्। फाइनल खेल UAEको दुवै अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा नेपाली समय अनुसार राति 8 बजे शुरू हुनेछ। श्रीलंका साबिक विजेता टोली हो। गएको संस्करणमा भारतलाई हराउँदै श्रीलंकाले उपाधि जितेको थियो। भारत र श्रीलंका अपराजित रहँदै फाइनलमा पुगेका हुन्। महिला एसिया कप फाइनलमा भारत र श्रीलंका बीच 7 पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघिका भेटमा भारत 5 र श्रीलंका 1 पटक विजयी भएका छन्। प्रतियोगितामा भारत सबैभन्दा सफल टोली हो। अहिलेसम्म सम्पन्न 9 संस्करणमा फाइनल खेलेको भारत 7 पटक उपाधि जित्न सफल भएको छ। 6 पटक फाइनल खेलेको श्रीलंकाले सन् 2024 उपाधि जितेको छ। यस्तै बंगलादेश सन् 2018 उपाधि जितेको थियो। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। भोटेको बाढ़ी हिम पहिरो कारण आएको तथ्य सहित सरकारी प्रतिवेदन सार्वजनिक, तीव्र बेका कारण पूर्वानुमान पूर्वसूचनाका लागि समय नै नपाएको भनाई। एमसीसी अन्तर्गत 18 किलोमिटर सीमा पार प्रसारण लाइनको निर्माण कार्य सम्पन्न, 21 महिनामा सक्ने गरी शुरू गरेको काम शिलान्यास गरेको 9 महिनामै सकियो। 900 ओस्कार अवार्डमा नेपालबाट चलचित्र तिनीहरू सिफारिस, प्रधानमन्त्री शाहको शुभकामना। मध्यपूर्वमा तनाव नबढ़ाउन इरान, इराक र टर्कीको आह्वान, द्वन्द अन्य क्षेत्रमा फैलनबाट रोक्न आवश्यक कदम चाल्नुपर्नेमा जोड़। र महिला एसिया कपको उपाधिका लागि भारत र श्रीलंका खेल्दैछन्।

0: कृपा फार्मेसी, कृपा फार्मेसी, कृपा फार्मेसी। अब हाम्रो सहर भद्रपुरमा विश्वासिलो, भरपर्दो र सम्पूर्ण रोगहरूको उपचार एउटै छानामुनि कृपा फार्मेसीमा। हाम्रा उपलब्ध सेवाहरू भिडियो एक्सरे सेवा, डिजिटल एक्सरे सेवा, ईसीजी सेवा, साथै सुगर, थाइरोइड, एलएसटी, आरएसटी ल्याबका सम्पूर्ण टेस्टहरू। हाम्रा सेवाहरू
1: वरिष्ठ कन्सल्टेन्ट छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको दैनिक सेवा प्रत्येक दिन बिहान 9 बजे र दिउँसो 1 बजेदेखि।
0: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर शशांक राज पोखरेलको सेवा।
2: महिला तथा प्रसूति रोग विशेषज्ञ डाक्टर एलिजा गौतमको सेवा दिउँसो 1 बजे र बेलुका 5:30 बजे।
0: वरिष्ठ कन्सल्टेन्ट फ्यामिली फिजिसियन डाक्टर पोषण रमन त्रिपाठीको सेवा प्रत्येक शनिबार र बुधबार बिहान 7 बजेदेखि।
1: वरिष्ठ कन्सल्टेन्ट नाक कान तथा घाँटी रोग विशेषज्ञ सेवा प्रत्येक दिन बिहान 9 बजे र साँझ 5 बजेबाट।
0: वरिष्ठ नसा बात तथा हाड जोड्ने रोग विशेषज्ञ डाक्टर प्रकाश कुमार श्रेष्ठको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 1 बजे।
2: नवजात तथा बाल रोग विशेषज्ञ डाक्टर लोचन बाबु सञ्जेलको सेवा दैनिक बिहान 7 बजे, दिउँसो 1 बजे र बेलुका 5 बजे। सुगर, प्रेसर, दम, थाइराइड, मुटु, छाती, मृदुला विशेषज्ञ डाक्टर प्रवीण भट्टराईको सेवा दैनिक बिहान 8 बजे र दिउँसो 1 बजे।
0: मेडिकल अफिसर डाक्टर मनोज शाहको सेवा प्रत्येक दिन बिहान 9 बजे र दिउँसो 2 बजे। रहेको जानकारीको साथसाथै यहाँ सम्पूर्ण प्रकारको औषधि सुपथ मूल्यमा पाइने हुनाले अन्यत्र धाई रहनु नपर्ने सबै सेवाग्राहीहरूलाई जानकारीको लागि हार्दिक अनुरोध गर्दछौ।
2: साथै यहाँ फोनबाट पनि नाम टिपाउन सक्नुहुनेछ। सम्पर्क कृपा फार्मेसी चन्द्रगढी लेखनाथ चोक। सम्पर्क नम्बर राजु पराजुली 98159076669। भावना पराजुली 98149319।
3: किन मक्ख परेकी माया?
4: म मक्ख पर्नुको कारण सुन्नुहोस् त, तपाईँ पनि मक्ख पर्नुहुन्छ। अनुभवी सेफले तयार पारेका भेज, नन भेज खाना खाजाका परिकारहरू उपलब्ध गराउने होटल पानस। सफा र सुन्दर एसी, नन एसी रूमहरू सरल दाममा उपलब्ध गराउने होटल पानस। पार्टी, जन्मदिन, एनिभर्सरी, पासनी लगायतका विभिन्न कार्यक्रम गर्दा साउन्ड बक्स र हल चार्ज फ्री दिने होटल पानस। सुन्दर वातावरणले भरिभराउ सँगै पार्किङको सुविधा भएको होटल पानस। आउटसाइड, इनसाइड, रुफटप, एसी क्याबिन, नन एसी क्याबिनको सेवा दिने होटल पानस। निश्चित एरिया भित्र होम डेलिभरीको सेवा दिने होटल पानस।
2: साथै विवाह, वर्तमान, पिकनिक लगायत कार्यक्रमहरूमा क्याटरिङको सेवा पनि उपलब्ध छ।
5: होटल पानस, भद्रपुर 10 छताचोक धनुष मोड, प्रोप्राइटर यादव भट्टराई। सम्पर्क नम्बर 98060-88288, 97677-78569, 98426-78652।
2: अब भद्रपुर हस्पिटल चोकको रिद्धि सिद्धि फार्मेसीमा हप्ताको 2 दिन मानसिक तथा नशारोग विशेषज्ञ सेवा सुचारू भएको छ। निम्न अवस्थामा मानसिक रोग विशेषज्ञसँग परामर्श गरौं। डिप्रेसन, एन्जाइटी, साइकोसिस, ओसीडी, टाउको दुख्ने माइग्रेनको समस्या, छारे रोग एवं चार रक्सी तथा कुलतको समस्या भएमा टिचिङ हस्पिटलबाट आउनुभएका नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सन्दर्भ अधिकारीको सेवा प्रत्येक बुधबार 3 बजेदेखि र शुक्रबार 11 बजेदेखि। रिद्धि सिद्धि फार्मेसी, भद्रपुर 8 रेड क्रस झापाको कार्यालय दक्षिण। सम्पर्क फोन नम्बर 023-521-886, 98-049-74-888। साथै फार्मेसी सेवा सहित दैनिक प्रयोगशाला सेवा पनि उपलब्ध छ।

0: वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ साथै सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको सेवा बिहान 9 बजे र दिउँसो 1 बजे र बेलुका 5 बजे। नवदुर्गा क्लिनिक तथा चन्द्रगढ़ी मेडिकल भद्रपुर 7 लेखनाथ चोक। फोन नम्बर 98-526-20-202 98-20-70-53-87। साथै यहाँ रगत दिशा पिसाबको परीक्षण पनि गरिन्छ। रेबिज विरूद्धको खोप पनि लगाइन्छ।
1: किन मक्ख परेकी माया?
2: म मक्ख पर्नुको कारण सुन्नुहोस् त, तपाईँ पनि मक्ख पर्नुहुन्छ। अनुभवी सेफले तयार पारेका भेज नन भेज खाना खाजाका परिकारहरू उपलब्ध गराउने होटल पानस। सफा र सुन्दर एसी नन एसी रूमहरू सरल दाममा उपलब्ध गराउने होटल पानस। पार्टी, जन्मदिन, एनिभर्सरी, पास्ने लगायतका विभिन्न कार्यक्रम गर्दा साउन्ड बक्स र हल चार्ज फ्री दिने होटल पानस। सुन्दर वातावरणले भरिभराउ सँगै पार्किङको सुविधा भएको होटल पानस। आउटसाइड इनसाइड रूफटप एसी क्याबिन नन एसी क्याबिनको सेवा दिने होटल पानस। निश्चित एरिया भित्र होम डेलिभरीको सेवा दिने होटल पानस।
1: साथै विवाह वर्तमान पिकनिक लगायत कार्यक्रमहरूमा क्याटरिङको सेवा पनि उपलब्ध छ। होटल पानस भद्रपुर 10 छताचोक धनुष मोड प्रोपाइटर यादव भट्टराई। सम्पर्क नम्बर 98-060-88-288 97-677-78-569 98-426-78-652।
0: के तपाईँ लामो समयदेखि टाउको दुखाई, जोड्नी दुखाई, घाँटी वा ढाड दुखाईले दिक्क हुनुहुन्छ? घुँडा, काँध, स्नायु वा मांसपेशी दुखाईले दैनिक जीवन कष्टकर बनेको छ? अब चिन्ता नगर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बितामोड झापामा लामो समयदेखि दुखाईको वास्तविक कारण पहिचान गरी अनुभवी दुखाई विशेषज्ञ डाक्टरबाट बिना अपरेशन उपचार सम्भव छ। लामो समयसम्म औषधि खानु नपर्ने सुरक्षित उपचारको लागि एडभान्स पेन स्पेशलिस्ट क्लिनिक। लामो समयसम्म दुखाईसँग सम्झौता नगर्नुहोस्, आजै सम्पर्क गर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बितामोड झापा। सम्पर्क नम्बर 023-535-333 97-010-12-345 97-010-12-345।
3: अरे यति बिहानै हजुर किचनमा
4: किन? मैले तिम्रो लागि चिया बनाउनु हुन्न र?
3: होइन हजुर, मिठो र स्वादिलो पनि त बनाउन आउनु पर्यो नि।
4: ए तिमी पनि बजारमा पाइने प्रसङ्ग चिया ल्याएर पकाएपछि चिया आफै मिठो र स्वादिलो भइहाल्छ नि।
3: हो र, त्यस्तो मिठो र स्वादिलो छ र प्रसङ्ग चिया?
4: हो त नि, साह्रै मिठो र स्वादिलो सबैले रुचाएको प्रसङ्ग चिया नै त हो। बरु लाउ तिमी पनि चाखेर हेर।
3: वाव, साच्चै भने जस्तै रहेछ प्रसङ्ग चिया। अब म पनि चाहन्छु मेरो दिनको सुरुवात प्रसङ्ग चियाबाटै होस्।
5: शारदा प्याकेजिङ उद्योग भद्रपुर 5 बाट प्याकेजिङ गरी बजारमा ल्याइएको प्रसङ्ग चिया सधैँ प्रयोग गरौं। सम्पर्क नम्बर 98-63-60-60-11 98-18-094-700।
3: ह्यापिनेस बिगिन्स विथ अ कप अफ प्रसङ्ग टी।
6: सुनाउँछौ नागरिकको बोली, तपाईँको बोली, समयको बोली, विचार र प्रगतिको बोली। हामी नै जन जनको बोली। नागरिक एफएम 107.5।

0: भद्रपुरका पुराना स्वास्थ्य कर्मी बलदेव शाहद्वारा संचालित शाह क्लिनिक नवीन मेडिकल हलमा अब मेची अञ्चलकै पुराना र प्रसिद्ध वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर पीताम्बर ठाकुरको दैनिक सेवा साँझ 5 बजेदेखि। पेट, छाती, मुटु, नसा, सुगर, प्रेसर, जन्डिस, थाइराइड, मृगौला रोग विशेषज्ञ सेवाका साथै डाक्टर मनोज कुमार शाहको सेवा प्रत्येक बिहान 8:30 देखि 9:30 सम्म।
1: एपेन्डिक्स, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला, स्तन सम्बन्धी, पित्तथैली, हर्निया, पथरी, गाँठा गुठी, चिरफार विशेषज्ञ, वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विनेश झाको सेवा। प्रादेशिक अस्पताल भद्रपुरबाट छाला, चर्म, यौन रोग तथा सौन्दर्य विशेषज्ञ एमबीबीएस एमडी डर्मालोजी डाक्टर निस्तुक बराल प्रत्येक शनिबार दिउँसो 3 बजेदेखि 4 बजेसम्म। नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर आकाश घोष प्रत्येक दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म र बेलुका 5 बजेदेखि 8 बजेसम्म।
0: अब हाम्रै भद्रपुरमा विशेषज्ञ सेवा लिन आउनुहोस्। शाह क्लिनिक नवीन मेडिकल हल भद्रपुर 5 भद्रपुर बजार। फोन सम्पर्क 98049-72-85, 023-525-353। 1 घण्टा अघि नै बिरामीको अग्रिम नाम टिपाउन सक्नुहुनेछ। नायक चियापछि बजारमा अब नायक इटा। रातो पुरा पाकेको इटा नायक इटा, बलियो इटा नायक इटा, गणेश इटा उद्योग भद्रपुर 1 बाट उत्पादित नायक इटा,
2: पूर्वाधार निर्माणका लागि भरपर्दो इटा नायक इटा। सम्पर्क योगेन्द्र पराजुली 98-16-96-64-27, यदुवीर ठाकुर 98-014-50-711।
0: हेल्दी स्माइल फर हेल्दी लिभिङ। विगत 10 वर्षदेखि झापाको सदरमुकाम चन्द्रगढ़ीमा सेवा दिँदै आएको साझा डेन्टल अब थप विशेषज्ञ सेवाहरू र नयाँ व्यवस्थापनमा वरिष्ठ डेन्टल सर्जन धरा नोबेल तथा मेची अस्पतालबाट विशेषज्ञ डाक्टरहरूको सेवा थपिएको जानकारी गराउँदछौ। हाम्रा सेवाहरू नदुखाई दाँत निकाल्ने, बाङ्गोटिङ्गो दाँत मिलाउने, हड्डी भित्र रोपेर कृत्रिम दाँत लगाउने, डेन्टल एक्सरे सेवा, दाँत भर्ने, दाँत झिक्ने लगाउने तथा फिक्स दाँत लाउने। थप जानकारीको लागि साझा डेन्टल होम चन्द्रगढी लेखना चोक झापा। सम्पर्क फोन नम्बर 98-269-79-74-0-23-456-003। हेल्दी स्माइल फर हेल्दी लिभिङ।
3: वाओ, कस्तो राम्रो घर!
4: रिलायन्स पेन्ट्स लगाएपछि राम्रो हुँदैन त?
3: रिलायन्स पेन्ट्स?
4: हो त, रिलायन्स पेन्ट्स।
3: त्यसो भए म पनि आफ्नो घर रिलायन्स पेन्ट्सले रंगाउँछु, तपाईँहरू पनि रंगाउनुहोस्।
4: रिलायन्स पेन्ट्स लगाउनुहोस्, खुसीले रमाउनुहोस्।
3: रिलायन्स पेन्ट्स प्राली, विक्रेता श्री विष्णु ट्रेडर्स, देखना चोक चन्द्रगढी।
1: सम्पर्क नम्बर 98-423-1154।
5: यो हो नागरिक एफएम 107.5 मेगाहर्ज, जन जनको बोली।

0: ए हेर न, पदपुर बजारमा कति राम्रो पसल खुलेछ नि।
1: कुन पसल? के को पसल भनेको?
0: सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल।
1: आ, म त जान्न है त्यहाँ खोजेको सामान एउटै पाइँदैन।
0: त्यही त सुनाउन खोजेको नि मैले, अरूतिर नपाइने सामान पनि सबै त्यहाँ पाइन्छ।
1: के छन् त?
0: आर्टिफिसियल गहना, पञ्चधातु सामग्री, बेहुली सेट, रानी हार, मिनी हार, चुरा, सिक्री, औठी, टप।
1: ओहो, बिहेको लागि त एकदमै पर्फेक्ट रहेछ।
0: त्यति मात्रै होइन है, रुम डेकोरेसन, गिफ्ट आइटम, फोटो फ्रेम, बच्चाका खेलौना, सबै ट्रेन्डिङ सामान पाइन्छ।
1: त्यसो भए त गिफ्ट किन्न अरू कतै जानै पर्दैन रहेछ।
0: हो त, तपाईँको सपनालाई साकार बनाउने सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल अब भद्रपुर बजारमा। अब होलसेल होस् वा रिटेल, तपाईँको रोजाईको एकमात्र गन्तव्य सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल, कृष्णराज कम्प्लेक्स छेउ, हटिया लाग्ने बाटो, भद्रपुर छ झापा। मोबाइल नम्बर 98 28 78 78 44। तपाईँको रोजाई, तपाईँको खुसी।

0: सिटौला क्लिनिक, सिटौला क्लिनिक। धरान घोपाबाट विशेष अनुभव हासिल गरी आउनु भएको वरिष्ठ कन्सल्टेन्ट फिजिसियन तथा थाइराइड रोग विशेषज्ञ डाक्टर मनिष सुवेदीबाट पेट, छाती, मुटु रोग, सुगर, प्रेसर र मृगौला रोगको सेवा उपलब्ध छ।
1: वरिष्ठ स्त्री रोग तथा प्रसूति विशेषज्ञ काठमाडौँको वीर अस्पतालबाट डाक्टर विद्या पोखरेलको सेवा।
0: साथै वरिष्ठ हाट जोड्ने नसा तथा वात रोग विशेषज्ञ
1: डाक्टर प्रकाश कुमार श्रेष्ठको सेवा पनि उपलब्ध छ।
0: प्रोप्राइटर दाताराम सिटौला, सिटौला क्लिनिक, मेची अञ्चल अस्पतालबाट 100 मिटर पश्चिम। सम्पर्क नम्बर 03-5200-50, 98-5-26-33-93, 98-4-26-33-93।
2: चाडबाड पनि आइसक्यो, सुनका गरगहना नकिन्ने?
3: किन्ने नि, किन नकिन्ने? हामीलाई चाहिने सुनका सम्पूर्ण गहनाहरू एकै ठाउँमा पाइन्छ नि, त्यो हो पूजा ज्वेलर्समा।
2: अनि त्यहाँ के पाइन्छ नि?
3: चाँदीका पाउजू, चुरा, काठी माला, करुवा, टिकादानी, फेन्सी आइटमहरू, चाँदीका सामानहरू, विभिन्न देवी देवताका मूर्तिहरू लगायत सुन चाँदीका सम्पूर्ण गरगहना पाइन्छ नि पूजा ज्वेलर्समा।
2: त्यसो भए जाउँ न त।
3: हुन्छ हुन्छ, जाउँ न त।
4: यहाँ किरात संस्कृतिका गरगहनाहरू समेत उपलब्ध छ। हाम्रो सेवा हुन्छ तपाईँको चाहनामा, तपाईँको फेसनमा। 24 क्यारेटका सुनका गहना बनाउनुहोस् चाँदीका पाउजू चुरा टिकाको साथमा। विशेष डिजाइनमा गहनामा तपाईँको सन्तुष्टि हाम्रो ग्यारेन्टी। पूजा ज्वेलर्स, सम्पर्क प्रोप्राइटर धर्मेन्द्र शाह, पूजा ज्वेलर्स, भद्रपुर 5, भद्रपुर बजार। सम्पर्क नम्बर 98-5-26-77-880, 98-0-79-24-076।
5: वृद्धि सिद्धि फार्मेसी भद्रपुर 8 हस्पिटल चोकमा अब विशेषज्ञ सेवा। यहाँ आधुनिक फोडी मेसिन द्वारा 24 घण्टा भिडियो एक्सरे पनि गरिन्छ। काठमाडौँ टिचिङ हस्पिटलबाट नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सन्दर्भ अधिकारीको सेवा। बुधबार र शुक्रबार पेट, छाती, प्रेसर, दम, मधुमेह, थाइराइडका लागि कन्सल्टेन्ट फिजिसियन डाक्टर आकाश कोइरालाको सेवा। दैनिक बिहान 9 बजे र दिउँसो 1 बजे। स्त्री तथा प्रसूति रोग विशेषज्ञ एमबीबीएस केयु एमडी नेम्स डाक्टर विद्या पोखरेलको सेवा। दैनिक बिहान र बेलुका वरिष्ठ कन्सल्टेन्ट छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको सेवा। प्रत्येक दिन बिहान 9 बजे तथा किडनीमा ढुङ्गा, पित्तथैलीमा ढुङ्गा, अल्सर, घाउ, काटेको, गाठो भएको, हाइड्रोसिल, हर्निया, पाइल्स, फिस्टुला, खिल पल्टेको, नङ गाडिएको जस्ता समस्याका लागि वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर दिनेश झाको सेवा। डाक्टर भेट्ने समय बिहान 8:30-9:30 र दिउँसो 2 बजेदेखि। वरिष्ठ नसा, बात तथा हाडजोर्नी रोग विशेषज्ञ डाक्टर सुभाष कुमार दास। भेट्ने समय दैनिक बिहान 8:30 बजे र दिउँसो 1:30 बजे। नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर आकाश घोषको सेवा। भेट्ने समय प्रत्येक दिन बिहान 8 बजेदेखि 8:45 बजेसम्म। वृद्धि सिद्धि फार्मेसी भद्रपुर 8 हस्पिटल पूर्व, रेड क्रस झापाको कार्यालय दक्षिण। सम्पर्क फोन नम्बर 023-521-886, 98-049-74-888। साथै फार्मेसी सेवा सहित दैनिक प्रयोगशाला सेवा पनि उपलब्ध छ।

0: 25 वर्ष देखेको अटुट विश्वास, हरेक घुटमा मिठो सुवास, त्रिशक्ति इन्डस्ट्रिजको उत्कृष्ट उत्पादन गोल्ड रिन्सिया।
1: One of 7.5 megahertz.

0: सूचना सूचना अब एकै छाना मुनि सबै स्वास्थ्य समस्याको समाधान एसएस मेडिसिन सेन्टर एन्ड एक्सरे क्लिनिकमा उपलब्ध सेवाहरू विगत 30 वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आउनुभएका पूर्वाञ्चलका पुराना प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर पीतम्बर ठाकुरको दैनिक सेवा बिहान 8 बजेदेखि 9:30 बजेसम्म प्रमुख कन्सल्टेन्ट छालारोग एवं यौनरोग विशेषज्ञ डाक्टर केशव ढकालको दैनिक सेवा बिहान 9 बजे र दिउँसो 2 बजे सम्पर्क 12:30 बजे स्थानीय युवा तथा प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर रामबाबु खड्काको दैनिक सेवा बिहान 8:30 बजे सिनियर कन्सल्टेन्ट नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सबु काफलेको दैनिक सेवा शनिबार बाहेक बिहान 9 बजे र दिउँसो 2 बजे सम्पर्क 12:30 बजे सिनियर कन्सल्टेन्ट प्रसूति एवं स्त्री रोग विशेषज्ञ डाक्टर एलिजा गौतमको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 2 बजे सम्पर्क 1 बजे कन्सल्टेन्ट बच्चा तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर सन्तोष कुमार शाहको दैनिक सेवा बिहान 8:30 बजे र दिउँसो 2 बजे सम्पर्क 12:30 बजे कन्सल्टेन्ट हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर नवीन भट्टराईको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 2 बजे सम्पर्क 12:30 बजे साथै यहाँ अत्याधुनिक डीआर डिजिटल एक्सरे सेवा र पेथोलोजी सेवा पनि उपलब्ध छ। क्लिनिक खुल्ने समय बिहान 7 बजेदेखि दिउँसो 2 बजेसम्म बिरामी जाँच गर्ने समय बिहान 8 बजेदेखि 9 बजेसम्म र दिउँसो 2 बजे सम्पर्क 12 बजे सम्पर्क एसएस मेडिसिन सेन्टर एन्ड एक्सरे क्लिनिक भद्रपुर 8 झापा सञ्चालक ससिम पोखरेल फोन नम्बर 023523686 524686 98426890
1: जापान जानेको लागि सुवर्ण अवसर चन्द्रगढी अञ्जनी मोडका स्थानीय प्रकाश निरौलाले 10 वर्ष जापान बसे नेपाल फर्केर काठमाडौँ तीनकोनेमा विगत 15 वर्षदेखि जापानिज भाषा स्कूल सफलतापूर्वक सञ्चालन गर्दै आउनु भएकोमा उहाँकै सहकार्यमा चन्द्रगढी अञ्जनी मोडमा प्यासन जापानिज ल्याङ्ग्वेज स्कूल सञ्चालनमा आइसकेको छ। इच्छुक विद्यार्थीहरूले जापानिज भाषा अध्ययन र जापान पढ्न जानका लागि तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क प्रकाश निरौला 98-510-54-566 जगदीश काफले 98-446-06-124 रमेश कोइराला 98-426-80-248 ध्रुव निरौला 98-426-26-852
2: हेलो
3: हजुर दिदी
2: सुन न भाइ मेरो दाँत दुखिरहेको छ निकाल्न नि मन छैन राम्रो ठाउँमा दाँतको जरैबाट गर्ने उपचार आरसीटी गर्नु छ तिमीले चिने जानेको कोही छ कि भनेर नि
3: सनी दिदी अस्पताल रोड भद्रपुरको सूर्योदय डेन्टलमा एमडीएस आरसीटी तथा कृत्रिम दाँत विशेषज्ञ डाक्टर भरत खरेलको सेवा प्रत्येक दिन बिहान 10 बजेदेखि र एमडीएस पेडियाट्रिक डेन्टिस्ट्री डाक्टर सञ्चिता खड्का प्रत्येक दिन 2 बजेदेखि 5 बजेसम्म बस्नुहुन्छ नि त्यहाँ बच्चाको दाँतको उपचार चाहिँ 2 बजेपछि बच्चाकै विशेषज्ञ डाक्टरबाट हुन्छ है त्यही देखाउनु न दाँतको जरैदेखि उपचार हुन्छ आरसीटी दाँत लगाउने भर्ने सफा गर्ने सेट दाँत बनाउने जस्ता सबै उपचार यही हुन्छ
2: अनि भान्जीको दाँत तार बानेर मिलाउनु छ त्यो नि हुन्छ त्यहाँ
3: त्यो पनि हुन्छ दिदी सूर्योदय डेन्टलको शाखा पुरानो इलाम स्ट्यान्ड बिरतामोडमा छ त्यहाँ ब्रसेज लगाउने डाक्टर भूषण भट्टराई एमडीएस धरानबाट प्रत्येक शनिबार आउनुहुन्छ भान्जीको लागि चाहिँ बिरतामोड शाखा नै जानुपर्ने हुन्छ
1: सम्पर्क सूर्योदय डेन्टल अस्पताल रोड भद्रपुर 98-423-5591 बिरतामोड शाखा पुरानो इलाम स्ट्यान्ड बिरतामोड 023-530-215
4: 107.5 megahertz. You've got it.

0: नायक चियाको अपार सफलतापछि अब बबी मसला चिया बजारमा सर्वत्र उपलब्ध छ।
1: हजुर, कडा रंग मिठो स्वाद भएको नायक चिया सधैं प्रयोग गर्नुहोस्। भद्रपुरबाट उत्पादित आफ्नै चिया नायक चिया।
2: अब सीके बिराला हस्पिटल भारतको सेवा ओमसाई पाथिवारा हस्पिटलमा। सीके बिराला हस्पिटल भारतका ख्यातिप्राप्त कन्सल्टेन्ट डाक्टरहरू यही मिति 2083 साल असोज 2 गते शुक्रबार यस ओमसाई पाथिपारा हस्पिटलमा विशेषज्ञ सेवा तथा उचित परामर्शका लागि आउनुहुने भएको हुँदा मुटु रोगका मृगौला रोगका समस्या भएका बिरामीहरूले समयमै आई उपचार गराई स्वास्थ्य लाभ लिन हुनका लागि अनुरोध गर्दछौ। फोनबाट पनि नाम दर्ता गरिने व्यवस्था छ। ओपीडी समय बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म। सम्पर्क ओमसाई पाथिपारा हस्पिटल प्राली भद्रपुर 7 सगरमाथा चोक झापा। फोन नम्बर 023-453-581 453-981। मोबाइल सम्पर्क 98-526-78-820 98-526-2303।
0: सबिना कहाँ जान लागे कि?
3: अरे यार, दाईको बिहे छ, गरगहना बनाउन रोशन शाह सुनसादी पसल जान लागे कि नि?
0: रोशन शाह सुनसादी पसल नै किन नि?
3: अरूको विश्वास नै हुन्न।
0: हो र, के विशेषता छन् त त्यहाँ?
3: त्यहाँ त सुनको रानी, हार, मंगलसूत्र, सिक्री, छड्के तिलरी, तिलरी, जन्तर, जुन्तारा, औठी, चुरा, ब्रासलेट, झुम्का, टप र चाँदीको करुवा, थाल, प्लेट, ग्लास, चम्चा, पाउजु, कमरदानी, काठेमाला।

0: तथा सिन्दुरदानी टिकादानी लगायत विभिन्न देवी देवताका मूर्तिहरू पनि पाइन्छ। साथै राशि अनुसारका पत्थरहरू पनि पाइन्छ र 24 क्यारेट सुन गरगहना ग्यारेन्टीका साथ तयार तथा खरिद बिक्री गरिन्छ।
1: कहाँ छ नि पसल?
0: सम्पर्क
1: रोशन शाह सुन चाँदी पसल, भद्रपुर 5 झापा,
0: 2 नम्बर रोड, सब्जी लाइन, प्रोप्राइटर रोशन शाह। फोन नम्बर 023-520-607, 023-521-667, मोबाइल नम्बर
1: 98-179-86-133,
0: 98-426-78-200।
2: यो हो नागरिक एफएम 107.5 मेगाहर्ज, जन जन को बोली।

0: अब काठमाडौँ विराटनगरका डाक्टरको लागि शनिबार नै कुर्नु पर्दैन, उपचारको लागि सिलगढी धाइरहनु पर्दैन। पूर्वाञ्चलमै पहिलो छाला यौन सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा सञ्चालित दमकको डेल्फी स्किन केयर हस्पिटल पुगे भइहाल्यो।
1: उपचार विधिबाट निको पारिने
0: चाया पोतो डन्डीफोर आँखा वरिपरिको कालोपना,
1: कपाल झर्ने, तालु खुइलिने, एलर्जी, दाँत लुतो, सेतो दुबी, कालो दुबी,
0: घाउ खटिरा, सोराइसिस, हात खुट्टाका नङ बिग्रिने, दुख्ने पोल्ने कुष्ठरोगको सफल उपचारहरू, अत्याधुनिक लेजर मेसिन द्वारा उपचार हुने छालाका रोगहरू,
1: नयाँ तथा पुराना दाग, जन्म दाग, शरीरमा हुने मुसाहरू, मासु पलाएको, गाँठा गुठीहरू,
0: पोलेको काटेको घाउबाट बनेको सानो तथा ठुला खत तथा दाग, साथै जन्मजात खुडिएको
1: काखी खुट्टा तथा शरीर गनाउने, तिलकोठी चौरीपना, डन्डीफोरको दाग हटाउने, टाटु हटाउने,
0: अनावश्यक ठाउँमा उम्रिएका रौँहरूलाई स्थायी रूपमा हटाउने,
1: अत्याधुनिक एनालाइजर मेसिन द्वारा अनुहारको समस्या पत्ता लगाई उचित उपचार गरिन्छ।
0: योनि चिलाउने, पोल्ने, पुरुषका यौन दुर्बलता जस्ता समस्याको उचित परामर्श तथा सफल उपचार गरिन्छ। छाला तथा यौन रोगकै लागि अत्याधुनिक ल्याब, प्याथोलोजी सेवा,
1: फार्मेसी सेवा, अत्याधुनिक सुविधा सम्पन्न ब्युटी क्लिनिक सेवा।
0: याद राख्नुहोस्, यहाँ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर द्वारा हरेक उपचार सर्वसुलभ शुल्कमा गरिन्छ। सम्पर्क डेल्फी स्किन केयर हस्पिटल, दमक 10 बेलडाङ्गी रोड, फोन नम्बर
2: 0357 60 60,
0: मोबाइल नम्बर 98526 76 76 0।
3: यहाँ प्रत्येक हप्ताको आइतबार एक दिन सेवा बन्द रहने जानकारी गराइन्छ।
2: दमक पछि डेल्फी स्किन क्लिनिक बिर्सा मोडमा पनि, खड्का कम्प्लेक्स बिर्सा मोड, सम्पर्क फोन नम्बर 0355910033, मोबाइल नम्बर 98526 76 76 0।
4: अब हप्ताको सातै दिन डाक्टरको सेवा उपलब्ध छ।
2: नायक चिया पछि बजारमा अब नायक इटा, रातो पूरा पाकेको इटा नायक इटा, बलियो इटा नायक इटा, गणेश इटा उद्योग भद्रपुर एकबाट उत्पादित नायक इटा,
5: पूर्वाधार निर्माणका लागि भरपर्दो इटा नायक इटा। सम्पर्क योगेन्द्र पराजुली 98 16 96 64 27, यदुवीर ठाकुर 98 014 50 711।
6: स्वस्थ दाँत सुन्दर मुस्कान, के तपाईलाई थाहा छ? स्वस्थ दाँत सुन्दर मुस्कानलाई प्राथमिकतामा राखेर लोक स्वास्थ्य डेन्टल क्लिनिक बिर्तामोडले कोरियन प्रविधि र दक्ष चिकित्साका साथै कोशी प्रदेश स्तरीय डेन्टल सेवा सञ्चालन गर्दै आएको छ। दाँत सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँबाट दिने आएको यस डेन्टल क्लिनिकमा तपाईँको सुविधा अनुसारको सेवा उपलब्ध छ। क्लिनिक बिहान 8 बजेदेखि 6 बजेसम्म सञ्चालनमा रहने, बच्चाहरूको लागि छुट्टै विशेष कक्षबाट उपचार, ज्येष्ठ नागरिक तथा बच्चाहरूलाई विशेष छुट, दन्त सम्बन्धी निशुल्क परामर्श, नयाँ वर्षका साथै विभिन्न राष्ट्रिय पर्वमा विशेष छुटको व्यवस्था हुने। सेवा गर्ने मौकाको लागि हाम्रो ठेगाना लोक स्वास्थ्य डेन्टल क्लिनिक बिर्ता मोड, एक पुरानो आँखा शिविर रहेको कलेज रङको बिल्डिङ, सम्पर्क नम्बर 98526 37 600।
7: सस्तो होइन, गुणस्तरीय रोजौ। हजुर, कम्प्युटरको सिप र ज्ञान आर्जनका लागि चन्द्रगढी लेखनाथ चोकबाट गार्मेन्ट जाने बाटोमा कम्प्युटर भोकेसनल र स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर खुलिसकेको छ। हार्डवेयर तथा सफ्टवेयर कम्प्युटर सिक्न चाहनेका लागि प्राक्टिकल ट्रेनिङहरू, लर्न फ्रम कम्प्युटर साइन्स, इन्जिनियरिङ एन्ड पीएचडी स्कोलर कोर्स वर्क, एडभान्स जाभा, नेटवर्क प्रोग्रामिङ, नेट पाइथन, एमएल, एआई, आईओटी एन्ड मेनी मोर। रिसर्च कन्सल्टेन्ट एन्ड प्लाग्रियारिजम चेकिङ फर बीएससी, सीएसआईटी, एमबीए, एमसीए। अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर कोर्स गर्न चाहनेहरूका लागि एकै स्थानमा कम्प्युटर इन्जिनियर शीतल प्रसाद मण्डल, पीएचडी स्कलर। फोन सम्पर्क 98 079 62 200, लेखनाथ चोक, चन्द्रगढी, झापा।
2: के भयो हजुरलाई? बिरामी जस्तो देखिनुहुन्छ त, बस्दा पनि असजिलो गरी बस्नुहुन्छ, केही भन्नुहुन्न?
8: हेर न, साह्रै नराम्रो रोग लाग्यो, भनौ भने पनि कसरी भनौ?
2: श्रीमतीलाई नभनेर कसलाई भन्नुहुन्छ त?
8: के हो के भो, मलद्वारमा मासु पलाएको छ, अण्डकोषमा पानी पनि जमेछ, धेरै ठाउँ गएर देखाइसके निको नै हुँदैन, पाइल्स पनि भयो जस्तो छ।
2: यस्तो कुरा पनि लुकाएर हुन्छ त। यही भद्रपुरको मेचीपुल पारी सबैभन्दा पुरानो क्लिनिक राय पायल्स क्लिनिकको डाक्टर बीके राईलाई भेटे भइहाल्छ नि।
8: हो र, ल म आजै गएर भेटिहाल्छु।
4: भद्रपुरको मेचीपुल पारी मार्केटको सबैभन्दा पुरानो राय पायल्स क्लिनिक अब बिहारको भागगाउँ सब्जी मार्केटमा राय मेडिकल एन्ड राय पायल्स क्लिनिक खुलिसकेको छ र वेस्ट बंगालको डाङ्गुजोत बंगालको मार्केटमा पनि क्लिनिक छ। यहाँ ग्यारेन्टीको साथ उपचार गरिन्छ, निको नभएमा रकम फिर्ता गरिनेछ, साथै औषधि तथा मेडिकल सेवा दुवै उपलब्ध छ। औषधि विशेष छुटमा दिइन्छ र नभएको औषधि अर्डर अनुसार मगाइन्छ।
9: हजुर, तपाईँ पनि पाइल्स, हाइड्रोसिल, फिस्टुला जस्ता रोगहरूको आयुर्वेदिक पद्धतिबाट बिना अपरेशन उपचार गराउन चाहनुहुन्छ भने सधैँ सम्पर्क गर्नुहोस् राय पाइल्स क्लिनिक।
8: निको नभए पैसा फिर्ता गरिनेछ।
4: सम्पर्क मेचीपुल पारी गलगलिया भातगाउँ सब्जी मार्केट र डाङ्गुजोत बंगाल मार्केट भद्रपुर बोर्डर वेस्ट बंगाल भारत। इन्डियन मोबाइल नम्बर 81165073 50, नेपाल नम्बर 98633090141।
6: डीएससी अब चन्द्रगढीमा आँखा उपचार केन्द्र भद्रपुरमा अब शल्यक्रिया सहित निशुल्क आँखा जाँच गरिन्छ। यस केन्द्रमा आँखाको शल्यक्रिया गर्ने बिरामीलाई 50% छुटका साथ आँखाका अन्य सम्पूर्ण रोगका उपचार निशुल्क भइरहेको बेहोरा जानकारी गराइन्छ। साथै प्रत्येक हप्ताको बुधबार जटिल शल्यक्रिया समेत गरिने हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। सम्पर्क भद्रपुर आँखा उपचार केन्द्र, नेपाल बैंक लिमिटेड पछाडि उद्योग संघको भवनको पूर्वपट्टि, देवी बस्ती, भद्रपुर 5, छापा।
10: तपाईँ कुखुरा बाख्रा बंगुर सुगुर पालन गर्दै हुनुहुन्छ वा चिया बगान विद्यालय घर कम्पाउन्ड घेराबारा गर्दै हुनुहुन्छ अथवा विकास निर्माणका अन्य काम सँगै ढुङ्गा राख्ने तारजालीको खोजी गर्दै हुनुहुन्छ भने तपाईँ हाम्रै ठाउँमा आधुनिक मेसिनबाट उत्पादित सेन जाली उपलब्ध छ।
11: 1 इन्च देखि 4 इन्च सम्मको पाल भएको हेभी कोडेड 10 गेज ग्लामनाइज्ड गरिएको खिया नलाग्ने तारवार, विभिन्न साइजमा ढुङ्गा भर्ने तारजालीहरू, धेरै भन्दा धेरै टिकाउ हुने सामग्रीहरू सुपथ मूल्यमा पाउनुका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क मैनाचुली हिम पाइप उद्योग भद्रपुर 10, भद्रपुर बिरतामोर रोड, देउनिया पुल दक्षिण तर्फ। सम्पर्क फोन नम्बर 023-453-200-452-206, मोबाइल नम्बर 98-526-71-121, 98-526-56-656, 98-426-77-795। आजै सम्पर्क गर्नुहोस्।
12: नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित दक्ष जनशक्ति र अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल झापाको बिरता मोड स्थित सैनिक मोड सहित अर्जुन धाराको शनिश्चरी अस्पताल काठमाडौँको कलङ्की वर्षाको बेदगंज सहित अब पारदर्शीको चकचकी स्वास्थ्य चौकीमा पनि।
13: हाम्रा सेवाहरू बिना इन्जेक्सन मोतियाबिन्दुको अपरेशन, आँखाको नानी प्रत्यारोपण, आँखाको पर्दाको अपरेशन, मधुमेह तथा उच्च रक्तचापका बिरामीहरूको आँखा परीक्षण, जलबिन्दुको परीक्षण तथा उपचार, आँखा टेढो भएको, मासु पलाएको, आँखाबाट पी बग्ने समस्याको उपचार, अल्छी आँखाको उपचार र सम्पूर्ण किसिमका कन्ट्याक्ट लेन्स तथा चश्माहरू पाइनुका साथै कानको सम्पूर्ण उपचार तथा शल्यक्रिया सेवा, 5 वर्ष वा 5 वर्ष मुनिका बाल बालिकाहरूको निःशुल्क आँखा।
12: झापाको बिरता मोड स्थित सैनिक मोड, अर्जुन धाराको शनिश्चरी अस्पताल र अब पारदर्शीको चकचकी स्थित चकचकी स्वास्थ्य चौकीबाट समेत सेवा सञ्चालन भइरहेको जानकारी गराउँदछौ। थप जानकारीको लागि दृष्टि आँखा अस्पताल बिरता मोड 3 सैनिक मोड, सम्पर्क नम्बर
4: 023-535-702-535-703, 535-704।
12: चकचकी सम्पर्क मोबाइल नम्बर 98-14-23-728, साथै फोन गर्दा पैसा नलाग्ने नम्बर 16-60-01-52-00। सबैका लागि दृष्टि, सधैँका लागि दृष्टि, दृष्टि आँखा अस्पताल।
6: जहाँ गयो रक्सी, जता गयो मासु, यो चन्द्रगढीमा शुद्ध शाकाहारी खाजा खाने ठाउँ छैन।
4: भोक लाग्यो साथी, खाजा खान जाउँ, शाकाहारी खाजा पाइने कहाँ छ त्यस्तो ठाउँ।
6: चन्द्रगढीको लेखनाथ चोकमा शुद्ध शाकाहारी खाजा पाइने एकमात्र होटल हिमालय फूडल्यान्ड। तातो चिसो खान परे त्यहाँ पुगे हुन्छ।
14: पिज्जा बर्गर आइसक्रिम पाइन्छ त्यहाँ पनि, सफा सुगर स्वाद उस्तै बबल टी पनि।
6: सफा सुगर र फराकिलो ठाउँ भएको होटल फूडल्यान्ड, नयाँ परिकारको एकमात्र होटल, स्वादमा कमाल। हिमालय फूडल्यान्डमा गए हुन्छ बबाल। सम्पर्क हिमालय फूडल्यान्ड, लेखनाथ चोक चन्द्रगढी।
15: लौ नि दिदीलाई त फेरि बेथाले च्यापे जस्तो छ।
16: बिरामले च्यापो भनेर मात्र हुँदैन नि, भद्रपुरमा विश्वासिलो र भरपर्दो भिडियो एक्सप्रेस सेवाको लागि लामो समयदेखि चिर परिचित साक्षात अल्ट्रासाउन्ड क्लिनिक लैजानु पर्छ। दक्षिण भारतको मणिपालबाट उपाधि प्राप्त एक दशकदेखिको लामो अनुभव भएका रेडियोलोजिस्ट डाक्टर सञ्जय कुमार गुप्ताबाट दैनिक सम्पूर्ण अङ्गहरूको भिडियो एक्सरे गरिन्छ। साथै त्यहाँ ठूलो मेसिनबाट पेटको भिडियो एक्सरे तथा रगतको नसाको रंगीन भिडियो एक्सरे गर्नुको साथै शरीरको सबै अङ्गको टाउकोदेखि खुट्टासम्म भिडियो एक्सरे गरिन्छ।
14: अत्याधुनिक 4D ठूलो मेसिनबाट भिडियो एक्सरे गरिन्छ। एनुमाली स्क्यान, रंगीन फोटोमा रिपोर्ट पाइन्छ। बच्चाको मुटु गर्भवतीमै हेरिन्छ। रक्सी खाएर बिग्रेको कलेजोको भिडियो एक्सरे र कलेजोको इलास्टोग्राफी गरिन्छ।
16: बिरामी जाँच गर्ने समय प्रत्येक आइतबारदेखि शुक्रबारसम्म बिहान 8 बजेदेखि 1 बजेसम्म, शनिबार र सार्वजनिक विदाको दिन बिहान 8 बजेदेखि 12 बजेसम्म।
17: सम्पर्क वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सञ्जय कुमार गुप्ता, साक्षात अल्ट्रासाउन्ड क्लिनिक, अस्पताल रोड, भद्रपुर 8,
18: डाक्टर जय कुमार ठाकुरको क्लिनिक भित्र। सम्पर्क नम्बर 98446 86 770।
19: किन मक्ख परेकी माया?
20: म मक्ख पर्नुको कारण सुन्नुहोस् त, तपाईँ पनि मक्ख पर्नुहुन्छ। अनुभवी सेफले तयार पारेका भेज नन भेज खाना खाजाका परिकारहरू उपलब्ध गराउने होटल पानस, सफा र सुन्दर एसी नन एसी रूमहरू सरल दाममा उपलब्ध गराउने होटल पानस। पार्टी, जन्मदिन, एनिभर्सरी, पासनी लगायतका विभिन्न कार्यक्रम गर्दा साउन्ड बक्स र हल चार्ज फ्री दिने होटल पानस। सुन्दर वातावरणले भरिभराउ सँगै पार्किङको सुविधा भएको होटल पानस। आउटसाइड, इनसाइड, रुफटप, एसी क्याबिन, नन एसी क्याबिनको सेवा दिने होटल पानस। निश्चित एरिया भित्र होम डेलिभरीको सेवा दिने होटल पानस।
19: साथै विवाह, वर्तमान, पिकनिक लगायत कार्यक्रमहरूमा क्याटरिङको सेवा पनि उपलब्ध छ।
14: होटल पानस, भद्रपुर 10, छताचोक, धनुष मोड, प्रोपाइटर यादव भट्टराई। सम्पर्क नम्बर 98060 88 288, 97677 78569, 98426 78652।

भटेको श्री र त्रिशुली नदीमा आएको बाढ़ी हिम क्षेत्रमा हिउँ र चट्टान खसेर आएको औपचारिक तथ्य सार्वजनिक र स्वगढ़ीसम्म प्रति घण्टा 88 किलोमिटरको तीव्र गतिमा बाढ़ी आएको सरकारको दावी। कन्काई पुलको ठेकेदार कम्पनी पप्पू महादेव खिम्ती जेबीलाई 2 अरब रूपियाँको जरिवाना। इण्डोनेसियाको पानी जहाज जाभा सागरमा दुर्घटनामा पर्दा 6 जनाको मृत्यु, 130 जना बेपत्ता। र एसीसी प्रिमियर कपको उपाधि जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली भरे राति स्वदेश फर्किँदै।

0: California Extreme Energy Drink.
1: साँझ 5:30 नागरिक बुलेटिनमा म सुरक्षा यादवको नमस्कार। अब समाचार विस्तारमा। सरकारले भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ी वर्षाका कारण नभई माथिल्लो हिम क्षेत्रमा हिउँ र चट्टान खसेर आएको औपचारिक तथ्य सार्वजनिक गरेको छ। जल तथा ऊर्जा आयोजना अन्तर्गतका जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको प्रतिवेदन अनुसार माथिल्लो लेन्दी खोला क्षेत्रमा आएको आइसक एभलान्स अर्थात हिम पहिरोको कारण बाढ़ी आएको औपचारिक तथ्य सार्वजनिक गरेको हो। भयानक हिम पहिरो खस्दा 5.2 म्याग्निच्युड बराबरको भूकम्पीय ऊर्जा समेत रेकर्ड गरिएको थियो। प्रतिवेदन अनुसार यो बाढ़ी रसवागढ़ीसम्म प्रति घण्टा 88 किलोमिटरको अकल्पनीय र तीव्र गतिमा ओर्लिएर आएको थियो। तीव्र वेगको बाढ़ीले पूर्व सूचनाका लागि समय नदी किनारमा रहेका रसवागढ़ी, सेफ्रोवेसी, बेत्रावती र मलेखुका महत्वपूर्ण जलमापन केन्द्रहरूलाई बगाएर पूर्ण रूपमा नष्ट गरिदिएको छ। यद्यपि छोटो समयमै भए पनि रसुवा, नुवाकोट, धादिङ, गोर्खा, नवलपरासी र चितवनका प्रभावित क्षेत्रमा 6,78,000 भन्दा धेरै एसएमएस पठाएर स्थानीयलाई सतर्क गराउन सफल भएको प्रतिवेदनमा भनिएको छ। बाढ़ीपछि पाथिल्लो लेन्दी खोला क्षेत्रमा 2 नयाँ अस्थायी ताल बनेका छन्। यी ताल फुट्न सक्ने जोखिम रहेकाले तल्लो तटीय क्षेत्रमा अझै खतरा कायमै रहेको प्रतिवेदनले औल्याएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै भविष्यमा तत्काल पूर्व सूचना दिन र रसवाको टिमुरीमा नेपालमै पहिलो पटक सीसीटीभी मार्फत रियल टाइम नदी अनुगमन प्रणाली चलान गरिएको छ। यसैबीच जलवायु परिवर्तन र बढ़दो तापक्रमका कारण नेपालको हिमताल विस्तार हुँदै जाँदा हिमबारीको जोखिम बढ़ेको छ। यही जोखिम न्यूनीकरण गर्न सरकारले उच्च जोखिममा रहेको संखुवासभाको तल्लो वरूण, सोलुखुम्बुको लुमलिङ छो र होर्बिङ टू तथा मनाङको ठुलागी हिमतालको पानीको सतह घटाउने तयारी थालेको छ। जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रका उपकार्यकारी निर्देशक डाक्टर राजन भट्टराईका अनुसार हिमताल विस्फोट भएर हिमबारी आएमा तल्लो तटीय क्षेत्रमा ठूलो जनधनको क्षति हुन सक्ने भएकाले जोखिम यो त हिमतालको पानीको सतह घटाउन लागेको हो। उहाँले तल्लो वरूण हिमतालको पानीको सतह करिब 3-4 मिटर घटाउने तयारी रहेको बताउनुभयो। हुलाकी राजमार्ग अन्तर्गत झापाको कन्काई पुलको ठेका लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदार कम्पनीले 2 अर्ब रूपियाँ जरिवाना तिर्नुपर्ने भएको छ। 34 अर्ब 9 लाख रूपियाँ निर्माण गर्ने गरी कन्काई पुलको ठेक्का लिएको पप्पू महादेव खिम्ती जेवीले काम नगरी आयोजना अलपत्र पारेपछि ठेक्का रकमको 6 गुणा बराबर जरिवाना तिर्नुपर्ने भएको हो। हुलाकी राजमार्ग निर्देशनालय आयोजन कार्यालय इटहरीले सूचना जारी गर्दै कार्यवाही स्वरूपको रकम 35 दिनभित्र बुझाउन आह्वान गरेको छ। उक्त जरिवाना सार्वजनिक खरिद ऐन अनुसार पुलको बाँकी काम गर्नका लागि निर्माण व्यवसायीबाट असुल गर्न लागेको आयोजना कार्यालय इटरीले जनाएको छ। झापा गाउँपालिका 2 र गौरीगंज गाउँपालिका 1 जोड्ने कन्काई नदीका करिब 723 मिटर लम्बाईको पुल पप्पू महादेव खिम्ती जेबीले 30 जेठ 2072 निर्माण सम्पन्न गर्ने गरी 31 जेठ 2068 ठेक्का लिएको थियो। यो कम्पनी निर्माण व्यवसायी महासंघका निवर्तमान अध्यक्ष रवि सिंह र पूर्व सांसद हरिनारायण रौनियारको संयुक्त उपक्रम हो। 14 वर्षमा 5 पटक म्याद थप्दा पनि 56% मात्रै काम भएपछि 2082 मंगिरमा सरकारले ठेक्का तोड्ने निर्णय गरेको थियो। निर्माण कम्पनीलाई भुक्तानी पनि त्यही हरारी गरेको आयोजनाले जनाएको छ। ठेक्का तोडेपछि सार्वजनिक खरिद ऐन र नियमावली अनुसार कार्यवाही स्वरूप 1,79,12,58,775 रूपियाँ 35 दिनभित्र दाखिला गर्न सूचना जारी गरिएको हुलाकी राजमार्ग निर्देशनालय आयोजना कार्यालय इटरीले जनाएको छ। हरितालिका 30 अघिल्लो दिन अर्थात आज नेपाली हिन्दू महिलाले दर खाने दिनको रूपमा मनाउँदैछन्। 30 व्रत बस्नु अघि शरीरलाई आवश्यक ऊर्जा जुटाउने धार्मिक सांस्कृतिक अभ्यासका रूपमा रहेको दर पछिल्लो समय चेली र माइती बीचको आत्मीयता, भेटघाट र सम्बन्ध नवीकरणको अवसर समेत बनेको छ। विवाह गरेर घर गएका चेलीलाई माइतीले बोलाउने, मिठा मसिना परिकार खुवाउने र सुख दुःख साट्ने परम्पराले दरलाई नेपाली समाजमा विशेष अर्थ दिएको छ। त्यसैले दर केवल व्रत अघि खाइने भोजन होइन, माइतीको सम्झना, चेलीप्रतिको माया र पारिवारिक सम्बन्ध जोड्ने सांस्कृतिक सेतु पनि हो। दर खाने समयबारे नेपाली समाजमा फरक फरक मान्यता पाइन्छ। कतिपयले सूर्योदय अघि, कतिपयले बाँच्नु अघि र कतिपयले मध्यरातसम्म दर खान सकिने बताउँछन्। संस्कृतिविदहरूका अनुसार तीजको दर भने अर्ध रात्रि अर्थात राति 12 बजे अघि नै खाइसक्नु उपयुक्त मानिन्छ। चन्द्रमास अनुसार दिन निर्धारण गर्ने परम्परा र व्रतका लागि उषाकाल तथा ब्रह्म मुहूर्तको गणनाका कारण सूर्योदय अघिसम्म दर खान सकिने मत पनि सुनिन्छ। तर दर खाने समयलाई लिएर सबै समुदायमा एउटै अभ्यास भने छैन। दरको मुख्य उद्देश्य भोलिपल्टको व्रत अघि शरीरलाई पर्याप्त ऊर्जा उपलब्ध गराउनु हो। त्यसैले समयसँगै यसको परिकार र खाने शैलीमा पनि परिवर्तन आएको छ। परम्परागत रूपमा दरमा दूध घिउ चामल र दहीबाट तयार गरिएको परिकारको विशेष स्थान छ। ढकने चाम्रे कुरौनी खिर दही लगायतका परिकार दरका पुराना खानपानमा पर्छन्। प्रधान सेनापति अशोक राज सिगदेल चीन प्रस्थान गर्नुभएको छ। उहाँ औपचारिक भ्रमणका कारणका लागि आज बिहान चीनको बेजिङतर्फ प्रस्थान गर्नुभएको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। प्रधान सेनापति सिगदेल बेजिङमा आयोजना हुने 13 बेजिङ सियाङसन फोरममा सहभागी हुने कार्यक्रम छ। उहाँ आउँदो असोज 3 गते स्वदेश फर्किनुहुनेछ। चीन प्रस्थान गर्नुअघि प्रधान सेनापतिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीप जङ केसीले विदाई गर्नुभएको थियो। यो भ्रमणले दुई देश बीचको आपसी सैनिक सम्बन्ध विस्तार हुन गई सैनिक कूटनीति मार्फत नेपालको परराष्ट्रिय नीतिलाई समेत योगदान पुग्ने सेनाको विश्वास छ। सिगदेल स्वदेश नफर्किएसम्म बलाधिकृत केसीले कायम मुकायम प्रधान सेनापतिको कार्यभार सम्हाल्नुहुनेछ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गदेलले नेकपा एमाले अझै पनि सांसद खरिद बिक्रीको राजनीतिक नछोडेको गम्भीर आरोप लगाउनुभएको छ। बागमती प्रदेश सरकार निर्माणका क्रममा एमाले राप्रपाका सांसद किनेको उहाँको दावी छ। आज काठमाडौँमा आयोजित राप्रपा काठमाडौँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्गदेलले ठूलो राजनीतिक परिवर्तन र विद्रोहपछि पनि सांसद किनबेचको विकृति दोहोरिनु दुर्भाग्यपूर्ण भएको बताउनुभयो। एमालेको नामै लिएर आक्रोश पोखेका लिङ्गदेलले आफ्नै पार्टीको सांसदहरूको प्रवृत्तिप्रति पनि तीव्र असन्तुष्टि जनाउनुभयो। उहाँले अरूलाई मात्रै दोष दिनुभन्दा आफ्नै पार्टीको कमजोरी पनि हेर्नुपर्ने भन्दै आफ्ना सांसदहरूलाई खसी बाख्रासँग तुलना पनि गर्नुभयो। एकअर्का प्रसंगमा अध्यक्ष लिङ्गदेलले जेएनजी विद्रोहपछि जनतामा आशा जाग्ने काम हुन नसकेको बताउनु भएको छ। उहाँले जनताको आकांक्षा पूरा गर्ने दिशामा देश अघि बढ़न नसकेको र मुलुक अनिश्चितताको अध्ययारोमा सुरुङभित्र प्रवेश गरेको टिप्पणी गर्दै उक्त कुरा बताउनु भएको छ। नेपाल चीन उत्तरी कोरला नाका लोमानथाङ 4 नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट 15 दिनमै 1,78,44,00,000 रूपियाँ राजस्व संकलन भएको छ। रसुवाको वटेकोशीमा भदौ 10 को बाढ़ीबाट रसुवागढ़ी केरुङ नाका पूर्ण रूपमा बन्द भएसँगै मुस्ताङ भन्सार कार्यालयमा चीनबाट मालवस्तुको पैठारी बढ़ेको छ। भन्सार प्रमुख विदुर चुडालका अनुसार रसुवागढ़ी केरुङ नाका र सिन्धुपाल्चोकको तातोपानी नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङको कोरला नाकाबाट चिनिया मालवस्तु पैठारीको क्रम बढ़ेको हो। अस्ति शुक्रबार मात्रै मुस्ताङ भन्सार कार्यालयले 27,11,00,000 राजस्व संकलन गरेको छ। गएको भदौ 22 पछि मुस्ताङ भन्सारबाट दैनिक औसत 30 करोड़ हाराहारीमा राजस्व संकलन हुने गरेको प्रमुख चुडालले जानकारी दिनुभयो। उहाँका अनुसार रसुवागढ़ी नाका बन्द भएपछि अस्ति शुक्रबारसम्म कोरला नाकाबाट नेपाल भित्रिएका 434 वटा कन्टेनर र 641 वटा विद्युतीय गाड़ीको भन्सार कार्यालयमा जाँचपास गराइएको छ। चालू आर्थिक वर्ष 2083-84 को साउनदेखि भदौ 25 गतेसम्म कोरला नाका हुँदै नेपाल भित्रिएका कन्टेनर र विद्युतीय गाड़ीको भन्सार जाँचपासबाट 2,31,44,00,000 राजस्व संकलन भएको तथ्याङ्क छ। भन्सार प्रमुख चुडालका अनुसार गएको आर्थिक वर्ष 2082-83 उत्तरी कोरला नाकाबाट भएको निकासी तथा पैठारीबाट मुस्ताङ भन्सार

0: भयो। गएको भदौ 10 गते रसुवाको भटेकोशी क्षेत्रमा आएको बाढ़ी तथा पहिरोबाट सड़क तथा पुलमा ठूलो क्षति पुगेपछि भारत सरकारले सहयोग स्वरूप यी पुल उपलब्ध गराएको हो। भटेकोशीमा आएको विनाशकारी बाढ़ी र पहिरोले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा सड़क तथा पुलमा ठूलो क्षति भएको छ। भारतबाट प्राप्त 3 मोड्युलर पुल बाढ़ी प्रभावित क्षेत्रमा आवश्यकताको आधारमा जडान गरिने भएको छ। मोड्युलर पुल एक आपसमा जोडेर छिटो तयार गर्न सकिने हुनेछ। नेपाल कम्युनिष्ट पार्टी नेकपाको युवा संगठन वाईसीएलले बाढ़ीग्रस्त क्षेत्रमा 150 अस्थायी आवास निर्माण गर्ने भएको छ। पछिल्लो चरणमा नुवाकोटको बेलकोटगढ़ी 7 ठूलो खोला, लामो स्वास्थ्य, रातमाटे, महादेव फाटका प्रभावित परिवारको लागि 150 अस्थायी आवास निर्माण गरिने वाईसीएलका अध्यक्ष पुष्प ओलीले जानकारी गराउनुभयो। ओलीका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा वाईसीएलले 600 स्वयंसेवक उद्धार तथा राहत कार्यक्रममा नियमित परिचालन गरिरहेको छ। प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धारसँगै घाइतेहरूको उपचार, खाद्यान्न तथा आवश्यक राहत सामग्री उपलब्ध गराउन सक्रिय रहेको उहाँले जानकारी गराउनुभयो। उनीहरूलाई रसुवा ग्यास, पेट्रोल, सोलर राइट, चामल, नुन, तेल, दाल, पावर ब्याङ्क, मोबाइल सेटहरू र सेनिटरी प्याड, म्याट्रिक्स लगायत सामग्री पुर्याएको संगठनले जनाएको छ। नागरिक बुलेटिनमा अब पालो विज्ञापनको।
1: वरिष्ठ मुटु, पेट, छाती, मृगौला, मधुमेह, प्रेसर रोग विशेषज्ञ डाक्टरको सेवा प्रत्येक दिन बिहान 8:30 बजेदेखि 9 बजेसम्म र बेलुका 4 बजेदेखि 6 बजेसम्म। नवदुर्गा क्लिनिक तथा चन्द्रगढ़ी मेडिकल, भद्रपुर 7, लेखनाथ चोक। फोन नम्बर 98-526-20-202, 98-20-70-53-87। साथै यहाँ रगत, दिशा पिसाबको परीक्षण पनि गरिन्छ, रेबिज विरूद्धको खोप पनि लगाइन्छ।
2: नायक चियापछि बजारमा अब नायक इटा। रातो पूरा पाकेको इटा नायक इटा, बलियो इटा नायक इटा, गणेश इटा उद्योग भद्रपुर एकबाट उत्पादित नायक इटा,
3: पूर्वाधार निर्माणका लागि भरपर्दो इटा नायक इटा। सम्पर्क योगेन्द्र पराजुली 98-16-96-64-27, यदुवीर ठाकुर 98-014-50-711।
1: के तपाई लामो समयदेखि टाउको दुखाई, जोड्नी दुखाई, घाँटी वा ढाड दुखाईले दिक्क हुनुहुन्छ? घुँडा, काँध, स्नायु वा मांसपेशी दुखाईले दैनिक जीवन कष्टकर बनेको छ? अब चिन्ता नगर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बितामोड झापामा लामो समयदेखि दुखाईको वास्तविक कारण पहिचान गरी अनुभवी दुखाई विशेषज्ञ डाक्टरबाट बिना अपरेशन उपचार सम्भव छ। लामो समयसम्म औषधि खानु नपर्ने सुरक्षित उपचारको लागि एडभान्स पेन स्पेशलिस्ट क्लिनिक। लामो समयसम्म दुखाईसँग सम्झौता नगर्नुहोस्, आजै सम्पर्क गर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बिरतामोड छापा। सम्पर्क नम्बर 0235353333, 97-010-12-345, 97-010-12-345।

0: डीएससी अब चन्द्रगढीमा।
1: ए हेर न, भद्रपुर बजारमा कति राम्रो पसल खुलेछ नि।
2: कुन पसल? केको पसल भनेको?
1: सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल।
2: आ, म त जान्न है, त्यहाँ खोजेको सामान एउटै पाइँदैन?
1: त्यही त सुनाउन खोजेको नि मैले, अरूतिर नपाइने सामान पनि सबै त्यहाँ पाइन्छ।
2: के छन् त?
1: आर्टिफिसियल गहना, पञ्चधातु सामग्री, बेहुली सेट, रानी हार, मिनी हार, चुरा, सिक्री, औठी, टप।
2: ओहो, बिहेको लागि त एकदमै पर्फेक्ट रहेछ।
1: त्यति मात्रै होइन है, रुम डेकोरेसन, गिफ्ट आइटम, फोटो फ्रेम, बच्चाका खेलौना, सबै ट्रेन्डिङ सामान पाइन्छ।
2: त्यसो भए त गिफ्ट किन्न अरू कतै जानै पर्दैन रहेछ।

हो त तपाईँको सपनालाई साकार बनाउने सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल अब भद्रपुर बजारमा। अब होलसेल होस् वा रिटेल, तपाईँको रोजाईको एक मात्र गन्तव्य सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल, कृष्णराज कम्प्लेक्स छेउ, हटिया लाग्ने बाटो, भद्रपुर छ झापा। मोबाइल नम्बर 98 28 78 78 44। तपाईँको रोजाई तपाईँको खुसी।

नागरिक बुलेटिनमा पुनर्वाकी प्रसंगहरू। कपिलवस्तुको वाणगंगा नदीमा बाढ़ी आएपछि फँसेका 12 जनालाई सशस्त्र प्रहरीले उद्धार गरेको छ। सकुशल उद्धार गरिएकामा 11 जना महिला र 1 जना पुरूष रहेका सशस्त्र प्रहरीले जनाएको छ। कपिलवस्तु नगरपालिका छ बर्मेलीमा हिजो घाँस काट्न नदी पार गरेर वनतर्फ गएका उनीहरू ठूलो वर्षापछि वाणगंगा नदीमा 81 बाढ़ी आउँदा फँसेका थिए। सशस्त्र प्रहरी बल नेपाल नम्बर 28 गढ़ हेडक्वार्टर कपिलवस्तुबाट खटिएको टोलीले उनीहरूको उद्धार गरेको हो। यसैबीच वाणगंगा नदीमै पौडी खेल्न क्रममा हराएका एक बालकको खोजी भइरहेको छ। वाणगंगा नगरपालिका 8 का 16 वर्षीय रिदम लामा र 10 वर्षीय बुद्ध लामा पौडी खेल्न गएका थिए। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार 16 वर्षीय रिदम लामा सकुशल उद्धार गरिएको छ भने बुद्ध लामाको खोजी कार्य भइरहेको छ। मनसून कायमै रहेकाले पहाड़ी क्षेत्रमा पर्ने पानीले तराईको नदी तथा खोलामा 81 सतह बढ़ने र बाढ़ी आउन सक्ने जोखिम हुने भएकाले स्थानीय बासिन्दालाई सतर्क रहन प्रहरीले आग्रह गरेको छ। कारोबार हुने हप्ताको पहिलो दिन आज सुनको भाव 1200 रूपियाँले बढ़ेको छ। नेपाल सुन जाति व्यवसायी महासंघका अनुसार आज झापाको बजारमा सुन तोलाको 3,02,700 रूपियाँमा कारोबार भइरहेको छ। अस्ति शुक्रबार झापाको बजारमा सुन 3,01,500 रूपियाँमा कारोबार भएको थियो। यस्तै चाँदीको भाव आज 60 रूपियाँले बढ़ेको छ। महासंघका अनुसार आज झापाको बजारमा चाँदी 4,675 रूपियाँमा कारोबार भइरहेको छ। अस्ति झापाको बजारमा चाँदी तोलामा 225 रूपियाँले घटेर 4,615 रूपियाँ थियो। उता काठमाडौँमा झापाको तुलनामा सुन तोलाको 500 र चाँदी तोलाको 15 रूपियाँ सस्तोमा कारोबार हुने गरेको व्यवसायीले जनाएका छन्। मलेसियाले नेपाली श्रमिक लिनका लागि सीमित 25 वटा म्यान पावर कम्पनी छनौट गरेपछि उत्पन्न विवाद झन पेचिलो बन्दै गएको छ। विवाद बढ़ेपछि सरकारले छनौट भएका कम्पनीको विगतको कारोबार श्रमिक पठाउने प्रक्रिया र उनीहरू कसरी सूचीमा परे भन्ने विषयमा छानबिन थालेको छ। युवा श्रम तथा रोजगार मन्त्रालयले वैदेशिक रोजगार विभागलाई 25 वटा मुख्य म्यान पावर कम्पनी र उनीहरूसँग जोड़िएका सहायक कम्पनीको कारोबार तथा मलेसिया रोजगारीमा उनीहरूको भूमिकाबारे अध्ययन गर्न निर्देशन दिएको छ। मलेसियाको प्रणालीमा 25 कम्पनी मुख्य संस्थाका रूपमा सूचीकृत भएपछि झण्डै 250 नेपाली म्यान पावर कम्पनी सहायक संस्थाका रूपमा जोड़िएको विषय समेत विवादमा परेको छ। सरकारले सीमित कम्पनी मार्फत मात्रै नेपाली श्रमिक पठाउने मलेसियाको व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै इजाजत प्राप्त म्यान पावर कम्पनीलाई समान अवसर दिनुपर्ने अडान राखेको छ। नयाँ व्यवस्थाका कारण मलेसिया जाने श्रमिकको मागपत्र प्रमाणीकरण र पूर्व स्वीकृति प्रक्रिया समेत रोकिएको छ। समस्या समाधानका लागि मलेसियासँग कूटनीतिक संवाद अघि बढ़ाइएको सरकारले जनाएको छ। 2083 सालको संविधान दिवस भव्यताका साथ मनाउन कोशी प्रदेश सरकारले तयारी तीव्र बनाएको छ। असोज 2, 3 र 4 गते संविधान दिवस भव्यताका साथ मनाइने भएको हो। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा 501 सदस्यीय संविधान दिवस 2083 मूल समारोह समिति गठन भइसकेको छ। कोशी प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानून मन्त्री गोम्बु शेर्पाका अनुसार 10,000 को सहभागिता रहने गरी कार्यक्रमको तयारी गरिएको छ। संविधान दिवसका दिन असोज 3 गते विराटनगर स्थित शहीद रंगशालामा मूल समारोह हुनेछ। मूल समारोहमा खेल कौशल प्रसिद्ध कलाकारहरूद्वारा राष्ट्रिय गीत प्रस्तुति र पुरस्कार वितरण लगायत कार्यक्रम गरिनेछ। सुनसरीको इटहरीमा आज बिहानको राति भएको मोटरसाइकल दुर्घटनामा 2 जनाको मृत्यु भएको छ। इटहरीबाट इनरवा जाँदै गरेको मोटरसाइकल इटहरी 7 र 17 को सिमानामा रहेको डिभाइडरमा अनियन्त्रित भएर ठोकिँदा त्यस

सवार दुवैजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा इनरवा तेनका 29 वर्षीय पारस थापा र सोही स्थानका 34 वर्षीय सागर रेग्मी छन्। सागर जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत करारका कर्मचारी हुन्। उनी सुनसरीका प्रमुख जिल्ला अधिकारीको स्वकीय सचिवको रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ। यस्तै पारसले भने केही समय अघि राजीनामा दिएका थिए। उनी पनि जिल्ला प्रशासन कार्यालयमा करारका कर्मचारी थिए। राति 2 बजेतिर सो दुर्घटना भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डीएसपी सुभाष थवालले बताउनुभयो। दुर्घटनामा घाइते भएका दुवैलाई उपचारका लागि राति नै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उनीहरूलाई आज बिहान 5 बजे मृत घोषणा गरिएको थियो। 19 दिनसम्म न सास भेटियो न लास। अनन्त राजेन्द्र आचार्यको कुशको शव बनाएर परिवारले अन्तिम संस्कार गरेका छन्। आफ्नै आँखाले अन्तिम विदाई गर्न समेत नपाएको परिवारको यो पीड़ा निकै हृदय विदारक छ। रसाको भटेकोसीमा भदौ 10 गते बिहान आएको बाढ़ीपछि बिहान 8:32 बजेबाट सम्पर्क विहीन बनेका झापाको बिरतामोड नगरपालिका 3 बिरता बजार रंगशाला टोलका 52 वर्षीय राजु भनिने राजेन्द्र आचार्यको परिवारले कुशको प्रतीकात्मक शव बनाएर आज अन्तिम संस्कार गरे 79 वर्षीय बाबु शान्तिराम आचार्य र 75 वर्षीय आमा रोहिणी देवी आचार्यका 5 सन्तान मध्ये राजेन कान्छा छोरा थिए। तीन महिना अघिदेखि स्याप्रुवेशी लाङटाङ हाइड्रो पावर 20 मेगावटको कार्यालयमा कर्मचारीका रूपमा कार्यरत राजेनका परिवारमा अन्तिम संस्कारपछि पनि उनी जिउँदै फर्कने आशा बाँकी छ। राजेन की श्रीमती र एक छोरी छन्। सोही बाढ़ीमा झापा मेचीनगर 6 काकरबिटाका दीपक खरेल अझै सम्पर्कविहीन छन् भने निरन्तर खोजी भइरहने पनि उनका आफन्त भेटिने आशामा छन्। रूकुम पश्चिममा आज बिहान भएको जीप दुर्घटनामा 2 जनाको ज्यान गएको छ। सनेभेरी गाउँपालिका 6 कोटगाउँबाट पालिकाको केन्द्र सिमली हुँदै जिल्ला सदरमुकाम खलाङ्गाका लागि छुटेको लु 1 6 0 2 9 नम्बरको जीप वडा नम्बर 3 र 6 सिमानामा डाङडुङ्गोबाट दुर्घटना भएको हो। दुर्घटनामा चालक त्रिवेणी गाउँपालिका रुगाका सुन्दर खड्का मगर र सानीभेरी गाउँपालिका 6 कि प्रेमकला पुनको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमले जनाएको छ। दुर्घटनामा जीप धनीसहित 12 जना घाइते भएका छन्। 4 जनाको अवस्था गम्भीर रहेको थप उपचारका लागि सुर्खेत लगिएको जनाइएको छ। जुम्लाका किसान र व्यापारी अर्गानिक स्याउ संकलन र बेच्न व्यस्त छन्। स्याउ रसिलो भएर पाक्न थालेपछि जिल्ला कृषि विकास कार्यालयको अनुमतिमा स्थानीय सरकारले दिएको सिफारिशमा किसानको स्याउ तमादम जिल्ला बाहिरका शहरका बजारहरूमा निर्यात भइरहेको छ। जिल्ला कृषि विकास कार्यालय जुम्लाले यसपटक परिपक्व स्याउ बजारमा गएको जनाएको छ। कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीका अनुसार भदौ 25 सम्म झण्डै 35 करोड़ रूपियाँ भन्दा बढ़ीको स्याउ बेचिएको अनुमान छ। 50% स्याउ संकलन भइरहेको छ। उहाँका अनुसार यस वर्ष 70 करोड़ रूपियाँ भन्दा बढ़ीको स्याउ बिक्ने अनुमान छ। यसपटक स्याउ बगैँचामा 80 देखि 90 रूपियाँमा प्रति केजी मूल्य छ। व्यापारीले बगैँचामा आएर स्याउ खरिद गर्ने गरेको कारण यसपटक स्याउ बिक्री सजिलो भएको किसान बताउँछन्। भदौको 3रो सातासम्म जुम्लाको गुणस्तरीय स्याउका गाड़ी सुर्खेत नेपालगंज काठमाण्डु लगायतका शहरमा गइरहेका छन्। कर्णाली राजमार्गमा गोड्ने ट्रकले अहिले स्याउ बोकिरहेका छन्। किसान कसैले आफै बोकेर शहरमा बिक्रीका लागि गइरहेका छन् भने कसैले व्यापारीलाई दिएका छन्। जुम्लाको स्याउ काठमाण्डुमा समेत ठूलो मात्रामा गइरहेको छ। उदयपुरको चौधरीगढ़ी नगरपालिका वडा नम्बर 5 स्थित सिवाईमा करेन्ट लागेर आज बिहान 1 जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजन चापाईगाईका अनुसार चौधरीगढ़ी नगरपालिका वडा नम्बर 5 सिवाई बस्ने 68 वर्षीय सुखदेव चौधरीको मृत्यु भएको हो। चौधरीले आफ्नै घर पछाडिको कलमा पानी तान्ने मोटर चलाउने क्रममा अचानक करेन्ट लागेर मृत्यु भएको हो। चौधरीको मृत्यु भएको सूचना प्राप्त अनुसार इलाका प्रहरी कार्यालय सुन्दरपुर र इलाका प्रहरी कार्यालय बेलटारबाट प्रहरी टोली खटिएर शवको प्रारम्भिक कानूनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि नगर अस्पताल बेलटारको शवगृहमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सर्लाहीको उत्तरी भेगस्थित हरिवन नगरपालिका 8 विभिन्न बस्तीमा स्यालले टोकेर 6 जना मानिस र 25 वटा जस्ता पशु चौपाय घाइते भएका छन्। एउटै स्यालले टोकेर हरिवन 8 चापिनी आपडाँडा स्कूल टोल र जिमदार चोकको 6 जना मानिस घाइते भएका हरिवन नगरपालिका

0: नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। घाइतेहरूको नगर अस्पताल, सासापुर, नमूना अस्पताल, हरिवन र हरिवन बजारका निजी स्वास्थ्य संस्थाहरूमा उपचार चलिरहेको हरिवन नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले जानकारी दिनुभयो। केही घाइतेले हेटौडा, वीरगंज र काठमाडौँ समेत पुगेर आवश्यक भ्याक्सिन लगाउने र उपचार गराएको बताइएको छ। नागरिक बुलेटिनमा पुनः पालो विज्ञापनको
1: जापान जानेको लागि सुवर्ण अवसर। चन्द्रगढ़ी अञ्जनी मोडका स्थानीय प्रकाश निरौलाले 10 वर्ष जापान बसी नेपाल फर्किएर काठमाडौँ तीनकोनेमा विगत 15 वर्षदेखि जापानिज भाषा स्कूल सफलतापूर्वक सञ्चालन गर्दै आउनु भएकोमा वहाँकै सहकार्यमा चन्द्रगढ़ी अञ्जनी मोडमा प्यासन जापानिज ल्याङ्ग्वेज स्कूल सञ्चालनमा आइसकेको छ। इच्छुक विद्यार्थीहरूले जापानिज भाषा अध्ययन र जापान पढ्न जानका लागि तुरन्त सम्पर्क गर्नुहोला। सम्पर्क प्रकाश निरौला 98-510-54-566, जगदीश काफले 98-446-06-124, रमेश कोइराला 98-426-80-248, ध्रुव निरौला 98-426-26-852।
2: अब भद्रपुर हस्पिटल चोकको रिद्धि सिद्धि फार्मेसीमा हप्ताको 2 दिन मानसिक तथा नशारोग विशेषज्ञ सेवा सुचारू भएको छ। निम्न अवस्थामा मानसिक रोग विशेषज्ञसँग परामर्श गरौं। डिप्रेसन, एन्जाइटी, साइकोसिस, ओसीडी, टाउको दुख्ने माइग्रेनको समस्या, छारे रोग एवं चारक्षी तथा कुलतको समस्या भएमा टिचिङ हस्पिटलबाट आउनुभएका नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सन्दर्भ अधिकारीको सेवा प्रत्येक बुधबार 3 बजेदेखि र शुक्रबार 11 बजेदेखि। रुद्धि सिद्धि फार्मेसी, भद्रपुर आठ, रेड क्रस झापाको कार्यालय दक्षिण। सम्पर्क फोन नम्बर 023-521-886, 98-049-74-888। साथै फार्मेसी सेवा सहित दैनिक प्रयोगशाला सेवा पनि उपलब्ध छ।
1: मनपर्ने डिजाइनका गहनाहरू कहाँ बनाइन्छ होला?
2: ए, त्यति पनि थाहा छैन? भद्रपुरको मुख्य बजारमै भोजपुरे ज्वेलर छ नि। हो, त्यही बनाइन्छ नि। त्यति पनि थाहा छैन?
1: ए, हो त नि। बीच बजारमा अरू सामान पनि त्यतै खरिद गर्ने, सुन चाँदीका गरगहना पनि त्यही बनाउने। त्यहाँ त सुन चाँदी खरिद बिक्री पनि हुन्छ नि, होइन?
2: हो त, कण्ठ, चन्द्रहार, काँडे चुरा, चाँदीका भाँडाकुँडा सहित परम्परागत तथा आधुनिक डिजाइनका जस्तो सुकै गहनाहरू तयार गर्नुका साथै खरिद बिक्री पनि गरिन्छ नि। भोजपुरे ज्वेलर्स, भद्रपुर 5 मुख्य बजार, भद्रपुरको 2 नम्बर रोड, प्रोप्राइटर महेन्द्र रसाइली, लक्ष्मी रसाइली। फोन सम्पर्क 98-060-044-53, 98-049-66-914।
3: खाने पानीको पाइपलाइनहरू, चुहावट, अनाधिकृत प्रयोग, लगातार धमिलोपना र कहीँ कसैको पाइपलाइनमा क्षति पुर्याएको देखिएमा समितिलाई सूचना दिई सहयोग गरौं। हामी उचित सम्मान गर्नेछौ। खाने पानी उपभोक्ता तथा सरसफाई समिति, भद्रपुर 10, चन्द्रगढी।
0: नागरिक बुलेटिनमा पुनः बाँकी प्रसंगमा विदेशका खबर। अमेरिकी राष्ट्रपति ट्रम्पको बाल्यकालको घर 19,30,000 अमेरिकी डलर अर्थात 29,44,00,000 रूपियाँमा बिक्री भएको छ। एबीसी न्यूजका अनुसार न्यूयोर्क शहरमा रहेको ट्रम्पको बाल्यकालको घर मरमतपछि बिक्री गरिएको हो। ढोसीले भरिएको र मुसाको वासस्थान जस्तो रहेको घरलाई आधुनिक आवासमा रूपान्तरण गरिएको खबरमा उल्लेख छ। राष्ट्रपति ट्रम्प 4 वर्षको उमेरसम्म क्वीन्समा रहेको ट्युडर शैलीको यस घरमा बसेका थिए। उनका बुबा फ्रेड ट्रम्पले सन् 1940 सम्पन्न जमैक इस्टेट्स क्षेत्रमा यो घर निर्माण गरेका थिए, तर यो घर लामो समयदेखि उहाँहरूको परिवारको स्वामित्वमा थिएन। विक्रेता टिम लिनले गएको वर्ष यो घर 8,35,000 डलरमा खरिद गरेको थियो। लिनले 8 महिनाको अवधिमा घरको मरमत तथा आधुनिकरण गर्न र यसमा आधुनिक सुविधाहरू थप्न 5,00,000 डलर खर्च गरेका थिए। आर्टिफिशियल इन्टेलिजेन्स अर्थात एआई क्षेत्रका 2 प्रमुख अमेरिकी कम्पनी ओपन ओपन एआई र एन्ट्रोपिक दुवैमा काम गरेका 27 वर्षीय जेकब कक्सन अहिले व्यापक चर्चामा छन्। उनले बुधबार मात्रै एन्ट्रोपिकको अनुसन्धानकर्ताको पदबाट राजीनामा दिँदै एआईका सन्दर्भमा साझा गरेको एउटा चेतावनीमूलक भनाई इन्टरनेटमा बहसको विषय बनेको छ। जेकबले एक्समा पोस्ट गर्दै एआई प्रविधि निर्माण गरिरहेको अग्रणी कम्पनीहरू कुनै जिम्मेवार बनेको र मानव जातिलाई नै जोखिममा पर्ने गरी सुपर इन्टेलिजेन्स बनाउने होडबाजीमा लागेको उल्लेख गरेका छन्। उनको यस्तो चेतावनीलाई समर्थन गर्दै एन्ट्रोपिकै अलाइनमेन्ट वैज्ञानिक इभान हुविनगारले अबको एक दशकभित्र एआईले सम्पूर्ण मानव जातिको विनाश गर्ने सम्भावना 10% भन्दा बढ़िरहेको दावी गरेपछि यो मुद्दा झनै चर्चाको केन्द्रमा आएको हो। सुपर इन्टेलिजेन्सलाई नियन्त्रणमा गर्ने स्पष्ट योजना नरहेको उनले स्वीकारेका छन्। जेकबले केही महिना यता देखा परेको घटनालाई मुख्य चेतावनीका रूपमा औल्याएका छन्। दुई महिना अघि ओपन एआईका एआई एजेन्टहरूको स्वाभाविक प्रयोग गरेर एक कम्पनी हगिङ फेसको पूर्वाधार ह्याकिङ गरेका थिए। जेकबले सीएनएनका एन्डरसन कुपरसँगको कुराकानीमा भनेका छन्, यो एआईले आफ्नै इच्छाले सञ्चालन गरेको एउटा ठूलो ह्याकिङ अभियान थियो। हामीले भविष्यमा यस्तै स्वतन्त्र इच्छा र उच्च क्षमता भएका एआई मोडेलको विकास गर्दै गयौं भने उनीहरूको ठूलो विनाश निम्त्याउन सक्छन्। ड्रोन आक्रमणपछि साउदी अरबले आफ्नो मुख्य तेल पाइपलाइन बन्द गरेको छ। सुरक्षा जोखिम बढ़ेपछि साउदीले महत्वपूर्ण तेल पूर्वाधार अन्तर्गतको इस्ट वेस्ट तेल पाइपलाइन अस्थायी रूपमा बन्द गरेको हो। साउदी अधिकारीहरूका अनुसार रियाद र मदीना क्षेत्रमा रहेको पाइपलाइनमा इराकबाट आएको ड्रोनले आक्रमण गरेका बीबीसीले जनाएको छ। आक्रमणबाट केही व्यक्ति घाइते हुनुका साथै पूर्वाधारमा पनि क्षति पुगेको छ। इराकी भूमिबाट ड्रोन आक्रमण भएको पुष्टि भए पनि आक्रमण गर्ने समूहको पहिचान सार्वजनिक गरिएको छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणमा इरान जिम्मेवार हुन सक्ने सम्भावना व्यक्त गरेका छन्। आक्रमणको सम्भावित उद्देश्य साउदीको तेल निर्यात र ऊर्जा पूर्वाधारमा दबाव सिर्जना गर्नु रहेको देखिन्छ। पछिल्लो समय इरानसँगको द्वन्द हर्मुज जलडमरू मध्यममा बढ़ेको तनाव तथा यमनमा इरान समर्थी हुती समूहको गतिविधिसँगै साउदी अरबमाथि पनि दबाव बढ़ेको छ। साउदी अरबमाथि भएको आक्रमणको यूएई बहराइन ओमान कतार र कुवेतका प्रतिनिधि सम्मिलित गल्फ अपरेशन काउन्सिलले निन्दा गरेको छ। साउदीका राजकुमारले हुती विद्रोहीमाथि आक्रमण गर्न अमेरिकालाई आग्रह गरेका छन्। इण्डोनेसियामा 213 जना यात्रु र 30 जना चालक दलका सदस्य सवार पानी जहाज खराब मौसमका कारण आज बिहान जावा सागरमा दुर्घटनामा पर्दा 6 जनाको मृत्यु भएको छ। 107 जनाको उद्धार गरिएको छ भने अझै 130 जना हराइरहेका छन्। बेपत्ता हुनेको खोजी कार्य पानी जहाज हेलिकप्टर लगायतको सहयोगबाट भइरहेको इण्डोनेसियाका अधिकारीहरूले जनाएका छन्। दक्षिण कालिमान्तन प्रान्तको खोज तथा उद्धार निकायका अनुसार यो जहाज पूर्वी जावा प्रान्तको सुराबायाबाट दक्षिण कालिमान्तन प्रान्तको बन्जार मासिनतर्फ यात्रा गरिरहेको थियो। जहाजसँगको अन्तिम सम्पर्क बन्जार मासिन खोज तथा उद्धार केन्द्रबाट झण्डै 80 समुद्री माइल टाढा रहेको थियो। सम्पर्क टुट्नु अघि यात्रुवाहक पानी जहाजले समुद्री क्षेत्रमा प्रतिकूल मौसमको सामना गर्नु परेको इण्डोनेसियाली अधिकारीलाई उद्धृत गरी चिनिया समाचार संस्था सिन्वाले जनाएको छ। नागरिक बुलेटिनमा केही खेलकुदका प्रसंग। छापाको अर्जुनधारा 11 रहेको देउनिया खेल मैदानमा प्रथम मिलडाँडा खोला भेट्रान्स नकआउट फुटबल प्रतियोगिता आयोजना हुने भएको छ। स्थानीय मिलडाँडा युवा क्लब अर्जुनधारा 11 आयोजनामा असोज 17 गतेदेखि 24 गतेसम्म प्रतियोगिता सञ्चालन हुने प्रतियोगिताको संयोजक नन्दलाल खतिवड़ाले जानकारी दिनुभयो। खेलको क्षेत्रमा सक्रिय भेट्रान्स खेलाड़ीलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै खेलकुदको विकास विस्तार र प्रवर्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागेको हो। प्रतियोगितामा झापाका 7 र 5 थरको 1 गरी 8 भेट्रान्स फुटबल क्लबको सहभागिता रहन्छ। भद्रपुर शिव शताक्षी मेचीनगर बिरतामोड क्षेत्रका टीमले आपसमा प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको विजेताले 51,111 रूपियाँ ट्रफी र मेडल पाउनेछन् भने उपविजेताले 31,111 रूपियाँ ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। प्रत्येक खेलको प्लेयर अफ दि म्याचले नगद 2,000 पाउनेछन्। प्रतियोगिताको उत्कृष्ट खेलाड़ीले 5,000 रूपियाँ र ट्रफी पाउँदा विधागत खेलाड़ीलाई 3,005 रूपियाँ र ट्रफी प्रदान गरिनेछ। प्रतियोगिता सञ्चालनका लागि करिब 7,90,222 रूपियाँ अनुमानित बजेट प्रस्ताव गरिएको छ। सदरमुकाम फुङलिङमा सञ्चालित प्रथम महिला खुला फुटसल प्रतियोगिताको उपाधि वीरेन्द्र युवा क्लबले जितेको छ। शनिबार सम्पन्न प्रतियोगितामा आयोजक कोलकर्ण फुटसल 3-1 पराजित भयो। वीरेन्द्र युवा क्लबका लागि सृजना श्रेष्ठले 2 र सम्झना लिम्बुले 1 गोल गरिन्। आयोजक टोलीका लागि अनुसार थाङदेनले 57 गोल फर्काइन्। वीरेन्द्र युवा क्लबले 25,000 रूपियाँ सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्यो। उपविजेताले 15,000 रूपियाँमा चित्त बुझाउनु पर्यो। हरितालिका तीजको अवसरमा आयोजित प्रतियोगितामा ताप्लेजुङका 17 र 5 सरको 1 गरी जम्मा 18 टीमको सहभागिता रहेको थियो। एसीसी प्रिमियर कपको उपाधि जित्दै अर्को वर्ष हुने एसिया कपमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज राति स्वदेश आइपुग्ने भएको छ। टोली मलेसिया एयरलाइन्सबाट राति 9:45 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने तालिका छ। नेपाल हिजो मलेसियामा भएको एसीसी प्रिमियर कपको फाइनल खेलमा यूएईलाई 44 रनले हराउँदा च्याम्पियन बनेको हो। उपाधिसँगै नेपाल दोस्रो पटक एसिया कपमा पुगेको छ। अब नेपालले अर्को वर्ष बंगलादेशमा हुने एसिया कपमा आयोजक टोलीसँग भारत, श्रीलंका, पाकिस्तान र अफगानिस्तान जस्ता टोलीसँग खेल्नेछन्। इंग्ल्याण्डमा जारी इंग्लिश प्रिमियर लीग फुटबलमा आज 2 खेल हुँदैछन्। नेपाली समयअनुसार अहिले बेलुकी 6:15 खेल कोभेन्ट्री र ब्राइटन बीच हुनेछन् भने राति 9:15 शुरू हुने खेल म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाइटेड बीच हुनेछ। यस्तै स्पेनमा जारी लालिगा फुटबलमा आज 4 खेल हुँदैछन्। नेपाली समयअनुसार सेल्टा भिगो र मालागाविजको खेल केही बेर अघि शुरू भएको छ। त्यसै गरी राति 8:00 लेभान्टेले बार्सिलोनासँगै 10:15 गेटाफेले डिपोर्टिभोसँग र राति 9:45 रियल सोसिडाडले एथलेटिक मड्रिडसँग खेल्नेछ। ला लिगामा बार्सिलोना 12 अंक सहित शीर्ष स्थानमा रहँदै 12 अंक नै भए पनि गोल संख्याको आधारमा रियल मड्रिड दोस्रो र 10 अंक सहित एलावेस तेस्रो स्थानमा रहेको छ। नागरिक बुलेटिनको अन्त्यमा पुनः मुख्य प्रसंग एकपटक। भटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ी हिम क्षेत्रमा हिउँ र चट्टान खसेर आएको औपचारिक तथ्य सार्वजनिक। र स्वगढ़ीसम्म प्रति घण्टा 88 किलोमिटरको तीव्र गतिमा बाढ़ी आएको सरकारको दावी। कन्काई पुलको ठेकेदार कम्पनी पप्पू महादेव खिम्ती जेबीलाई 2 अरब रूपियाँको जरिवाना। इण्डोनेसियाको पानी जहाज जावा सागरमा दुर्घटनामा पर्दा 6 जनाको मृत्यु, 130 जना बेपत्ता। र एसीसी प्रिमियर कपको उपाधि जितेको नेपाली राष्ट्रिय क्रिकेट टोली भरे राति स्वदेश फर्कदै। साझा 5:30 नागरिक बुलेटिन अहिलेलाई यति नै। यस बुलेटिनबाट म सुरक्षा दा बिदा माग्दछु। नमस्कार।
4: अब सीके बिराला हस्पिटल भारतको सेवा ओमसाई पाथिवारा हस्पिटलमा। सीके बिराला हस्पिटल भारतका ख्यातिप्राप्त कन्सल्टेन्ट डाक्टरहरू यही मिति 2083 साल असोज 2 गते शुक्रबार यस ओमसाई पाथिवारा हस्पिटलमा विशेषज्ञ सेवा तथा उचित परामर्शका लागि आउनुहुने भएको हुँदा मुटु रोगका, मृगौला रोगका समस्या भएका बिरामीहरूले समयमै आई उपचार गराई स्वास्थ्य लाभ लिन हुनका लागि अनुरोध गर्दछौ। फोनबाट पनि नाम दर्ता गरिने व्यवस्था छ। ओपीडी समय बिहान 9:00 बेलुका 4:00। सम्पर्क ओमसाई पाथिवारा हस्पिटल प्राली, भद्रपुर 7 सगरमाथा चोक, झापा। फोन नम्बर 023-453-581, 453-981। मोबाइल सम्पर्क 98-526-78-820, 98-526-23-023।
5: किन मक्ख परेकी माया?
6: म मक्ख पर्नुको कारण सुन्नुहोस् त, तपाईँ पनि मक्ख पर्नुहुन्छ।
1: अनुभवी सेफले तयार पारेका भेज नन भेज खाना खाजाका परिकारहरू उपलब्ध गराउने होटल पानस। सफा र सुन्दर एसी नन एसी रूमहरू सरल दाममा उपलब्ध गराउने होटल पानस। पार्टी, जन्मदिन, एनिभर्सरी, पास्ने लगायतका विभिन्न कार्यक्रम गर्दा साउन्ड बक्स र हल चार्ज फ्री दिने होटल पानस। सुन्दर वातावरणले भरिभराउ सँगै पार्किङको सुविधा भएको होटल पानस। आउटसाइड, इनसाइड, रुफटप, एसी क्याबिन, नन एसी क्याबिनको सेवा दिने होटल पानस। निश्चित एरिया भित्र होम डेलिभरीको सेवा दिने होटल पानस।
6: साथै विवाह, वर्तमान, पिकनिक लगायत कार्यक्रमहरूमा क्याटरिङको सेवा पनि उपलब्ध छ।
2: होटल पानस, भद्रपुर 10 छताचोक धनुष मोड, प्रोप्राइटर यादव भट्टराई। सम्पर्क नम्बर 98060 88288, 97677 78569, 98426 78652।
7: सिटौला क्लिनिक धरान घोपाबाट विशेष अनुभव हासिल गरी आउनु भएको वरिष्ठ कन्सल्टेन्ट फिजिसियन तथा थाइराइड रोग विशेषज्ञ डाक्टर मनिष सुवेदीबाट पेट, छाती, मुटु रोग, सुगर, प्रेसर र मृगौला रोगको सेवा उपलब्ध छ।
6: वरिष्ठ स्त्री रोग तथा प्रसूति विशेषज्ञ काठमाडौँको वीर अस्पतालबाट डाक्टर विद्या पोखरेलको सेवा।
7: साथै वरिष्ठ हाड जोड्ने नसा तथा वात रोग विशेषज्ञ
6: डाक्टर प्रकाश कुमार श्रेष्ठको सेवा पनि उपलब्ध छ।
7: प्रोप्राइटर दाताराम सिटौला, सिटौला क्लिनिक मेची अञ्चल अस्पतालबाट 100 मिटर पश्चिम। सम्पर्क नम्बर 03-5200-50, 98-5-26-33-93, 98-4-26-33-93।
8: वाओ, कस्तो राम्रो घर!
9: रिलायन्स पेन्ट्स लगाएपछि राम्रो हुँदैन त?
8: रिलायन्स पेन्ट्स
9: हो त, रिलायन्स पेन्ट्स।
8: त्यसो भए म पनि आफ्नो घर रिलायन्स पेन्ट्सले रंगाउँछु, तपाईहरू पनि रंगाउनुहोस्।
9: रिलायन्स पेन्ट्स लगाउनुहोस्, खुसीले रमाउनुहोस्।
8: रिलायन्स पेन्ट्स प्राली, विक्रेता श्री विष्णु ट्रेडर्स, देखना चोक, चन्द्रगढी।
6: सम्पर्क नम्बर 98423-1154।
10: Nagarika FM 107.5 MHz.
11: You've been listening to Voice of the People
12: with the hottest station.
10: 107.5 MHz.

0: रिद्धि सिद्धि फार्मेसी भद्रपुर आठ हस्पिटल चोकमा अब विशेषज्ञ सेवा। यहाँ आधुनिक फोडी मेसिन द्वारा 24 घण्टा भिडियो एक्सरे पनि गरिन्छ। काठमाडौँ टिचिङ हस्पिटलबाट नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सन्दर्भ अधिकारीको सेवा। बुधबार र शुक्रबार पेट, छाती, प्रेसर, दम, मधुमेह, थाइराइडका लागि कन्सल्टेन्ट फिजिसियन डाक्टर आकाश कोइरालाको सेवा। दैनिक बिहान 9 बजे र दिउँसो 1 बजे। स्त्री तथा प्रसूति रोग विशेषज्ञ एमबीबीएस केयु एमडी नेम्स डाक्टर विद्या पोखरेलको सेवा। दैनिक बिहान र बेलुका वरिष्ठ कन्सल्टेन्ट छाला तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको सेवा। प्रत्येक दिन बिहान 9 बजे तथा किडनीमा ढुङ्गा, पित्तथैलीमा ढुङ्गा, अल्सर, घाउ, काटेको, गाठो भएको, हाइड्रोसिल, हर्निया, पायल, फिस्टुला, खिल पल्टेको, नङ गाडिएको जस्ता समस्याका लागि वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विनय झाको सेवा। डाक्टर भेट्ने समय बिहान 8:30 देखि 9:30 बजेसम्म र दिउँसो 2 बजेदेखि। वरिष्ठ नसा बात तथा हाडजोनी रोग विशेषज्ञ डाक्टर सुभाष कुमार दास। भेट्ने समय दैनिक बिहान 8:30 बजे र दिउँसो 1:30 बजे। नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर आकाश घोषको सेवा। भेट्ने समय प्रत्येक दिन बिहान 8:00 बजेदेखि 8:45 बजेसम्म। रिद्धि सिद्धि फार्मेसी भद्रपुर आठ हस्पिटल पूर्व रेडक्रस झापाको कार्यालय दक्षिण। सम्पर्क फोन नम्बर 0235218686, 9809574888। साथै फार्मेसी सेवा सहित दैनिक प्रयोगशाला सेवा पनि उपलब्ध छ।
1: अरे यति बिहानै हजुर किचनमा
2: किन? मैले तिम्रो लागि चिया बनाउनु हुन्न र?
1: होइन हजुर, मिठो र स्वादिलो पनि त बनाउन आउनु पर्यो नि।
2: ए तिमी पनि बजारमा पाइने प्रसङ्ग चिया ल्याएर पकाएपछि चिया आफै मिठो र स्वादिलो भइहाल्छ नि।
1: हो र, त्यस्तो मिठो र स्वादिलो छ र प्रसङ्ग चिया?
2: हो त नि, साह्रै मिठो र स्वादिलो सबैले रुचाएको प्रसङ्ग चिया नै त हो। बरु लाउ तिमी पनि चाखेर हेर।
1: वाव, साच्चै भने जस्तै रहेछ प्रसङ्ग चिया। अब म पनि चाहन्छु मेरो दिनको सुरुवात प्रसङ्ग चियाबाटै होस्।
3: शारदा प्याकेजिङ उद्योग मधुपुर 5 बाट प्याकेजिङ गरी बजारमा ल्याइएको प्रसङ्ग चिया सधैँ प्रयोग गरौं। सम्पर्क नम्बर 9863606011, 9818094700।
1: ह्यापिनेस बिगिन्स विथ अ कप अफ प्रसङ्ग टी।
4: भद्रपुरका पुराना स्वास्थ्यकर्मी बलदेव शाहद्वारा सञ्चालित शाह क्लिनिक नवीन मेडिकल हलमा अब मेची अञ्चलकै पुराना र प्रसिद्ध वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर पीताम्बर ठाकुरको दैनिक सेवा साँझ 5 बजेदेखि। पेट, छाती, मुटु, नसा, सुगर, प्रेसर, जन्डिस, थाइराइड, मृगौला रोग विशेषज्ञ सेवाका साथै डाक्टर मनोज कुमार शाहको सेवा प्रत्येक बिहान 8:30 देखि 9:30 सम्म।
0: एपेन्डिक्स, हाइड्रोसिल, पायल्स, फिसर, फिस्टुला, स्तन सम्बन्धी, पित्तथैली, हर्निया, पथरी, गाँठागुठी, चिरफार विशेषज्ञ वरिष्ठ जनरल तथा ल्याप्रोस्कोपिक सर्जन डाक्टर विनेश झाको सेवा। प्रादेशिक अस्पताल भद्रपुरबाट छाला, चर्म, यौन रोग तथा सौन्दर्य विशेषज्ञ एमबीबीएस एमडी डर्मालोजी डाक्टर निस्तुक बराल। प्रत्येक शनिबार दिउँसो 3 बजेदेखि 4 बजेसम्म। नवजात शिशु तथा बालरोग विशेषज्ञ डाक्टर आकाश घोष। प्रत्येक दिन बिहान 7:30 बजेदेखि 9 बजेसम्म र बेलुका 5 बजेदेखि 8 बजेसम्म।
4: अब हाम्रै भद्रपुरमा विशेषज्ञ सेवा लिन आउनुहोस्। शाह क्लिनिक नवीन मेडिकल हल भद्रपुर 5 भद्रपुर बजार। फोन सम्पर्क 9809472085, 0235253353। 1 घण्टा अघि नै बिरामीको अग्रिम नाम टिपाउन सक्नुहुनेछ।

0: वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ साथै सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको सेवा बिहान 9 बजे र दिउँसो 1 बजे र बेलुका 5 बजे। नवदुर्गा क्लिनिक तथा चन्द्रगढ़ी मेडिकल भद्रपुर 7 लेखनाथ चोक। फोन नम्बर 98-526-20-202 98-270-5387। साथै यहाँ रगत दिशा पिसाबको परीक्षण पनि गरिन्छ। रेबिज विरूद्धको खोप पनि लगाइन्छ।
1: किन मक्ख परेकी माया?
2: म मक्ख पर्नुको कारण सुन्नुहोस् त, तपाईँ पनि मक्ख पर्नुहुन्छ। अनुभवी सेफले तयार पारेका भेज नन भेज खाना खाजाका परिकारहरू उपलब्ध गराउने होटल पानस। सफा र सुन्दर एसी नन एसी रूमहरू सरल दाममा उपलब्ध गराउने होटल पानस। पार्टी, जन्मदिन, एनिभर्सरी, पास्ने लगायतका विभिन्न कार्यक्रम गर्दा साउन्ड बक्स र हल चार्ज फ्री दिने होटल पानस। सुन्दर वातावरणले भरिभराउ सँगै पार्किङको सुविधा भएको होटल पानस। आउटसाइड, इनसाइड, रुफटप, एसी क्याबिन, नन एसी क्याबिनको सेवा दिने होटल पानस। निश्चित एरिया भित्र होम डेलिभरीको सेवा दिने होटल पानस।
1: साथै विवाह, वर्तमान, पिकनिक लगायत कार्यक्रमहरूमा क्याटरिङको सेवा पनि उपलब्ध छ। होटल पानस, भद्रपुर 10 छताचोक धनुष मोड, प्रोपाइटर यादव भट्टराई। सम्पर्क नम्बर 98-060-88-288, 97-677-78-569, 98-426-78-652।
0: के तपाईँ लामो समयदेखि टाउको दुखाई, जोड्नी दुखाई, घाँटी वा ढाड दुखाईले दिक्क हुनुहुन्छ? घुँडा, काँध, स्नायु वा मांसपेशी दुखाईले दैनिक जीवन कष्टकर बनेको छ? अब चिन्ता नगर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बितामोड छापामा लामो समयदेखि दुखाईको वास्तविक कारण पहिचान गरी अनुभवी दुखाई विशेषज्ञ डाक्टरबाट बिना अपरेशन उपचार सम्भव छ। लामो समयसम्म औषधि खानु नपर्ने सुरक्षित उपचारको लागि एडभान्स पेन स्पेशलिस्ट क्लिनिक। लामो समयसम्म दुखाईसँग सम्झौता नगर्नुहोस्, आजै सम्पर्क गर्नुहोस्। एडभान्स पेन स्पेशलिस्ट क्लिनिक बेतामोड छापा। सम्पर्क नम्बर 03-535-333, 97-010-12-345, 97-010-12-345।
2: नायक चियापछि बजारमा अब नायक इटा। रातो पुरा पाकेको इटा नायक इटा, बलियो इटा नायक इटा, गणेश इटा उद्योग भद्रपुर 1 बाट उत्पादित नायक इटा,
3: पूर्वाधार निर्माणका लागि भरपर्दो इटा नायक इटा। सम्पर्क योगेन्द्र पराजुली 98-16-96-64-27, यदुवीर ठाकुर 98-014-50-711।
0: एक सय 107.5 मेगाहर्जमा तपाईँ सुन्दै हुनुहुन्छ नागरिक एफएम जन जनको बोली।

0: हेल्दी स्माइल फर हेल्दी लिभिङ। विगत 10 वर्षदेखि झापाको सदरमुकाम चन्द्रगढीमा सेवा दिँदै आएको साझा डेन्टल अब थप विशेषज्ञ सेवाहरू र नयाँ व्यवस्थापनमा वरिष्ठ डेन्टल सर्जन धरा नोबेल तथा मेची अस्पतालबाट विशेषज्ञ डाक्टरहरूको सेवा थपिएको जानकारी गराउँदछौ। हाम्रा सेवाहरू नदुखाइ दाँत निकाल्ने, बाङ्गोटिङ्गो दाँत मिलाउने, हड्डीभित्रै रोपेर कृत्रिम दाँत लगाउने, डेन्टल एक्सरे सेवा, दाँत भर्ने, दाँत झिक्ने लगाउने तथा फिक्स दाँत लाउने। थप जानकारीको लागि साझा डेन्टल होम चन्द्रगढी लेखना चोक झापा, सम्पर्क फोन नम्बर 98269-79414, 023-456-003। हेल्दी स्माइल फर हेल्दी लिभिङ।
1: वाओ, कस्तो राम्रो घर!
2: रिलायन्स पेन्ट्स लगाएपछि राम्रो हुँदैन त?
1: रिलायन्स पेन्ट्स?
2: हो त, रिलायन्स पेन्ट्स।
1: त्यसो भए म पनि आफ्नो घर रिलायन्स पेन्ट्सले रंगाउँछु, तपाईँहरू पनि रंगाउनुहोस्।
2: रिलायन्स पेन्ट्स लगाउनुहोस्, खुसीले रमाउनुहोस्।
1: रिलायन्स पेन्ट्स प्राली, विक्रेता श्री विष्णु ट्रेडर्स, लेखना चोक चन्द्रगढी।
3: सम्पर्क नम्बर 98423-1100।
4: स्वस्थ दाँत सुन्दर मुस्कान, के तपाईलाई थाहा छ? स्वस्थ दाँत सुन्दर मुस्कानलाई प्राथमिकतामा राखेर लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोडले कोरियन प्रविधि र दक्ष चिकित्साका साथै कोशी प्रदेश स्तरीय डेन्टल सेवा सञ्चालन गर्दै आएको छ। दाँत सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँबाट दिने आएको यस डेन्टल क्लिनिकमा तपाईँको सुविधा अनुसारको सेवा उपलब्ध छ। क्लिनिक बिहान 8 बजेदेखि 6 बजेसम्म सञ्चालनमा रहने, बच्चाहरूको लागि छुट्टै विशेष कक्षबाट उपचार, ज्येष्ठ नागरिक तथा बच्चाहरूलाई विशेष छुट, दन्त सम्बन्धी निशुल्क परामर्श, नयाँ वर्षका साथै विभिन्न राष्ट्रिय पर्वमा विशेष छुटको व्यवस्था हुने। सेवा गर्ने मौकाको लागि हाम्रो ठेगाना लोक स्वास्थ्य डेन्टल क्लिनिक बिरतामोडे, पुरानो आँखा शिविर रहेको कलेज रङको बिल्डिङ। सम्पर्क नम्बर 98526-37600।

0: चाडबाड पनि आइसक्यो, सुनका गरगहना नकिन्ने?
1: किन्ने नि, किन नकिन्ने? हामीलाई चाहिने सुनका सम्पूर्ण गहनाहरू एकै ठाउँमा पाइन्छ नि, त्यो हो पूजा ज्वेलर्समा।
0: अनि त्यहाँ के पाइन्छ नि?
1: चाँदीका पाउजू, चुरा, काठी माला, करुवा, टिकादानी, फेन्सी आइटमहरू, चाँदीका सामानहरू, विभिन्न देवी देवताका मूर्तिहरू लगायत सुन चाँदीका सम्पूर्ण गरगहना पाइन्छ नि पूजा ज्वेलर्समा।
0: त्यसो भए जाउँ न त।
1: हुन्छ हुन्छ, जाउँ न त।
2: यहाँ किरात संस्कृतिका गरगहनाहरू समेत उपलब्ध छ। हाम्रो सेवा हुन्छ तपाईँको चाहनामा, तपाईँको फेसनमा। 24 क्यारेटका सुनका गहना बनाउनुहोस् चाँदीका पाउजो चुरा टिकाको साथमा। विशेष डिजाइनमा गहनामा तपाईँको सन्तुष्टि हाम्रो ग्यारेन्टी। पूजा ज्वेलर्स, सम्पर्क प्रोप्राइटर धर्मेन्द्र शाह, पूजा ज्वेलर्स, भद्रपुर 5, भद्रपुर बजार। सम्पर्क नम्बर 98 526 77 880, 98 079 24 076।
3: सूचना सूचना सूचना, अब एकै छाना मुनि सबै स्वास्थ्य समस्याको समाधान एसएस मेडिसिन सेन्टर एन्ड एक्सरे क्लिनिकमा। उपलब्ध सेवाहरू, विगत 30 वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आउनुभएका पूर्वाञ्चलका पुराना प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर पीताम्बर ठाकुरको दैनिक सेवा, बिहान 8 बजेदेखि 9:30 बजेसम्म। प्रमुख कन्सल्टेन्ट छालारोग एवं यौन रोग विशेषज्ञ डाक्टर केशव ढकालको दैनिक सेवा, बिहान 9 बजे र दिउँसो 2 बजे, सम्पर्क 12:30 बजे। स्थानीय युवा तथा प्रमुख कन्सल्टेन्ट सर्जन डाक्टर रामबाबु खड्काको दैनिक सेवा, बिहान 8:30 बजे। सिनियर कन्सल्टेन्ट नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सबु काफलेको दैनिक सेवा, शनिबार बाहेक बिहान 9 बजे र दिउँसो 2 बजे, सम्पर्क 12:30 बजे। सिनियर कन्सल्टेन्ट प्रसूति एवं स्त्री रोग विशेषज्ञ डाक्टर एलिजा गौतमको दैनिक सेवा, बिहान 8 बजे र दिउँसो 2 बजे, सम्पर्क 1 बजे। कन्सल्टेन्ट बच्चा तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर सन्तोष कुमार शाहको दैनिक सेवा, बिहान 8:30 बजे र दिउँसो 2 बजे, सम्पर्क 12:30 बजे। कन्सल्टेन्ट हाडजोर्नी तथा नशारोग विशेषज्ञ डाक्टर नवीन भट्टराईको दैनिक सेवा, बिहान 8 बजे र दिउँसो 2 बजे, सम्पर्क 12:30 बजे। साथै यहाँ अत्याधुनिक डीआर डिजिटल एक्सरे सेवा र पेथोलोजी सेवा पनि उपलब्ध छ। क्लिनिक खुल्ने समय बिहान 7 बजेदेखि दिउँसो 2 बजेसम्म, बिरामी जाँच गर्ने समय बिहान 8 बजेदेखि 9 बजेसम्म र दिउँसो 2 बजे, सम्पर्क 12 बजे। सम्पर्क एसएस मेडिसिन सेन्टर एन्ड एक्सरे क्लिनिक, भद्रपुर 8, झापा। सञ्चालक ससिम पोखरेल। फोन नम्बर 023523686, 524686, 98426890।
2: यो हो नागरिक एफएम 107.5 मेगाहर्ज, जन जनको बोली।

0: हेलो
1: हजुर दिदी,
0: सुन न भाइ, मेरो दाँत दुखिरहेको छ, निकाल्न नि मन छैन। राम्रो ठाउँमा दाँतको जरैबाट गर्ने उपचार आरसीटी गर्नु छ, तिमीले चिने जानेको कोही छ कि भनेर नि।
1: सनी दिदी, अस्पताल रोड भद्रपुरको सूर्योदय डेन्टलमा एमडीएस आरसीटी तथा कृत्रिम दाँत विशेषज्ञ डाक्टर भरत खरेलको सेवा प्रत्येक दिन बिहान 10 बजेदेखि र एमडीएस पेडियाट्रिक डेन्टिस्ट्री डाक्टर सञ्चिता खड्का प्रत्येक दिन 2 बजेदेखि 5 बजेसम्म बस्नुहुन्छ नि। त्यहाँ बच्चाको दाँतको उपचार चाहिँ 2 बजेपछि बच्चाकै विशेषज्ञ डाक्टरबाट हुन्छ है। त्यही देखाउनु न, दाँतको जरैदेखि उपचार हुन्छ। आरसीटी, दाँत लगाउने, भर्ने, सफा गर्ने, सेर दाँत बनाउने जस्ता सबै उपचार यही हुन्छ।
0: अनि भान्जीको दाँत तार बाँधेर मिलाउनु छ, त्यो नि हुन्छ त्यहाँ?
1: त्यो पनि हुन्छ दिदी। सूर्योदय डेन्टलको शाखा पुरानो इलाम स्टेन बिरतामोडमा छ। त्यहाँ ब्रसेज लगाउने डाक्टर भूषण भट्टराई एमडीएस धरानबाट प्रत्येक शनिबार आउनुहुन्छ। भान्जीको लागि चाहिँ बिरतामोड शाखा नै जानु पर्ने हुन्छ।
2: सम्पर्क सूर्योदय डेन्टल अस्पताल रोड भद्रपुर 98423551, बिरतामोड शाखा पुरानो इलाम स्ट्यान्ड बिरतामोड 023-530-215।
3: आँखा उपचार केन्द्र भद्रपुरमा अब शल्यक्रिया सहित निशुल्क आँखा जाँच गरिन्छ। यस केन्द्रमा आँखाको शल्यक्रिया गर्ने बिरामीलाई 50% छुटका साथ आँखाका अन्य सम्पूर्ण रोगका उपचार निशुल्क भइरहेको बेहोरा जानकारी गराइन्छ। साथै प्रत्येक हप्ताको बुधबार जटिल शल्यक्रिया समेत गरिने हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। सम्पर्क भद्रपुर आँखा उपचार केन्द्र, नेपाल बैंक लिमिटेड पछाडि उद्योग संघको भवनको पूर्वपट्टि, देवी बस्ती, भद्रपुर 5, छापा।
2: नायक चियापछि बजारमा अब नायक इटा। रातो पुरा पाकेको इटा नायक इटा, बलियो इटा नायक इटा, गणेश इटा उद्योग भद्रपुर एकबाट उत्पादित नायक इटा,
4: पूर्वाधार निर्माणका लागि भरपर्दो इटा नायक इटा। सम्पर्क योगेन्द्र पराजुली 98-16-96-67, यदुवीर ठाकुर 98-014-50-711।
5: CIN को साझा खबरबाट लील प्रकाश चन्दको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज र युट्युब CIN च्यानलबाट पनि सुन्न सकिन्छ। रसुवाको विनाशकारी बाढ़ीको वैज्ञानिक अध्ययन गरिँदै बेपत्ता भएका आफन्तको आशा डीएनए परीक्षणमा 3,000 भन्दा बढ़ी नमूना संकलन, हालसम्म 103 शवको मात्रै पहिचान।
6: यी दुवैको परीक्षण शुरूबाट नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा, त्यो गरी दुई ठाउँमा दुई दुईवटा टीम गरेर 4 टीमले अहोरात र 24 घण्टा बिना बिदा प्रोफाइलिङमा लाग्नुभएको अवस्था छ।
5: वैदेशिक रोजगारीको लोभमा अवैध बाटो नअपनाउन दूतावासको चेतावनी, कर्णालीमा फेरि ब्युतियो संसदका स्वकीय सचिवको सुविधा, देउबा नेतृत्वको समितिका सबै केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय।
7: 14 महाधिवेशनका नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू, त्यति बेलाका 14 महाधिवेशनका सक्रिय सदस्यज्यूहरू सबै यो चाहिँ 15 महाधिवेशनमा सहभागी हुन पाउनुहुन्छ। र
5: हात हल्लाउँदै ट्राफिक व्यवस्थापनको अभ्यास अन्त्य गर्नुपर्ने माग, रसुवा र नुवाकोट जोड्ने बेत्रावतीमा फट्के जोडियो, 12 दिनपछि कृष्ण भीरमा परीक्षणका रूपमा एकतर्फी यातायात सञ्चालन।
8: त्यस्तै होल्डिङ भएका गाडीहरू, ती गाडीहरूलाई पास गराउने बुलेट लगायतका ट्रकहरू, केही बसहरू, केही चाहिँ सानो गाडीहरू पास गराउने काम भएको छ।
5: र एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोलीको घोषणा।
9: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
5: सरकारले बाढ़ीबाट ध्वस्त बस्तीहरूमा भएका व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिको संकलन र संरक्षणमा सुरक्षा निकायलाई जिम्मेवार बनाउने र उत्प्रेरित गर्ने कार्य गर्नुपर्छ। ध्वस्त भएका र हराएका सामग्रीहरूको तथ्याङ्क सही र पारदर्शी रूपमा बढ़ाउनको कामका लागि पीड़ितहरूले उठाएको मागलाई समयमै सम्बोधन गर्नुपर्छ।
10: रसुवाको भोटेकोशीमा आएको भीषण बाढ़ीमा बेपत्ता भएकाहरूको पहिचानका लागि अहिलेसम्म 3132 डीएनए नमूना संकलन गरिएको छ। नेपाल प्रहरले बेपत्ता भएका आफन्तबाट 1846 र फेला परेका सबबाट 1286 नमूना लिएको जनाएको छ। प्रहरी प्रवक्ता तथा डीआईजी अभिनारायण काफ्रेका अनुसार सबको पहिचानका लागि आफन्त र सबबाट डीएनए संकलन गर्ने काम जारी छ। बेपत्ता परिवारका आफन्तबाट संकलन गरिएको डीएनए नमूना र शवबाट निकालिएको नमूना मिलाएर पहिचान गर्ने प्रक्रिया कहिले अघि बढ्छ? सीआईएनसँग कुरा गर्दै प्रहरी प्रवक्ता काफ्रेले भन्नुभयो,
6: त्यो शवहरूबाट निकालिएको पोस्टमार्टम डीएनए स्याम्पल, टिथ, बोनहरू, यी दुवैको परीक्षण शुरू भएको छ। नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला, राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारमा, त्यो गरी दुई ठाउँमा दुई दुईवटा टिम गरेर चारवटा टिमले अहोरात्र 24 घण्टा बिना बिदा प्रोफाइलिङमा लाग्नु भएको अवस्था छ। समय धेरै लाग्ने छ, किनभने टिथ बोनमा डीएनए निकाल्न कम्तीमा 4 दिन, एकजना व्यक्तिको 4 दिन लाग्ने अवस्था छ। ब्लडबाट कम्तीमा 2 दिन लाग्दो रहेछ, र त्यसमा पनि डीएनए प्रोफाइलिङको लागि नेपाल प्रहरी अर्थात राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको त्यो क्षमताको साथसाथै त्यहाँको जनशक्ति, त्यहाँको स्रोत साधनको साथसाथै हामीले छिमेकी मित्र राष्ट्रहरू इन्डिया, चाइना, कोरिया, सिङ्गापुर लगायतको देशहरूबाट हामीले मेसिन, जनशक्ति, स्रोत साधनहरू पनि ल्याएको अवस्थाहरू छ।
10: प्रहरीका अनुसार बाढ़ीमा परि अझै 4,089 बेपत्ता छन्। अहिलेसम्म 1,388 शव फेला परेका छन्, तर फेला परेका सबै शवको पहिचान हुन सकेको छैन। फेला परेका शव मध्ये अहिलेसम्म 103 शव आफन्तलाई हस्तान्तरण गरिएको छ। पहिचान हुन नसकेका तथा व्यवस्थापन गर्नुपर्ने 1,230 शव जमीनमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीको वैज्ञानिक आधार र प्रमाण खोज्न अध्ययनको प्रक्रिया अगाडि बढ़ाएको छ। विनाशकारी बाढ़ीको उत्पत्ति तथा त्यससँग जोड़िएका हिमाली भू जोखिमको वास्तविक कारण, घटनाक्रम र जलवायु परिवर्तनको सम्भावित भूमिका बारे वैज्ञानिक अध्ययन गरिने ऊर्जा मन्त्रालयका प्रवक्ता मोहन कुमार साकेले बताउनुभयो। वैज्ञानिक अध्ययनका लागि मन्त्रालयले भोलि विज्ञहरू सहितको समिति गठन गरिनेछ। विनाशकारी बाढ़ीपछि केवल सामान्य बाढ़ी वा अतिवृष्टिको रूपमा नभई उच्च हिमालय क्षेत्रमा उत्पन्न भएका विभिन्न भौगोलिक, हिमनदी, जल विज्ञान सम्बन्धी तथा अन्य जोखिमहरू एक पछि अर्को रूपमा जोड़िँदै विकसित भएको सम्भावित श्रृंखलाबद्ध विपदका रूपमा अध्ययन गर्नुपर्ने जल तथा ऊर्जा आयोगका सचिवालयको प्रस्ताव अनुसार मन्त्रालयले वैज्ञानिक अध्ययन गर्ने निर्णय गरेको प्रवक्ता साकेले बताउनुभयो। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभीरमा 12 दिनपछि ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन गरिएको छ। सड़क निर्माणको कामलाई तीव्रता दिएर सबग्रेड तहसम्म तयार पारिएपछि ग्यास बुलेट र रोकिएर बसेका एभी हेभी सवारी साधनलाई परीक्षणका रूपमा कृष्णभीरबाट पार गराएको हो। करिब 12 दिनको निरन्तर प्रयासपछि कृष्णभीरमा ट्रायलका रूपमा यातायात सञ्चालन शुरू भएको छ। काठमाडौँबाट मुगलिनतर्फ पहिलो ग्यास बुलेट पठाइसकेको र त्यसपछि रोकिएर बसेका हेभी इक्विपमेन्ट तथा अन्य सवारी साधन समेत क्रमशः पार गराएको छ। सड़क खुलाउन स्काइभेटर, बुलडोजर, लोड लगायतका हेभी इक्विपमेन्ट प्रयोग गरिएको धादिङ प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेले सीआईएनलाई बताउनुभयो।
8: आज चाहिँ हामीले त्यो परीक्षणको रूपमा के त्यो होल्डिङ भएका गाडीहरू, ती गाडीहरूलाई पास गराउने बुलेट लगायतका ट्रकहरू, केही बसहरू, केही चाहिँ सानो गाडीहरू पास गराउने काम भएको छ। अब परीक्षणमा चाहिँ अब राम्रै देखिएको छ होइन। अब यो नाली खन्ने र ग्राभेल हालेर त्यसलाई चाहिँ अझ व्यवस्थित बनाउनको लागि हामीलाई अझै दुई तिन दिन जति समय लाग्छ होइन। अब यही अवस्था रह्यो, फेरि मौसमले पनि साथ दियो भने अब चाहिँ कृष्णभीरको पहिरोको जुन निर्माण गर्ने कार्य छ त्यो काम चाहिँ मंगलबार बेलुका अथवा बुधबार बिहानसम्म कम्प्लिट भएर हामीले चाहिँ टुवे रूपमा सवारी साधन आवागमन गराउन सक्छौँ भन्ने।
10: सड़क विभाग, सुरक्षा निकाय, स्थानीय तह, प्राविधिक टोली तथा निर्माण व्यवसायीको समन्वयमा काम अघि बढ़ाइएको छ। नेपाली कांग्रेसले पूर्व सभापति शेरबहादुर देउवा नेतृत्वको अघिल्लो कार्य समितिमा रहेका सबैलाई नयाँ केन्द्रीय समितिमा सहभागी हुने बाटो खुला गरेको छ। आज बसेको कांग्रेस कार्य सम्पादन समितिको बैठकले अघिल्लो समितिमा रहेका तर विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय समितिमा नरहेका नेताहरूलाई समेत केन्द्रीय समितिमा समेट्ने निर्णय गरेको हो। अब अघिल्लो समितिका सबै सदस्यहरूलाई नयाँ केन्द्रीय समितिमा सहभागी हुन आह्वान गरिनेछ। उनीहरू केन्द्रीय समितिमा आएर आगामी महाधिवेशनको आयोजक समितिका रूपमा समेत काम गर्ने कांग्रेस नेता चन्द्र भण्डारीले जानकारी दिनुभयो।
7: 14 महाधिवेशनका नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू, त्यति बेलाका 14 महाधिवेशनका सक्रिय सदस्यज्यूहरू सबै यो चाहिँ 15 महाधिवेशनमा सहभागी हुन पाउनुहुन्छ र केन्द्रीय सदस्यहरू आज समितिको बस्नुहुन्छ। अन्तिम हुँदै जाँदा सबै साथीहरू यसमा सहभागी हुनुहुन्छ।
10: नेपाली कांग्रेसले आगामी 16 19 असोजसम्म 15 महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। त्यसअघि असोज 3 र 4 गते ओडा तहको अधिवेशन गर्ने कार्यतालिका तय गरिएको छ। कर्णाली प्रदेश सरकारले सांसदका स्वकीय सचिवलाई दिइँदै आइएको पारिश्रमिक सुविधा फेरि शुरू गर्ने निर्णय गरेको छ। चालू आर्थिक वर्षको साउन महिनादेखिकै पारिश्रमिक उपलब्ध गराउने निर्णय सरकारले गरेको हो। यसका लागि मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रदेश सभा सचिवालयलाई पत्र समेत पठाइसकेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सचिव लक्ष्मी कुमार विकले जानकारी दिनुभयो। जेएनजी आन्दोलनपछि बनेको संघीय अन्तरिम सरकारले 2082 असोज 5 गते मन्त्री स्तरीय निर्णय गर्दै सांसदका स्वकीय सचिवको सुविधा खारेज गरेको थियो। सांसद तथा विषयगत समितिका सभापतिका स्वकीय सचिव, सवारी चालक र कार्यालय सहयोगी समेत 48 जनाको तलबमा मासिक 15,79,771 रूपियाँ खर्च हुने प्रदेश सरकारले जनाएको छ। यस हिसाबले राज्य कोषबाट स्वकीय सहितको सुविधामा वार्षिक करिब 1,90,97,000 रूपियाँ खर्च हुनेछ। वैदेशिक रोजगारीको राम्रो अवसर पाउने आशामा एजेन्टको प्रलोभनमा परि थाइल्याण्ड वा सिंगापुर हुँदै अवैध बाटोबाट मलेसिया पुग्ने नेपालीको संख्या बढ़न थालेपछि नेपाली दूतावासले सचेत गराएको छ। मलेसिया स्थित नेपाली दूतावासले आज गरेको साप्ताहिक फेसबुक लाइभ मार्फत अवैध बाटो हुँदै मलेसिया प्रवेश नगर्न नेपालीलाई आग्रह गरेको हो। दूतावासकी द्वितीय सचिव कुसुम पन्तका अनुसार एजेन्ट वा चिनी जानेका व्यक्तिले रोजगारीको प्रलोभन देखाएर नेपालीलाई थाइल्याण्डको भिजिट भिसामा लैजाने र त्यहाँबाट डुंगा मार्फत अवैध रूपमा मलेसिया प्रवेश गराउने गरेको पाइएको छ। तर यस्तो बाटो अपनाउँदा रोजगारीको अवसर भन्दा अध्यागमन कानून अनुसार पक्राउ तथा कार्यवाहीमा पर्ने जोखिम बढ़ी हुने दूतावासले जनाएको छ। अवैध रूपमा मलेसिया प्रवेश गर्ने व्यक्तिसँगै संवैधानिक भिसा र प्रवेशको छाप नहुने भएकाले काम पाउन समेत समस्या हुने पन्तले बताउनुभयो। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले काठमाडौँ उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधि मैत्री र वैज्ञानिक बनाउनु पर्ने बताउनु भएको छ। आज काठमाडौँ महानगर प्रहरी बलको 34 वार्षिक उत्सव समारोहमा उहाँले ट्राफिक प्रहरी सवारी साधनको बीचमा जोखिम मोलेर उभिएर हात हल्लाउँदै ट्राफिक व्यवस्थापन गर्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो।
11: काठमाडौँमा सवारीको सहज आवागमनको लागि अब त सधैँभरि ट्राफिक प्रहरी बाटोको बीचमा दुईटा गाडीको बीचमा जोखिमपूर्ण किसिमले उभिएर हात हल्लाएर सवारी साधनको व्यवस्थित गरिराख्ने कुराको निरन्तरता दिने होइन कि यसलाई चाहिँ अब एआई इनेबल्ड सीसीटीभी जडान, त्यसै गरी बस स्टपको त्यही किसिमको बस पार्क र पार्किङ स्टेसन अहिले सबैलाई बस पार्कमा राख्नुपर्ने भनेका छौँ। महानगरले पनि यसमा काम गरिराखेको छ। वैज्ञानिक र व्यवस्थित व्यवस्थापन, यो पार्किङ लगायतका कुराहरू, समग्र ट्राफिक व्यवस्थापन, फुटपाथ व्यवस्थापन जसमा हामीसँगै काम गरिराखेका छौँ।
10: महानिरीक्षक कार्कीले ट्राफिक व्यवस्थापनमा एआई समक्ष सीसीटीभी लगायत आधुनिक प्रविधिको प्रयोग बढ़ाउनु पर्नेमा जोड़ दिनुभयो। साझा खबरमा अब खेल खबर। आगामी सेप्टेम्बरमा जापानमा हुने एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोली घोषणा गरिएको छ। नेपाल ओलम्पिक कमिटिले दिपेन्द्र सिंह ऐरीको कप्तानीमा जापान जाने अन्तिम टोली आज सार्वजनिक गरेको हो। टोलीमा दिपेन्द्र सँगै रोहित कुमार पौडेल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, आरिफ शेख, आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, गुलशन कुमार झा, नन्दन यादव, लोकेश बम, सन्दीप जोरा, शेर मल्ल र कुशल मल्ल हुनुहुन्छ। एसियन गेम्स अन्तर्गत क्रिकेटमा नेपालले अफगानिस्तान र जापानको सामना गर्नेछ।

0: जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
1: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौ, अहिले फेरि ढिलो होला नि।
2: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा हुँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
1: ओहो, तिमी त घरको खाने भएछौ नि।
3: के को सरसल्लाह हो दुईजनाको?
2: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
3: सही भन्यौ शीतल, जंक फूडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
1: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
3: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफूल, तरकारी, दाल, अण्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
4: विद्यालयमा जंक फूडलाई निरुत्साहित गरौं, पोषिलो खाजालाई प्रोत्साहन गरौं, विद्यालय वरिपरि जंक फूड बिक्री हुने गतिविधिको निगरानी गरौं। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेशनल नेपाल र अकोराब सीआईएन।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
6: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलीजुली नेपाली।
7: तपाईँ रसुवा बाढ़ी प्रभावित 5 जिल्लाको हुनुहुन्छ। सरकारले घर भत्केका परिवारलाई महिनाको 15,000 रूपियाँ दिँदैछ नि, यो राहत रकम चाहिँ कहाँबाट अनि कसरी लिने? बताउँदै हुनुहुन्छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महत।
8: पूर्ण रूपले क्षति भई बसोबास गर्न अयोग्य निजी आवासका प्रभावित परिवारहरूले चाहिँ जुन अहिले होल्डिङ सेन्टरमा नबसी निजी ढंगले अस्थायी बसोबास व्यवस्थापन गर्न चाह्यो भने त्यस्ता परिवारको लागि चाहिँ वैकल्पिक बसोबासको व्यवस्था नहुन्जेलसम्मका लागि बढ़ीमा 6 महिनासम्मलाई तत्काल राहत स्वरूप भनेर 4 जनासम्मको सदस्य संख्या भएकालाई चाहिँ प्रति परिवार 15,000 र सोभन्दा बढी सदस्य भएको परिवारलाई चाहिँ प्रति सदस्य थप 2,000 प्रति महिना दिने भन्ने जुन क्याबिनेटको 25 गतिको निर्णय अनुसार प्राधिकरणले पनि यो सर्कुलर गरिसकेको अवस्था छ। हाम्रो रेकर्ड अनुसार चाहिँ करिब 4,000 जना जुन सेल्टरमा बस्नु भएको छ उहाँहरू मध्ये हामीले तत्काललाई चाहिँ को को चाहिँ भाडामा सरकारले तोकेको रकम लिएर बस्न चाहनुहुन्छ उहाँहरूको चाहिँ 10% चाहिँ हामीले लिइसकेका छौँ। अलि धेरै नै त्यहाँ बसेको जनसंख्या चाहिँ भाडामा बस्न इच्छुक पनि देखिनु भएको छ र त्यो चाहिँ हामीले प्रोसेसमा छ। अहिले साथै हामीले डेटाहरू कलेक्सन गर्दैछौँ। त्यहाँ नेपालिकाबाट पनि विपदबाटै प्रभावित हो भनेर पहिचान भइसकेपछि मात्र यो रकम वितरण हुन्छ।
7: तपाईँले फोहोर पानीको प्रयोग गर्नुभयो भने छाला चिलाउने मात्रै होइन घाउने पनि हुन सक्छ। बेलैमा उपचार गरिएन भने सँगै बसेका अरूलाई पनि सर्न सक्छ। छाला रोग विशेषज्ञ डाक्टर शिवेन्द्र कुमार झा।
9: प्राय जस्तो देखिने भनेको चाहिँ अब पासिने समस्याहरू, खुट्टाहरूमा, खुट्टाहरूको औंलाहरूको बीचहरूमा एलर्जी हुने, चिलाउने, फोका आउने, डाबर आउने, बिबिरा आउने, चिलाउने अत्याधिक बढ्दै जाने, त्यस्तो समस्याहरू देखा पर्ने र सँगसँगै अब यो होल्डिङ सेन्टरहरूमा बसिरहँदा लामो समयसम्म धेरैजना मान्छे कन्जेस्टेड रूपमा बस्दै गर्ने क्रममा चाहिँ लुतो सम्बन्धी समस्याहरू देखा पर्ने, राति राति अत्याधिक चिलाउने, सुत्न नसकिने, औंलाहरूको केपहरूमा, छालाहरूमा, चाहे पेट भयो, चाहे हाम्रो पाटाहरूतिर अथवा यो थाई एरियाहरूमा पनि चिलाउन सक्ने सम्भावना। र यो चाहिँ कस्तो भन्दा चाहिँ एकजनालाई देखा परेपछि समग्र रूपमा एकपछि अर्को, अर्को पछि अर्को गर्दै गर्दै ती बसेका ठाउँमा, होल्डिङ सेन्टरमा भएको अरू धेरै मान्छेहरूलाई पनि देखा पर्न सक्ने हुनसक्छ। अब यसमा बस्न चाहिँ सकेसम्म बाढीको पानीमा अनावश्यक डुल नगर्ने, वाटर प्रुफ फुटवेयर भए झन् राम्रो, त्यसले गर्दा चाहिँ खुट्टाहरूको बीचहरूमा पानीहरूसँग सम्पर्कमा नआउने, छालालाई सफा र सुक्खा राख्ने अथवा भिजेको कपडाहरू तुरुन्तै फेर्न सके झन् राम्रो, सामान्य चिरा परेको जस्तो केही घाउहरू देखा परे त्यसलाई पानीहरूले साबुनहरू सफा गरेर सामान्य घाउमा लाउने मलमहरू लगाउन सकियो।

0: त्यस्तै तौलिया कपडाहरू ओछ्यान साझा नगर्ने भने फरक फरक राखेको राष्ट्र, त्यस्तै पिप अथवा धेरै सुन्निने ज्वरो वा छिटो फैलिने संक्रमण भए चाहिँ सकेसम्म नजिकको स्वास्थ्य संस्थामा गएर अलिकति आफ्नो जाँच पड़ताल गरेको राम्रो हुन्छ।
1: शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका छाला रोग विशेषज्ञ डाक्टर शिवेन्द्र कुमार झा। बाढ़ी प्रभावित तपाईँको गाउँठाउँमा पनि अझै सड़क खुल्न सकेका छैनन् होला। सड़क नखुल्दा गर्भवती तथा सुत्केरी महिलालाई स्वास्थ्य संस्थासम्म जान समस्या परे कहाँ खबर गर्ने? महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी वसन्त भट्टराई।
2: बाढ़ी तथा विपद प्रभावित गर्भवती तथा सुत्केरी महिला, नवजात शिशु तथा परिवारलाई तत्काल उद्धार, स्वास्थ्य सेवा, सुरक्षित स्थानमा स्थानान्तरण, संरक्षण तथा पुनस्थापनामा सहयोग पुर्याउनको लागि, पहुँच सहज बनाउनको लागि मन्त्रालयले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग समन्वयमा विशेष हटलाइन र रिफरल सेवा सञ्चालन ल्याएको छ। 9841465689841614146 हाम्रो एउटा नम्बर छ। त्यस्तै गरी अर्को 9841386871 9841386871, त्यस्तै गरी अर्को नम्बर आकस्मिक स्वास्थ्य सेवाको लागि 1115 रहेको छ। हालसम्म यो विपद प्रभावित क्षेत्रबाट हामीले उद्धार गरेर ल्याउनको लागि काठमाडौँमा राख्नको लागि चाहिँ महिलाहरूको लागि समाज कल्याण परिषदको भवन प्रयोगमा ल्याएका छौँ, जुन बुढानीकण्ठमा छ। बालबालिकाको हकमा चाहिँ गोदावरी ठेचोमा रहेको छ। यसरी हामीले चाहिँ अस्थायी आश्रय स्थल हामीले तयार गरेका छौँ।
1: विपदका बेला गर्भवती र सुत्केरी महिलाको उद्धारका लागि सम्झनै पर्ने नम्बर हो 9846614098 र 9849386887। यो नम्बरमा फोन गर्दा पैसा लाग्दैन है। तपाई पनि बाढ़ी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आईभीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
3: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाल बालिकाको मानसिक स्वास्थ्यका लागि परामर्शको महत्व।
4: बाबामा बितिया छन् अनि त्यो नानी चाहिँ अंकल आन्टीले काका काकीकोमा छन्, तर काका काकीले के भनेका छन्, तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेका छन्, भन्न सकिरहेका छैनन् कि, गाह्रो भएको छ। अब
3: एकजना मनोचिकित्सक संघको विशेष कुराकानी संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
5: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ,
6: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
5: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
5: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
6: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
5: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
7: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट सात महिनाको लागि मात्र ₹5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
8: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN-ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब विशेष संवाद श्रृंखला हाम्रो पालो।
9: नमस्कार, म सन्तोषी, संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 318 खण्डमा छौं। रसुवाको भोटेकोसी बाढ़ीपछि 100 भन्दा धेरै बालबालिका अभिभावक विहीन नभएको प्रारम्भिक तथ्याङ्क सरकारले सार्वजनिक गरेको छ। विनाशकारी बाढ़ीपछि बालबालिकामा देखिन सक्ने मानसिक समस्या र समाधानको उपायको बारेमा हामीले चिकित्सा मनोविद डाक्टर पशुपति महतसँग कुराकानी गरेका छौं।
4: तपाईँ खेलौनाको सामग्री राख्नु, एउटा आउँछ अर्को आउँछ अर्को आउँछ, बिस्तारै खेल्न थाल्छन्। उनीहरूको त्यो बिर्साई छिटो हुन्छ कि, के को ठाउँहरू बनाउला, के बनाउला, त्यो पेन्टको बारे, चित्रको बारे कुरा गर्न चाहे सोध्ने, नभए ए यस्तो बनाएछौ अनि कस्तो भएको छ अहिले तिम्रो मनमा सोध्ने, त मनमा कस्तो लाग्यो यो गर्दा, मलाई अहिले त अलि राम्रो भएको छ, हल्का भएको छ, खुसी भएको छ। हो उसले आफ्नो लागेको कुरो तपाईँलाई व्यक्त गर्नु भने भ्यालिडेट गरे हो कि।
10: बालबालिकाले छिटो बिर्सिए पनि प्रभाव चाहिँ उनीहरूमा पर्छ कि पर्दैन?
4: मजबुत पर्छ, एकदमै पर्छ। उनीहरूको कस्तो भने उनीहरू त्यो एउटै मेमोरीमा बस्दैनन् कि, बालबालिकाको ब्रेन नै चाहिँ सिफ्ट भइरहन्छ। त्यो भएर अब एडल्टहरू एकदमै सोकाकुल भए पनि बालबालिका एकैछिनमा के गर्न खोज्छ कि।
10: भोटेकोसी बाढी गइसकेपछि बालबालिकाहरू प्रभावित, यो जति समय बित्दै जान्छ उनीहरूमा कम हुँदै जाने प्रभाव हो कि, अथवा फेरि दोहोरिने, अथवा कहीँ कुनै खेलौडामा अथवा केहीमा अल्झिए भुलिए पनि फेरि उनीहरूकोमा त्यो आइराख्न सक्छ मस्तिष्कमा?
4: दुःख लाग्दो, एकदमै विक्षिप्त चाहिँ कस्तो छ भने, बाबुआमा पनि छैनन्, एउटा बच्चा बाँचेको छ कि, अथवा एउटा 10-12 वर्षको नै छोरी छोरा बाँचेको छ कि।
10: सरकारले पछिल्लो विवरण चाहिँ 100 भन्दा बढी त्यस्ता अभिभावक विहीन बालबालिका भेटिए भनेको छ, अझै बढ्दै जाने होला,
4: बढ्दै जान्छन्। अझ त्यहाँ एउटा केस मलाई थाहा छ, त्यो चाहिँ सरकारको लिस्टमा आएको छ चाहिँ थाहा छैन, बाबामा बितिया छन् अनि त्यो नानी चाहिँ अङ्कल आन्टीले काका काकीकोमा छन्, तर काका काकीले के भनेको छैन, तिम्रो बुबामा काठमाडौँमा उपचार गर्न गएका छन् आउँछन् भनेको छ, भन्न सकिरहेका छैनन् कि, गाह्रो भएको छ। अब यही एउटा छोरी छ होइन, त्यो दाईको दाई भाउजूको, अब यो तिम्रो बाबामा छैन भनिदियो भने गाह्रो हुन्छ भन्ने होला हो कि।
10: अब हामीले यहाँनिर यहाँको सुझाव चाहिँ के हो, अथवा एउटा विज्ञको दृष्टिकोणबाट, मानव अभिभावक छैनन् भन्ने कुरा त्यो थाहा भयो, प्रष्ट भयो, तर पनि साना साना बालबालिकाहरूमा नकारात्मक असर नपरोस् अथवा उसलाई थपिडा नहोस् भनेर अभिभावकले जुन सत्य छ बताउन आवश्यक छ अथवा नबताउन आवश्यक छ?
4: होइन, बताउनु चाहिँ जरुरी छ, आवश्यक छ, तर कुन बेला र कसरी बताउने भन्ने कुरामा जो सिआरकर्ता हुनुहुन्छ, जो अहिलेको गार्जेन हुनुभएको छ, उहाँलाई गाह्रो भएको छ नि, हामी जस्ता मान्छेहरूको मदत लिएर सँगै राखेर घटनाहरू भन्दै भन्दै जाँदाखेरि उहाँ पनि यसरी हराएको भन्ने कुरा त्यहाँ सबैले भनिदिएपछि त अनि उसलाई पनि लाग्छ नि त, ए मेरो पनि बितिया रहेछ, अब उसको मात्रै होइन अरूको पनि धेरै बितिया छ।
10: त्यो बताउने शैली चाहिँ मानौ अब त्यसमा काउन्सिलर अथवा अर्को कुनै चिकित्सा मनोविदको उपस्थिति भएन, समाजले, गाउँले, परिवारको सदस्यले बताउनु पर्यो भने के कुरामा ख्याल?
4: बताउनु पर्यो भने पनि अलिकति तयार गर्दै बिस्तारै होइन, अब यस्तो यस्तो हो, हामीले उसले त देखाएको छैन नि त्यो नानीले, अब हामीलाई लागेको थियो उसलाई चाहिँ समातेर झिकेर उपचारमा लगिया जस्तो लागेको थियो, तर वास्तविकता त्यस्तो होइन रहेछ, उनीहरू अझै पनि भेटेकै रहनेछ, अथवा उनीहरू बितिसकेका रहेछन्, अहिले पछिल्लो चाहिँ अब डिएनए जे शरीर उसको लासै भेटिसकेका छ, त्यसैले उहाँहरू अब हुनु रहन्छ, आशा त हामीले नि आफ्नो अब दाई भाउजू जे अथवा भनौँ न आफ्नो मान्छे छ भइदियोस् भन्ने हो, अब रहनेछ, तिमीलाई एकदम धेरै दुःख हुन्छ बुबा आमा नहुँदा, तिमीलाई अब जल्दी गार्जेन दिएको छ तिम्रो अहिलेको निम्ति, अहिलेको र अबको निम्ति त तिमीसँग हामी छौँ नि, कतिको त तिमी जस्तो बालबालिकाको कोही नै पनि बाँचेको छैन कम्तीमा, तिमीसँग त हामी छौँ नि, यो तिम्रो गाउँ छ, तिम्रो छिमेकी छ, सम्झायो भने त उसले एकछिन रोला, बच्चा हो फेरि धेरै बेर नरोला, अथवा केही दिन नबोल्ला, डिप्रेस होला, हो त्यस्तो अवस्थामा चाहिँ परिवारका सदस्यले उसलाई एक्लै छोड्नु हुँदैन कि, केही समय कोही चाहिँ बहुनी छैन, आमा नि छैन, म मात्र किन बाँच्ने, अङ्कल आन्टीले जे भने अथवा अरूले जे भने नि म बाँच्दिनँ भन्ने आउन सक्छ।
10: त्यो भावना चाहिँ कति उमेर, त्यो उमेर समूह अनुसार फरक पर्ने हो कि,
4: उमेरमा नि आउन सक्छ, इभन तपाईँको 8-9 वर्षको बच्चालाई नि उसको बाउआमा त उसको त एउटै लाइफ हो नि, तपाईँको यसरी जोडिया नि, बच्चाले आमा बुबा बिर्सिनु सक्दैन कि, डिप्रेसनमा जान्छ नि त, चाइल्डहुड डिप्रेसन पनि जान सक्छ, उसको ग्रिफ चाहिँ शोक चाहिँ ठुलो मान्छेको जस्तो हुँदैन कि, एकदमै साइलेन्टमा जाने अथवा एकदमै एग्रेसिभ भइदिने केही समय, त्यसपछि चुपचाप बस्दिने, केही गर्न खोजे जस्तो नि गर्ने, फेरि नर्मलमा फर्किने कोसिस गर्छ, तर पीडा हुन्छ नि त, याद हुन्छ नि त, बाउले यसो गर्थे, आमाले यसो गर्थे भन्ने हुन्छ नि, हो त्यस्तो चाहिँ बढी उसलाई रिकल हुन थाल्छ, त्यही कारणले उसलाई एक्लै नछोड्नुहोस्, कम्तीमा 3-4 हप्ता ऊ स्टेबल भएपछि चाहिँ अनि बिस्तारै ऊ आफ्नो पढाइमा साथीभाइहरू पनि देखोस् अरूको पनि देखोस्, यस्तो खालको दैवी विपत्ति भनौँ न डिजास्टर चाहिँ कसैको बसमा छैन नि त, त्यसलाई चाहिँ स्वीकार्नलाई मान्छेलाई बिस्तारा अरू घटनाभन्दा छिटो स्वीकारेको देखिन्छ कि
10: अरू पनि त्यसबाट प्रभावित छ अथवा अरूले पनि अभिभावक गुमाएको छ भने उनीहरूलाई घुलमिल गराउनु चाहिँ आवश्यक,
4: उनीहरूलाई त्यो अभिभावक
10: किनभने अरूलाई पनि यो समस्या छ भन्ने कुराको महसुस गराउनका लागि
4: त्यो अभिभावक नभएकोलाई मात्रै एक ठाउँमा राख्नु चाहिँ हुँदैन, उनीहरू आफ्नो कम्युनिटीमा सबै बच्चाहरूसँग घुलमिल हुनु पर्यो, स्कुलमा पनि जानु पर्यो, अब त्यो कम्युनिटीमै कतिवटाको अभिभावक गुमिया छन् त्यहाँ होइन, अनि अरूको पनि देख्छ थाहा पाउँछ उसले होइन, उनीहरू बीचमै एक खालको बिस्तारो साथीत्व बल्ला त्यो भएर उनीहरूलाई हिजोको जस्तै नर्मल एक्टिभिटी र नर्मल प्रोसेसमा ल्याउन चाहिँ सबैले सपोर्ट गर्नुपर्छ।
9: विपद वा अन्य कुनै पनि संक्रामक रोगका कारण बाल बालिकाको मनोविज्ञानमा परेको प्रभावका बारेमा कुनै पनि प्रश्न, जिज्ञासा, गुनासा वा विचार तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला। आउने साता प्रश्नको उत्तर खोजौंला। साझा खबरमा हाम्रो पालो आजलाई यति। अब तपाईँको पालो।
10: रसुवाको विनाशकारी बाढ़ीको वैज्ञानिक अध्ययन गरिने भएको छ। बेपत्ता भएका आफन्तको आशा डीएनए परीक्षणमा छ। 3,000 भन्दा बढ़ी नमूना संकलन गरिएको छ। हालसम्म 103 शवको मात्रै पहिचान भएको छ। वैदेशिक रोजगारीको लोभमा अवैध बाटो नअपनाउन दूतावासले चेतावनी दिएको छ। कडालीमा फेरि ब्युतिएको छ सांसदका स्वकीय सचिवको सुविधा। देउबार नेतृत्वको समितिका सबैलाई केन्द्रीय सदस्य बनाउने कांग्रेसको निर्णय छ। हात हल्लाउँदै ट्राफिक व्यवस्थापनको अभ्यास अन्त्य गर्नुपर्ने माग भएको छ। रसुवा र नुवाकोट जोड्ने बेत्रावतीमा फड्की जडान गरियो। 12 दिनपछि कृष्ण भीरमा परीक्षणको रूपमा एकतर्फी यातायात सञ्चालन गरियो भने एसियन गेम्स अन्तर्गत नेपालको 15 सदस्यीय क्रिकेट टोलीको घोषणा गरिएको छ। हवस्त, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 29 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई लील प्रकाश चन्द पनि बिदा हुन्छ। नमस्कार, शुभरात्री।

0: 107.5 मेगाहर्जमा तपाई सुन्दै हुनुहुन्छ नागरिक एफएम जन जनको बोली।
1: अहिले साँझको 8 बज्यो। यस टाइम चेकका प्रायोजक गोल्डेन चिया।

यिनै विविध कार्यक्रमका साथ नागरिक एफएम 107.5 मेगाहर्ज अन्तर्गतका आजका सम्पूर्ण कार्यक्रमहरू यही समाप्त हुन्छन्। भोलि बिहान विविध कार्यक्रमहरू लिएर पुनः उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मको लागि सम्पूर्ण नागरिक एफएम परिवारलाई बिदा दिनुहोस्। नमस्कार, शुभरात्री।

सुप्रभात नागरिक एफएम 107.5 मेगाहर्जको यो प्रभातकालीन प्रसारणबाट हाम्रा सम्पूर्ण श्रोतालाई हार्दिक स्वागत गर्दै यो शुभ बिहानीको शीतलतासँगै सम्पूर्ण श्रोताको आजको दिन रमाइलोसँग बितोस् भन्ने शुभेच्छाका साथ नागरिक एफएम 107.5 मेगाहर्जको प्रभातकालीन प्रसारण आरम्भ।

0: के भयो हजुरलाई, बिरामी जस्तो देखिनुहुन्छ त, बस्दा पनि असजिलो गरी बस्नुहुन्छ, केही भन्नुहुन्न?
1: हेर न, साह्रै नराम्रो रोग लाग्यो, भनौ भने पनि कसरी भनौ?
0: श्रीमतीलाई नभनेर कसलाई भन्नुहुन्छ त?
1: के हो के भो, मलद्वारमा मासु पलाएको छ, अण्डकोषमा पानी पनि जमेछ, धेरै ठाउँ गएर देखाइसके, निको नै हुँदैन, पाइल्स पनि भयो जस्तो छ।
0: यस्तो कुरा पनि लुकाएर हुन्छ त? यही भद्रपुरको मेचीपुल पारी सबैभन्दा पुरानो क्लिनिक राय पाइल्स क्लिनिकको डाक्टर बीके राईलाई भेटे भइहाल्छ नि।
1: हो र, ल म आजै गएर भेटिहाल्छु।
2: भद्रपुरको मेचीपुल पारी मार्केटको सबैभन्दा पुरानो राय पाइल्स क्लिनिक अब बिहारको भागगाउँ सब्जी मार्केटमा राय मेडिकल एन्ड राय पाइल्स क्लिनिक खुलिसकेको छ र वेस्ट बंगालको डाङ्गुजोत बंगालको मार्केटमा पनि क्लिनिक छ। यहाँ ग्यारेन्टीको साथ उपचार गरिन्छ, निको नभएमा रकम फिर्ता गरिनेछ, साथै औषधि तथा मेडिकल सेवा दुवै उपलब्ध छ, औषधि विशेष छुटमा दिइन्छ र नभएको औषधि अर्डर अनुसार मगाइन्छ।
3: हजुर, तपाई पनि पाइल्स, हाइड्रोसिल, फिस्टुला जस्ता रोगहरूको आयुर्वेदिक पद्धतिबाट बिना अपरेशन उपचार गराउन चाहनुहुन्छ भने सधैँ सम्पर्क गर्नुहोस् राय पाइल्स क्लिनिक।
1: निको नभए पैसा फिर्ता गरिनेछ।
2: सम्पर्क मेचीपुल पारी गलगलिया भातगाउँ सब्जी मार्केट र डाङ्गुजोत बंगाल मार्केट भद्रपुर बोर्डर वेस्ट बंगाल भारत। इन्डियन मोबाइल नम्बर 81165073750, नेपाल नम्बर 98633090141। सस्तो होइन, गुणस्तरीय रोजौ। हजुर, कम्प्युटरको सिप र ज्ञान आर्जनका लागि चन्द्रगढी लेखनाथ चोकबाट गार्मेन्ट जाने बाटोमा कम्प्युटर भोकेसनल र स्किल डेभलपमेन्ट ट्रेनिङ सेन्टर खुलिसकेको छ। हार्डवेयर तथा सफ्टवेयर कम्प्युटर सिक्न चाहनेका लागि प्राक्टिकल ट्रेनिङहरू, लर्न फ्रम कम्प्युटर साइन्स, इन्जिनियरिङ एन्ड पीएचडी स्कोलर कोर्स वर्क, एडभान्स जाभा, नेटवर्क प्रोग्रामिङ, नेट पाइथन, एमएल, एआई, आईओटी एन्ड मेनी मोर। रिसर्च कन्सल्टेन्ट एन्ड प्लाग्रियारिजम चेकिङ फर बीएससी, सीएसआईटी, एमबीए, एमसीए। अन्तर्राष्ट्रिय स्तरको कम्प्युटर कोर्स गर्न चाहनेहरूका लागि एकै स्थानमा कम्प्युटर इन्जिनियर शीतल प्रसाद मण्डल, पीएचडी स्कलर। फोन सम्पर्क 9807962200, लेखनाथ चोक, चन्द्रगढी, झापा।
4: तपाईँ कुखुरा, बाख्रा, बंगुर, सुगुर पालन गर्दै हुनुहुन्छ वा चिया बगान, विद्यालय, घर कम्पाउन्ड घेराबारा गर्दै हुनुहुन्छ अथवा विकास निर्माणका अन्य काम सँगै ढुङ्गा राख्ने तारजालीको खोजी गर्दै हुनुहुन्छ भने तपाईँ हाम्रै ठाउँमा आधुनिक मेसिनबाट उत्पादित सेन जाली उपलब्ध छ।
2: एक इन्चदेखि चार इन्च सम्मको पाल भएको हेभी कोडेड 10 गेज ग्लामनाइज्ड गरिएको खिया नलाग्ने तारवार, विभिन्न साइजमा ढुङ्गा भर्ने तारजालीहरू, धेरै भन्दा धेरै टिकाउ हुने सामग्रीहरू सुपथ मूल्यमा पाउनुका लागि हामीलाई सम्झनुहोस्। सम्पर्क मैनाचुली हिमपाइप उद्योग, भद्रपुर 10, भद्रपुर बिरतामोर रोड, देउनिया पुल दक्षिण तर्फ। सम्पर्क फोन नम्बर 023453207, 452206, मोबाइल नम्बर 98526171121, 98526656656, 98426777595। आजै सम्पर्क गर्नुहोस्। सूचना सूचना सूचना, अब एकै छाना मुनि सबै स्वास्थ्य समस्याको समाधान एसएस मेडिसिन सेन्टर एन्ड एक्सरे क्लिनिकमा उपलब्ध सेवाहरू। विगत 30 वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आउनु भएका पूर्वाञ्चलका पुराना प्रमुख कन्सल्टेन्ट फिजिसियन डाक्टर पीतम्बर ठाकुरको दैनिक सेवा, बिहान 8 बजेदेखि 9:30 बजेसम्म। प्रमुख कन्सल्टेन्ट छालारोग एवं यौनरोग विशेषज्ञ डाक्टर केशव ढकालको दैनिक सेवा, बिहान 9 बजे र दिउँसो 2 बजे, सम्पर्क 12:30 बजे। स्थानीय युवा तथा प्रमुख कन्सल्टेन्ट सर्जन डा डाक्टर रामबाबु खड्काको दैनिक सेवा बिहान 8:30 बजे सिनियर कन्सल्टेन्ट नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सबु काफलेको दैनिक सेवा शनिबार बाहेक बिहान 9 बजे र दिउँसो 2 बजे सम्पर्क 12:30 बजे सिनियर कन्सल्टेन्ट प्रसूति एवं स्त्री रोग विशेषज्ञ डाक्टर एलिजा गौतमको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 2 बजे सम्पर्क 1 बजे कन्सल्टेन्ट बच्चा तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर सन्तोष कुमार शाहको दैनिक सेवा बिहान 8:30 बजे र दिउँसो 2 बजे सम्पर्क 12:30 बजे कन्सल्टेन्ट हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर नवीन भट्टराईको दैनिक सेवा बिहान 8 बजे र दिउँसो 2 बजे सम्पर्क 12:30 बजे साथै यहाँ अत्याधुनिक डीआर डिजिटल एक्सरे सेवा र पेथोलोजी सेवा पनि उपलब्ध छ। क्लिनिक खुल्ने समय बिहान 7 बजेदेखि दिउँसो 2 बजेसम्म बिरामी जाँच गर्ने समय बिहान 8 बजेदेखि 9 बजेसम्म र दिउँसो 2 बजे सम्पर्क 12 बजे सम्पर्क SS मेडिसिन सेन्टर एन्ड एक्सरे क्लिनिक भद्रपुर 8 झापा सञ्चालक सचिन पोखरेल फोन नम्बर 023523686 524686 98426890
5: आँखा उपचार केन्द्र भद्रपुरमा अब शल्यक्रिया सहित निशुल्क आँखा जाँच गरिन्छ। यस केन्द्रमा आँखाको शल्यक्रिया गर्ने बिरामीलाई 50% छुटका साथ आँखाका अन्य सम्पूर्ण रोगका उपचार निशुल्क भइरहेको बेहोरा जानकारी गराइन्छ। साथै प्रत्येक हप्ताको बुधबार जटिल शल्यक्रिया समेत गरिने हुँदा मौकाको फाइदा लिनुहुन अनुरोध गरिन्छ। सम्पर्क भद्रपुर आँखा उपचार केन्द्र नेपाल बैंक लिमिटेड पछाडि उद्योग संघको भवनको पूर्वपट्टि देवी बस्ती भद्रपुर 5 झापा

0: भोटे कोशी र त्रिशुली नदीमा आएको बाढ़ी हिउँ र चट्टान खसेर आएको सरकारको दावी रसुवागढ़ीसम्म प्रति घण्टा 88 किलोमिटरको तीव्र गतिमा बाढ़ी आएको प्रतिवेदन सार्वजनिक कन्काई पुलको ठेकेदार कम्पनी पप्पू महादेव खिम्ती जेवीलाई 35 दिनभित्र तिर्ने गरे 2 अर्ब रूपियाँको जरिमाना इण्डोनेशियाको पानी जहाज जाबा सागरमा दुर्घटनामा पर्दा 6 जनाको मृत्यु 130 जना बेपत्ता र जापानमा हुने एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीको घोषणा
1: नायक चियापछि बजारमा अब नायक इटा रातो पूरा पाकेको इटा नायक इटा बलियो इटा नायक इटा गणेश इटा उद्योग भद्रपुर एकबाट उत्पादित नायक इटा
2: पूर्वाधार निर्माणका लागि भरपर्दो इटा नायक इटा सम्पर्क योगेन्द्र पराजुली 98 16 96 64 27 यदुवीर ठाकुर 98 014 50 711
0: बिहान 5:30 को नागरिक बुलेटिनमा म ईश्वरको नमस्कार अब समाचार विस्तारमा सरकारले भदौ 10 गते भोटे कोशी र त्रिशुर नदीमा आएको बाढ़ी वर्षाका कारण नभई माथिल्लो हिम क्षेत्रमा हिउँ र चट्टान खसेर आएको औपचारिक तथ्य सार्वजनिक गरेको छ जल तथा ऊर्जा आयोग अन्तर्गतको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सार्वजनिक गरेको प्रतिवेदन अनुसार माथिल्लो लेन्दे खोला क्षेत्रमा गएको आइस रग एभलान्स अर्थात हिम पहिरोका कारण बाढ़ी आएको औपचारिक तथ्य सार्वजनिक गरेको हो भयानक हिम पहिरो खस्दा 5.2 म्याग्निच्युड बराबरको भूकम्पीय ऊर्जा समेत रेकर्ड गरिएको थियो प्रतिवेदन अनुसार यो बाढ़ी रसुवागढ़ीसम्म प्रति घण्टा 88 किलोमिटरको अकल्पनीय र तीव्र गतिमा उर्लिएर आएको थियो तीव्र वेगको बाढ़ीले पूर्व सूचनाको लागि समय नै नदी नदी किनारमा रहेका रसुवागढ़ी श्यामप्रोवेशी पेत्रावती र मलेखुका महत्वपूर्ण जलमापन केन्द्रहरूलाई बगाएर पूर्ण रूपमा नष्ट गरिदिएको छ यद्यपि छोटो समयमै भए पनि रसुवा नुवाकोट धादिङ गोर्खा नवलपरासी र चितवनका प्रभावित क्षेत्रमा 6,74,000 भन्दा धेरै एसएमएस पठाएर स्थानीयलाई सतर्क गराउन सफल भएको प्रतिवेदनमा भनिएको छ बाढ़ीपछि माथिल्लो लेन्दे खोला क्षेत्रमा 2 वटा अस्थायी ताल बनेका छन् ती ताल फुट्न सक्ने जोखिम रहेकोले तल्लो तटीय क्षेत्रमा अझै खतरा कायमै रहेको प्रतिवेदनले औल्याएको छ यसैबीच सम्भावित जोखिमलाई मध्यनजर गर्दै भविष्यमा तत्काल पूर्व सूचना दिने रसुवाको टिमहरूमा नेपालकै पहिलो पटक सीसीटीभी मार्फत रियल टाइम नदी अनुगमन प्रणाली जडान गरिएको छ यसैबीच जलवायु परिवर्तन र बढ़दो तापक्रमका कारण नेपालको हिमताल विस्तार हुँदै जाँदा हिमबाढ़ीको जोखिम बढ़ेको छ यही जोखिम न्यूनीकरण गर्न सरकारले उच्च जोखिममा रहेका संखुवासभाको तल्लो वरूण सोलुखुम्बुको लुम्पचिङछ्योङ र हुङटु तथा मनाङको ठूलाकी हिमतालको पानीको सतह घटाउने तयारी थालेको जनाइएको छ हुलाकी राजमार्ग अन्तर्गत झापाको कन्काई पुलको ठेक्का लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदार कम्पनीले 2 अर्ब रूपियाँ जरिमाना तिर्नुपर्ने भएको छ 34.9 करोड़ रूपियाँमा निर्माण गर्ने गरी कन्काई पुलको ठेक्का लिएको पप्पू महादेव खिम्ती जेवीले काम नगरी आयोजना अलपत्र पारेपछि ठेक्का रकमको 6 गुणा बराबर जरिमाना तिर्नुपर्ने भएको हो हुलाकी राजमार्ग निर्देशालय आयोजना कार्यालय इटहरीले सूचना जारी गर्दै कार्यवाही स्वरूपको रकम 35 दिनभित्र बुझाउन आह्वान गरेको छ उक्त जरिमाना सार्वजनिक खरिद ऐन अनुसार पुलको बाँकी काम गर्नको लागि निर्माण व्यवसायबाट असूल गर्न लागि आयोजना कार्यालय इटहरीले जनाएको छ झापा गाउँपालिका 2 र गौरीगंज गाउँपालिका 1 जोड्ने कन्काई नदीको करिब 723 मिटर लम्बाईको पुल पप्पू महादेव खिम्ती जेवीले 30 जेठ 2072 भित्र निर्माण सम्पन्न गर्ने गरी 31 जेठ 2068 ठेक्का लिएको थियो यो कम्पनी निर्माण व्यवसाय महासंघका निवर्तमान अध्यक्ष रवि सिंह र पूर्व सांसद हरिनारायण रौनियारको संयुक्त उपक्रम हो 14 वर्षमा पटक पटक म्याप थप्दा पनि 56% मात्रै काम भएपछि 2082 सालमा सरकारले ठेक्का तोड्ने निर्णय गरेको थियो निर्माण कम्पनीलाई भुक्तानी पनि त्यही हाराहारीमा गरेको आयोजनाले जनाएको छ ठेक्का तोडेपछि सार्वजनिक खरिद ऐन नियमावली अनुसार कार्यवाही स्वरूप 1,59,12,58,775 रूपियाँ 35 दिनभित्र दाखिला गर्न सूचना जारी गरिएको हुलाकी राजमार्ग निर्देशालय आयोजनाकारले इटहरीले जनाएको छ प्रधान सेनापति अशोक राज सिग्देल चीन प्रस्थान गर्नुभएको छ। उहाँ औपचारिक भ्रमणको लागि हिजो बिहान चीनको बेजिङतर्फ प्रस्थान गर्नुभएको जनसम्पर्क तथा सूचना निर्देशालयले जनाएको छ। प्रधान सेनापति सिग्देल बेजिङमा आयोजना हुने 13 बेजिङ सियाङसङ फोरममा सहभागी हुने कार्यक्रम रहेको छ। उहाँ आउँदो असोज 3 गते स्वदेश फर्कनुहुनेछ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेकपा एमाले अझै पनि सांसद खरिद बिक्रीको राजनीति नछाडेको गम्भीर आरोप लगाउनु भएको छ। बागमती प्रदेश सरकार निर्माणका क्रममा एमाले राप्रपाका सांसद किनेको उहाँको दावी छ। काठमाण्डुमा हिजो आयोजित राप्रपा काठमाण्डु जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले ठूलो राजनीतिक परिवर्तन र विद्रोहपछि पनि सांसद किनबेचको विकृति दोहोरिनु दुर्भाग्यपूर्ण भएको बताउनु भएको छ। एमालेको नामै लिएर आक्रोश बोकेका लिङदेनले आफ्नै पार्टीका सांसदको प्रविधिप्रति पनि तीव्र असन्तुष्टि जनाउनुभयो। उहाँले अरूलाई मात्रै दोष दिनुभन्दा आफ्नै पार्टीको कमजोरी पनि हेर्नुपर्ने भन्दै आफ्ना सांसदहरूलाई खसी बाख्रासँग तुलना पनि गर्नुभयो। एकअर्को प्रसंगमा अध्यक्ष लिङदेनले चेन्जी विद्रोहपछि जनतामा आशा जाग्ने काम हुन नसकेको बताउनु भएको छ। उहाँले जनताको आकांक्षा पूरा गर्ने दिशामा देश अघि बढ़न नसकेको र मुलुक अनिश्चितताको अँध्यारो सुरुङभित्र प्रवेश गरेको टिप्पणी गर्दै उक्त कुरा बताउनु भएको हो। भोटे कोशी र त्रिशुलीमा आएको बाढ़ीका कारण पहिरोले अवरूद्ध कृष्ण भीरमा सड़क ट्र्याक खुलेको छ। खुले लगत्तै 21 ठूलो सवारी साधन काठमाण्डुबाट बाहिरिएको सड़क विभागले जनाएको छ। हाल बाँकी रहेको सड़क स्तर उन्नति तथा सुरक्षाका कार्यहरू जारी रहेकोले पूर्ण रूपमा सड़क खुलाउन नसकिएको बताउँदै सड़क विभागले यो सड़क आगामी असोज 1 गतेदेखि पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्य रहेको जानकारी दिएको छ। नागरिक बुलेटिनमा अब पालो ब्रेकको।

0: अब भद्रपुर हस्पिटल चोकको रिद्धि सिद्धि फार्मेसीमा हप्ताको दुई दिन मानसिक तथा नशारोग विशेषज्ञ सेवा सुचारू भएको छ। निम्न अवस्थामा मानसिक रोग विशेषज्ञसँग परामर्श गरौं। डिप्रेसन, एन्जाइटी, साइकोसिस, ओसीडी, टाउको दुख्ने माइग्रेनको समस्या, छारे रोग एवं चारडक्सी तथा कुलतको समस्या भएमा टिचिङ हस्पिटलबाट आउनुभएका नशा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सन्दर्भ अधिकारीको सेवा प्रत्येक बुधबार 3 बजेदेखि र शुक्रबार 11 बजेदेखि। वृद्धि सिद्धि फार्मेसी भद्रपुर आठ रेड क्रस झापाको कार्यालय दक्षिण। सम्पर्क फोन नम्बर 0235218686, 98-049-74-888। साथै फार्मेसी सेवा सहित दैनिक प्रयोगशाला सेवा पनि उपलब्ध छ।
1: ए हेर न, भद्रपुर बजारमा कति राम्रो पसल खुलेछ नि।
2: कुन पसल? के को पसल भनेको?
1: सपर्णा आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल।
2: आ, म त जान्न है त्यहाँ खोजेको सामान एउटै पाइँदैन।
1: त्यही त सुनाउन खोजेको नि मैले, अरूतिर नपाइने सामान पनि सबै त्यहाँ पाइन्छ।
2: के छन् त?
1: आर्टिफिसियल गहना, पञ्चधातु सामग्री, बेहुली सेट, रानी हार, मिनी हार, चुरा, सिक्री, औठी, टप।
2: ओहो, बिहेको लागि त एकदमै पर्फेक्ट रहेछ।
1: त्यति मात्रै होइन है, रुम डेकोरेसन, गिफ्ट आइटम, फोटो फ्रेम, बच्चाका खेलौना, सबै ट्रेन्डिङ सामान पाइन्छ।
2: त्यसो भए त गिफ्ट किन्न अरू कतै जानै पर्दैन रहेछ।
1: हो त, तपाईँको सपनालाई साकार बनाउने सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल अब भद्रपुर बजारमा।
0: अब होलसेल होस् वा रिटेल, तपाईँको रोजाईको एकमात्र गन्तव्य सपना आर्टिफिसियल ज्वेलरी एन्ड गिफ्ट पसल, कृष्णराज कम्प्लेक्स छेउ, हटिया लाग्ने बाटो, भद्रपुर 6, झापा। मोबाइल नम्बर 98-28-78-78-44। तपाईँको रोजाई, तपाईँको खुसी।
3: वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ साथै सौन्दर्य रोग विशेषज्ञ डाक्टर केशव ढकालको सेवा बिहान 9 बजे र दिउँसो 1 बजे र बेलुका 5 बजे। नवदुर्गा क्लिनिक तथा चन्द्रगढी मेडिकल, भद्रपुर 7, लेखनाथ चोक। फोन नम्बर 98-526-20-202, 98-2073-57। साथै यहाँ रगत, दिशा पिसाबको परीक्षण पनि गरिन्छ, रेबिज विरुद्धको खोप पनि लगाइन्छ।
4: डेंगी रोग डेंगी भाइरसबाट संक्रमित एडिज जातको लामखुट्टेको टोकाईबाट मात्र सर्दछ।
5: थोरै मात्रा पानी जम्मा भएको भाँडामा पनि यो लामखुट्टेले फूल पार्दछ र यसको वृद्धि विकास हुन्छ।
4: डेंगीका मुख्य लक्षणहरू:
5: ज्वरो आउनु,
4: ज्वनी र मांसपेशीहरू बेसरी दुख्नु,
5: आँखाको गेडी दुख्नु,
4: बेसरी टाउको दुख्नु,
5: शरीरमा राता बिमिराहरू आउनु,
4: वाकवाकी लाग्नु वा बान्ता हुनु।
5: डेंगीका लक्षणहरू देखिएमा के गर्ने?
4: स्वास्थ्य संस्थामा गई चिकित्सक वा स्वास्थ्य कर्मीको सल्लाह लिने।
5: घरमै बसेर उपचार गर्ने सल्लाह दिएमा ज्वरो घटाउनका लागि र जिउ दुखेको कम गर्नका लागि प्यारासिटामोल बाहेक ब्रुफिन र एस्प्रिन जस्ता अन्य औषधिको सेवन नगर्ने।
4: अस्पताल भर्ना हुन सल्लाह दिएमा तुरन्त भर्ना हुने।
5: चिकित्सकको सल्लाह नलिइकन कुनै पनि औषधि प्रयोग नगर्ने।
4: लामखुट्टेले फूल पार्न सक्ने सम्भावित घरभित्र र वरपरका पानी जमेका ठाउँहरू र पानी राख्ने भाँडाहरू खोजी खोजी सफा गरौं र लामखुट्टेको फूल नष्ट गरौं।
5: नेपाल रेड क्रस सोसाइटी।
3: नागरिक बुलेटिनमा अब बाँकी प्रसंगहरू। हिन्दू महिलाहरूले आज भाद्र शुल्क तृतीयाका दिन हरितालिका तीज मनाउँदैछन्। यस अवसरमा महिलाहरूले भगवान शिवको पूजा आराधना गर्दै निराहार तथा निर्जला व्रत बस्ने र नाचगान गर्ने प्रचलन रहेको छ। पौराणिक मान्यता अनुसार पार्वतीले भगवान शिवलाई पतिको रूपमा प्राप्त गर्न कठोर व्रत र तपस्या गरेपछि हरितालिका तीजको परम्परा शुरू भएको विश्वास गरिन्छ। तीजका अवसरमा देशभरका शिवालय तथा मन्दिरमा व्रतालुहरूको भीड़ लाग्ने गर्दछ। यसै गरी आजै गणेश चतुर्थी व्रत मनाइँदैछ। हिन्दू धर्मावलम्बीहरूले विध्वंसहर्ता भगवान गणेशको पूजा आराधना गरी सुख शान्ति समृद्धि र मनोकामना पूर्ण हुने विश्वासका साथ व्रत बस्ने गर्दछन्। विशेष गरी महिलाहरूले परिवारको सुख समृद्धि र सन्तानको कल्याणको कामना गर्दै गणेशको पूजा गर्ने परम्परा छ। गणेश चतुर्थीको अवसरमा विभिन्न गणेश मन्दिरमा भक्तजनको भीड लाग्ने गरेको छ। हरितालिका तीजको अवसरमा आज महिला कर्मचारीहरूलाई बिदा दिइएको छ। नेपाल कम्युनिष्ट पार्टी नेकपाको युवा संगठन वाईसीएलले बाढ़ीग्रस्त क्षेत्रमा 150 अस्थायी आवास निर्माण गर्ने भएको छ। पहिलो चरणमा नुवाकोटको बेलकोट गढ़ी सातको ठूलो खोला लामो स्वाति रातमाटे महादेव फाँटमा प्रभावित परिवारको लागि 150 अस्थायी आवास निर्माण गरिने वाईसीएलका अध्यक्ष पुष्प ओलीले जानकारी दिनुभयो। ओलीका अनुसार बाढ़ी प्रभावित क्षेत्रमा वाईसीएलले 600 स्वयंसेवक उद्धार तथा राहत कार्यमा नियमित परिचालन गरिरहेको छ। प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धारसँगै घाइतेहरूको उपचार खाद्यान्न तथा आवश्यक राहत सामग्री उपलब्ध गराउन सक्रिय रहेको उहाँले जानकारी दिनुभयो। सुनसरीको इटहरीमा हिजो बिहानको राति भएको मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। इटहरीबाट इनरुवा जाँदै गरेको मोटरसाइकल इटहरी 7 र 17 सिमानामा रहेको डिभाइडरमा अनियन्त्रित भएर ठोकिँदा त्यसमा सवार दुवैजनाको मृत्यु भएको हो। मृत्यु हुनेमा इनरुवा 3 29 वर्षीय पारस थापा र सोही स्थानका 34 वर्षीय सागर रेग्मी रहेका छन्। सागर जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत करारका कर्मचारी हुन्। उनी सुनसरीका प्रमुख जिल्ला अधिकारीको स्वकीय सचिवको रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ। यस्तै पारसले भने केही अघि राजीनामा दिएका थिए। उनी पनि जिल्ला प्रशासन कार्यालयमा करारका कर्मचारी थिए। राति 2 बजेतिर सो दुर्घटना भएको इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डीएसपी सुभाष हमालले बताउनुभयो। दुर्घटनामा घाइते भएका दुवैलाई उपचारको लागि राति नै बीपी कोरला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो। 19 दिनसम्म न त सास भेटियो न त लास, अन्तत राजेन आचार्यको कुशको शव बनाएर परिवारले अन्तिम संस्कार गरेका छन्। आफ्नै आँखाले अन्तिम विदाई गर्न समेत नपाएको परिवारको यो पीड़ा निकै हृदय विदारक रहेको छ। रसुवाको भोटेकोशीमा भदौ 10 गते बिहान आएको बाढ़ीपछि बिहान 8:32 सम्पर्कविहीन बनेका झापाको बिरतामोड नगरपालिका 3 बिरता बजार रंगशाला टोलका 52 वर्षीय राजु भनिने राजन आचार्यको परिवारले कुशको प्रतीकात्मक शव बनाएर हिजो अन्तिम संस्कार गरेका छन्। 79 वर्षीय बुबा शान्तिराम आचार्य र 75 वर्षीय आमा रोहिणी देवी आचार्यका 5 सन्तान मध्ये राजन कान्छा छोरा थिए। 3 महिना अघिदेखि स्याप्रोफेसी लाङटाङ हाइड्रो पावर 20 मेगावटको कार्यालयमा कर्मचारीको रूपमा कार्यरत राजनका परिवारमा अन्तिम संस्कारपछि पनि उदै जिउँदै फर्किने आशा बाँकी रहेको छ। राजनकी श्रीमती र एक छोरी छिन्। सोहीबाड़ीमा झापा मेचीनगर छ काँकरभिटाका दीप्य खरेल अझै सम्पर्कविहीन छन् भने निरन्तर खोजी भइरहे पनि उनका आफन्त भेटिने आशामा छन्। सुन जस्तो पहिलो धातु देखाउँदै 1 करोड़ बढ़ी ठगी गर्ने अनिश थापा पक्राउ परेका छन्। 1,39,30,000 ठगी गरेको अभियोगमा ओखलढुङ्गा सिद्धिचरण नगरपालिका 1 थापालाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी परिषद काठमाण्डुबाट परिचालन भएको टोलीले उनलाई टोखाबाट नियन्त्रणमा लिएको हो। टोखा नगरपालिका 9 मिलन टोल स्थित एक गेस्ट हाउसबाट पक्राउ गरिएको प्रहरीले बताएको छ। नेपाल भारत सीमा सुरक्षामा खटिएको सशस्त्र प्रहरी बल एसएसबीका एक जवानले आफैलाई गोली हानेर आत्महत्या गरेका छन्। बिहार स्थित किशनगंज जिल्लाको जिया पोखरा थाना क्षेत्र अन्तर्गत ठाकुरगंजमा रहेको एसएसबी 19 बटालियनको क्याम्पमा शनिबार राति सेन्ट्री पोस्टमा ड्यूटीमा खटिएका जवान 25 वर्षीय चयन मण्डलले आफैलाई गोली हानेर आत्महत्या गरेका हुन्। भारतीय संचार माध्यमको अनुसार उनले ड्यूटीमा प्रयोग गर्ने सरकारी सर्भिस राइफलबाट आफैलाई गोली हानेका थिए। गोली हान्ने कारण भने खुल्न सकेको छैन। नागरिक बुलेटिनमा पुनः पालो ब्रेकको
6: अब सीके बिराला हस्पिटल भारतको सेवा ओमसाई पाथीवारा हस्पिटलमा
7: सीके बिराडा हस्पिटल भारतका खेती प्राप्त कन्सल्टेन्ट डाक्टरहरू यही मिति 2083 साल असोज 2 गते शुक्रबार यस ओमसाई पाथिपारा हस्पिटलमा विशेषज्ञ सेवा तथा उचित परामर्शका लागि आउनुहुने भएको हुँदा मुटु रोगका मृगौला रोगका समस्या भएका बिरामीहरूले समयमै आई उपचार गराई स्वास्थ्य लाभ लिन हुनका लागि अनुरोध गर्दछौ। फोनबाट पनि नाम दर्ता गरिने व्यवस्था छ। ओपीडी समय बिहान 9 बजेदेखि बेलुका 4 बजेसम्म। सम्पर्क ओमसाई पाथिभरा हस्पिटल प्राली भद्रपुर 7 सगरमाथा चोक झापा। फोन नम्बर 0243551